0: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
1: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे
0: भोइस ओभर LTE। अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
1: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
0: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
1: र अझ रमाइलो कुरा,
0: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
1: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
0: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हास डायल गर्नुहोस्। 4G बोल्टे
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार, अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। चार दिनको अविरल वर्षाका कारण प्रभावित नागरिकहरूको सुरक्षित व्यवस्थापनसँगै क्षति पुगेका पूर्वाधार मर्मत गरी जनजीवनलाई सामान्य बनाउनतर्फ सरकार तदारुकताका साथ लागिरहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। असोज 8 गतेदेखि वर्षासँगै आएको बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर कम्तीमा 27 जनाले ज्यान गुमाएका छन् भने 7 जना घाइते हुनुका साथै 4 जना अझै सम्पर्कविहीन छन्। यस अवधिमा 513 मनसुनका घटना भएका र 1065 परिवार प्रत्यक्ष प्रभावित भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। बाढी पहिरोबाट देशभरका विभिन्न राजमार्ग र सड़क खण्डका 147 स्थानमा क्षति पुगेको मध्ये 125 स्थानमा संयन्त्र परिचालन गरी मर्मत पश्चात सञ्चालनमा ल्याइएको सरकारले जनाएको छ। बाढीका कारण कालीगण्डकी करिडोर, मर्स्याङदी र सेती मादी करिडोर लगायतका राष्ट्रिय प्रसारण लाइनबाट 1013.2 मेगावाट विद्युत आपूर्ति बन्द भएकोमा सेती मादी करिडोरमा रहेका 262 मेगावाट र मर्स्याङदी करिडोरका 190 मेगावाटका जलविद्युत केन्द्र सञ्चालनमा ल्याइएको पनि सरकारले जनाएको छ। क्षति पुगेका दूरसञ्चार सेवा चाँडै सञ्चालनमा ल्याउने गरी प्रयास अगाडि बढाइएको, नेपाल टेलिकमका 1132 टावरको नेटवर्क विच्छेद भएकोमा 782 सञ्चालनमा ल्याइएको सरकारले जानकारी दिएको छ। एनसेलका 162 नेटवर्क विच्छेद भएकोमा 105 मर्मत गरिएको पनि जानकारी गराइएको छ। बाढी पहिरोबाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सारेर सम्बन्धित स्थानीय तहहरूसँग समन्वय गरी राहत तथा अस्थायी बसोबासको प्रबन्ध मिलाइएको सरकारले जानकारी दिएको छ। प्रतिनिधि सभाको बैठकले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। प्रतिनिधि सभाको बैठकमा हिजो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। प्रस्ताव प्रस्तुत गर्नुहुँदै मन्त्री मेहताले मातृत्वमा गरिएको लगानी राज्यको भविष्यमाथिको लगानी बुझ्नुपर्ने बताउनुभयो। उहाँले सुत्केरीका लागि व्यवस्था गरिएको 6 महिनाको विदा सरकारी र निजी क्षेत्रमा समान रूपमा लागू गरिने जानकारी दिनुभयो। यसअघि प्रस्तावमाथिको छलफलमा सांसदहरूले आमाको जीवन, नवजात शिशुको भविष्य र राज्यको जिम्मेवारीसँग जोडिएको विषय भएकाले विधेयकलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभाको बैठकले महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि हिजो स्वीकृत गरेको छ। बैठकमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। प्रस्ताव प्रस्तुत गर्नुहुँदै मन्त्री बादीले मन्त्रालयको नाम परिवर्तनसँगै सामाजिक सुरक्षाको जिम्मेवारी समेत थपिएकाले आवश्यक कानूनी एकरूपताका लागि विधेयक ल्याइएको जानकारी दिनुभयो। यसअघि बैठकमा सांसदहरूले विधेयकले राज्यको न्याय दिन सक्ने अनुभूति गराएको, त्यसै गरी असहाय नागरिक, अपाङ्गता एवं एकल महिलालाई सामाजिक सुरक्षा भत्ताको निरन्तरता हुनुपर्ने र विधेयक ल्याउँदा त्यसको औचित्य र कारणमा प्रष्ट हुनुपर्ने बताउनुभयो। सभामुख टोलप्रसाद अर्यालले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिको निर्वाचन असोज 14 दिउँसो 2 बजेको समयमा हुने गरी तोकिएको जानकारी सभालाई गराउनुभयो। बैठकमा सांसदहरूले असोज 8 11 गतेसम्मको निरन्तर वर्षाका कारण बाढी, पहिरो र डुबानले भएको ठूलो जनधनको क्षति सम्बन्धमा तत्काल राहत, उद्धार र अस्थायी व्यवस्थापनका काम अविलम्ब थाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले

नियुक्तिमा पूर्व प्रधान न्यायाधीश तथा बहालवाला न्यायाधीश न्यायपालिकाको अभिन्न अङ्ग भएकाले उहाँहरूप्रति राज्यका निकायको व्यवहार संवेदनशील र गम्भीर विषय हुने उल्लेख गरिएको छ। सर्वोच्चको पूर्ण बैठक अर्थात् फुलकोट पछिको विज्ञप्तिमा प्रत्येक नागरिकको व्यक्तिगत स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणका लागि कानूनले निर्धारण गरेको उचित प्रक्रिया पालना गर्नुपर्नेमा जोड़ दिइएको छ। सर्वोच्च अदालतले पूर्व पदाधिकारीसँग जोड़िएका न्याय सम्पादनका क्रममा भएका वा हुने कुनै पनि काम कार्यवाहीलाई प्रभावित वा अवरोध नगर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ। न्यायपालिकाबाट हुने न्याय सम्पादन लगायतका काम कार्यवाहीमा बाह्य वा आन्तरिक कुनै पनि प्रकारको प्रभावलाई स्थान नदिने र आम नागरिकमा विश्वास कायम गराउन न्यायपालिका प्रतिबद्ध रहेको सर्वोच्च अदालतले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा हिजो सांसदहरूले विपद व्यवस्थापनका लागि गठन भएको संसदीय समितिमा राष्ट्रिय सभालाई समेट्न नसकेकोमा आपत्ति व्यक्त गर्नुभयो। बैठकको विशेष समयमा नेपाली काँग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले संघीय संसदमा दुवै सदनको उत्तिकै महत्व रहेको भन्दै सरकारले राष्ट्रिय सभालाई समेत समेटेर संयुक्त संसदीय समिति बनाउन प्रस्ताव गर्नुभयो। त्यसै गरी नेपाली कम्युनिष्ट पार्टीका सांसद जयन्ती देवी राईले संसद बन्द गरेर सरकारले अध्यादेश मार्फत निजामती कर्मचारी विधेयक ल्याउन लागेको जानकारी आफूहरूले पाएको भन्दै हजारौं कर्मचारीको विधेयक समेटिएको प्रावधानबाट आफूहरू निराश भएको प्रतिक्रिया दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमालेकी सांसद मीना सिंह रखालले असोज 8 गतेदेखि भएको वर्षापछिको बाढ़ी पहिरो पूर्व सूचना भए पनि सरकारले जोखिमयुक्त बस्तीका नागरिकहरूलाई पुनस्थापना सुरक्षा दिन नसकेको र स्थानान्तरण गर्न नसकेको बताउनुभयो। सरकारले सबै तहको सरकारसँग समन्वय गरी विपद व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले तत्काल संवैधानिक आयोगहरूमा रिक्त रहेका पदहरूमा पदपूर्ति गर्न सरकारसँग आग्रह गर्नुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानकर्षण गराउनुभयो। राष्ट्रिय सभाको बैठक असोज 15 गते बिहिबार दिउँसो 1:15 बजे बस्नेछ। मनाङको नार्पा भूमि गाउँपालिका वडा नम्बर 5 स्थित हिमलुङ बेस क्याम्पमा हिमपहिरोमा परि निधन भएका मध्ये 4 जनाको शव फेला परेको छ। 2 जनाको शव यसअघि फेला परेकोमा हिजो थप 2 जनाको शव फेला परेको मनाङका प्रमुख जिल्लाधिकारी मुक्ति प्रसाद खनालले जानकारी दिनुभयो। हिमपहिरोमा अझै 12 जना हराइरहेको र अन्य 11 जना भने सम्पर्कमा आएको उहाँले जानकारी दिनुभयो। बेस क्याम्पका लागि 27 जनाको टोली त्यसतर्फ गएको थियो। जिल्लामा बिजुली बत्तीको व्यवस्था नहुँदा सूचना सम्पर्क र उद्धार कार्यमा कठिनाई भएको उहाँले जानकारी दिनुभयो। यसअघि आइतबार फेला परेका 2 शवको पहिचान खुलेको छ। संखुवासभाको भोटखोला गाउँपालिका 3 छेबी भोटे र संखुवासभाकै भोटखोला 2 पासाङ भोटेको शव भेटिएको प्रहरीले जनाएको छ। हिजो भेटिएको शवमा गोर्खाको धार्चे गाउँपालिका वडा नम्बर 2 30 वर्षीय वीरेन्द्र गुरुङ र खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर 9 घनश्याम राई रहेको पनि जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। हिमपहिरोसँगै आएको बाढीले जनधनको क्षति र जनजीवन प्रभावित पारेपछि गण्डकी प्रदेश सरकारले चिकित्सकको टोली पनि मनाङ पठाएको जानकारी दिएको छ। मनाङमा आवश्यक औषधिसहित चिकित्सक र नर्सलाई हेलिकप्टर मार्फत त्यहाँ पठाइएको गण्डकी प्रदेश सरकारले जानकारी दिएको छ। लम्जुङमा निरन्तरको वर्षापछि बाहिरी पहिरोबाट बेसी चामे सडकको विभिन्न ठाउँमा क्षति पुगेपछि पहिरो पन्छाई भत्किएको सडकको मर्मत सुरु गरिएको छ। यद्यपि पूर्ण रूपमा सञ्चालनमा आउन अझै 1 साता लाग्ने अनुमान गरिएको डुम्रे बेसी सहर चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। निरन्तरको वर्षा पछिको पहिरो र कटानबाट ठाउँ ठाउँमा अवरुद्ध बनेको बिपी राजमार्गको रोशी क्षेत्र खुलाउन विभिन्न प्रयास भइरहेको आयोजनाले जनाएको छ। अविरल वर्षाका कारण विभिन्न विद्युत संरचनामा क्षति पुग्दा विद्युत उत्पादन केन्द्र आकस्मिक रूपमा बन्द भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले हिजो आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। नेपालमा प्रत्येक वर्ष करिब 100 जनामा रेबिजका कारण मृत्यु हुने गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडी मियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। नेपालमा हुने मानव रेबिजका करिब 99% घटना कुकुरको टोकाइसँग सम्बन्धित रहेको विभागका निर्देशक डाक्टर अनुज भट्टचण्डले जानकारी दिनुभयो। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकले दशैं तिहार छठ लगायतका चाडपर्वमा हुने यात्राको चापलाई ध्यानमा राखी सम्भावित जोखिमको पूर्व मूल्याङ्कन वैकल्पिक सड़क मार्गको तयारी सवारी साधनको प्राविधिक परीक्षण लगायतका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ।

0: टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावरमा सोलर प्रणाली हिजो जडान गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चारजना विरूद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार अधिकारी विरूद्ध 28 लाख रुपियाँ भन्दा बढीको भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरिएको हो। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज 10 बजे प्रतिनिधि सभाको बैठक बस्नेछ। सभामुख टोल प्रसाद अर्यालको आह्वानमा मानव वन्यजन्तु द्वन्द न्यूनीकरण तथा व्यवस्थापनका उपायबारे हिजो छलफल भएको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत चितवनको सिमलतालमा करिब 70 मिटर सड़क भाँसिएपछि एकातर्फी रूपमा मात्रै यातायात सञ्चालनमा ल्याइएको छ। मानव बाघ द्वन्द समाधान गर्दै दीर्घकालीन सहअस्तित्व प्रवर्धन गर्ने उद्देश्यले बाघ संरक्षण केन्द्र स्थापना गरिने भएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ। वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै 94 लाख ठगी गरेको आरोपमा प्रहरीले धादिङका ईश्वर खतिवडा र लमजुङका खरबा तामाङलाई पक्राउ गरेको छ। नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्षमा निर्वाचित भएको छ। अपाङ्गता भएका व्यक्तिको पहिचान तथ्याङ्क व्यवस्थापन परिचय पत्र जारी र सामाजिक सुरक्षाको पहुँच अब एउटै डिजिटल प्रणाली मार्फत हुने भएको छ। र एसियाली खेलकुद अन्तर्गत नेपाल र श्रीलङ्का बीच अहिले हुनुपर्ने क्वार्टर फाइनलको खेल रद्द गरिएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
2: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौं, सुरक्षित नेपाल बनाऊ।
1: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, दैनिक पत्र पत्रिकाको सँगालो कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल असौज 13 गते मंगलबार, आश्विन कृष्ण पक्ष तृतीया तिथि, तदनुसार सेप्टेम्बर 29 सन् 2026, नेपाल सम्मत 1146। जनजीवन सामान्य बनाउन सरकार अग्रसर रहेको प्रसङ्ग आजको गोर्खापत्र दैनिकमा प्रकाशित रहेको छ। खास गरी पछिल्ला दिनमा परेको निरन्तरको वर्षाले देशभरका विभिन्न राजमार्गमा अवरोध पुगेको छ। खास गरी निरन्तरको वर्षाका कारण बाढी पहिरोले कटान गरेपछि सडकहरू अवरुद्ध भएका थिए। ती अवरुद्ध सडकलाई खुलाउन सरकारले अहिले काम गरिरहेको प्रसङ्ग रहेको छ। समाचारमा सडक विभागले प्राथमिकताका साथ अवरुद्ध भएका राजमार्ग खुलाउने प्रयत्न गरिरहेको प्रसङ्गलाई समाचारमा उल्लेख गरिएको छ। त्यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहले वर्षा रोकिए पनि त्यसले सिर्जना गरेको विपदको खतरा नटरेको र जोखिम कायमै रहेकाले अझै पनि आम नागरिकलाई सतर्क रहन आग्रह गर्नुभएको छ। अविरल वर्षाका कारण प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनसँगै क्षति पुगेका पूर्वाधार मर्मत गरी जनजीवन सामान्य बनाउने तर्फ सरकार तदारुकताका साथ लागि परेको प्रधानमन्त्रीको कार्यालयले पनि जनाएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार असौज 8 गतेदेखि आएको वर्षासँगै बाढी पहिरो डुबान हावाहुरी र चट्याङका कारण देशभर 27 जनाले ज्यान गुमाएका छन्। अन्य 7 जना घाइते र 4 जना बेपत्ता भएका छन्। यस अवधिमा कुल 513 मनसुनजन्य घटनाबाट 1065 परिवार प्रभावित बन्न पुगेको जनाइएको छ। विपदमा 225 घरमा पूर्ण रूपमा क्षति भएको छ भने 137 घर आंशिक क्षतिको चपेटामा परेका छन्। त्यस्तै 27 गोठ तथा 114 पशु चौपायाको क्षति भएको प्रसङ्ग पनि समाचारमा उल्लेख गरिएको छ। त्यसै गरी सरकारवालाहरूले जलवायु कूटनीतिको विश्वयात्राका सवालमा चासो व्यक्त गरेका छन्, जसमा हालसालै संयुक्त राष्ट्रसङ्घको 81 महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गरेको विषयलाई विश्व चासोको केन्द्रमा राखेर हेरिएको प्रसङ्गलाई समाचारको भित्री भागमा उल्लेख गरिएको छ। त्यसै गरी आज प्रकाशित अन्य पत्र पत्रिकामध्ये कान्तिपुर दैनिकले आफ्नो अग्रपृष्ठमा दशैंको मुखमा चीनतर्फका तीनै नाका अवरुद्ध, सामान्य अवस्थामा चीनसँग 3 नाकाहरू सञ्चालनमा रहँदै आएका थिए, जसमा रसुवा को केरुङ नाका, त्यसै गरी तातोपानी नाका र बेनी जोमसम नाका सामान्य अवस्थामा विगतमा सञ्चालनमा रहेका थिए, तर भोटेकोसी बाढीपछि केरुङ नाका अनिश्चित कालका लागि बन्द भएको छ। त्यसै गरी तातोपानी नाका पनि सम्भावित बाढी पहिरोको जोखिमका कारण बन्द भएको छ। त्यसै गरी सञ्चालनमा रहेको एकमात्र नाका पनि पछिल्लो समय बेनी जोमसम सडकमा पहिरो खसेपछि अवरुद्ध भएको छ। कोरोला नाका, त्यहाँ दर्जनौको संख्यामा नेपालतर्फ सामान आयातका लागि सामान बोकेर आएका कन्टेनरहरू थन्किएर रहेका छन्। त्यसरी कन्टेनरहरू ले सहज पहुँच नपाउँदा दशैंको समयमा खाद्य सामग्रीदेखि उपभोग्य वस्तु महँगिन सक्ने विषयलाई समेत समाचारमा उल्लेख गरिएको छ। त्यसै गरी आज कान्तिपुर दैनिकले अग्रपृष्ठमा नै चोलेन्द्र शमशेर जबराको प्रकरणमा विपक्षीले सरकारसँग जवाफ माग गरेको पक्षलाई पनि उल्लेख गरेको छ। खासमा पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा अहिले राष्ट्रिय मानवाधिकार आयोगदेखि सरकारवाला सबैले चासो व्यक्त गरिरहेको अवस्था छ। यसैबीचमा सर्वोच्च अदालतको फुलकोट बैठकले पनि न्यायपालिकामाथि हुने कुनै पनि प्रकारका हस्तक्षेप वा दबावलाई स्वीकार नगर्ने
निर्णय गर्दै हिजो विज्ञप्ति पनि जारी गरेको छ। कान्तिपुर दैनिकमा चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएको प्रसङ्गलाई प्राथमिकता दिएर प्रकाशित गरिएको छ। त्यसै गरी साताभित्रै खुलाइँदै दसैँका लागि गाडीको अग्रिम टिकट बुकिङको प्रसङ्ग पनि कान्तिपुर दैनिकको भित्री पृष्ठमा रहेको छ। खास गरी नेपालीहरूका प्रमुख चाडपर्वहरू दसैँ तिहार नजिकिँदैछन्। त्यसै गरी दसैँ तिहार लगत्तै छठ पर्व पनि सुरु हुने गर्दछ। खास गरी मध्य प्रदेश सहित देशका विभिन्न ठाउँमा छठ पर्व पनि मनाउने गरिन्छ। यी तीनवटा मुख्य चाडपर्वलाई लक्षित गरेर एक साताभित्रै गाडीको अग्रिम टिकट बुकिङ गर्ने तयारी गरिएको हो। यसअघि विगतका वर्षहरूमा एक महिना अगावै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने परिपाटी पनि रहँदै आएको थियो। तथापि पछिल्लो समय मौसममा देखिएको फेरबदलका कारण, मौसममा भएको परिवर्तनका कारण, मौसमी अवस्थाले गर्दा देशका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्। निरन्तरको वर्षा, त्यसै गरी कतिपय स्थानमा भारी वर्षाका कारण प्रमुख राजमार्गहरू पनि बन्द रहेको अवस्थामा अग्रिम टिकट बुकिङ सञ्चालन र खुल्ला हुन सकेको छैन। यो प्रसङ्गमा यातायात व्यवसायीहरूले सबैभन्दा पहिला राजमार्गहरूको स्थितिलाई सहज बनाउनु पर्ने र अनि मात्र अग्रिम टिकट बुकिङ खुल्ला गर्नुपर्ने विषयलाई समेत उठान गरेका छन्। कान्तिपुरमा यो प्रसङ्ग रहेको छ। त्यसै गरी बाढी, पहिरो, डुबान, कटान लगायतका घटनाहरूबाट देशभरका विभिन्न स्थानहरू प्रभावित भएका छन्, जनजीवन प्रभावित भएको छ। यही प्रसङ्गलाई प्रतिनिधि सभा सदस्यहरूले संसदमा आवाज उठाउनु भएको छ। खास गरी बाढी प्रभावित क्षेत्रका नागरिकहरूलाई यथोचित व्यवस्थापनका लागि सांसदहरूले सरकारसँग आवाज उठाएको कुरा आजको गोर्खापत्र दैनिकको भित्री पृष्ठमा प्रकाशित रहेको छ। त्यसै गरी अन्नपूर्ण पोस्ट दैनिकले अग्र पृष्ठमा सरकारको छ महिना सुशासनमा आशा देखिएका प्रसङ्गहरूलाई उल्लेख गरेको छ। त्यसै आशा देखिएका विषयहरूमा प्रशासनिक फजुल खर्च कटौती, मन्त्रालयको संख्या कटौती, राजनीतिक नियुक्ति र दलगत ट्रेड युनियन खारेजी, पूर्व विशिष्टको सम्पत्ति छानबिन आयोग गठन, 100 शासकीय सुधारका कार्यसूची सार्वजनिक, सार्वजनिक सेवा प्रवाह र राहतमा सुरुवाती सक्रियता लगायतका विषयलाई सरकारको सुशासनको मुख्य कडीका रूपमा समाचारमा प्रस्तुत गरिएको छ। सरकारले सरकार गठन भए लगत्तै खास गरी विगतमा रहेका मन्त्रालयको संख्यालाई घटाएर विभिन्न निकायहरूलाई मर्ज समेत गरेर सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउने योजनालाई समेत अगाडि बढाएको प्रसङ्गलाई समाचारमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकको त्यसै गरी पूर्व प्रधान न्यायाधीश पक्राउ प्रकरणमा एसएसपी खड्कापछि गृहमन्त्री र आइजिपीसँग सोधपुछको तयारी। खास गरी राष्ट्रिय मानवाधिकार आयोगले मानवाधिकारको सवाललाई उठाउँदै घटनाका सन्दर्भमा छानबिन र सोधपुछका लागि तयारी गरिरहेको यो प्रसङ्ग आज अन्नपूर्ण पोस्ट दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको छ। वर्षाले तल्लो तहको अधिवेशन प्रभावित भएपछि काङ्ग्रेस महाधिवेशन सर्ने अर्को मिति चाँडै टुङ्ग्याइने प्रसङ्ग आजको नयाँ पत्रिका दैनिकमा रहेको छ। खास गरी काङ्ग्रेसको 15 महाधिवेशनको तयारी अहिले चलिरहेको छ। तयारी चलिरहँदाखेरि निरन्तरको वर्षा, देशभरका विभिन्न स्थानमा भएको बाढी, पहिरो, डुबान लगायतका घटनालाई मध्यनजर गरेर काङ्ग्रेसले आफ्नो अधिवेशनलाई केही दिन पछि धकेल्ने तयारी गरेको प्रसङ्गलाई आज नयाँ पत्रिका दैनिकले यो समाचारमा उल्लेख गरेको छ। जसमा प्रदेश र क्षेत्रीय रूपमा कतिपय स्थानहरू, त्यसै गरी स्थानीय तह र वडा स्तरमा पनि कतिपय स्थानमा अझै अधिवेशन सम्पन्न हुन नसक्दा, मातहतका अधिवेशन सम्पन्न नहुँदा केन्द्रीय महाधिवेशन प्रभावित हुने विषयलाई आकलन गरी केही दिन महाधिवेशन पछि सार्ने तयारी चलेको विषयलाई उठान गरिएको छ। त्यसै गरी समाचारमा
पार्टीका विभिन्न पदमा आकाङ्क्षीहरूको नामलाई समेत उल्लेख गरिएको छ, जसमा सभापतिको दावेदारका रूपमा हालका सभापति गगन थापा, किशोर सिंह राठौर, विश्वप्रकाश शर्मालाई देखाइएको छ। महामन्त्रीका दावेदारका रूपमा विश्वप्रकाश शर्मालाई उल्लेख गरिएको छ। सभापतिको दावेदारका रूपमा गगन थापा र किशोर सिंह राठौर, त्यसै गरी उपसभापतिको दावेदारका रूपमा महालक्ष्मी उपाध्याय र पुष्पा भुषालले चासो देखाएको विषय रहेको छ। त्यसै गरी महामन्त्रीमा धेरै नै व्यक्तिहरू आकाङ्क्षी रहेको प्रसङ्ग पनि रहेको छ, जसमा गुरुराज घिमिरे, प्रदीप पौडेल, जीवन परियार, महेन्द्र यादव, उदय शमशेर राणा, देवराज चालिसे, नयन सिंह मर, अमर सिंह पुन, बहादुर सिंह लामा, रामरी खतिवडा, योगेन्द्र चौधरी, डाक्टर डिला सङ्ग्रौला, मुक्ता कुमारी यादव, सुनिल शर्मा, फर्मुला मनसुर लगायतको प्रसङ्गमा पनि समाचारमा उल्लेख गरिएको छ। विभिन्न पदका आकाङ्क्षीका रूपमा यो प्रसङ्ग नयाँ पत्रिका दैनिकमा रहेको छ। त्यसै गरी नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा प्रधानमन्त्री र मन्त्रीका सल्लाहकारहरूको विषयलाई उठान गरिएको छ। त्यसै गरी नेपाल समाचार पत्रले पनि नेपाली काङ्ग्रेसको प्रसङ्गलाई उठान गरेको छ। एउटै पार्टीमा दुई नेतृत्वको दौड समाचार प्रकाशित छ। नागरिक दैनिकमा सहकारी ठगेर विदेशमा बिन्दास शीर्षकमा खबर प्रकाशित छ। पछिल्लो समय सहकारी ठगीका घटना एकपछि अर्को गर्दै आइरहे पनि कतिपय दोषीहरू विदेशमा फरारकै अवस्थामा रहेको र बिन्दास अवस्थामा रहेको, तर यता पीडितले भने आफूले जम्मा गरेको रकम फिर्ता पाउन नसकी समस्यामा परेको प्रसङ्गलाई समाचारमा उठान गरिएको छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसङ्गहरू। मर्स्याङदी थुनियो चामे बजार डुबानमा गोर्खापत्र दैनिकको अग्रपृष्ठमा यो खबर रहेको छ। मर्स्याङदी थुनिएर चामे बजार डुबानमा परेको छ। नदीको बाब थुनिएसँगै छवटा घर डुबानमा परेका छन्। पहिरो र ठुला ढुङ्गाले थुनिएको मर्स्याङदीलाई खुलाउन विस्फोट गराउने तयारी गरिए पनि सोमबार सो काम हुन सकेन। गोर्खापत्र दैनिकको खबर हो। त्यसै गरी नेपाल समाचार पत्रमा रेबिजको जोखिम उच्च, दैनिक 700 जनासम्म खोप लगाउन अस्पतालमा आउने गरेको प्रसङ्गलाई नेपाल समाचार पत्रको यो समाचारमा उठान गरिएको छ। खास गरी सडकमा छाडा छोडिएका कुकुरहरू लगायतको टोकाइबाट रेबिजको जोखिम हुने गर्दछ र जोखिमका सन्दर्भमा यो समाचार प्रकाशित गरिएको छ। दैनिक 700 जनासम्म खोप लगाउन आउने प्रसङ्ग रहेको छ। त्यसै गरी उपत्यका धमाधम डल्लै घरहरू, भूबनोट कमजोर कि संरचना, आजको नागरिक दैनिकले यो खबर प्रकाशित गरेको छ। कतिपय स्थानमा बनाइएका घरहरू निरन्तरको वर्षापछि ढलेको प्रसङ्ग रहेको छ। हिजो मात्रै पनि ललितपुरमा एउटा घर भत्किएको थियो। उक्त प्रसङ्गलाई समेत समाचारमा उल्लेख गरिएको छ। युवामा बढ्दै हृदयघातको प्रसङ्ग पनि नागरिक दैनिकमा प्रकाशित छ। अन्तर्राष्ट्रिय निकायहरूले गरेको अनुसन्धान अनुसार पछिल्लो समय नेपालमा प्रतिवर्ष 16,000 जनामा हृदयघात हुने गरेको डाक्टर चन्द्रमणि अधिकारीले जानकारी दिएको प्रसङ्ग पनि समाचारमा उल्लेख गरिएको छ। यसरी बच्न सकिन्छ भनेर हृदयघातबाट बच्ने उपायहरूलाई समेत सुझाइएको छ यो समाचारमा, जसमा सुर्ती चुरोट सेवन नगर्ने, चिल्लो तथा बोसोयुक्त खाना कम गर्ने, फलफुल र सागसब्जी बढी खाने, तौल नियन्त्रणमा राख्ने, उच्च कोलेस्ट्रोल नियन्त्रणमा राख्ने, उच्च रक्तचाप र मधुमेह नियन्त्रणमा राख्ने, नियमित स्वास्थ्य परीक्षण गर्ने, दैनिक आधादेखि 1 घन्टासम्म छिटो छिटो हिँड्ने, सक्रिय जीवनशैली अप्नाउने लगायतका प्रसङ्गहरूलाई युवामा बढ्दै हृदयघात र उल्लेखित उपायहरू अप्नाउँदाखेरि हृदयघातबाट केही हदसम्म बच्न सकिने सुझावहरू समेत समाचारमा उल्लेख गरिएको छ। यो खबर आजको नागरिक दैनिकको हो। कहिले बन्ला फुर्के खोलाको पुल, पुल बगेपछि सदरमुकाम धादिङ बेसी सहित 8 पालिका राष्ट्रिय राजमार्गको पहुँचबाट अलग्गिएका छन्। यसले नियमित आवत जावत गर्नुपर्ने विद्यार्थी, बिरामी र अन्य नागरिक समस्यामा परेका छन् भने यस क्षेत्रका बासिन्दाको दैनिकी प्रभावित भएको छ। 10 भदौ अघिसम्म आँगनबाट बस चढेर विद्यालय पुग्ने सिद्धले गाउँपालिका 1 का बालबालिका अहिले बीच बाटोमै ओर्लनुपर्छ। कच्ची बाटो हुँदै करिब 1/2 घन्टा पैदल हिँडेर साँगुरो र जिँड झोलुङ्गे पुल तरेपछि मलेखु बजार आउँछ। त्यहाँबाट विद्यालयको बसले उनीहरूलाई विद्यालय पुर्याउँछ। बाढीले पुल बगाएपछि विद्यार्थी लगायत स्थानीयहरू समस्यामा परेको र 8 पालिकाहरू राष्ट्रिय राजमार्गको पहुँचबाट अलग्गिएको प्रसङ्ग आजको कान्तिपुर दैनिकको भित्री पृष्ठमा प्रकाशित छ। राजमार्ग बन्द हुँदा यात्रु मर्कामा, खास गरी पछिल्ला दिनको निरन्तरको वर्षाका कारण पहिरो खस्दा, त्यसै गरी कटान हुँदा विभिन्न राजमार्गहरू पनि अहिले बन्द अवस्थामा रहेका छन्। जसले गर्दा यात्रुहरू गन्तव्य तर्फ सहज रूपले जान सकेका छैनन्। यो प्रसङ्ग आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। मधेस प्रदेशका जिल्लाहरूलाई गन्तव्य बनाउने यात्रुहरू पनि अहिले राजमार्ग बन्दका कारण समस्यामा परेको प्रसङ्गलाई समाचारमा उल्लेख गरिएको छ। बाढी पहिरोको प्रभाव, 200 घर परिवार विस्थापित, यो प्रसङ्ग गुल्मी जिल्लाको रहेको छ। पछिल्लो 8 गते यतादेखिको निरन्तरको वर्षाले गुल्मी जिल्ला प्रभावित भएको छ। गुल्मी जिल्लामा 200 भन्दा बढी परिवारहरू विस्थापित भएका छन्। कतिपय घरहरू जोखिममा परेका छन्, जसका कारण जोखिमको अवस्थाले पनि ती जोखिममा रहेका परिवारहरू विस्थापित भएको प्रसङ्ग समाचारमा उल्लेख गरिएको छ। त्यसै गरी आजको राजधानी दैनिकले आन्तरिक राजनीति र कमजोर व्यवस्थापनले थलिँदै वायु सेवा निगम, यो प्रसङ्गमा वायु सेवा निगम निरन्तर घाटामा गइरहेको प्रसङ्ग, अपेक्षित रूपमा नेपाल वायु सेवा निगममा सुधार हुन नसकेका विषयहरूलाई पनि उल्लेख गरिएको छ। त्यसै गरी राजधानी दैनिककै अग्रपृष्ठमा कालीगण्डकी हिमताल भन्दा पहिरोको जोखिम उच्च शीर्षकमा पनि खबर प्रकाशित रहेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसङ्गहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने उत्तम पाण्डेलाई धन्यवाद। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, अन्तर सम्वादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौँ। असोज 8 गतेदेखि 4 दिनसम्म लगातार परेको वर्षापछि आएको बाढी र पहिरोका कारण मुलुकका धेरै राजमार्ग प्रभावित बनेको छ। सोमबारसम्म केही राजमार्ग सुचारू गरिए पनि अझै दर्जनभन्दा बढी राजमार्गहरू अवरुद्ध छन्। यसअगाडि गत भदौ 10 गते भोटेकोसी हुँदै त्रिशुली नदीमा गएको पहिरोका कारण सो क्षेत्रको मार्ग पुरै अवरुद्ध भएको छ। रसुवा जिल्ला सडक वा सम्पर्कबाट विच्छेद जस्तै भएको छ र त्यहाँ खुलाउने सडक खुलाउने कार्य भइरहेको जनाइएको छ। पछिल्लो समय बाढीसँगै आएको वर्षाले विभिन्न भागका सडक पूर्वाधारहरूमा असर पुर्याएको छ। पुलहरू बगाएका छन्, सडकहरू भासिएको छ, पहिरोले सडक सम्पर्क नै विच्छेद जस्तो अवस्थामा पुग्नु परेको छ र यसको पुनः सडक सुचारू गर्ने काममा सम्बन्धित निकायहरू लागिपरेका छन्। आजको सन्दर्भमा हामी अहिलेको सडक पूर्वाधार, यसको जुन खालको बाढी विपत्तिले निम्त्याएका विकल्पहरू, पुननिर्माणका योजना, प्राथमिकता लगायतका सन्दर्भमा कुराकानी गर्छौँ। हामीसँग हुनुहुन्छ राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापा। उहाँले विशेष गरी पूर्वाधार क्षेत्र आयोगमा पूर्वाधार क्षेत्रको नेतृत्व पनि लिनुभएको छ, पूर्वाधार हेर्ने जिम्मेवारी उहाँसँग छ। हाम्रो टेलिफोन सम्पर्कमा अर्जुन जङ थापा हुनुहुन्छ। थापाज्यू,
1: हजुर,
0: स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: अब जसरी मुलुकको सडकको अवस्था छ यति बेला प्रभावित भएको छ, करिब करिब सडक सम्पर्क विच्छेद जस्तै भएको छ कतिपय ठाउँहरू। अब यसको पुननिर्माण कार्य, सडक सुचारू गर्ने कार्य सम्बन्धित निकायहरूले गरिरहेका छन्। अब यो सन्दर्भमा अहिलेको मात्र होइन, बेला बेलामा हामीले यो नियति भोगि नै रहेका छौँ, सडक सम्बन्ध विच्छेद हुने गरेको, सँगै सडकहरू जोखिमपूर्ण अवस्थामा रहेको, यात्रा गर्न कठिन अवस्था रहेको समस्या हामीले विगतदेखि नै भोग्दै आएका छौँ। यहाँले चाहिँ यो अब एकातिर सडक पूर्वाधारहरूको सडकको संख्या चाहिँ बढिरहँदा त्यसमा अब विभिन्न कारण भनौँ न, पहाडी भेगहरू खोलानाला नजिकै बनाएर सडक जाने र त्यसलाई चाहिँ नदीहरूले कटान गर्ने समस्या छँदैछ। अब पछिल्लो विपत्ति र सडकलाई जोडेर हेर्दा कसरी हेर्नु भएको छ यहाँले? सडक पूर्वाधारको लामो अनुभव पनि छ यहाँसँग।
1: यो अस्तिको यो 1 महिना अगाडिको रसुवा र भोटेकोसीको डिजास्टरले चाहिँ यो इन्फ्रास्ट्रक्चरमा विशेष गरेर हाइड्रो पावरहरूमा चाहिँ 1.5 खरब भन्दा बढीको त्यसमा क्षति गर्यो। त्यसपछि सडक र पुलहरूमा मात्रै 33-34 अरबको चाहिँ क्षति गर्यो। अब फेरि त्यो सडकको यसले चाहिँ फुटप्रिन्ट पनि नरहने गरी वास आउट गरेको अवस्था छ। कम्प्लिटली नयाँ रेखाङ्कनबाट सडक निर्माण गर्नुपर्ने भएकोले अब यो रसुवा गढीलाई कनेक्सन दिनलाई चाहिँ वास्तवमा अलिकति कठिनाइ छ। तैपनि यो बगरबाट अस्थायी रूपमा चाहिँ 1.5-2 महिनामा यो रसुवा गढीलाई कनेक्सन चाहिँ दिन सकिन्छ यो अस्थायी रूपमा। तर पर्मानेन्ट चाहिँ कनेक्सन कनेक्टिभिटी दिनको लागि चाहिँ यसलाई चाहिँ अलि लामो समय लाग्ने देखिन्छ। यो जुन यहाँले अहिले पछिल्लो 8 गतेदेखि 12 गतेसम्मको बाढीबाट भएको क्षतिको सन्दर्भमा कुरा गर्नुभएको छ, यसमा चाहिँ क्षति चाहिँ कस्तो भइदियो भने यो डाउन हिलबाट र विशेष गरेर रिभर कोरिडोरका सडकहरूलाई नदीले कटान गरेर कम्प्लिट वास आउट गरेको अवस्था हो। र यो चाहिँ यसले विशेष गरेर यो नौबिसे मुङ्लिनका पनि मुङ्लिनको आसपासमा थप कटान गर्यो र मुङ्लिन नारायण घाटमा पनि थप कटान गर्यो। अनि विशेष गरेर मध्य पहाडीको पोखरादेखि बागलुङ खण्ड र त्यो त्यसपछि बागलुङदेखि बेनी हुँदै जोमसङसम्मको खण्डमा चाहिँ अलि बढी क्षति गरेको र सडक वासआउट गरेको अवस्था देखिन्छ। तर पनि पुलहरूमा चाहिँ धेरै क्षति चाहिँ भएन। एउटा मिरिमीको एउटा बेली ब्रिज जुन कालीगण्डकी आयोजना निर्माण गर्ने बेलामा 2050 सालतिर स्थापना गरिएको एउटा बेली ब्रिज चाहिँ बगायो मिरिमीको। त्यो बाहेक पुलमा चाहिँ मेन स्ट्रक्चरमा ड्यामेज छैन कि यसको एप्रोच सडकहरूमा अथवा पहुँच सडकहरूमा दायाँ बायाँ कटान गरेर नदी नियन्त्रणका छन् पाटहरू चाहिँ त्यसलाई बगाएर क्षति गरेको अवस्था रह्यो। त्यसैले त्यसको यी सडकहरूको पुनर्स्थापना चाहिँ चाँडो हुनसक्छ। क्षतिको आकलन चाहिँ सडक विभागले अहिले गर्दैछ। त्यही पनि चाहिँ 4-5 अरब जतिको क्षति भएको अनुमान प्रारम्भिक अनुमान चाहिँ गरेको छ। र अब यसको चाहिँ क्षति चाहिँ दुई तिन दिनमा यसको चाहिँ प्रारम्भिक क्षतिको आकलन चाहिँ आउँछ। त्यसपछि चाहिँ मैले यति यो क्षति भयो भनेर भन्न सकिन्छ। तर यो रसुवा गरेको त एउटा ऱ्यापिड ड्यामेज एसेसमेन्ट नै गरेको हुनाले मैले यसको चाहिँ आकलन सजिलैसित गर्न सक्छु।
0: हजुर, जे होस् अब ठुलो क्षति भएको छ सडक पूर्वाधारमा, सँगै अब जलविद्युत पूर्वाधारमा त छँदैछ। अब यो सडकको जुन खालको क्षति भएको छ, अब यसलाई चाहिँ पुनर्निर्माण गर्ने सन्दर्भ, अब अहिलेको अवस्था हेर्ने हो भने देशभरका विभिन्न राजमार्ग र सडक खण्डका 147 स्थानमा क्षति पुगेको र 125 स्थानमा सरकारले आफ्ना संयन्त्र परिचालन गरी मर्मत पश्चात सञ्चालनमा ल्याएको तथ्याङ्क छ। अब यो सामान्य मर्मत गरेर अब सामान्य भनौँ न अब जसो हुन्छ त्यसै गरी चलाउने अवस्थामा सडक आइपुगेको छ। अब यसो दीर्घकालीन भनौँ न, अब त्यही मार्ग हुँदै त्यसलाई पुननिर्माण गरेर सञ्चालन गर्ने कि अर्को विकल्प खोज्ने भन्ने सन्दर्भ पनि अहिले उठिरहेको छ। यहाँको अनुभवले चाहिँ के बताउँछ, अहिलेको सन्दर्भमा अर्को विकल्पमा जान सकिन्छ कि अहिलेकै भइरहेको ट्र्याकमा चाहिँ अलिकति पूर्वाधारहरू निर्माण गरेर यसलाई सुचारू गर्न सकिन्छ?
1: यसमा अब कृष्णभीर जस्ता स्थानहरूमा चाहिँ इमिडिएट अहिले अहिलेकै रेखाङ्कनबाट एकदम आपतकालीन रूपमा चाहिँ मर्मत सम्हार गरेर एकदमै ट्राफिकलाई सञ्चालन गरिन्छ। तर दीर्घकालको लागि त्यहाँ चाहिँ वैकल्पिक व्यवस्था नगरी हुँदैन। र कृष्णभीरमा चाहिँ यदि अब हामीले एउटा 500 मिटरको छोटो टनल निर्माण गर्न आँट्यौँ भने त्यो केही महिनामा अथवा लेस देन वान इयर एक वर्षभन्दा चाहिँ कम समयमै निर्माण गर्न सकिन्छ। अनि पारिपट्टिबाट पुल निर्माण गर्नको लागि चाहिँ अलिक बढी समय लाग्ने अवस्था छ। थोरै चाहिँ त्यसलाई चाहिँ एकदमै छिटो सबै चिज हाम्रै निर्माण व्यवसायहरूले फटाफट गरिदिएको खण्डमा 2 वर्षभित्र पारिपट्टिबाट वैकल्पिक सडक चाहिँ निर्माण गर्न सकिन्छ। 2 पुल हालेर गर्न सकिन्छ। तर चाहिँ यो पारिबाट यो विशेष गरेर काठमाडौँ कनेक्सनको लागि मुगलिन काठमाडौँमा पारिबाट वैकल्पिक सडक निर्माण गर्नुपर्छ भनेर यो 2018 नै हामीले त्यसमा प्रयत्न गरेका हो। र यो अहिले 900 मुगलिनको चाहिँ पिच त अलमोस्ट 30 वर्ष भइसकेको थियो, यसको आयु सकिसकेको थियो, नयाँ पिच नगरी हुने अवस्था थियो। र अनि पुलहरू पनि साँगुरो भएकोले 17-18 नयाँ पुल निर्माण गरेर अनि पुरानो पिच सडकलाई चाहिँ भत्काएर नयाँ नाली र नयाँ सडक निर्माण गरेर त्यसलाई चाहिँ त्यसलाई स्ट्रेन्थेनिङ गर्ने कामको आयको चाहिँ कान ठेकापट्टा गर्ने सन्दर्भमा पानीबाट पनि यो फिस्लिङदेखि यो विशाल तारसम्म 25 किलोमिटर र नागढुङ्गा टनलको वेस्टर्न पोर्टलबाट धार्केसम्म प्यारेलल अर्को सडक पनि निर्माण गर्ने, ताकि त्यसले चाहिँ यो विकल्प पनि दिन्छ र हाम्रो ट्राफिक घनत्व पनि बढेको छ। त्यो बढेको ट्राफिक घनत्वलाई चाहिँ अहिले भइरहेको सडक धेरै साँगुरो भयो र फेरि त्यही सडकलाई चौडा गर्नको लागि मुगलिन पोखरा जस्तो गरेर चाहिँ फोर लेनको एकै ठाउँबाट सडक निर्माण गर्नलाई यतातिर एकदमै कमजोर भूभाग र एकदमै अग्ला पहाडहरू भएकोले एकदमै कठिन हुन्छ भनेर वारीतिर दुई लेन पहाडीपट्टि दुई लेनको परिकल्पना भएकै हो र अनि त्यसको जिपिआर पनि यो 25 किलोमिटरको जुन हामीले विशाल टारदेखि पिल्चिङको 25 किलोमिटरको जिपिआर गरेर इआइए पनि स्वीकृत गराएर राखिएको छ, इआइए पनि स्वीकृत छ। अनि जब ठेक्का पट्टा गर्ने बेलामा नागडुङ्गा टनेलमा चाहिँ जुन स्थानीय जनताले मुआवजा चाहिँ अति धेरै डिमान्ड गर्नुभयो र हाम्रो तत्कालीनमा मुआवजा जस्ता कुराहरू चाहिँ नितान्त नेपाल सरकारको आफ्नो स्रोतबाट बिहोर्नुपर्ने भएकोले त्यसमा पनि 15-20 अरब रुपियाँ चाहिँ मुआवजामै खर्च गर्नुपर्ने अवस्था देखिएकाले त्यसलाई चाहिँ ड्रप गरेका हो। त्यति बेला चाहिँ मुआवजा तिर्न सकिन्न, बरु पछि हेरौँला भनेर चाहिँ ड्रप गरियो। अब ड्रप गरेको चाहिँ नतिजा चाहिँ अहिले देखा पर्यो। हामीले चाहिँ अन्य कम के भन्छ महत्त्वका आयोजनाहरूलाई ड्रप गर्नु पर्थ्यो, यसलाई जसरी पनि चाहिँ यसलाई जसरी पनि कार्यान्वयन गर्नुपर्थ्यो, त्यसमा चाहिँ हामी अलिकति चुक्यौँ। र फेरि कस्तो देखियो भने गत विगतदेखि नै हाम्रोमा चाहिँ हाम्रो माननीय सांसदज्यूहरूलाई चाहिँ आफ्ना स्थानीय सडकहरू, स्थानीय पूर्वाधारहरू र अरू सानातिना आफ्ना वडा स्तरीय, आफ्ना गाउँपालिका स्तरीय र आफ्ना जिल्ला स्तरीय सडकहरू उहाँहरूलाई बढी महत्त्व लाग्ने जुन यो के यो चाहिँ हाम्रो चाहिँ यो मेरुदण्डको रूपमा रहेका राजमार्गहरूमा उहाँहरूको प्राथमिकता कम पर्ने, त्यसले गर्दाखेरि चाहिँ सरकार जुनसुकै सरकार, मैले यो सरकार त्यो सरकार भनिनँ, विगतदेखि मैले 30 वर्षदेखि पूर्वाधार सेक्टरमा काम गर्दा जनप्रतिनिधिज्यूहरूलाई आफ्नो क्षेत्र महत्त्व हुने यो राष्ट्रिय पूर्वाधारहरू चाहिँ कम महत्त्व हुने गर्दाखेरि कुनै पनि सरकार चाहिँ यो अडानमा टिक्न सकेको देखिएन र इभन अहिलेको सरकार पनि त्यो मामलामा टिक्न सकेको देखिएन। यो हाम्रो जेनरल रोग हो, यो हाम्रो चाहिँ पूर्वाधार सेक्टरको जेनरल एकदमै सामान्य रोग हो। यो रोगबाट चाहिँ हामी 30-35 वर्षदेखि हामी अछुत हुन सकेका छैनौँ। पहिला चाहिँ लङ टर्म र आर्टेरियल रोडहरूलाई दुरुस्त चुस्त दुरुस्त निर्माण गरेर अनि त्यसपछि प्रोभिन्सियल सडकहरूलाई निर्माण गरेर अनि बल्ल पालिका स्तरीय सडकमा जानु पर्नेमा हामी चाहिँ पालिका स्तरीय सडकमा यो आर्टेरियल सडकहरू बराबरकै पैसा विनियोजन गऱ्यौँ अनि त्यसले गर्दा हाइवेहरूलाई स्तरोन्नति गर्ने अनि एक्सप्रेस वे बनाउने यस्ता यस्ता काममा चाहिँ हामी थोरै पछि पऱ्यौँ र नितान्त नेपाल सरकारको स्रोत चाहिँ यस्ता चाहिँ कम महत्त्वका आयोजनामा पर्ने र वैदेशिक स्रोतबाट चाहिँ मात्र चाहिँ ऋण धन गरेर हामीले चाहिँ पूर्व यो ठुला विकासका पूर्वाधारहरू निर्माण गर्ने हाम्रो पुरानै परिपाटी हो, यो अहिले पनि हामी अछुतो रहन सकेका छैनौँ। त्यसले गर्दाखेरि थोरै चाहिँ यो हामीले यो दुःख पाएको पनि हो।
0: अब यहाँले भने जस्तै चलिहाल्छ भन्ने र सामान्य मर्मत गरेर चलाउने र अन्य विकल्पहरू नसोच्दा चाहिँ राजमार्गहरू लाइफ लाइनका रूपमा रहेका राजमार्गहरू चाहिँ बाट हामीले धोका पाइ नै रहेका हुन्छौँ र यहाँले भने जस्तै
1: मैले एउटा कुरा थपेँ, काठमाडौँ तराई फास्ट ट्र्याक चाहिँ नेपाल आर्मीलाई 74 सालमा दिइयो। अब त्यसमा चाहिँ सरकारका सबै संयन्त्रहरूको शक्ति लगाएर नेपाल आर्मीलाई सहयोग गरेर अनि त्यसपछि त्यसमा चाहिँ हाम्रा रिसोर्सेस पनि त्यसमा लगाएको भएदेखि त्यसको प्रतिफलले नै हाम्रो हामीले लगानी गरेको लगानी चाहिँ 7-8 वर्षमै लगानी नै उठ्यो भनौँ न। त्यसो 213 अरब रुपियाँ भनिएछ, 213 अरब रुपियाँ त हाम्रो 8-10 वर्षमा त्यसले प्रतिफलकै रूपमा दिन्थ्यो। हामी त्यस्ता चाहिँ प्रतिफल दिने आयोजनामा हाम्रो प्राथमिकता कम रह्यो, हाम्रो चाहिँ प्रतिफल नदिने खालका आयोजना तर अब तर सम्बन्धित माननीय जीवहरू र जनप्रतिनिधि जीवहरूलाई आफ्नो चाहिँ आफ्नो क्षेत्रबाट उहाँले जनतामा केही प्रतिबद्धता व्यक्त गरेर जनताको भोट लिनुभएको हुन्छ, त्यो प्रतिबद्धतालाई फुलफिल गर्दाखेरि चाहिँ हामी राष्ट्रिय महत्त्वका आयोजनाहरूबाट चाहिँ अलिकति विमुख भएका हौँ।
0: हजुर, अब मुलुकको राजधानी काठमाडौँसँग सडक सञ्जाल जुन खालको बलियो हुनुपर्ने थियो त्यो हुन सकेको छैन। अब अहिले हेर्ने भने बिपी राजमार्ग पनि अघिल्लो वर्ष नै बाढीले बगाएको थियो, अहिले मर्मत सम्भार गरेर चलाउने अवस्थामा पुग्दा फेरि बाढी आउँदा त्यो पनि अवरुद्ध छ। अब मुगलिन नारायणगढ सडक त्यो पनि दिनको एकचोटि त मिनिमम भनौँ न न्यूनतम रूपमा अवरुद्ध भइ नै रहेको हुन्छ। अब अहिले कृष्णवीरले फेरि दुःख दिन थालेको अवस्थामा अब यो राजधानीसँगको जुन सडक सञ्जाललाई चाहिँ बलियो बनाउने सन्दर्भमा यहाँको सुझाव के छ? अब फास्ट ट्र्याक पनि अब तोकिएको समयमा निर्माण हुन सकेको छैन, सुरुङ मार्ग निर्माण त भएको छ, अब त्यो सञ्चालनमा ल्याइए पनि त्यो छोटो सुरुङ खासै त्यसले चाहिँ अर्थ नदेला। अब यो नेटवर्किङ सडक नेटवर्किङलाई चाहिँ राजधानीसँग जोड्ने सडक सञ्जाललाई बलियो बनाउने सन्दर्भमा विकल्पहरू के हुन सक्छन्?
1: अब सबभन्दा पहिला त काठमाडौँ तराई फास्ट ट्र्याकलाई नै जोड दिनुपर्छ। अहिले कोकना र बुगमतीमा जुन स्थानीय जनताका केही मागहरू लिएर उहाँहरूले चाहिँ पहिलेदेखि अवरुद्ध गरिरहनु भएको छ, यसमा चाहिँ अहिले हामी वार्ता उहाँहरू चाहिँ स्थानीय जनतासित हामी वार्ता गरिरहेछौँ, उहाँका सम्पदा हामी संरक्षण गर्छौँ, जग्गा मिनिमम भन्दा मिनिमम जग्गा अधिग्रहण गर्ने र उहाँहरूका अरू डिमान्डहरू के छन् भने त्यो पनि फुलफिल गर्ने, अनि कोही चाहिँ एकदमै घरबार विहीन हुन्छ भने त्यस्तोलाई चाहिँ हामी यथोचित चाहिँ तरिकाले चाहिँ सम्बोधन गर्ने लगायतका कुराहरू गरेर काठमाडौँ फास्ट ट्र्याकलाई चाहिँ अहिले अब यो यस्तो दसौँ वर्ष लगाएर फास्ट ट्र्याक निर्माण गर्ने होइन, एक दुई वर्ष तिन वर्षभित्रमा त्यसलाई कम्प्लिटै गर्नुपर्छ। यसमा चाहिँ राज्यका सबै संयन्त्रले नेपाल आर्मीलाई सहयोग गर्नुपर्छ, इभन सडक विभागले पनि सहयोग गर्नु पर्यो, गृह मन्त्रालयदेखि लिएर सबैले चाहिँ त्यसलाई सहयोग गरेर काठमाडौँ चाहिँदेखि तराईसम्मको चाहिँ निजगढ फास्ट ट्र्याकलाई एकदमै चुस्त दुरुस्त बनाएर तरिकाले चाहिँ चाँडै निर्माण गर्नुपर्छ, र अनि अरू चाहिँ मेन राजमार्गलाई चाहिँ बढी प्राथमिकता दिनुपर्छ। त्यो पनि केले हुन्छ भने जहाँ बढी चाहिँ सवारी साधनको घनत्व बढी छ ती सडकहरू र ती आयोजनालाई पहिला प्राथमिकता दिएर त्यो कनेक्टिभिटी चाहिँ हामीले चुस्त दुरुस्त बनाउनुपर्छ। र हुन चाहिँ अब अहिले चाहिँ टुरिज्म डेभलपमेन्टमा अहिले चाहिँ यो विशेष गरेर मुस्ताङले राम्रो चाहिँ रिटर्न दिइराखेको थियो, र अब मुस्ताङ सडकलाई पनि इमिडिएट यो हुन त यो दसैँ अगाडि त बाटो खुलि नै हाल्छ यो, किनकि सबै संयन्त्र त्यसमा सडक विभागको संयन्त्र लागेको छ, दसैँ अगाडि चाहिँ रसुवागढीको पनि स्याप्रु बेसीसम्म यातायात मजाले खुल्छ। त्यस्तै गरी यो सबै भनौँ न बिपी राजमार्ग त एक दुई दिनमा खुलिहाल्छ खुल्छ, तर जुन राजमार्ग भनेर राजमार्ग हुनुपर्ने हो त्यो नभएर कच्ची सडक र डाइभर्सनको अस्थायी सडकको रूपमा चाहिँ यातायात खुल्ने हो अहिले खुल्ने भने त्यो, र यो हिउँदभरि चाहिँ राम्रोसित काम गरेर सबै रिसोर्सेस त्यहाँ जुटाएर गरेर हामीले चाहिँ आउने बर्खाभन्दा अगाडि सबै राजमार्गहरूका ड्यामेजेसहरू चाहिँ हामी पुनर्स्थापना गर्नुपर्छ।
0: रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी राष्ट्रिय योजना आयोगका सदस्य पूर्वाधार विज्ञ अर्जुनजङ थापासँग कुराकानी गरिरहेका छौँ। जस्तो अब थापाज्यू सडकको कुरा हामीले गऱ्यौँ, अब सडकसँगै बस्तीको कुरा पनि गरौँ। अब हाम्रो अहिलेको सन्दर्भ हेर्ने हो भने नदी किनारमा सडक बनाउने र त्यही सडक वरिपरि बस्ती बस्ने परिपाटी रहेको छ। अब भदौ 10 गते जुन खालको बाढी आयो आकस्मिक रूपमा, त्यो बाढीले धेरै बस्तीहरू सडक किनारका धेरै बस्तीहरू बगायो भनौँ न ध्वस्त बनायो। अब यो सन्दर्भमा अन्य ठाउँहरूमा पनि त्यो अवस्था छ। अब जस्तै अब हिजोकै कुरा गर्ने हो भने चामे बजार, अस्तिको कुरा गर्ने हो भने चामे बजार डुबानमा पर्यो मर्स्याङ्दी नदी थुनिँदा। अब यस्ता विपदहरू आइ नै रहने देखियो। अब यो सन्दर्भमा बस्तीहरूलाई सुरक्षित बनाउने सन्दर्भमा अब हामी कसरी अगाडि बढ्नु पर्ला, सरकार कसरी अघि बढ्नु पर्ला?
1: अब हामी यसमा चाहिँ रिसेटलमेन्ट का चाहिँ नयाँ आयोजना लिएर अगाडि बढ्नुपर्छ। यो चाहिँ छरिएर रहेका बस्ती, असुरक्षित ठाउँमा रहेका बस्तीलाई अलिक सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने गरी अगाडि बढ्नुपर्छ। हुन चाहिँ म अस्ति मात्र बेत्रावती गएको थिएँ, अनि बेत्रावतीका एक दुईजना पीडितहरूलाई पनि भेट्ने अवसर मिल्यो। उहाँहरू चाहिँ के भन्नुहुन्छ भने हामी त त्यही ठाउँमा बस्छौँ जहाँ चाहिँ हामीलाई यो नदी यो के अरे जुन के आएको बाढीको वितन्डाले हामी भाग्न पर्यो र धेरैजनाले ज्यान जोगाए के ज्यान थाले र केहीले भागेर ज्यान जोगाए त्यही ठाउँमै बस्छु हामीलाई चाहिँ राज्यले चाहिँ सरकारले त्यो नदी नियन्त्रण गरिदियोस् अलि मजबुत बनाइदियोस् हामी त त्यहीँ बस्ने हो भन्नुहुन्छ अब बेत्रावतीमा त्यो वितन्डा देखिसकेपछि र त्यहाँबाट चाहिँ विस्थापित भइसकेपछि पनि जनताहरू चाहिँ उहाँहरूको लाइभलीहुडको विषयवस्तु हो किनकि त्यो बेत्रावती भनेको धार्मिक हिसाबले त्यहाँ त्यो महत्त्वको विषय महत्त्वको ठाउँ हो मान्छेहरू चाहिँ पर्यटकहरू त्यहाँ आउने अनि त्यसले गर्दा उहाँहरूको आफ्नो व्यवसाय पनि सञ्चालन हुने र उहाँको जीविकोपार्जनसित पनि जोडिएको विषय भएको हुनाले उहाँहरू अझै पनि जोखिम मोलेर त्यही ठाउँमा बस्न तयार हुनुहुन्छ हो त्यसै हुनाले उहाँको जीविकोपार्जन पनि ग्यारेन्टी हुने गरी अलिकति सुरक्षित ठाउँमा बस्ती स्थानान्तरण चाहिँ गर्न जरुरी छ यो यही हिसाबको राख्ने भने यो यो के अरे बे के अरे तामे कोरिडोरमा त तलदेखि माथिसम्म जम्मै जस्तो बस्तीहरू रिभर कोरिडोरमै छन् त्यो जोखिममै छन् त्यस्तै गरी हाम्रो यो उसको के अरे मुस्ताङ कोरिडोरमा पनि त्यो जम्मै तातो पानीदेखि लिएर माथि लेते घाँसा जम्मै यो रिभर कोरिडोरमै छन् त्यही पनि अब रिभर कोरिडोरमा पनि अलिकति राज्य र जनता दुवै पक्ष मिलेर अलिकति सेफ ठाउँमा बस्ती बसाउने अनि अनि त्यसपछि अर्ली वार्निङ सिस्टमहरू चाहिँ इस्टाब्लिस गर्ने ताकि त्यस्तो कुनै किसिमको रात बिरातमा अथवा दिउँसै पनि त्यस्ता किसिमका बाढी पहिरो जन्ने विपदहरू आयो भने तत्काल चाहिँ त्यहाँबाट जनधनको सुरक्षा हुने गरी भाग्ने मौका हुने खालका स्थानहरूमा चाहिँ स्थान बस्ती स्थानान्तरण गर्नुपर्छ र अहिले यो विशेष गरेर यो रसुवागढीको यो कोरिडोरलाईमा जुन अहिले पुनर्स्थापना गर्दा चाहिँ यो कुरोलाई ख्याल गर्ने भन्ने सरकारको सरकार दृढ देखिन्छ त्यसै हुनाले अब अब चाहिँ बस्ती बसाए पनि ठिकै छ उहाँहरूको नजिकै उपयुक्त ठाउँमा हेरौँला नभए निजी जग्गा किन्नु पर्ने भयो किनौँला अथवा अलिकति थोरै वन क्षेत्रमा पनि त्यस्तो सुरक्षित ठाउँहरू छ भने त्यो पनि चाहिँ मा पनि विचार गरौँला सरकारी जग्गा पनि हेरौँला बरु चाहिँ के भने यो रिभर कोरिडोरमा चाहिँ रुख बिरुवाहरू रोपेर वन क्षेत्रलाई बरु नदीको आसपासमा चाहिँ वन क्षेत्र विकास गरौँला भन्ने सोच चाहिँ अहिले सरकारले राखेको छ र त्यस्तै हिसाबले यहाँ मात्र होइन सबै ठाउँमा प्लान वेमा जानुपर्ने देखियो हाम्रो क्लाइमेट चेन्जको चाहिँ यो प्रवृत्तिले गर्दाखेरि चाहिँ यो बाढी पहिरो अतिवृष्टि यो चाहिँ अब सामान्य भइसक्यो नेपालमा किनभने 2030 सालमा यो मुगलिन कोरिडोरमा सरी 30 साल भन्न आएछ 50 सालमा आएको बाढीले पनि चाहिँ 3 महिनासम्म काठमाडौँको कनेक्टिभिटी विच्छेद गरेको थियो अहिले पनि अब यो कृष्णभीरले गरिराखेको छ अब यो चाहिँ अब दोहोरिरहने देखियो बिपी हाइवेमा समस्या गऱ्यो अहिले चाहिँ यो रसुवागढी राजमार्गमा गऱ्यो त्यो त्यो त्यही 2023मा चाहिँ मनाङ खण्डमा गऱ्यो त्यस्तै गरी जुम्ला खण्डमा चाहिँ कहिले कहिले बझाङ खण्डमा आएको आए प्रत्येक वर्ष चाहिँ कहीँ न कहीँ एउटा यस्ता विपत्तिहरू आइरहेको छन् त्यसैले अब सडक विभागले पनि के गर्न जरुरी देखियो भने यो 4-5 अरबको चाहिँ एउटा कुसन जस्तो चाहिँ राख्नुपर्ने देखियो यस्ता विपत्ति आउँछन् कुन ठाउँमा आउँछन् हामीलाई थाहा हुँदैन त्यसै हुनाले ती आउँछन् भन्ने हिसाबले आफू तयारी भएर उपयुक्त सङ्ख्याका बेली ब्रिज उपयुक्त सङ्ख्याका चाहिँ अरू अरू साधनहरू चाहिँ र पैसा चाहिँ जोहो गरेर राखेर अब यस्ता वितण्डाहरूबाट भएका क्षतिलाई पुनर्स्थापना गर्नलाई सरकार तयार भएर बस्नुपर्ने देखियो अलिकति चाहिँ यसको यो जुन विपत्तिबाट चाहिँ विपत्तिसँग लड्नको लागि चाहिँ केही न केही अलिकति रकम छुट्याएर प्रत्येक वर्ष रकम छुट्याएर आफू कम तयारी भएर एकदमै प्रिपेयरनेस त्यसमा देखिनुपर्ने आवश्यकता देखियो र अनि अनि चाहिँ यो यो राजमार्गहरूलाई चाहिँ अलिकति स्ट्रेन्थनिङ गर्ने र चाहिँ कहाँ चाहिँ हजार्सहरू कहाँ कहाँ छ भल्नरेबिलिटी कहाँ कहाँ छ अनि त्यस्तो ठाउँहरूमा पूर्व तयारी गर्ने उस्तै पऱ्यो भने राजमार्गलाई अझै सुरक्षित ठाउँ ठाउँमा छोटा छोटा टनेलहरू लगायतका चाहिँ पूर्वाधारहरू निर्माण गरेर हामीले चाहिँ राजमार्गलाई चाहिँ एकदमै चुस्त दुरुस्त बनाउनु पर्ने देखियो, किनकि सबैभन्दा महत्त्वपूर्ण भनेकै राजमार्ग रहेछ। अहिले चाहिँ हेर्नुहोस् न, अहिले रसुवागढीमा राजमार्ग र सडक विच्छेद भएर यो हाम्रो रेस्क्यु अपरेसनमा पनि त्यसले ठुलो बाधा व्यवधान गर्यो। त्यसले गर्दा अलिकति एकदम रेजिलियन्ट टाइपको चाहिँ इन्फ्रास्ट्रक्चर बनाउनु पर्ने देखियो र यसमा चाहिँ अब सरकारले प्लान गरेर अगाडि बढ्नुपर्छ।
0: हुन्छ त अर्जुनजङ थापाज्यू, आजको लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौँ निरन्तरको वर्षा र बाढीले मुलुकको सडक पूर्वाधारमा पुर्याएको क्षति, यो क्षति न्यूनीकरणका लागि सरकारले गर्नुपर्ने उपाय, विकल्प, पुनर्निर्माण योजना लगायतका सन्दर्भमा राष्ट्रिय योजना आयोगका पूर्वाधार समेत हेर्ने सदस्य अर्जुनजङ थापासँग आज हामीले कुराकानी गर्यौँ। यो सँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौँ। आजको कार्यक्रमबाट प्राविधिक साथी उत्तम पाण्डेलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।
2: बाटो पार गर्ने वृद्ध, बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
3: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
4: उफ, कस्तो गर्मी! पहिले काठमाडौँमा यस्तो गर्मी कहाँ थियो र?
5: गर्मी मात्र होइन, अहिले त जलवायु परिवर्तनका कारण भारी वर्षा हुँदा बाढी र पहिरोको जोखिम पनि बढेको छ।
4: हिजो त बाढीले घर अगाडिको बाटो नै बन्द गरिदियो अनि टोल नै जलमग्न भयो।
6: तर समाधान पनि हामीसँगै छ है।
4: घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सहरका सार्वजनिक क्षेत्रहरू, ताल तलैया र वन क्षेत्रको संरक्षणबाट बाढीको जोखिम कम गर्न सकिन्छ।
5: जलवायु परिवर्तनको जोखिम कम गर्न घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सार्वजनिक खुला क्षेत्र, वन क्षेत्र, ताल तलैया र नदी संरक्षणको अभियानमा आजदेखि जुटौं।
7: काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा जनहितमा जारी जलवायु अनुकूलन सन्देश।
8: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। पछिल्लो वर्षापछिको बाढी पहिरो र डुबानले देशका विभिन्न भागमा 27 जनाको मृत्यु हुनका साथै हजारौं प्रभावित भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयद्वारा जानकारी। प्रभावित नागरिकको सुरक्षा व्यवस्थापनसँगै पूर्वाधार मर्मत गरी जनजीवन सामान्य बनाउन सरकार क्रियाशील। प्रतिनिधि सभाद्वारा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा प्रकरणमा सर्वोच्च अदालतको पूर्ण बैठकको ध्यानाकर्षण। इरानमाथि खुकुलो व्यवहार गरिएको दावीप्रति अमेरिकाको खण्डन। र श्रीलङ्कासँगको खेल वर्षाले रद्द भएसँगै जारी एसियाली खेलको क्वार्टर फाइनलबाटै नेपाली क्रिकेट टोली बाहिरियो।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: SG भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हाश डायल गर्नुहोस्। 4G बोल्दे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। 4 दिन लामो अविरल वर्षा रोकिए पनि वर्षाले ल्याएको बाढी पहिरो र डुबानका कारण प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनसँगै क्षति पुगेका पूर्वाधार मर्मत गरी जनजीवन सामान्य बनाउनतर्फ सरकार तदारुकताका साथ लागि परेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। असोज 8 गतेदेखि वर्षासँगै आएको बाढी पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर 27 जनाले ज्यान गुमाएका तथा 7 जना घाइते भएका र 4 जना अझै सम्पर्कविहीन रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दिएको हो। यस अवधिमा भएका 513 मनसुनका घटनाबाट 1065 परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बाढी पहिरोबाट देशभरका विभिन्न राजमार्ग र सड़क खण्डका 147 स्थानमा क्षति पुगेकोमा 125 स्थानमा सरकारले संयन्त्र परिचालन गरी मर्मत पश्चात सञ्चालनमा ल्याएको र बाँकीको मर्मत चाँडै सम्पन्न हुने सरकारले जनाएको छ। बाढीका कारण काली गण्डकी करिडोर, मर्स्याङदी र सेती मादी करिडोर लगायतका राष्ट्रिय प्रसारण लाइनबाट 1013.2 मेगावाट विद्युत आपूर्ति बन्द भएकोमा सेती मादी करिडोरमा रहेका 262 मेगावाट र मर्स्याङदी करिडोरका 190 मेगावाटका जलविद्युत केन्द्रहरू सञ्चालनमा आएका छन्। क्षति पुगेका दूरसञ्चार सेवा पनि चाँडै सञ्चालनमा ल्याइने प्रयास भइरहेको छ। नेपाल टेलिकमका 1132 टावरको नेटवर्क विच्छेद भएकोमा 782 वटालाई सञ्चालनमा ल्याइएको छ भने एनसेलको 162 वटा नेटवर्क विच्छेद भएकोमा 105 वटाको मर्मत गरिएको छ। बाढी पहिरोबाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सारेर उनीहरूलाई सम्बन्धित स्थानीय तहहरूसँग समन्वय गरी राहत र अस्थायी बसोबासको प्रबन्ध मिलाइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दिएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले अवरुद्ध भएका विद्युत केन्द्रमध्ये केही सञ्चालनमा आउन समय लाग्ने भए पनि वितरण केन्द्र तथा ग्रिड सञ्चालन महाशाखाको सक्रियतामा अधिकांश स्थानमा विद्युत आपूर्ति पुनः सञ्चालन गरिएको जानकारी दिनुभएको छ। उहाँले बाँकी क्षेत्रमा समेत विद्युत लाइन सञ्चालन गर्न प्राविधिक टोली परिचालन गरिएको बताउनुभयो। प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सहायक कम्पनी मार्फत प्रवर्धित राहुघाट जलविद्युत आयोजनाको टेल रेस गेट र डक्टमा क्षति पुगेको छ। टर्बाइन फ्लोरमा पानी पसेकाले सरसफाईपछि आयोजना सञ्चालनमा ल्याउन करिब 10 दिन लाग्ने अनुमान गरिएको छ। दाना कुस्मा प्रसारण लाइनमा क्षति पुगेका कारण 7 वटा जलविद्युत आयोजना गरी 190 मेगावाट विद्युत प्रसारण अवरुद्ध भएको छ। कालीगण्डकी करिडोर अन्तर्गतको 220 केभी दाना कुस्मा प्रसारण लाइनको म्याग्दीस्थित टावर नम्बर 21 र 22 क्षति पुगेको छ। क्षतिग्रस्त स्थान लगायत अन्य क्षेत्रमा स्थलगत निरीक्षणका लागि जाने बाटो समेत अवरुद्ध भएकाले प्रसारण लाइनमा पुगेको क्षतिको विस्तृत विवरण पनि प्राप्त हुन नसकेको प्राधिकरणले जनाएको छ। मनाङ, बागलुङ, मुस्ताङ, तनहुँको झापुटार सब स्टेसन तथा प्युठान लगायतका केही क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको प्राधिकरणले जानकारी दिएको छ। भदौ 10 गते

कार्यका लागि व्यवस्था गरिएको 6 महिनाको विदा सरकारी र निजी क्षेत्रमा समान रूपमा लागू गरिने जानकारी दिनुभयो। प्रस्तावमाथिको छलफलमा सांसदहरूले आमाको जीवन, नवजात शिशुको भविष्य र राज्यको जिम्मेवारीसँग जोडिएको विषय भएकाले विधेयकलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकले महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ। बैठकमा महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। प्रस्ताव प्रस्तुत गर्नुहुँदै मन्त्री बादीले मन्त्रालयको नाम परिवर्तनसँगै सामाजिक सुरक्षाको जिम्मेवारी समेत थपिएकाले आवश्यक कानूनी एकरूपताका लागि विधेयक ल्याइएको जानकारी दिनुभयो। सांसदहरूले विधेयकले राज्यले न्याय दिन सक्ने अनुभूति गराएको, असहाय नागरिक, अपाङ्ग र एकल महिलालाई सामाजिक सुरक्षा भत्ताको निरन्तरता हुनुपर्ने र विधेयक ल्याउँदा त्यसको औचित्य र कारणमा प्रष्ट हुनुपर्ने धारणा राख्नुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय र भोटिकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिको निर्वाचनका लागि असोज 14 दिउँसो 2 समय तोकिएको जानकारी दिनुभयो। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले असोज 8 निरन्तर वर्षाका कारण बाढी, पहिरो र डुबानले मुलुकमा ठूलो जनधनको क्षति पुर्याएकाले तत्काल राहत, उद्धार र अस्थायी व्यवस्थापनका काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको जिल्लागत यथार्थ विवरण सार्वजनिक गर्न पनि सरकारसँग माग गर्नुभयो। सांसदहरूले पूर्वाग्रहका आधारमा मानिसलाई पक्राउ गर्ने कार्य कानून विपरीत रहेको भन्दै त्यसतर्फ सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले विपद व्यवस्थापनका लागि गठन भएको संसदीय समितिमा राष्ट्रिय सभालाई समेट्न नसकेकोमा आपत्ति व्यक्त गर्नुभयो। विशेष समयमा नेपाली काङ्ग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले संघीय संसदमा दुवै सदनको उत्तिकै महत्व रहेको बताउनुभयो। उहाँले सरकारले राष्ट्रिय सभालाई समेटेर संयुक्त संसदीय समिति बनाउन प्रस्ताव गर्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टीका सांसद जयन्ती देवी राईले संसद बन्द गरेर सरकारले अध्यादेश मार्फत निजामती कर्मचारी विधेयक ल्याउन लागेको जानकारी आफूहरूले पाएको भन्दै प्रावधानमा समेटिएका विधेयकमा समेटिएका प्रावधानबाट एमाले नेकपा निराश भएको बताउनुभयो। त्यस्तै एमाले सांसद मीना सिंह रखालले बाढी पहिरोको पूर्व सूचना भए पनि सरकारले जोखिमपूर्ण बस्तीका नागरिकलाई सुरक्षा दिन नसकेको आरोप लगाउनुभयो। सरकारले सबै तहको सरकारसँग समन्वय गरेर विपद व्यवस्थापन गर्नुपर्नेमा भोटेकोशी बाढी प्रभावितको पुनस्थापनाका लागि पनि विशेष कार्यक्रम ल्याउन नसकेको उहाँले आरोप लगाउनुभयो। जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले तत्काल संवैधानिक आयोगहरूमा रिक्त पद पूर्ति गर्न सरकारलाई आग्रह गर्नुभयो। राष्ट्रिय सभाको बैठक असोज 15 बिहिबार दिउँसो 1:15 बोलाइएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरालाई पक्राउ गरी 10 प्रहरी कार्यालयमा राखिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। हिजो बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठक अर्थात् फुलकोर्टले कानूनको उचित प्रक्रिया पूरा नगरी गरिने काम कारवाहीमा स्वेच्छाचारिताको प्रचुरता रहने हुँदा त्यस्ता काम कारवाहीलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न सक्दैन भन्ने दृढ प्रतिबद्धता दोहोर्याएको उल्लेख गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको आह्वानमा बसेको आकस्मिक पूर्ण बैठकले मध्यरातमा पूर्व प्रधान न्यायाधीश जवरालाई घरमा सुतिरहेको अवस्थामा उठाइ लगिएको घटना गम्भीर भएको उल्लेख गरेको छ। नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यका रूपमा आत्मसात गरेको र पूर्व प्रधान न्यायाधीश, पूर्व न्यायाधीश एवं बहालवाला प्रत्येक न्यायाधीश र न्यायिक जनशक्ति स्वतन्त्र न्यायपालिकाको अभिन्न अङ्गको रूपमा रहेको बैठकपछि सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। न्यायपालिकाबाट सम्पादन हुने न्याय सम्पादन लगायतका हरेक काम कारवाहीमा बाह्य वा आन्तरिक कुनै पनि प्रकारको प्रभावलाई किञ्चित पनि स्थान नदिइने कुराको आम नागरिक समक्ष बैठकले पूर्ण विश्वास दिलाउन चाहेको आकस्मिक पूर्ण बैठकको निर्णयमा उल्लेख गरिएको छ। मनाङको नार्पाभूमि गाउँपालिका वडा नम्बर 5 स्थित हिमलुङ बेस क्याम्पमा हिम पहिरोमा परि मृत्यु भएका मध्ये 4 शव फेला परेको छ। 2 शव यसअघि फेला परेकोमा हिजो थप 2 शव फेला परेको मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले जानकारी दिनुभयो। हिम पहिरोमा अझै 12

0: रहेको तर अन्य 11 जना पनि सम्पर्कमा आइसकेको प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिनुभयो। बेस क्याम्पका लागि 27 जनाको टोली त्यसतर्फ गएको थियो। उहाँले जिल्लामा विद्युत आपूर्ति बन्द हुँदा सूचना सम्पर्क र उद्धार कार्यमा कठिनाई भएको बताउनुभयो। फेला परेका चारैवटा शवको पहिचान खुलेको छ। सङ्खुवा सभाको भोटखोला गाउँपालिका 3 छेबी भोटे, सङ्खुवा सभाकै भोटखोला 2 पासाङ भोटेको शव यसअघि भेटिएकोमा हिजो गोर्खाको धार्चे गाउँपालिका वडा नम्बर 2 30 वीरेन्द्र गुरुङ र खोटाङको ऐसेलु खर्क गाउँपालिका वडा नम्बर 9 घनश्याम राईको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। हिम पहिरोसँगै आएको बाढीले जनधनको क्षति र जनजीवन प्रभावित पारेपछि गण्डकी प्रदेश सरकारले मनाङमा आवश्यक औषधि सहित 2 चिकित्सक र 1 नर्सलाई हेलिकप्टर मार्फत हिजो पठाइएको जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति पौडेल समक्ष अध्यक्ष जोशीले हिजो राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा नेपालको संविधान बमोजिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकले दशैं तिहार छठ लगायतका चाडपर्वमा हुने यात्राको चापलाई ध्यानमा राखी सम्भावित जोखिमको पूर्व मूल्याङ्कन, वैकल्पिक सड़क मार्गको तयारी, सवारी साधनको प्राविधिक परीक्षण लगायतका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ। समितिले यात्रुले टिकट नपाउने र तोकिएको भन्दा बढी भाडा तिर्नुपर्ने अवस्था आउन नदिने गरी सहज टिकट तथा भाडाको दरको प्रभावकारिता र गुनासो सुनवाई बलियो कार्ययोजना बनाई कार्यान्वयन गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकमा समितिका सदस्यहरूले यात्रुहरूलाई सर्वसुलभ र सुरक्षित यात्रा गर्ने वातावरण मिलाउनु पर्ने, 12 नै सुरक्षित यात्राको सम्बन्धित निकाय सक्रिय हुनुपर्ने लगाउनु विषयमा सुझाव दिनुभयो। बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, यातायात व्यवसायीका प्रतिनिधि, ट्राफिक महाशाखाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित 4 विरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अधिकारी विरुद्ध 28 लाख रुपियाँ भन्दा बढीको भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरिएको हो। रूपन्देहीको बुटवलमा उपमहानगरपालिका वडा नम्बर 9 घर भएका वसन्त कुँवर बस्नेत छेत्री विरुद्ध 8,94,000 भन्दा बढी, त्यसै गरी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 6 घर भएका सुरेश चौधरी विरुद्ध 2,69,000 र दोलखाको मैलुङ गाउँपालिका वडा नम्बर 6 घर भएकी रश्मिता श्रेष्ठ विरुद्ध 14,93,000 रुपियाँ भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरिएको छ। आयोगका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट हुने सार्वजनिक सेवामा सहजीकरण गरे गराए बापत घुस रकम माग लिई भ्रष्टाचार गरेको आरोप लगाइएको छ। भ्रष्टाचार निवारण ऐन 2059 बमोजिम सजाय हुन माग्दाबी लिए विशेष अदालत काठमाडौँमा हिजो आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 10 सिंहदरबार स्थित संसद भवनमा बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। त्यसै गरी बैठकमा कानून मन्त्री गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुनेछ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक प्रस्तुत गर्नुहुनेछ भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। सभामुख डोलप्रसाद अर्यालको आह्वानमा मानव वन्यजन्तु द्वन्द न्यूनीकरण तथा व्यवस्थापनका उपायबारे हिजो छलफल भएको छ। बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी समेत सहभागी हुनुहुन्थ्यो। छलफलमा तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपाय समेटिएको कार्यदलको प्रतिवेदन एवं नीति सामग्री प्रस्तुत गरिएको थियो। त्यस कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुशबू ओली, नेकपा एमालेका सचेतक नीता घतानी र प्रतिनिधि सभा सदस्य सागर ढकालले प्रतिवेदनमाथि सुझाव दिनुभएको थियो। नारायणगढ मुगलिन सडक खण्ड अन्तर्गत चितवनको सिमलतालमा करिब 70 मिटर सडक भाँसिएपछि एकातर्फी रूपमा मात्रै यातायात सञ्चालन गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ। नेपालमा प्रत्येक वर्ष करिब 100 जनाको रेबिजका कारण मृत्यु हुने गरेको अनुमान स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको छ। विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्दले नेपालमा हुने मानव रेबिजका करिब 99% घटना कुकुरको टोकाइसँग सम्बन्धित रहेको जानकारी दिनुभयो। मानव बाघ द्वन्द समाधान गर्दै दीर्घकालीन सहअस्तित्व प्रवर्धन गर्ने उद्देश्यले नेपालमा बाघ संरक्षण केन्द्र स्थापना गरिने भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष नेपाल र संयुक्त राज्य अमेरिकाको कोलोराडो स्थित द वाइल्ड एनिमल सेन्चुरी बीच अमेरिकामा तत्सम्बन्धी सम्झौता भएको छ। वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै 94 लाख रुपियाँ ठगी गरेको आरोपमा प्रहरीले धादिङका ईश्वर खतिवडा र लमजुङका खर्बा तामाङलाई पक्राउ गरेको छ। खतिवडाले स्लोभानिया र मालदिप्स पठाइदिने भन्दै 25 जनाबाट 85 लाख रुपियाँ ठगी गरेको आरोप लागेको छ। त्यस्तै तामाङले जापान पठाइदिने भन्दै 1 जनाबाट 9 लाख रुपियाँ लिएको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ। एसियाली पूर्वाधार लगानी बैङ्क एआइआइबीको उपाध्यक्षमा नेपाल चयन भएको छ। कतारको राजधानी दोहामा जारी बैङ्कका गभर्नर परिषदको 11औं वार्षिक बैठकका अवसरमा नेपाललाई आगामी वर्षका लागि गैर क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्ष पदमा चयन गरिएको हो। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जिम्मेवारी औपचारिक रूपमा ग्रहण गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। अपाङ्गता भएका व्यक्तिको पहिचान तथ्याङ्क व्यवस्थापन परिचय पत्र जारी र सामाजिक सुरक्षाको पहुँच अब एउटै डिजिटल प्रणाली मार्फत गरिने भएको छ। अपाङ्गता व्यवस्थापन सूचना प्रणालीलाई सामाजिक सूचना व्यवस्थापन प्रणालीमा समायोजन गरी सरकारलाई हस्तान्तरण गरिएको छ। रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावरमा अब सोलर प्रणाली जडान गरिएको छ। त्यहाँ 12 किलोवाट क्षमताको सोलर प्रणाली सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जनाएको छ। लमजुङमा पछिल्लो 4 दिनको निरन्तरको वर्षापछिको बाढी पहिरोबाट बेसी सहर चामे सडकको विभिन्न स्थानमा क्षति पुगेको छ। त्यहाँ सडकलाई पूर्व सञ्चालनमा ल्याउन करिब 1 साता लाग्ने अनुमान गरिएको छ। रुसी नदीको कटान र पहिरोका कारण ठाउँ ठाउँमा अवरुद्ध बनेको बिपी राजमार्ग खुलाउन प्रयास अघि बढाइएको छ। राजमार्गको खुर्कोट भकुण्डेबेसी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने कार्य अघि बढाइएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। अटिजम भएका बालबालिकालाई सहज सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले अटिजम नमुना विद्यालय स्थापनाको तयारी गरेको छ। साथै प्रदेश राजधानी रहेका जिल्लामा सुविधा सम्पन्न आवासीय नमुना विद्यालय स्थापनाका लागि सरकारले 21 करोड रुपियाँ बजेट समेत विनियोजन गरेको धनगढी संवाददाता जगत साउद बताउँछन्।
1: अटिजम न्युरो डाइभर्सिटी भएका बालबालिकाहरूका लागि 7 वटै प्रदेशमा अटिजम नमुना विद्यालय स्थापना गरिने भएको छ। प्रदेश राजधानी रहेको जिल्लामा अटिजम नमुना विद्यालय स्थापना गर्ने सरकारी नीति रहेको छ। यति बेला सबै प्रदेशमा अटिजम नमुना विद्यालय स्थापनाका लागि काम अघि बढिरहेको छ। सरकारी नीति बमोजिम सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा पनि अटिजम नमुना विद्यालय स्थापना गर्न काम थालिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका अनुसार अटिजम भएका बालबालिकालाई आवासीय रूपमा विद्यालयमा पठन पाठन गराउने व्यवस्थाका लागि नमुना विद्यालय स्थापना गर्न लागिएको हो। अटिजम नमुना विद्यालय स्थापना गर्ने कार्य अन्तर्गत अहिले विद्यालय छनौटको प्रक्रिया अघि बढेको छ। विद्यालय छनौट गरिएपछि डिपिआर अनुसार निर्माणको काम थालिनेछ। यो वर्ष भौतिक संरचना निर्माण सँगै प्राविधिक तथा व्यवस्थापकीय काम सकेर अर्को वर्षदेखि पठन पाठन सुरु गर्ने सरकारी लक्ष्य रहेको छ। शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका प्रमुख जीवन नेउपाने:
2: अटिजम भएका बालबालिकाहरूलाई पढ्ने गरी विद्यालय खोल्ने नमुना विद्यालय भनेर बजेटमै कार्यक्रम व्यवस्था गरे अनुसार यो वर्ष स्कुल छनौट हुने र काम सुरुवात हुने सायद त्यसरी सुरु हुन्छ होला। तिनीहरूको लागि फेरि छुट्टै प्रकारका भवनहरू पनि त्यही अनुसारको बनाउनु पर्ने भावनाले सायद अर्को वर्षदेखि पठन पाठन हुने गरी काम सुरु हुने सम्भावना छ।
1: नमुना विद्यालयमा प्रदेशभरिका सबै अटिजम भएका बाल बालिकालाई बसोबास पठन पाठन तथा अतिरिक्त क्रियाकलाप सँगै परामर्शको व्यवस्था गरिनेछ। सरकारले अटिजम नमुना विद्यालय स्थापनाका लागि यो वर्ष 21 करोड बजेट विनियोजन गरेको छ। नमुना विद्यालय स्थापना गर्ने सरकारी कदम स्वागत योग्य रहेको सरकारवालाको भनाइ छ। राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश अध्यक्ष तथा अटिजम भएका बालबालिकाहरूका क्षेत्रमा क्रियाशील नन्दराज भट्ट।
3: अटिजम भएको बालबालिकाहरू र न्युरो डाइभर्सिटी भएको बालबालिकाहरूको लागि विद्यालय स्थापना गरिन पर्छ र उहाँहरूले पनि पढ्न पर्छ भन्ने कुरा सरकारले नै त्यसलाई प्राथमिकतामा राखेर बजेट पनि विनियोजन गरेको छ र त्यसको प्रक्रिया पनि अगाडि बढाएको छ, त्यो एकदमै सराहनीय छ।
1: अटिजम भएका बालबालिकाहरूको शिक्षामा पहुँच सँगै समावेशी भविष्य निर्माणका लागि अटिजम नमुना विद्यालय महत्वपूर्ण हुने विश्वास गरिएको छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
0: अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले इरानलाई प्रतिबन्धमा राहत र रोक्का गरिएको रकममा पहुँच दिने भन्ने सम्बन्धी प्रस्ताव गरेको भन्ने समाचार झुटो भएको बताउनु भएको छ। इरानी प्रतिबन्ध खुकुलो बनाउन र रोक्का रकममा पहुँच दिन अमेरिका लचक देखिएको भन्ने समाचारहरू सार्वजनिक भएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले ती समाचारहरूलाई अस्वीकार गर्दै झुटो खबर भएको बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। इरानी विदेश मन्त्री अब्बास अराक्सीले न्युयोर्कमा कतारी मध्यस्थकर्ता मार्फत अमेरिका र इरानबीच थप अप्रत्यक्ष वार्ताहरू जारी रहेको जानकारी दिनुभएको छ। उहाँले शान्ति वार्ताका सम्बन्धमा अमेरिकी पक्षको औपचारिक प्रतिक्रिया आउने अपेक्षा आफूहरूले गरेको र त्यो मंगलबारसम्म आउन सक्ने बताउनु भएको छ। पश्चिमी म्यानमारको एउटा बजारमा सेनाले गरेको हवाई हमलामा 33 जनाको मृत्यु भएको र 36 जना घाइते भएको त्यहाँ कार्यरत अधिकारीहरूले जनाएका छन्। विद्रोही समूह आराकान आर्मीले त्यस विषयमा विज्ञप्ति मार्फत नै जानकारी दिएको छ। अमेरिका र चीनले करिब 30 अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार कटौती गर्ने सूची सार्वजनिक गरेका छन्। यसले दुई देशबीचको व्यापारिक सम्बन्ध सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। वासिङटनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी चिनफिङ बीच भएको भेटवार्ताको केही दिनपछि पछिल्लो विवरण सार्वजनिक गरिएको हो। गत वर्ष कुनै समय चीनबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार दर 145% पुगेको थियो। पछिल्लो समय दुई देशबीचको तनाव हुँदै गएपछि अमेरिकाले चीनमाथिको भन्सार दर घटाएको छ। चिनिया वाणिज्य मन्त्रालयले नयाँ व्यवस्थाले दुई देशबीच व्यापारिक सहयोग सुदृढ गर्न सहयोग पुग्ने जनाएको छ। चीनले अमेरिकाबाट आयात गर्ने 1,619 प्रकारका वस्तु सूचीमा समेटेको छ। तीमध्ये कृषि उपज, व्यक्तिगत स्याहारका सामग्री, काठ, चिकित्सा उपकरण र कोइला रहेका छन्। दक्षिण अफ्रिकाको एउटा बारमा गोली हानाहानको घटनामा 18 जनाको मृत्यु भएको छ। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घरेलु तथा साना उद्योगको प्रवर्धन, औद्योगिक सुरक्षा तथा नयाँ उद्यमी उत्पादनका लागि नीतिगत सुधार गर्नुपर्ने बताउनु भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघको माइतीघर स्थित सचिवालयमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री थापाले नेपालमा करिब 7 लाख साना तथा मझौला उद्योग सञ्चालनमा रहेको उल्लेख गर्दै स्थानीय कच्चा पदार्थको उपयोग, विदेशी मुद्रा आर्जन तथा युवा पलायन रोक्न त्यस्ता उद्योगको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो। स्थानीय उत्पादनको बिक्री तथा प्रवर्धनका लागि हेटौँडामा कोसेली घर निर्माण भइसकेको र जग्गा उपलब्ध भएका अन्य जिल्लामा समेत कोसेली घर निर्माणको काम विस्तार गरिने उल्लेख गर्नुभयो। मुख्यमन्त्री थापाले महिला उद्यमीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनका साथै जिल्ला स्तरीय औद्योगिक प्रदर्शनीका लागि बजेट व्यवस्था गरिएको छलफलका क्रममा बताउनुभयो। कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघकी अध्यक्ष शोभा गुरुङले उद्योग दर्ता तथा नवीकरण प्रक्रिया सरलीकरण, स्वदेशी उत्पादनको प्रवर्धन, प्रविधि हस्तान्तरण, महिला तथा युवा उद्यमशीलता र उद्योग मैत्री सेवा प्रणालीलाई प्राथमिकता दिन अनुरोध गर्नुभयो। उहाँले सार्वजनिक निकायले खरिद गर्ने वस्तु तथा सेवामा कम्तीमा 30% स्वदेशी, लघु घरेलु साना तथा मझौला उद्योगद्वारा उत्पादित वस्तु अनिवार्य गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो। सोमबार नेपाली धितोपत्र बजारको कारोबार मापक नेप्से परिसूचक 2 अङ्कले घटेको छ। यस दिन नेप्से परिसूचक 16.47 अङ्कले घटेर 2,613.33 अङ्कमा कायम भएको छ। सोमबार बजारमा विभिन्न कम्पनीका 1,31,78,128 किता सेयरहरू 5,38,57,85,000 रुपियाँमा किनबेच भएका छन्। सोमबार 13 उपसमूह मध्ये व्यापार 0.23% बढेको छ भने बाँकी सबै उपसमूहको मूल्य घटेको छ। सोमबार 49 कम्पनीको सेयर बढ्दा 224 कम्पनीहरूको सेयर मूल्य घटेको छ भने 6 कम्पनीको सेयर मूल्य स्थिर भएको छ। ताप्लेजुङको सुकेटार विमानस्थलबाट 3.5 महिनापछि नियमित रूपमा हवाई उडान शुरू भएको छ। मौसम खराबी लगायतका कारण देखाउँदै गत जेठ 22 गतेदेखि उडान हुन नसकेको विमानस्थलमा नेपाल वायु सेवा निगमको ट्विन अटर विमानले सोमबारदेखि नियमित उडान शुरू गरेको छ। काठमाडौँबाट 13 यात्रु लिएर सुकेटार गएको जहाजले 5 यात्रु लिएर काठमाडौँ फर्किएको सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीले जानकारी दिनुभयो। भयो। विमानस्थलको नयाँ उडान तालिका अनुसार असोज 15 गतेदेखि साताको सोमबार, बिहिबार र शनिबार सुकेटार विमानस्थलमा उडान हुने भएको छ। विमानस्थलमा नियमित उडान नहुँदा हवाई सेवामा निर्भर यात्रु तथा जिल्ला भ्रमणमा जाने पर्यटकहरूलाई समस्या हुने गरेको थियो। स्याङ्जाको कालीगण्डकी 5 बेल्टार स्थित कालीगण्डकी जलविद्युत आयोजना सोमबार अपरान्हदेखि पुनः सुचारू भएको छ। चार दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएसँगै आयोजना बन्द भएको थियो। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले कालीगण्डकी जलविद्युत आयोजनाबाट सोमबार अपरान्हदेखि विद्युत उत्पादन गर्ने तयारी भएको जानकारी दिनुभयो। कालीगण्डकी नदीमा बाढी आएपछि मिरमी स्थित बाँधका सबै ढोका खोलेर पानी नदीमा फालिएको थियो। आयोजनाबाट 144 मेगावाट विद्युत उत्पादन हुने गरेको छ।
0: भुवनाचार्य, अब खेल समाचार। जापानमा जारी 20 एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको नेपालको श्रीलङ्कासँगको क्वार्टर फाइनल खेल वर्षाका कारणले रद्द भएको छ। खेल रद्द हुँदा नेपाली क्रिकेट टोली क्वार्टर फाइनलबाटै बाहिरिएको छ। जापानको करोगी एथलेटिक पार्कमा आज बिहान हुने तय भएको खेल भारी वर्षाले प्रभावित भएको हो। वर्षाका कारण खेलमा टस समेत हुन सकेन। खेल रद्द भएपछि वरियताका आधारमा श्रीलङ्का सेमी फाइनलमा प्रवेश गरेको छ। आइसिसी वरियतामा श्रीलङ्का 9 र नेपाल 14 स्थानमा छ। यो सँगै नेपाली क्रिकेट टोली एसियाडबाटै बाहिरिएको हो। अब श्रीलङ्काले सेमी फाइनलमा साबिक विजेता भारतको सामना गर्नेछ। मौसम, आज देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.2 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:49 भयो भने सूर्यास्त भरे साँझ 5:57 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। पछिल्लो वर्षापछिको बाढी पहिरो र डुबानले देशका विभिन्न भागमा 27 मृत्यु हुनुका साथै हजारौं प्रभावित भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयद्वारा जानकारी। प्रभावित नागरिकको सुरक्षा व्यवस्थापनसँगै पूर्वाधार मर्मत गरी जनजीवन सामान्य बनाउन सरकार क्रियाशील। प्रतिनिधि सभाद्वारा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा प्रकरणमा सर्वोच्च अदालतको पूर्ण बैठकको ध्यानाकर्षण। इरानमाथि खुकुलो व्यवहार गरिएको दावीप्रति अमेरिकाको खण्डन र श्रीलङ्कासँगको खेल वर्षाले रद्द भएसँगै जारी एसियाली खेलको क्वार्टर फाइनलबाटै नेपाली क्रिकेट टोली बाहिरियो। बिहान 7 समाचार सकियो। अर्को समाचार प्रसारण 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक मंगलबार यही समयमा करिब 15 मिनट प्रस्तुत हुने हाम्रो सभ्यता कार्यक्रममा रत्नावली शर्मा र नवीन दाहाल हार्दिक स्वागत गर्दछौ।
1: हाम्रो सभ्यता मार्फत हामी नेपालको गौरवपूर्ण इतिहास, संस्कार, संस्कृति, सम्पदा र परम्पराका खोज अनुसन्धानलाई विभिन्न विज्ञहरूबाट यहाँहरू समक्ष राख्ने जमर्को गरिरहेका छौँ। विषय महत्वका आधारमा कार्यक्रमका केही श्रृङ्खलासम्म एकजना विज्ञ व्यक्तित्व नै हाम्रो प्रस्तुतिको स्रोत रहनुहुनेछ।
0: आज हामी चर्चा गर्दैछौ नेपालको सभ्यता, हिन्दू परम्परा र स्वर श्राद्धका बारेमा। नेपालको सभ्यताले पूर्वज प्रति कृतज्ञता र श्रद्धा व्यक्त गर्ने संस्कारहरूलाई अंगालेको छ। त्यस्तै परम्पराहरू मध्ये एक हो स्वर श्राद्ध। हिन्दू धर्मशास्त्र अनुसार 16 दिनसम्म पितृहरूको सम्झना गर्दै गरिने श्राद्धलाई नै स्वर श्राद्ध भनिन्छ। यस अवधिमा सन्तानहरूले दिवंगत पितृहरूको आत्म शान्तिका लागि पिण्डदान, तर्पण दान र ब्राह्मण भोजन जस्ता विधि सम्पन्न गर्दछन्।
1: श्राद्ध केवल कर्मकाण्ड होइन, यो त हाम्रो सभ्यताको कृतज्ञ परम्परा हो। पूर्वजले दिएको जीवन, संस्कृति र संस्कारलाई सम्झेर हामीले उनीहरूको आत्मालाई सम्मान गर्ने अभ्यास हो। नेपालमा स्वर श्राद्धलाई विशेष धार्मिक महत्व मात्र नभई सामाजिक र सांस्कृतिक मिलनको अवसर पनि मानिन्छ।
0: यसर्थ हामीलाई जीवन, संस्कार र संस्कृति प्रदान गरेर गएका पितृहरूलाई सम्झिँदै उहाँहरूको सम्मान सहित अब स्वर श्राद्धका सन्दर्भमा चर्चा गर्छौ। यसका लागि आज हामीसँग हुनुहुन्छ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतम। उहाँसँग स्वर श्राद्ध के हो र यसको महत्वलाई कसरी बुझ्न सकिन्छ भन्ने जिज्ञासाबाट संवाद प्रारम्भ गरेका छौ।
2: अब यो आश्विनी कृष्ण प्रतिपदादेखि आश्विनी कृष्ण औँसीसम्म 16 दिन श्राद्ध गर भन्ने चाहिँ नि शास्त्रीय आधार हो, शास्त्रीय निर्णय हो। आश्विनी कृष्ण पक्ष भनेको तृप्तिको निम्ति, पितृहरूको प्रसन्नताको निम्ति, पितृहरूको सन्तुष्टिको निम्ति असाध्य पुण्यतम पर्व हो क्या। यो स्वर श्राद्ध पक्ष भनेको आश्विनी कृष्ण पक्ष पितृतृप्तिको निम्ति असाध्य पुण्यतम पर्व हो र पितृहरू चाहिने यो पक्षमा पितृलोकबाट चाहिने यो मनुष्य लोकमा झर्छन् र मेरा सन्तानहरूले, मेरा न सन्तानले चाहिने के दिन्छन्, के खान दिन्छन्, कसरी सम्मान गर्छन्, आदर सम्मान के कस्तो गर्छन्, मलाई हामीलाई सम्झन्छन् कि सम्झँदैनन् भनेर पितृहरू चाहिने पितृलोकबाट चाहिने मनुष्य लोकमा झर्छन्। श्राद्ध गर्नै पर्छ, नगर्दा तिमीलाई ठुलो दोष लाग्छ भन्ने छ र यो 16 दिनसम्म आश गरेर बस्छन् भन्ने छ। कोही वायुको रूपमा, कोही गाईको रूपमा, कोही के को रूपमा उनीहरू चाहिँ घुमिराखेका हुन्छन्, सन्तानको घर वरिपरि घुमिराखेका हुन्छन्। त्यसो भएको हुनाले 16 दिन श्राद्ध गर भन्ने चाहिँ शास्त्रीय निर्णय हो।
1: शास्त्रले भनेको छ 16 श्राद्ध भित्रै श्राद्ध गर्नु उत्तम हो, तर परिस्थितिवश सम्भव नभएमा अन्य अवसरमा पनि श्राद्ध गरेर पितृलाई तृप्त बनाउन सकिन्छ भन्ने मान्यता छ। यसबाट स्पष्ट हुन्छ श्राद्धको मूल भावना समयको सीमामा मात्र होइन, पुर्खाप्रति श्रद्धा र कृतज्ञताको भावमै निहित छ।
2: 16 दिन श्राद्ध पितृहरूलाई 16 दिन श्राद्ध गर्न नसक्नेले पञ्चमीदेखि औँसीसम्म गर, अब त्यो पनि सक्दैन भने के गर्ने त भन्दाखेरिमा फेरि दशमीदेखि चाहिने औँसीसम्म गर। त्यो तिनवटा पक्षमा पनि तिमीले श्राद्ध गर्न सक्दैनौ भने बाबुको तिथिमा, यो आश्विनी कृष्ण पक्षमा बाबुको जुन तिथि छ त्यही तिथिमा एक दिन गर भन्ने शास्त्रीय निर्णय हो। परम्परामा चाहिँ हाम्रो नेपालको परम्परामा चाहिँ एक दिन श्राद्ध गर्ने चलन छ र त्यो एक दिन चाहिँ बाबुको तिथिमा गर्नुपर्ने है। त्यो पनि गर्नु पाइएन भने कहिले गर्ने त भन्ने छ फेरि। त्यो पनि गर्न पाइएन भने अष्टमीको दिन गर अथवा द्वादशी तिथिको दिन गर भन्ने छ। अब द्वादशीमा मघा नक्षत्र पर्यो भने त्यो दिन महाडा श्राद्ध नगर्नु भन्ने छ। त्यसो भएको हुनाले कहिले गर्ने त द्वादशीमा गर्न नपाएपछि भन्दाखेरिमा औँसीको दिन गर। आश्विनी कृष्ण औँसी क्या जमरा राख्ने अघिल्लो दिन, जमरा राख्ने प्रतिपदाको अघिल्लो दिन त्यो औँसीको दिनमा गर भन्ने छ। त्यो औँसीको दिनमा पनि कारणमा चुठो सुत्केरो पर्यो अथवा केही आपद विपद पर्यो भने त्यो बेलामा पनि गर्न पाएनौ, औँसीको दिन पनि गर्न सकेनौ भने आश्विन शुक्ल द्वितीयदेखि पञ्चमीसम्मका चारवटा तिथिमा कुनै एक दिन गर भन्ने हो। अब त्यो चारवटा तिथिमा पनि गर्नु पाएन मान्छेले भने गाई तिहार औँसीको दिन गर भन्ने छ। महाला श्राद्ध 16 श्राद्ध क्या, अब त्यो दिनमा पनि गर्नु पाएन भने कहिले गर्ने त भन्दाखेरिमा वृश्चिक राशिमा सूर्य जानुभन्दा अगाडि कुनै एक दिन जोर आएर गर मङ्सिर लाग्ने संक्रान्ति, मङ्सिर लाग्ने संक्रान्तिभन्दा अगाडि कुनै एक दिन जुराएर महालाई श्राद्ध गर, सोह्र श्राद्ध गर भन्ने चाहिँ नि शास्त्रको निर्देश हो। त्यो बेलासम्म पनि गरेन भनेदेखि चाहिँ नि अनि पितृहरू बडो निराश भएर त्यो छोरा नाति उसका दश सन्तानलाई चाहिँ अक्षम्म श्राप दिएर, कुनै क्षमा नहुने किसिमको श्राप दिएर चाहिँ नि पितृहरू ठुलो सुस्केरा हालेर आफ्नो लोकमा जान्छन् भन्ने चाहिँ नि शास्त्रको निर्णय हो।
1: विविध कारणहरूले यो श्राद्ध गर्न नसक्ने व्यक्तिहरूले के गर्नुपर्छ?
2: गृहस्थाश्रम सारा चाहिँ घर बार व्यवस्था सब कमाई धमाई गरेर बस्या छ भनेदेखि त्यसले चाहिँ नि अनिवार्य गर्नै पर्छ। अरू जोगी सन्यासीहरूको लागि यो यो व्यवस्था होइन। अब त्यस्तो नसक्ने कुनै केही पनि छैन, धर्म श्राद्ध गर्ने चाहिँ कुनै स्थिति पनि छैन, कुनै सामग्री तयार गर्ने मान्छे पनि छैन भने चाहिँ नि अब त्यसको लागि चाहिँ नि सकिन भनेर बाहिर निस्केर सूर्यलाई दुई हात टाढो पारेर दुई काखीका रङहरू देखाएर सूर्यसँग चाहिँ नि क्षमा प्रार्थना माग्नु पर्छ भन्ने छ। त्यो नसक्नेको लागि सक्ने मान्छेले चाहिँ नि अब समर्थ मान्छेले सामान्य हिसाबले एउटा बाहुन बोलाएर पनि आफ्नो परम्परा जे छ पितृलाई कसरी बुझाउने गरेका छ त्यसरी चाहिँ नि यो पक्षमा चाहिँ नि पितृहरूलाई बुझाउनै पर्छ, पितृहरूलाई सन्तुष्ट बनाउनै पर्छ, पितृहरूको आशीर्वाद लिएर जिन्दगी सुखमय शान्तिमय आनन्दमय बनाउनु पर्छ। पारिवारिक कल्याणको लागि जिन्दगी सुखमय बनाउनुको लागि पितृहरूको चाहिँ नि यो बेलामा सम्झनै पर्छ भन्ने चाहिँ नि शास्त्रीय निर्णय हो।
1: हजुर, जस्तो अब श्राद्ध नगरेमा पितृदोष हुन्छ भन्ने पनि समाजमा त्यस्तो प्रचलन पनि छ।
2: ईश्वर पनि छन्, देवता पनि छन्, सूर्य चन्द्रमा सबै छन्, त्यसो भएको हुनाले यो पितृहरू पनि छन्। पितृहरूको चाहिँ उपासना गर्नुपर्छ। यो मानिसको एक वर्षको पितृहरूको एक दिन हुन्छ, मानिसको 360 दिनको पितृहरूको एक दिन हुन्छ। त्यसो भएको हुनाले दिनदिनै पितृहरूलाई दिने हो क्या? वर्ष वर्ष दिनमा हामी श्राद्ध गर्छौँ नि, एकपटक वर्ष वर्ष दिनमा गरिने भनेको पितृहरूलाई दिनदिनै दिएको कुरो हो क्या? श्रद्धा या दिए यत्त श्राद्धम। अब त्यो श्राद्ध भनेको श्रद्धा छ, जसको पितृप्रति श्रद्धा छ, आस्था छ, निष्ठा छ, विश्वास छ, त्यसले श्राद्ध गर्ने हो क्या? पितृहरूप्रति जसको श्रद्धा छैन, आस्था छैन, निष्ठा छैन भने अब त्यस त्यसले त आत्मा पनि नमान्ने भयो, पितृ पनि नमान्ने भयो। अब पितृ आत्मा केही पनि नमान्नेलाई ईश्वर पनि छैन, पितृ केही पनि छैन भनेर नमान्नेले त अब गर्ने कुरै भएन है।
0: वर्ष दिनको तिथि अनुसार गरिने श्राद्ध जसमा आफ्ना दिवंगत पितृका तिथिमा हरेक वर्ष तर्पण र पिण्डदान गरिन्छ, अर्को सोह्र श्राद्धले सम्पूर्ण पितृहरूको सामूहिक स्मरण र कृतज्ञता प्रकट गर्दछ। दुवै श्राद्धको अन्तर्निहित सन्देश के होला त?
2: सोह्र श्राद्धमा चाहिँ सबै पितृहरूलाई पिण्ड दिएर श्राद्ध गर्नुपर्छ अघि। यो एकोदिश श्राद्धमा वर्ष वर्ष दिनमा गरिने जुन एकोदिश श्राद्ध हो त्यो श्राद्धमा चाहिँ एउटा पिण्ड दिएर श्राद्ध गर्ने हो क्या? जो बित्या छ त्यो बितेको मान्छेको उद्देश्य गरेर गरिने श्राद्धलाई एकोदिश श्राद्ध भन्छन्, त्यो तिथिमा गरिने श्राद्धलाई। यो महालय श्राद्ध चाहिँ सबै पितृहरूलाई पितृहरूको उद्देश्य गरेर गरिने श्राद्ध हो, सबै पितृहरूलाई पिण्ड दिएर गर्नुपर्ने श्राद्ध, सबै पितृहरू सन्तुष्ट हुन्छन्। तिथिमा गरिने श्राद्ध त्यो चाहिँ एउटा मात्रै जो बित्या छ, बाबु बित्या छ भने बाबुलाई मात्र एउटा पिण्ड दिएर श्राद्ध गर्ने, आमा बितेकी छन् भने आमालाई मात्र पिण्ड एउटा पिण्ड दिएर श्राद्ध गर्ने श्राद्ध चाहिँ त्यो फरक छ।
1: घरमा पनि श्राद्ध गरिन्छ अनि विभिन्न तीर्थहरूमा नदी आदि तीर्थस्थलहरूमा गएर पनि श्राद्ध गरिन्छ। घरमा गर्नु र अन्यत्र तीर्थस्थल आदिहरूमा गएर गर्ने श्राद्धमा केही फरक छ गुरु?
2: फरक छ, एकदम फरक छ। तीर्थमा गएर गर्ने श्राद्ध चाहिँ सबै पितृहरूलाई दिएर गरिने श्राद्ध तीर्थ श्राद्ध भनिन्छ अघि। अब घरमा गरिने चाहिँ एउटालाई मात्रै उद्देश्य गरेर अथवा महालय श्राद्ध पनि घरमै गर्ने हो अघि। अब तीर्थमा गएर गर्ने हो भने अब पिण्ड पकाएर पायस पिण्ड दिएर श्राद्ध गर्नुपर्ने हुन्छ। अब यो एउटा मात्रै पितृलाई दिँदाखेरिमा चाहिँ पायस पिण्ड दिएर गर्नुपर्ने हुन्छ। सबै पितृहरूलाई सम्झेर चाहिँ श्राद्ध गर्ने हो भने, तीर्थमा गएर श्राद्ध गर्ने हो भने जौको पिण्ड दिएर गर्नुपर्ने हुन्छ अघि। तीर्थमा गर्ने श्राद्ध र घरमा गर्ने श्राद्धमा आकाश जमिनको फरक छ।
1: अनि यो सोह्र श्राद्धमा कागलाई भात दिने चलन पनि छ कतै कतै, यसको धार्मिक अथवा सांकेतिक महत्व के रहेको छ गुरु?
2: कागलाई चाहिँ यमदूत मानेको छ क्या, कुकुरलाई यमराजका दूतहरू मानेको छ। त्यसो भएको हुनाले कागलाई श्राद्धको दिनमा भात दियो भनेदेखि काग प्रसन्न हुन्छन्, उनले चाहिँ नि राम्रो चाहिँ सन्देश लगिदिन्छ यमराजका, हामीले यमयातना भोग्नु पर्दैन भन्ने हिसाबले पनि कागलाई भात दिने चलन हो। जस्तो मान्छे मरेको बेलामा पनि कागलाई भात दिनुपर्छ क्या, दिनु भात दिनुपर्ने हुन्छ।
1: सामाजिक र धार्मिक दृष्टिले सोह्र श्राद्ध परम्परालाई कसरी संरक्षण गर्न सकिन्छ?
2: आध्यात्मिक क्षेत्र हो यो, देउतै देउताको देश, तीर्थै तीर्थको देश, मन्दिरै मन्दिरको देश, हाम्रो यो आर्य तपोभूमि भन्छन् क्या यसलाई। विन्ध्याचल पर्वतदेखि उत्तर कैलाश मान मानसरोवर कैलाश हिमालदेखि चाहिँ नि मानसरोवरदेखि चाहिँ नि दक्षिणको यो विशाल भूमि, यसमा पाकिस्तान पनि पर्छ, बङ्गलादेश पनि पर्छ, श्रीलङ्का पनि पर्छ, यी सबै देशहरू पर्छन्, भारतवर्ष जम्मै पर्छ। भारतवर्षको शीर्ष स्थान चाहिँ नेपाल हो, नेपालको शीर्ष स्थान मानसरोवर कैलाश हिमाल हो अघि। त्यसै कुराले यो ठाउँमा बस्ने मान्छेहरूको लागि हो कि यो विधान, अमेरिका बेलायततिर यो पाश्चात्य मुलुकहरूको लागि हो यो विधान होइन।
1: दसैँ अगाडि नै किन सुरु हुन्छ त गुरु? यो अरू महिनामा पनि त हुन सक्थ्यो, सोह्र श्राद्ध अरू महिनामा पनि गर्न सकिन्थ्यो होला नि।
2: ठुलो चाडबाडको अगाडि चाहिँ पितृहरूलाई सम्झिनु पर्छ भनेर भनिदिइरहेछन्, तर त्यो होइन, शास्त्रले चोक दिया छ कुन समयमा चाहिँ दिँदाखेरिमा पितृहरू प्रसन्न हुन्छन् भन्ने शास्त्रले चाहिँ पछि चोक दिया छ। त्यसो भएको हुनाले यो आश्विनी कृष्ण पक्ष, आश्विनी शुक्ल पक्षमा दसैँ मनाउने है, देवीको उपासना गर्ने, पितृहरूलाई चाहिँ सम्झाउनु, त्यसपछि दसैँ मनाउनु भन्ने हो। समयलाई चोक दिया जस्तो दसैँ जहिले पनि मनाएर हुँदैन नि, तिहार जहिले पनि मनाएर हुँदैन, तिज पञ्चमी तपाईँको त्यो जुन तिथिमिति चोक दिया छ त्यही तिथिमितिमा गर भन्ने शास्त्रको आदेश हो। शास्त्रले जुन समयमा गर भनेको छ श्राद्ध, त्यही समयमा गर्नुपर्ने हुन्छ।
1: आजको पुस्तालाई सोह्र श्राद्धको महत्व अथवा श्राद्धको महत्व कसरी बुझाउन सकिन्छ होला?
2: पितृहरू चाहिँ अब पितृलोकबाट मध्य लोकमा आएका हुन्छन्, यो आश्विनी कृष्ण पक्षमा एक दिन मात्रै भने पनि श्राद्ध गर्नै पर्छ, नगर्दाखेरि ठुलो श्राप दिएर चाहिने कहिल्यै चाहिँ नाश नहुने, अक्षम्य क्षमा गरेर नसकिने त्यस्तो श्राप दिएर पितृहरू चाहिने आफ्नो लोकमा जान्छन्। त्यसो भएको हुनाले सबैले चाहिने आफ्नो गच्छे अनुसार धेरै खर्च पर्छ गरेर गर्नुपर्छ भन्ने छैन नि, एउटा बाहुन बोलाउने अथवा आफूले जानेदेखि आफूले मात्रै गराउने, त्यहाँ बाहुन नभए कुशको बाहुन थापेर गर्ने चलन छ हाम्रो शास्त्रमा। अब कुशको बाहुन चाहिँ स्थापना गरेर आफू जानेदेखि आफैले गर, नजान्ने भए जान्ने मान्छेलाई लगाएर पितृहरूप्रति श्रद्धा हुनु पर्यो, आस्था हुनु पर्यो, विश्वास हुनु पर्यो, र पितृहरूलाई सम्झने काम चाहिँ गर, र पितृहरूको आशीर्वाद लिएर, पितृहरूलाई सम्झेर, पितृहरूको आशीर्वाद लिएर चाहिने जिन्दगीलाई सुखमय बनाऊ, शान्तिमय बनाऊ, आनन्दमय बनाऊ, परिवारको कल्याण गर्ने काम गर भन्ने शास्त्रको निर्देश हो। त्यसो भए हुनाले अहिलेका नवयुवक युवा युवतीहरूले पनि अब किन दिन्छ पिण्ड, खोइ पिण्ड पितृहरूले चाहिँ खाएको देखिँदैन, त्यो पितृहरूलाई जुन हामी पिण्ड दिन्छौँ नि त्यो पिण्डको चाहिँ नि जुन सार तत्त्व हो, जब वेदीमा हामी पिण्ड दिने ठाउँ बनाएको हुन्छौँ, त्यो वेदीमा जब पिण्ड लडाउँछौँ हामी त्यहाँ राख्छौँ, त्यो पिण्डको सार तत्त्व ठ्याक्क यस्तो सूर्यले खिच्छन् क्या, सूर्यले खिचेर चाहिँ नि हाम्रा पितृहरू कहाँ के भएर बैसा पितृहरूलाई पुर्याइदिन्छन् भन्ने हिसाबले त्यो पुर्याइदिने सूर्यको काम हो, शिवजीको काम हो, वसुदेवको काम हो, अघि पाउँछन् उनीहरूले निश्चित पाउँछन्। श्रद्धापूर्वक चाहिने पितृहरूलाई सम्झिनु होला, तर शास्त्र पनि त्यही हो।
1: आश्विन कृष्ण प्रतिपदादेखि आश्विन कृष्ण औँसीसम्म सोह्र दिनसम्म पितृहरूको सम्झना गर्दै गरिने श्राद्ध अवधिभित्र अहिले हामी छौँ र यसै सन्दर्भमा आज हामीले विशेष प्रस्तुतिका रूपमा सोह्र श्राद्धका विषयमा चर्चा गर्यौं। यसका लागि आफ्नो महत्वपूर्ण समय सहित जिज्ञासा स्पष्ट पारिदिनु भएकोमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतम प्रति हार्दिक आभार व्यक्त गर्दछौ।
0: नेपालको सभ्यताले हामीलाई सिकाउँछ जीवितलाई सम्मान गर्नु कर्तव्य हो भने हामीलाई छोडेर गएका आत्माहरूलाई सम्झनु संस्कार हो। सोह्र श्राद्ध यसै संस्कारको गहिरो अभिव्यक्ति हो। आज आधुनिक जीवनशैली बदलिँदै गइरहे पनि हाम्रो यो मौलिक परम्परालाई निरन्तरता दिनु आगामी पुस्ताको जिम्मेवारी हो, किनभने सभ्यता भनेको इतिहास मात्र होइन, यो त भविष्यलाई बलियो बनाउने आधार पनि हो।
1: सोह्र श्राद्ध धार्मिक अनुष्ठान मात्र होइन, पुर्खा प्रति कृतज्ञता, संस्कृति प्रति आस्था र परिवार तथा समाज प्रति जिम्मेवारीको प्रतीक पनि हो। यसले हाम्रो सभ्यतालाई निरन्तरता दिन्छ र नयाँ पुस्तालाई जरा नबिर्स, परम्परा नछाड भन्ने सन्देश पनि दिन्छ।
0: हस् त, आउने मंगलबार बिहान 7:25 बजे फेरि सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हाम्रो सभ्यता कार्यक्रम सँगै हामी आउनेछौ र यहाँहरूलाई पनि त्यस बेला कार्यक्रम सुन्नका लागि सम्झना गरिरहनु होला भन्ने अनुरोध गर्दै रत्नावली शर्मा र नवीन दाहाल बिदा माग्छौ। नमस्कार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
4: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ. अब सुनाउँछौँ स्वदेश गान. सुरुवातमा सुनाउँछौँ दीपक जङ्गमको स्वर, रामविक्रम सिन्जापतिको रचना अनि सङ्गीत, गायक स्वयंकै.

गुरुङको स्वर सुनायौँ, रचना अनि सङ्गीत शिरीषको स्वदेश गानहरू सुनाउने क्रममा अब सुनाउँछौँ सूर्य थुलुङ र साथीहरूको स्वर, रचना अनि सङ्गीत हो गणेश रसिकको।

स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौँ भारती उपाध्याय र रत्न बेहोसीको स्वर पालपालीको रचना अनि सङ्गीत हो रत्न बेहोसीकै। यसपछि यहाँहरूले ठिक 8 बजी बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: नेपालको समावेशी आवाज।
4: शिक्षाको नीति, अभ्यास र प्राप्ति,
5: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
4: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
6: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
7: नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृंखलामा सम्पूर्णलाई हार्दिक स्वागत छ। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psbnepal.gov.nb मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। आजको श्रृंखलामा हामी नेपालको शिक्षा प्रणालीको गुणस्तर, शिक्षाको पहुँचो, परीक्षा प्रणाली, शिक्षामा देखिएका असमानता लगायत विविध विषयमा कुराकानी गर्नेछौ। यसको लागि हामीसँग आज हाम्रो पाहुनाको रूपमा हुनुहुन्छ सह प्राध्यापक डाक्टर रामचन्द्र बिनाडी। डाक्टर साहब, स्वागत छ कार्यक्रममा। पछिल्लो समय नेपाली विद्यार्थीहरू विश्वविद्यालयहरूमा कमी देखिन्छन्, उहाँहरूको संख्या घट्दै गइरहेको छ र विद्यार्थीहरू विदेश नै संख्या बढ़िरहेको छ। लामो समयदेखि शिक्षा क्षेत्रमा काम गरेको प्राध्यापकको हिसाबले हाम्रा विश्वविद्यालयहरूले विद्यार्थीहरूलाई स्वदेशमै किन रोक्न सकिरहेका छैनन्, हामीबाट कहाँनिर कमजोरी भएको छ, के पाउनु भएको छ यहाँले?
8: धन्यवाद भण्डारीजी। अब यसमा एउटा मात्रै फ्याक्टर होइन, धेरै फ्याक्टरले चाहिँ कन्ट्रिब्युट गरिराखेका छ होइन। सबभन्दा पहिले त नेपालको शिक्षा प्रणालीमा देखिएका कमी कमजोरीहरूमा पहिलो कमी कमजोरी गुणस्तरीय शिक्षाको कमी हुन्छ। यसमा हाम्रो शिक्षा प्रणाली अहिलेसम्म हामीले घोकन्ते प्रणालीलाई लिडिङ गर्दैरह्यौँ। विद्यार्थीको कन्सेप्ट नबनाइकन केवल रुट लर्निङमा मात्रै विद्यार्थीहरूलाई ज्ञान इनपुट गर्ने जो हाम्रो परम्परा भयो, त्यो एउटा मेजर फ्याक्टर हो। अब त्यसमा अर्को चाहिँ दक्ष शिक्षकको अभाव। शिक्षक चाहिँ खालि त्यो एजुकेसनल डिग्री मात्र लिएर हुँदैन, उसलाई ट्रेनिङ, मनोवैज्ञानिक विश्लेषण गर्न सक्ने क्षमता, चाइल्ड साइकोलोजी बुझ्न सक्ने कपासिटी, यो चाहिँ उसमा हुन बहुत जरुरी छ। अब त्यसलाई चाहिँ ट्रेनिङको खाँचो नै छ, धेरै ठाउँमा चाहिँ विद्यालय टिचरहरू ट्रेन्ड त्यति छैनन् र ट्रेन्ड भएका टिचरहरूले पनि राम्रोसँग आफ्नो ट्रेनिङको मर्म अनुसार विद्यालयमा काम गरिरहेका छैनन्। अर्को कुरो अब शैक्षिक बेरोजगारी तपाईँले भनि नै हाल्नुभयो, अहिले युवाहरू पलायन भइरहेका छन्। त्यसको मेजर फ्याक्टर के हो भने यो बजार सुहाउँदो शिक्षा हामीसँग भएन, अनि तब चाहिँ यो विदेश पलायनको कुरो भयो। हामी शिक्षा थ्योरेटिकल पढाइरहेका छौँ तर उसको प्लेसमेन्ट चाहिँ मार्केटमा उसको प्लेसमेन्ट भइरहेका छैन, ऊ बेरोजगार साबित भएको छ। अर्को मेजर फ्याक्टर के हो भने यसमा यो दुई खाले शिक्षा प्रणाली, निजी र सरकारी, यो दुईटाको बिचमा ठुलो असमानता छ, निकै ग्याप छ। र अर्को मेजर फ्याक्टर के हो भने राजनीतिकरण, अझ उच्च शिक्षातिर त दलीय राजनीतिले एकदम विकराल रूप लिएको छ। ठुला ठुला पोस्टहरूमा होइन, त्यहाँ चाहिँ राजनीतिक दलका त्यहाँ बढी एक्टिभ भएका व्यक्तिहरूलाई राजनीतिक नियुक्ति गर्ने, उनीहरूको पर्फर्मेन्स नभए पनि उनीहरूको राजनीतिक दलसँगको अट्याचमेन्टको कारणले उनीहरूलाई चाहिँ त्यो पोस्ट दिने र उनीहरूसँग त्यो कार्यान्वयन गर्न सक्ने क्षमता नहुने, अथवा क्षमतै भए पनि त्यो चाहिँ विश्वविद्यालयको हितमा भन्दा पनि आफ्नो पार्टीका लिडरहरूलाई कसरी उनलाई चाहिँ खुसी पार्ने भन्नेतिर उनीहरू केन्द्रित रहने, अनि भौतिक पूर्वाधार र चाहिँ प्रविधिको कमी एउटा मेजर फ्याक्टर हो। अनि एउटै क्लासमा दुईटा, एउटा कोठामा दुईटा क्लासका विद्यार्थीहरू राखेर पढाउनु पर्ने अवस्था पहाडतिर धेरै भइरहेको छ, तराईमै पनि धेरै ठाउँमा त्यो छ। अनि हाम्रो चाहिँ यो फितलो शिक्षा नीति होइन, यसमा चाहिँ कार्यान्वयन र अनुगमन एकदम चाहिँ, जस्तै यो शिक्षा मन्त्रालयले शैक्षिक गुणस्तर मापन भनेर यो शैक्षिक एजुकेसनल अडिटिङको कन्सेप्ट ल्याएको थियो, त्यसको चाहिँ मर्म एकदम वास्तवमै देश सुहाउँदो र शिक्षालाई उत्थान गर्ने थियो। त्यसमा सरकारले खर्च पनि गर्यो, त्यसलाई एकछिन चाहिँ कार्यान्वयन पनि गरायो, तर त्यसको निरन्तरता दिन सकिएन। अब त्यसका मर्महरू, त्यसका इन्डिकेटरहरूलाई चाहिँ अहिले चाहिँ कुनै स्कुलले चाहिँ पालन गरिरहेका छैनन्, एउटा दक्ष जनशक्तिमा त्यो एउटा अवरोध भइरहेको छ। र यी सबै मध्ये एउटा मेजर कारण के हो भने ल्याक अफ मोटिभेसन, सबभन्दा पहिले टिचर मोटिभेट छैन र अनि उसले विद्यार्थीलाई मोटिभेट गर्न सकेका छैन। यही कारणले गर्दा नेपालको शैक्षिक क्षेत्र एकदम धाराशाही हुनुपर्छ।
7: यहाँले गुणस्तरका कुरा गर्नुभयो र शिक्षक प्राध्यापकका पनि कुरा गर्नुभयो समग्रमा उहाँहरूको अवस्थाको बारेमा, तर आयोग दिएर नै पास भइसकेका शिक्षकहरू प्राध्यापकहरू माथि पनि प्रश्न उठाउँदाखेरि अलिकति त्यति पनि त समस्या होला नि, उहाँलाई एउटा चरण त पार गरेर जानुभएको हो या हाम्रो त्यो प्रविधि नै उपयुक्त छैन त्यसलाई पनि परिवर्तन गर्नु पर्ने अवस्था छ।
8: एकदम प्र्याक्टिकल तपाईँलाई जानकारी दिन्छु म।
7: हजुर,
8: सबभन्दा पहिले त टिचरमा को प्रफेसनको व्यक्ति चाहिँ आउनुपर्ने बाध्यता सिर्जना भएको छ। एससीमा सबभन्दा हाई प्रोफाइलका विद्यार्थीहरू साइन्सतिर अरूहरू चाहिँ सेक्टर एजुकेसन म्यानेजमेन्टतिर अन्त चाहिँ जान्छन् र उनीहरूको एकदम कडा इन्ट्रान्स हुन्छ र त्यहाँ सेलेक्टेड हुन्छन्। र अब कतै कुनै फ्याकल्टीले एक्सेप्ट नगरेका विद्यार्थीहरूलाई एजुकेसनतिर जाने पर्मिसन छ। र अहिले हामी कलेजतिर हेर्छौँ भने सबभन्दा लो ग्रेडका विद्यार्थीहरू लो प्रोफेसनका विद्यार्थीहरू एजुकेसनतिर पढिरहेका छन्। अब तिनै विद्यार्थी गएर भोलि टिचर हुने हुन् अनि टिचरमा अब हामी चाहिँ टिचर सेलेक्सनमा पनि गइरहन्छौँ, त्यहाँ हेर्छौँ अहिले हाम्रो यो कोटा सिस्टम छ। यति लो प्रोफेसनका भएका विद्यार्थीहरूलाई हामीले त्यहाँ पास गर्नुपर्ने हुन्छ कि टिचर नै पाइँदैन, अब समथिङ इज बेटर देन नथिङ भन्ने जस्तै एकदम लो प्रोफेसनलाई पनि पास गरेर त्यहाँ टिचरमा प्लेसमेन्ट गर्नुपर्ने अवस्था सिर्जना भएको छ। हाई क्वालिटीको टिचर नै त्यहाँ हामी पाउँदैनौँ र यो अवस्था देशको छ अहिले। अब यसको लागि चाहिँ हामी तलदेखि नै यो आधारभूत तहदेखि नै शिक्षकको लागि राम्रो म्यान पावर तलैदेखि नै ल्याउनु पर्यो र सबभन्दा बेस्ट म्यान पावरलाई टिचरतिर सिफ्ट गर्न सक्यो भने र उसले चाहिँ साइकोलोजिकल्ली होइन विभिन्न कुराहरू देश परिस्थिति भूगोल क्षेत्र हेरेर विद्यार्थीलाई मनोवैज्ञानिक तौरले लिड गर्न सक्छ, तब मात्रै हामीमा अलिकति सुधारको अपेक्षा गर्न सकिएला।
7: सरकारले आयोग दिएर चाहिँ त्यसमा प्रवेश हुने हुनु त राहतमा अथवा चाहिँ करारमा पनि नियुक्त गर्ने प्रावधान छ, त्यसलाई चाहिँ सर्ट टर्मको लागि त्यो कुरा होला, तर यसरी पास भइरहँदाखेरि पनि यो प्रति आकर्षण छैन भन्नुभयो, यसलाई त बढाउनु पर्ने हुन्छ, के कारणले यसमा आकर्षण नभए हो, के गरिदियो भने राम्रो हुन्थ्यो होला?
8: यसमा चाहिँ अलिकति देशको इकोनोमीले पनि कन्ट्रिब्युट गर्छ, सबभन्दा पहिले त मोटिभेसन नै महत्वपूर्ण कुरो हो होइन।
7: हजुर,
8: विद्यार्थीहरू चाहिँ सुरुदेखि नै दुई तरिकाले मोटिभेट हुन्छन्, एउटा इन्ट्रिन्सिक मोटिभेसन, अर्को चाहिँ एक्सट्रिन्सिक मोटिभेसन भनिन्छ कि लाइफ स्टाइल, अरूको आफ्नो सोसाइटीका व्यक्तिहरूको लाइफ स्टाइल हेरेर अनि उनीहरू जस्तै आफू बन्ने हिसाबले उनीहरू त्यतातिरबाट मोटिभेट भएका हुन्छन्। अब त्यो मोटिभेसनको फ्याक्टर चाहिँ हाम्रो देशको परिवेशमा चाहिँ कमजोर देखिन्छ, खास गरिकन शैक्षिक क्षेत्रमा धेरै जसो हाम्रो सोसाइटीका चाहिँ सेरोफेरोमा बसेका व्यक्तिहरू सरकारी अफिसतिर काम गरेका र टिचिङतिर गरेका व्यक्तिहरूको लाइफ स्टाइल कम्पेयर गर्छन् र कम्पेयर गर्दा अलिकति ट्यालेन्ट मान्छे, अलिकति हुने खाने परिवारको मान्छे ऊ चाहिँ हाई लाइफ स्टाइल अपेक्षा गर्छ र त्यतैतिर आफ्नो ब्याकग्राउन्ड बनाउँछ। अब कमजोर विद्यार्थीले मात्र अनि कतै अन्त एप्रोचमा भएकाहरू अनि टिचिङतिर आफ्नो ब्याकग्राउन्ड तयार गर्छ र यसरी तलबाट नै हाम्रो जरा कमजोर भएर अगाडि आउँछ र त्यसबाट अनि धेरै क्वालिटीको अपेक्षा गर्न सकिन्छ। अब अहिले केही फिलहाल चाहिँ केही विद्यार्थीहरू जेन्युन निस्केका छन् र उनीहरूले आयोग पास गर्छन् र त्यहाँ चाहिँ केही त छ तर त्यसको संख्या न्यून छ। अझ धेरै विद्यालयहरूमा धेरै शिक्षकहरू राहतमा छन्, तिनीहरूले कुनै टेस्टहरू नदिकनै होइन त्यसरी आइरहेको अवस्था छ। अहिले पालिकाहरूले चाहिँ त्यो सुरुवात त गरेका छन् तर तिनीहरूको मूल्याङ्कन प्रणाली नै के छ भने अब धेरै त्यहाँ छैन सक्षम म्यान पावर भने जस्तो भए पनि काम त्यहाँ तिनीहरूलाई नियुक्त दिएर स्कुलमा पठाउनु पर्ने अवस्था सिर्जना भएको छ। साइन्स टिचरहरू म्याथ टिचरहरू कतिपटक भ्याकेन्सी खुल्दा पनि पाइरहेका छ, धेरै ठाउँमा म्याथ टिचरको त अझै अभाव छ।
7: यहाँले ग्रामीण क्षेत्रलाई बढी इङ्गित गर्नुभयो ती कुराहरू,
8: अब सहरी क्षेत्रतिर पनि यो चाहिँ स्कुल र हाई स्कुल सरकारी स्कुल र निजी स्कुलको बिचको ग्याप चाहिँ धेरै छ। यो ग्यापमा कस्तो छ भने अब निजी क्षेत्रतिर चाहिँ केही टिचरहरू ट्यालेन्टेड त छन् होइन, उनीहरू बढी विद्यार्थीलाई एक्टिभेट त गराउँछन् तर साइकोलोजिकल्ली विद्यार्थीलाई लिड गर्न सक्ने क्षमता उनीहरूसँग पनि छैन। टिचर हुनको लागि त एकदम सबभन्दा पहिले त एकदम साइकोलोजिस्ट हुनु पर्यो कि, बाल मनोविज्ञान उसको महत्वपूर्ण चाहिँ स्टडीको पार्ट हुनु पर्यो, तब मात्र उसको भित्रैदेखि उसले मोटिभेसन ड्राइभ गर्न सक्छ, इन्टरनल ड्राइभ गर्न सक्ने क्यापासिटी त्योसँग मात्र हुन्छ जो सेल्फ मोटिभेटेड हुन्छ। अब त्यस्तो म्यान पावर हामीसँग चाहिँ निजी स्कुलमा पनि कमै छ।
7: यहाँले राजनीतिक कुरा जोड्नु भएको थियो, विश्वविद्यालयहरूमा अथवा शिक्षा क्षेत्रमा राजनीतिकरणले गर्दाखेरि शिक्षा क्षेत्र तहस नहस भयो बिग्रियो भन्दै गर्दाखेरि वर्तमान सरकारले त्यो क्षेत्रलाई राजनीतिबाट मुक्त गर्ने प्रयास गरेको छ, यसले के सुधार गर्न सकिने अपेक्षा गर्न सकिन्छ?
8: यो चाहिँ अलिकति राम्रो अलि चाहिँ राम्रो प्रयास भएको छ। अझ अहिले यस्तै भन्न त सकिँदैन, यिनीहरूको कारण हेर्न बाँकी नै छ, तर चाहिँ स्टेपहरू चाहिँ सुधारमुख देखिन्छन्। सबभन्दा पहिले यो राजनीतिलाई चाहिँ विश्वविद्यालयबाट पृथक गर्न खोजिएको छ, यो एकदम सराहनीय र एकदम चाहिँ खुसीको चाहिँ अवसर हो देशको चाहिँ शिक्षा प्रणालीलाई मजबुत पार्नको लागि। म त त्यहाँ चाहिँ विद्यालय तहदेखि क्याम्पस तहसम्मका सबै क्षेत्रमा अनुभव लिएको छु, र त्यहाँ राजनीति एप्रोच भएका व्यक्तिहरू र राजनीतिक एप्रोच नभएका व्यक्तिहरूको बिचको त्यहाँ विभेद कस्तो हुने गर्थ्यो के छ त्यो सबै मलाई थाहा छ। र टिचर हुनको लागि सबभन्दा पहिले त क्लासभित्र प्लेसमेन्ट उसको चाहिँ विद्यार्थीसँग उसको सहकार्य हुनु पर्यो। उसको मेन काम चाहिँ विद्यार्थी पढाउने हो क्या, बाहिर चाहिँ एक्टिभेसन उसको। अब हाम्रा चाहिँ टिचरहरू जो बाहिर अलि जसको पर्फर्मेन्स बढी छ, बाहिर एक्टिभेसन भएको कारणले उनीहरूको प्रमोसन हुने, उनीहरूलाई पोस्टमा लिड गर्ने, अगाडि बढ्ने, जो क्लासमा स्थापित भएको छ टिचर, जो विद्यार्थीसँग सम्पूर्ण समय व्यतीत गर्छ, विद्यार्थीलाई पढाउँछ, त्यसले चाहिँ ठाउँ नै नपाउने, अवसर नपाउने अहिले यो अवस्था सिर्जना भएको छ। तर अहिले नयाँ सरकारले आशा लाग्दा योजनाहरू ल्याएको छ, अब कार्यान्वयन पछि
7: पछिल्लो समयमा एसीको नतिजा प्लस टूको नतिजा यदि त्यसमा केही कुराहरू उठेका होलान्, प्रश्नहरू उठेका होलान्, तर जुन लामो समयसम्म रिजल्ट नआउने, शैक्षिक सत्र नै ग्याप हुने यी परम्पराहरू चाहिँ त्यसको त अन्त्य भयो नि।
8: जो पहिलेको चाहिँ एकदम लामो ड्युरेसन थियो त्यो त कुनै हालतले पनि राम्रो थिएन। अब त्यसलाई मिनिमाइज गर्न यिनीहरूले चाहिँ अलिकति छिटो छरिटो पन्त ल्याए, तर केही पुरानै मान्छे पुरानै मनोवृत्ति कहीँ त्यसो गर्दाखेरि विद्यार्थीको राम्रोसँग चेकअप भएन कि कहीँ लिकेज भएन कि भन्ने आशंका त छ। तर यो चाहिँ सुधार अब यही तर गर्नुपर्ने यही नै हो। विद्यार्थीहरूलाई पेन्डिङमा धेरै लामो समयसम्म राख्न सकिँदैन, उनीहरूलाई त्यो ग्यापबाट तुरन्त चाहिँ प्लेसमेन्ट गर्नुपर्छ, र स्टेप चाहिँ सुधार उन्मुख नै छन्।
7: शिक्षक र प्राध्यापकको गुणस्तर र जवाबदेताका कुराहरू पनि उठ्ने गरेका छन्। अक्सर आरोप के लाग्ने गरेको छ भने विद्यालय वा विश्वविद्यालयका शिक्षक वा प्राध्यापकले स्थायी भइसकेपछि खासै आफू अपडेट नहुने, पुरानै नोटको आधारमा उहाँहरू अगाडि बढ्ने, यसले गर्दाखेरि प्राध्यापकहरूको आफ्नै जुन वृत्ति विकास हुनुपर्ने त्यो नभइ दिँदाखेरि जुन किसिमले शिक्षा दिनु पर्थ्यो, जुन किसिमले प्राध्यापन गर्नु पर्थ्यो, जुन किसिमले शिक्षण गर्नु पर्थ्यो त्यो हुन सकेको छैन, शिक्षक प्राध्यापकहरूले पनि आत्मसमीक्षा गर्न नसकेको भन्ने आरोप लाग्दै आएका छन् नि।
8: त्यो वास्तवमै हो। सबभन्दा पहिले त इथिक्स हुनु पर्यो, होइन? हरेक टिचर भने त सबैभन्दा उच्च सेक्टरको मान्छे हो, होइन? ऊ चाहिँ उसले आफ्नो पेसालाई पैसासँग अनि सम्मानसँग आदि त्यसरी नाजेर हिँड्न हुँदैन। सबभन्दा पहिले त ऊ इथिकल हुनु पर्यो। मैले विद्यार्थीलाई के दिएँ, उनीहरूले मबाट के पाए भन्ने कुरोको उसले चाहिँ सेल्फ मोटिभेसन गर्नु पर्यो, र अनि त्यो उसँग इथिक्स भइसकेपछि तब मात्रै चाहिँ काम राम्रो हुन्छ। अब अहिले यो सरकारी विश्वविद्यालयतिर स्कुलतिर तपाईँले भन्नुभएको समस्या नभएको होइन, निजीमा छन्जेल त्यहाँ निजीको चाहिँ प्रिन्सिपल अथवा त्यहाँको चाहिँ फाउन्डरले उसलाई खुसी पार्नको लागि एकदम खटेर एकदम मरेर काम गर्ने, तर सरकारी भइसकेपछि त्यसको अनुगमन प्रणाली फितलो भएको कारणले, जवाबदेही कम भएको कारणले, अनि जब पाकिहाल्छ स्यालेरी आइहाल्छ भन्ने हिसाबले काममा चाहिँ धेरै इन्टेन्सिभली काम नगरेको चाहिँ देखिएको छ। तर अब त्यो सबैमा होइन, केही त्यस्ता व्यक्तिहरू हुन्छन् जो चाहिँ हरेक ठाउँमा काम सुरु गरिरहेका हुन्छन्, र अब यसमा अनुगमन हुनुपर्छ।
7: यहाँले यो भन्दै गर्दाखेरि हाम्रा प्राध्यापकहरू, हाम्रा शिक्षकहरू तुलनात्मक रूपमा एक किसिमको परीक्षा पार गरेर आइसकेका हुन्छन्, होइन? उहाँहरू चाहिँ योग्यताको हिसाबले नि बाहिरी देशतिर जाँदाखेरि उहाँहरू योग्य एकदमै नाम कहलिएका प्राध्यापकहरू पनि देशभित्र प्राध्यापन गर्दाखेरि त्यति चासो दिएको देखिँदैन, खास गरेर उहाँहरूमा जुन किसिमको शिक्षा दिनुपर्ने कलाका कुराहरूमा त प्रश्न उठाउने कुरो भएन, किनभने बाहिर जाँदाखेरि चाहिँ नाम कलिका हुन्छन्, तर देशमा जुन किसिमले मेहनत गर्नुपर्ने हो उहाँहरूले नगरेको हो कि, यसमा पनि के हेर्नुपर्ने बेला हुन्छ कि, किनभने स्थायी भइसकेपछि म भइसकेँ स्थायी अब के हुन्छ र भन्ने किसिमको जुन मनोवृत्तिको विकास हुन्छ नि त्यसलाई पनि कहीँ कहीँ लगाम लगाउनु पर्ने स्थिति भयो कि?
8: पक्कै पनि, मैले भने नि सबभन्दा पहिले चाहिँ टिचरमा इथिक्स हुनु पर्यो, होइन? उसँग नैतिक आचरण हुनु पर्यो, र उसँग क्षमता छ, उसले दिन सक्छ, तर ऊ दिन चाहँदैन, किनभने त्यही क्षमता थोरै बाहिर प्रदर्शन गर्ने बित्तिकै उसको मार्केट भ्यालु बढ्छ, तत्कालको इमिडिएट रिटर्न उसले त्यहाँ पाउँछ, अलिकति उसको पब्लिसिटी हुन्छ। त्यसैले त्यो आफ्नो संस्थालाई त उसले खालि चाहिँ दायित्वको लागि मात्र गरिरहेको हुन्छ। त्यहाँका विद्यार्थीहरू, त्यहाँका चाहिँ अरू व्यक्तिहरू, त्यहाँका स्टाफहरू त्योबाट कम बेनिफिटेड हुन्छ, तर बाहिर ऊ चाहिँ आफ्नो पर्फर्मेन्स अलिकति आफ्नो चाहिँ सोसल एक्टिभिजम बढी बढाउँछ क्या। नेपालमा यस्तो धेरै भइरहेको छ, ठुला ठुला प्रोफेसरहरू जुन चाहिँ आए विदेशबाट होइन राम्रो शिक्षा लिएर आए, उनलाई चाहिँ विश्वविद्यालयले लगानी गर्यो पढायो, तर आएर चाहिँ ती चाहिँ विश्वविद्यालयमा पढाइदिँदैनन्, या त त्यो जबै छोडेर हिँडिदिन्छन्, या चाहिँ अन्त अरू देशहरूमा प्लेसमेन्ट त्यहाँ गएर बसिदिन्छन्। र त्यसैले देशले चाहिँ अब त्यसको कारण के हो भन्दाखेरि त त्यहाँ चाहिँ उनीहरू बाहिर जति पाउँछन् त्योभन्दा कम पाउने भए त्यो कारणले उनीहरू चाहिँ चेन्ज दिनु चाहन्छन्।
7: पछिल्लो समय गुणस्तरीय शिक्षाको कुरा गर्दाखेरि अहिले गुणस्तरीय शिक्षा महँगो भइरहेको अवस्था, जसले गर्दाखेरि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूले चाहेर पनि प्राविधिक शिक्षा अथवा गुणस्तरीय शिक्षाको कुरा गरौं न पढ्न सकिने अवस्था छैन, यसको अन्त्यको लागि हामीले कसरी अगाडि बढ्नु पर्ला? हुन त केही निश्चित कोटाहरू नछुट्याएको होइन, सरकारले कोटाहरू पनि छुट्याएको छ, तर पनि ती कोटा पनि जुन वर्गले पाउनु पर्ने त्यो पाउन सकिरहेको अवस्था छैन सबै ठाउँमा।
8: अब यो कुरो देशको इकोनोमीसँग जोडिन्छ, देशको चाहिँ इकोनोमिक कपासिटी कस्तो छ, उसले आफ्नो नागरिकहरूलाई कति आर्थिक सुविधा दिन सकेको छ, उनीहरूको पारिवारिक स्ट्यान्डर्ड के छ भन्ने कुरोमा भर पर्छ। अब जसले जसको इकोनोमिक स्ट्यान्डर्ड अलि साउन्डर छ, उसले निजी विद्यालयहरू हेर्छ, सहरतिर जान्छ होइन। अब जसको त्यो छैन, उसले चाहिँ सरकारी स्कुलहरू गाउँकै छेरछेरमा रहेका विद्यालयहरू तिनीहरू नै चाहनु पर्ने हुन्छ। त्यहाँ न भवनको अवस्था छ, न टिचर सफिसियन्ट छन्। यहाँ धनगढीमा म एक दुईवटा स्कुलतिर गइरहेको थिएँ, त्यहाँ चाहिँ एउटा क्लास कोठामा दुई तिनवटा कक्षाहरू राखेर अध्यापन गराइरहेको अवस्था छ। त भने अब त्यहाँ हामी के क्वालिटीको अपेक्षा गर्न सक्छौँ? ती दुई तिनजना टिचरहरू सँगसँगै जान्छन्, एउटै जियोग्राफी छ त्यो क्लासरुमको, अनि एउटाले एउटा विषय पढाउँछ, अर्कोले एउटा जान्छ, एउटाको साउन्ड उता पुग्छ, अर्कोको साउन्ड यता पुग्छ, बोर्डमा लेखेका उनीहरूले लेखेका बोर्ड सन्तुष्टिरहेका छन्, दुई क्लासको विद्यार्थीले तिन क्लासको बोर्डको कुरो सारिदिया हुँदो रहेछ। अस्ति बडा रमाइलो त्यहाँ भइराखेको थियो, यो अवस्था भइरहेको छ।
7: त्यति मात्र नभएर विद्यार्थीहरूमा अहिले धैर्यताको पनि देखिन्छ होइन, उहाँहरूको धैर्यता देखिँदैन, उनीहरू छिटो नतिजा अथवा छिटो पैसा कमाउन चाहन्छन्। यस्तो अवस्थामा उनीहरूलाई उद्यमशीलताको कुरा हुन् या सृजनशीलताको कुरा हुन् त्योतर्फ आकर्षण गर्नको लागि शैक्षिक संस्थाहरूले वातावरण बनाउन सकेका छन् कि छैनन्, कस्तो वातावरण बनाउनु पर्ला?
8: यो त शैक्षिक संस्थामाथि राज्यले नियन्त्रण गर्नु पर्यो, उनीहरूलाई राज्यले रेगुलेट गर्नु पर्यो। जो ती संस्थाको उत्थानका लागि बनिएका नीति नियम र कार्यान्वयनका योजनाहरू छन् तिनीहरूको समयोचित कार्यान्वयन भइरहेको छ कि छैन भन्ने, जस्तै मैले इआरको कुरा गरेँ, अब त्यो एक दुई वर्ष चाहिँ लागू गरियो एउटा विद्यालयमा खुब मेहनतका साथ, अब त्यो दोस्रो वर्षदेखि त्यसको अनुगमन नै रोकियो भने त्यसलाई त राज्यले नियन्त्रण गर्नु पर्यो। अब सबभन्दा पहिले त सेल्फ मोटिभेसन भयो, अब सेल्फ मोटिभेसन सबैमा नहुन सक्छ र उनीहरूलाई रेगुलेट गर्नुपर्ने हुन्छ। अब यसमा राज्य सेक्टर चाहिँ कमजोर भयो भने यी सबै हुन्छन्। अब विद्यार्थीहरू किन चाहिँ अब बाहिर पलायन हुन्छन् भन्ने कुरो त उनीहरूले कम्पेयर गर्छन् हाम्रो देशको चाहिँ सिस्टम अनि बाहिरको सिस्टम, अनि त्यहाँबाट ऊ मोटिभेट हुन्छन्। त्यहाँ थोरै कामले पनि धेरै चाहिँ उनीहरूको इकोनोमिक एबिलिटी बढ्न सक्छ। यो कारणले गर्दाखेरि देशभित्र चाहिँ सुरक्षित र सन्तुष्ट हुने अवस्था सिर्जना हुँदैन। अब यसको लागि हाम्रो शिक्षा प्रणाली नै कस्तो भयो भने एकदम थ्योरिटिकल भयो क्या। अब अहिले चाहिँ हामीसँग के छ भने, यता म धनगढीबाट बोल्दैछु, यहाँ हाम्रो चाहिँ केराहरू अहिले यहाँ हामी कहाँ प्रशस्त फल्छन्, हाम्रो माटो चाहिँ केरा उत्पादन गर्नको लागि उपयुक्त छ, हामीसँग जग्गा छ, जमिन छ, सबै कुरो छ, तर हामी कहाँ त्यो उत्पादन भइरहेको छैन, अभाव छ, पाइँदैन। अब हाम्रो शिक्षा चाहिँ त्यतातिर जानु पर्यो कि, हामीसँग भएको साधन स्रोतलाई हामी युटिलाइज नगर्ने होइन, त्यहाँ चाहिँ विद्यार्थीलाई मनस्किँदैन भने केवल हाम्रा विद्यार्थीहरूलाई लोक सेवा अनि त्यसपछि यस्तै यस्तै सेक्टरतिर मात्र शिक्षा यदि केन्द्रित राख्यो भने समस्या त आइहाल्छ। र अबको शिक्षा चाहिँ रोजगारमूलक हुनु पर्यो, तब मात्रै देशमा शैक्षिक संस्था उभो लाग्छ।
7: यहाँले प्राध्यापनको कुरा गर्दाखेरि क्याम्पसमा पनि प्राध्यापन गर्नुभयो, विद्यालयदेखि विश्वविद्यालयसम्म प्राध्यापन गर्नुभएको छ, शिक्षण गर्नुभएको छ, र अध्ययनको हिसाबले पनि स्वदेश र विदेशका विश्वविद्यालयमा पनि यहाँले अध्ययन गर्नुभयो, के फरक पाउनु भएको छ विदेशको शिक्षा प्रणाली र यहाँको शिक्षा प्रणाली, हामीले कहाँनिर चाहिँ सचिनु पर्ने बेला भएको छ?
8: सबभन्दा पहिले त विदेशी शिक्षा प्रणाली प्र्याक्टिकल छ क्या। म मेरै युनिभर्सिटीको र चाहिँ बाह्य युनिभर्सिटीको चाहिँ इक्जाम्पल दिन्छु।
7: हजुर,
8: जस्तै ब्रिटेनमा के छ भने हप्ताको दुई दिन अथवा तिन दिन भन्दा बढी उनीहरू चाहिँ नि क्लास सुरु गर्दैन उच्च शिक्षातिर, खास गरिकन ब्याचलर डिग्रीतिर मास्टर्सतिर तिन दिन मात्र क्लास गर्छन् र अनि बाँकी चाहिँ विद्यार्थीहरूलाई असाइनमेन्ट दिन्छन् र विद्यार्थी त्यो असाइनमेन्ट एकदम इन्टेन्सिभली हेर्छन् के, अनि विद्यार्थी चाहिँ त्यो असाइनमेन्ट क्लासमा गएर टिचरले भनेका कुरामा कम टाइम वेस्ट गर्छ र आफू सर्च गर्ने त्यो असाइनमेन्ट कम्प्लिट गर्ने होइन लाइब्रेरी स्टडी गर्नेतिर ऊ चाहिँ बढी व्यतीत रहन्छ। अनि हामी कहाँ हाम्रो युनिभर्सिटीले पनि त्यही कन्सेप्ट ल्याएर हामीसँग अहिले हाम्रो विश्वविद्यालयमा चाहिँ यो सेमेस्टर सिस्टम अनुसार हामी पढाउँछौँ। हामीले तिन दिन क्लास लिने र बाँकी तिन दिन चाहिँ विद्यार्थीहरूले त्यस्तै असाइनमेन्ट कम्प्लिट गर्ने रिसर्च गर्ने आदि कुराहरूको पाठ्यक्रम तयार गर्यौँ। तर हाम्रो विद्यार्थी र हाम्रो कल्चर जो ट्रेडिसनल कल्चर थियो ट्युको चाहिँ छै दिन क्लास हुने, टिचरले 45 मिनटका क्लासहरूमा बोलिराख्ने अनि विद्यार्थीले सुनिराख्ने, घर जाने, क्लास सकिने, पढाइ हुने, यो सिस्टमबाट मोटिभेटेड भए हाम्रा विद्यार्थी लिडरहरू पनि त्यही सिस्टमबाट मोटिभेट भए अनि हाम्रा गार्जियनहरू पनि त्यही भए र हामीले तिन दिन मात्र पढाएर विद्यार्थीलाई घर पठाएर ल तिमीहरू अब यति असाइनमेन्ट गर भनेर पठाउँदा गार्जियनहरूको कम्प्लेन आयो, ल कलेजले हाम्रो विद्यार्थीलाई जम्मा तिन दिन मात्र पढाउने, माघी दिन चाहिँ हाम्रो त्यही कहाँ घुमेर बस्छन्, काम नै हुँदैन भनेर ल अब त्यस्तो बेला हामीले सेमेस्टर सिस्टमको नम्स चाहिँ पालन गर्न सकेनौँ। अनि हामीले असाइनमेन्ट त दिन्छौँ तर असाइनमेन्ट हामी पनि चेक गर्दैनौँ राम्ररी, होइन उनीहरूले गरे कि गरेन कि त्यो अनुसारले हामी विद्यार्थीसँग कुनै उनीहरूको एकाडेमिक ट्रिट गर्दैनौँ। अनि यो कारणले गर्दाखेरि अब हामी चाहिँ खालि देखावटी कागजी घोडा मात्र बनाउँछौँ र उनीहरू चाहिँ प्र्याक्टिकल्ली काम गर्छन् र गराउँछन्, फरक यो छ।
7: त्यसो भए अभिभावक शिक्षक विद्यालय र सरकार बीच जुन किसिमको समन्वय हुनु पर्थ्यो, जसरी अगाडि बढ्नु पर्थ्यो, जसरी एकले अर्कालाई बुझाउनु सक्नु पर्थ्यो, त्यो नसकेको कारणले यस्ता समस्या देखाउने अन्य कुनै कारण
8: अब युनिभर्सिटीले विदेशी विश्वविद्यालय हेरेर हामी कहाँ सेमेस्टर सिस्टम लागू गर्यो अनि हामी केही टिचरहरू त्यो सिस्टमबाट मोटिभेटेड थियौँ, अब त्यो सेमेस्टर सिस्टमबाट पढ्दै नपढेका त्यस्तो नम्सै नबुझेका टिचरहरू पनि हामीसँग छन्, उनीहरू त्योसँग डिमोटिभेट भए र त्यसको इम्पोर्टेन्स न हामीले ती टिचरलाई बुझाउन सक्यौँ, न गार्जियनलाई बुझाउन सक्यौँ, न विद्यार्थीलाई बुझाउन सक्यौँ र त्यसले अनि अब सेमेस्टर सिस्टम भयो तर चाहिँ इयरली सिस्टम अनुसार हामी काम गरिरहेका छौँ अहिले।
7: यहाँले के अगाडि भन्नुभएको थियो, हाम्रो बजार एकातिर छ, शिक्षा अर्कोतर्फ छ भन्दै गर्दाखेरि हामीसँग प्राविधिक शिक्षाहरू पनि छन्, त्योतर्फ हामीले डोर्याउनु नसकेको या बुझाउनु नसकेको हो कि देखिन्छ?
8: प्राविधिक शिक्षातिर हामीले विद्यार्थीहरूलाई आकर्षण गर्न सकेका छैनौँ,
7: किनभने अहिले एससी दिने बित्तिकै अथवा प्लस टू गर्ने बित्तिकै के पढ्ने, डक्टर, इन्जिनियर भन्न हाम्रो सोच फरक जान सकेका छैन नि, परम्परागत सोच छ नि,
8: परम्परागत सोच हो। अब हामी चाहिँ अहिले केही सीमित विद्यार्थीहरू अहिले इलेक्ट्रोनिकतिर खाने पानीको चाहिँ त्यतातिर चाहिँ छन् तर अब त्यहाँ पनि प्लेसमेन्टको अभाव छ, अब थोरै विद्यार्थी मात्र, स्वास्थ्य सेक्टरतिर थोरै मात्र त्यहाँ प्लेसमेन्ट हुन पाउँछन्, अब यो इलेक्ट्रोनिकतिर पनि थोरै हुन पाउँछन्, अब पपुलेसन बढी छ र अन्त हामीसँग उद्योगीहरू छैनन् र त्यसैले अब यहाँका प्रोडक्टहरूले या त लोक सेवा दिने या त कुनै शिक्षक आदिको आयु दिने, अब कृषिमा काम गर्ने यस्तो आधुनिक कृषि प्रणाली पनि नभएको, त्यसको बजारीकरण पनि नभएको अनि त्यसैले उनीहरू चाहिँ विदेशको विदेश पलायन हुने र विदेश मात्र ताप्ने यो चाहिँ अवस्था सिर्जना भएको।
7: यसको लागि नीतिगत सुधारका कुराहरू पनि आवश्यक पर्छ, हामीले शिक्षा नीतिमा के कस्तो सुधार गर्नु पर्ला त्यसको लागि?
8: शिक्षा नीतिमा सबभन्दा पहिला त हाम्रो व्यवसायमूलक शिक्षा, प्राविधिक शिक्षा, यो शिक्षा हुनु पर्यो। अब यहाँ व्यवसायमूलक मैले अघि तपाईँलाई केराको इक्जाम्पल दिएँ होइन, हामीसँग अहिले उपभोक्ताहरू त छन् नि हाम्रो देशमा, विदेशबाट ल्याएको चिज उपभोग गर्न हुने, आफ्नो देशमा उत्पादन गरेको चिज उपभोग गर्न नहुने भन्ने कुरो हुँदैन, त्यसैले हामीसँग भएका उपभोक्ताहरूको निड अनुसार हामीले हाम्रै देशमा बाटो सुहाउँदो शिक्षा प्रणाली चाहिँ नै लागू गर्नुपर्छ, त्यहाँबाट म्यान पावर डेभलप गर्नुपर्छ र त्यसको चाहिँ प्लेसमेन्ट। धेरै वर्ष पहिले धनेन्द्रा जिल्लामा एउटा अमेरिकन प्रोजेक्ट आएको थियो, उसले के बनाएको थियो भने यो सुपका दुई तिनवटा जिल्लाहरू दिनुहोस् हामीलाई, हामी काउली उत्पादन गर्छौँ, एकदम अर्ग्यानिक काउली, र त्यो चाहिँ त्यो सबै चाहिँ हामीलाई लिजमा दिनु पर्यो र हामी चाहिँ तपाईँ त्यहाँका मान्छेहरूलाई रोजगार पनि दिन्छौँ भनेर त्यो डिमान्ड राखेको थियो। तर त्यति बेलाको धेरै पहिलेको कुरो हो, त्यति बेलाको सरकारले पछि के भयो एग्री गरेन, त विदेशहरूको चाहना हाम्रो भूगोलमा उनीहरू चाहिँ त्यसरी त्यस्तो स्कोप देखिरहेका छन्। तर हाम्रो चाहिँ जम्मै चाहिँ पहाडहरू जम्मै बाँझा छन्, तराईका धेरै भूभागहरू बाँझा छन्, खेतबारीमा काम गर्ने श्रमिक भेटाइँदैन, खालि जम्मै केही भएका पपुलेसन सहर केन्द्रित भएका छन्, सहरको सेरोफेरो मात्र घनत्व बढाइरहेका छन्, र अरू हाम्रा चाहिँ जो खास चाहिँ उत्पादनका सेक्टरहरू हुन् तिनीहरू सबै चाहिँ बाँझा छन्।
7: हुन्छ, हामीलाई समय दिनुभयो, आफ्नो महत्वपूर्ण समयको लागि यहाँलाई धन्यवाद।
8: धन्यवाद त्यहाँलाई पनि मलाई चाहिँ बोल्ने अवसर दिनुभएकोमा।
7: आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं सह प्राध्यापक डाक्टर रामचन्द्र बिनाडीसँग। यसै कुराकानी सँगसँगै शैक्षिक बहस यहीँ पुरा हुन्छ। प्राविधिक मित्र रमा अग्रेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।
9: शिक्षाको नीति, अभ्यास र प्राप्ति।
5: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्य वस्तु सिकाएर प्राध्यापन कला,
4: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
6: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस।
10: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ शास्त्रीय सङ्गीत। कलाकारहरू हुनुहुन्छ गायनमा शोभा गुर्दु, राग पहाडी, तबलामा हुनुहुन्छ कालीप्रसाद शर्मा, हार्मोनियममा रामहरि गुरुङ र तानपुरामा हुनुहुन्छ कृष्णनारायण श्रेष्ठ।

भर्खरै सुनायौँ शास्त्रीय सङ्गीत अन्तर्गत गायन विधा सुनायौँ। कलाकारहरू हुनुहुन्थ्यो गायनमा शोभा गुर्दु, राग पहाडी, तबलामा हुनुहुन्थ्यो कालीप्रसाद शर्मा, हार्मोनियममा रामहरि गुरुङ र तानपुरामा हुनुहुन्थ्यो नारायण श्रेष्ठ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ ईश्वर अमात्यको सुरमा रहेको यो स्वदेश गान। राजुबाबु श्रेष्ठको रचना अनि सङ्गीत हो मनोज सिंहको।

स्वदेशगान सुनाउने क्रममा अब सुनाउँछौँ भक्तराज आचार्यको स्वर अनि सङ्गीत, रचना हो बमबहादुर थापा जितालीको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 9 बजे बिहान नेपालीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: अपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: सडकमा लगातार कोरिएका रेखाबाट ओभरटेक नगरौं खण्ड खण्ड रूपमा कोरिएका रेखाबाट मात्रै सुरक्षित रूपमा ओभरटेक गरौं
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
4: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

यो रेडियो नेपाल हो। अब बाबुराम तिमेल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। बाढी पहिरो र डुबानका कारण प्रभावित नागरिकहरूको सुरक्षित व्यवस्थापन सँगै क्षति पुगेका पूर्वाधार मर्मत गरी जनजीवनलाई सामान्य बनाउने तर्फ सरकारको अग्रसरता। पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेर 10 घण्टा प्रहरी कार्यालयमा राखिएको विषयमा सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण। र इरानको प्रतिबन्ध खुकुलो पार्ने विषयमा आएका समाचार भ्रामक भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ। अब समाचार विस्तारमा। 4 दिन लामो अविरल वर्षा रोकिए पनि वर्षाले ल्याएको बाढी पहिरो र डुबानका कारण प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनसँगै क्षति पुगेका पूर्वाधार मर्मत गरी जनजीवनलाई सामान्य बनाउनेतर्फ सरकार तदारुकताका साथ लागिरहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। असोज 8 गतेदेखि वर्षासँगै आएको बाढी पहिरो डुबान हावाहुरी र चट्याङका कारण देशभर 27 जनाले ज्यान गुमाएको तथा 7 जना घाइते र 4 जना सम्पर्कविहीन रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यस अवधिमा 513 मनसुनका घटनाबाट 1065 परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बाढी पहिरोबाट देशभरका विभिन्न राजमार्ग र सडक खण्डका 147 स्थानमा क्षति पुगेकोमा 125 स्थानमा सरकारले संयन्त्रहरू परिचालन गरी मर्मत पच्चा सञ्चालनमा ल्याइसकेको र बाँकीको मर्मत पनि चाँडै सम्पन्न हुने सरकारले जनाएको छ। बाढीका कारण कालीगण्डकी करिडोर, मर्स्याङदी र सेतीमादी करिडोर लगायत गरी राष्ट्रिय प्रसारण लाइनबाट 1013.2 मेगावाट विद्युत आपूर्ति बन्द भएकोमा सेतीमादी करिडोरमा रहेका कुल 262 मेगावाट र मर्स्याङदी करिडोरमा रहेका 192 मेगावाटका जलविद्युत केन्द्रहरू पुनः सञ्चालनमा आएका छन्। क्षति पुगेका दूरसञ्चार सेवा पनि चाँडै सञ्चालनमा ल्याउने प्रयास जारी रहेको छ। नेपाल टेलिकमका 1132 टावरको नेटवर्क विच्छेद भएकामा अहिले 782 सञ्चालनमा ल्याइएको छ। त्यस्तै एनसेलको 162 नेटवर्क विच्छेद भएकोमा 105 मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ। पछिल्लो समय देशभर 272 घटना भएका छन्। विपदमा परेका 1100 जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार तथा व्यवस्थापनका लागि 1482 प्रहरी परिचालन गरिएको छ। यो अवधिमा सर्पदंशका 11, आगलागीका 7, बाढीका 21, पहिरोका 37, अविरल वर्षाका 32, हावाहुरीका 7, हिमपातको 1 तथा जनावरको आक्रमणबाट 4 घटना घटेका छन्। सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेर 10 घण्टा प्रहरी कार्यालयमा राखिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ। हिजो बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठक अर्थात् फुलकोटले कानुनको उचित प्रक्रिया पूरा नगरी गरिने काम कारवाहीमा स्वेच्छा चारिताको प्रचुरता रहने हुँदा त्यस्ता काम कारवाहीलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न सक्दैन भन्ने दृढ प्रतिबद्धता दोहोऱ्याएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको आह्वानमा बसेको आकस्मिक पूर्ण बैठकले मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबरालाई घरमा सुतिरहेको अवस्थामा उठाइ लगिएको घटनामा गम्भीर भएको उल्लेख गरेको हो। नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यका रूपमा आत्मसात गरेको र पूर्व प्रधान न्यायाधीश, पूर्व न्यायाधीश एवं बालवाला प्रत्येक न्यायाधीश र न्यायिक जनशक्ति स्वतन्त्र न्यायपालिकाको अभिन्न अङ्गको रूपमा रहेको बैठकपछि सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 10 बजे सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। यसै गरी बैठकमा कानून मन्त्री गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 माथि
विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचन्दले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 प्रस्तुत गर्नुहुनेछ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकको मस्यौदा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पेश गरेको छ। लोकसेवा आयोगको परामर्श सहित विधेयक मन्त्रालयमा फिर्ता पठाएसँगै मन्त्रालयले अध्ययन गरेर विधेयकको मस्यौदा हिजो मन्त्री परिषदमा पेश गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले विधेयकको मस्यौदा मन्त्री परिषदमा दर्ता भएको

तर्फी रूपमा यातायात सञ्चालन गरिएको छ। सडक डिभिजन भक्तपुरका सूचना अधिकारी इन्जिनियर कृष्ण प्रसाद आचार्यका अनुसार हिजो साँझ सिमलतालमा सडक भाँसिएको हो। मानव बाघ द्वन्द समाधान गर्दै दीर्घकालीन सहअस्तित्व प्रवर्धन गर्ने उद्देश्यले बाघ संरक्षण केन्द्र स्थापना गरिने भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष नेपाल र संयुक्त राज्य अमेरिकाको कोलोराडो स्थित द वाइल्ड एनिमल सेन्चुरी बीच हिजो अमेरिकामा सम्झौता भएको हो। वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै 94 लाख ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले धादिङका ईश्वर खतिवडा र लमजुङका खरबा तामाङलाई पक्राउ गरेको छ। नेपाल एसियाली पूर्वाधार लगानीको लगानी बैङ्कको उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी दोहामा जारी बैङ्कको गभर्नर परिषदको 11 वार्षिक बैठकका अवसरमा नेपाललाई आगामी वर्षका लागि गैर क्षेत्रीय सदस्य मुलुकको तर्फबाट उपाध्यक्ष पदमा चयन गरिएको हो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब बाँकी समाचार। अपाङ्गता भएका व्यक्तिको पहिचान तथ्याङ्क व्यवस्थापन परिचय पत्र जारी र सामाजिक सुरक्षाको पहुँच अब डिजिटल प्रणाली मार्फत हुने भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले इरानलाई प्रतिबन्धमा राहत र रोक्का गरिएका रकममा पहुँच दिने प्रस्ताव गरेको भन्ने समाचार झुटो भएको भन्दै खण्डन गर्नुभएको छ। इरानी प्रतिबन्ध खुकुलो बनाउन र रोक्का रकममा पहुँच दिन अमेरिका लचक देखिएको भन्ने समाचारहरू सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त समाचारहरूलाई अस्वीकार गर्दै सामाजिक सञ्जाल मार्फत त्यसलाई होअक्स अर्थात् झुटो खबर भएको बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। अब खेल समाचार। जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत नेपालको श्रीलङ्कासँगको क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएको छ। खेल रद्द हुँदा नेपाली क्रिकेट टोली क्वार्टर फाइनलबाटै बाहिरिएको छ। जापानको करोगी एथलेटिक्स पार्कमा हुने तय भएको खेल भारी वर्षाका कारण प्रभावित भएको हो। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बाढी पहिरो र डुबानका कारण प्रभावित नागरिकहरूको सुरक्षित व्यवस्थापनसँगै क्षति पुगेका पूर्वाधार मर्मत गरी जनजीवनलाई सामान्य बनाउनेतर्फ सरकारको अग्रसरता। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेर 10 घण्टा प्रहरी कार्यालयमा राखिएको विषयमा सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण। र इरानको प्रतिबन्ध खुकुलो पार्ने विषयमा आएका समाचारहरू भ्रामक भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। अवस्था नमस्कार।

आदरणीय श्रोता मित्र नमस्कार, ग्रेटर ग्रेस चर्चको प्रस्तुति रेडियो कार्यक्रम प्रेमको सन्देशमा हार्दिक स्वागत छ। पास्टर राजा नेउपाने र म कार्यक्रम प्रस्तुता रूपक राई आज हामी तपाईँहरूकै प्रिय रेडियो कार्यक्रम प्रेमको सन्देश लिएर तपाईँहरूको घर आँगनमा आइसकेका छौँ। रेडियो नजिक बसेर हामीलाई सुनिरहनु भएकोमा धेरै धन्यवाद छ। श्रोता मित्र, यो कार्यक्रम तपाईँले प्रत्येक हप्ता मङ्गलबार बिहानको 9 बजेको समाचारपछि रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट सुन्न सक्नुहुनेछ। यदि तपाईँ पहिलो पटक यस कार्यक्रम सुन्दै हुनुहुन्छ र यस कार्यक्रम मार्फत प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै कुराहरू जान्न चाहनुहुन्छ भने हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना हामी हाम्रो कार्यक्रमको अन्तमा भन्ने नै छौँ। श्रोता मित्र, कार्यक्रम प्रेमको सन्देशमा आज तपाईँले केही सुमधुर आत्मिक गीतहरूको साथमा हृदय स्पर्शी बाइबलीय सन्देश पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् श्रोता मित्र, आजको कार्यक्रमलाई सुरु गरौँ यो मिठो आत्मिक गीतबाट।

0: श्रोता मित्र, यो सुमधुर आत्मिक गीतपछि प्रेमको सन्देश कार्यक्रममा पुनः स्वागत छ। नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट नेपालको जुनसुकै ठाउँमा पनि यो सुन्न सकिने यो हो कार्यक्रम प्रेमको सन्देश। श्रोता मित्र, अबको समय रहेको छ पवित्र धर्मशास्त्र बाइबलबाट हृदय स्पर्शी सन्देश सुन्ने, र यो सन्देश लिएर आउँदै हुनुहुन्छ ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यू। उहाँलाई स्वागत छ।
1: नमस्कार आदरणीय श्रोता मित्र, ख्रिस्टीय रेडियो कार्यक्रम प्रेमको सन्देशबाट म पास्टर राजन न्यौपानेको तर्फबाट हार्दिक स्वागत गर्दै ख्रिस्टीय अभिवादन जय मसीह। प्रिय श्रोता मित्र, सदाझैँ आज पनि बाइबल सन्देशलाई हेर्नेछौँ। आजको बाइबल सन्देशको शीर्षक छ, येशु सम्पूर्णमाथि अधिकार भएको परमेश्वर हुनुहुन्छ। साँच्चै श्रोता मित्र, येशु परमेश्वर भएको कारणले सबै थोकमाथि येशुको अधिकार थियो। उहाँको वचन पहाड पर्वत हावा होरी प्रकृति सबैले मान्दथे। एकपटक येशुले समुद्रमा आएको बतासलाई हकार्नुभयो, बतास थामियो। हामी यस खण्डलाई लुका 5:1-11 हेर्नेछौँ। यहाँ यसरी लेखिएको छ, मानिसहरू परमेश्वरको वचन सुन्नलाई येशूको चारैपट्टि ठेलमठेला गरिरहेका थिए, किनकि उनीहरू परमेश्वरको वचनमा भोका थिए। उहाँ समुद्रको किनारमा उभिरहनु भएको बेला उहाँले दुईवटा डुङ्गा देख्नुभयो, तर माछा मार्ने माझीहरू चाहिँ पाखामा बसेर आफ्नो जाल धोइरहेका थिए, किनकि उनीहरूले रातभरि नै माछा मार्न गएका थिए तर उनीहरूले एउटा पनि माछा पक्रन सकेका थिएनन्। यसैले बिहान पाखामा आएर निराश भएर आफ्नो जाललाई धुँदै थिए। पाखामा रहेको दुईवटा डुङ्गामध्ये एउटा चाहिँ डुङ्गा सिमोन पत्रुसको थियो। यसैले येशूले सिमोन पत्रुसलाई भन्नुभयो, डुङ्गालाई किनाराबाट अलि पर लैजाऊ, किनकि उहाँको वरिपरि मानिसहरूले ठेलमठेला थियो। यसैले उहाँ अलि पर गएर भिडलाई टिठ्याउन चाहनुहुन्थ्यो। उहाँको वरिपरि आउनेलाई उहाँले परमेश्वरको राज्यको बारेमा, पाप क्षमाको बारेमा र उहाँ किन आउनु भएको थियो भन्ने बारे सिकाउन चाहनुहुन्थ्यो। भिडमा भएका मानिसहरू पनि येशूको वचन सुन्नलाई भोका थिए, यसैले उहाँ डुङ्गामा बसेर शिक्षा दिन थाल्नुभयो। साँच्चै श्रोता मित्र, यदि कसैले येशूको वचनलाई सुन्न चाहन्छ भने कुनै पनि माध्यमबाट उहाँ तपाईँ कहाँ आउनुहुनेछ। उहाँले बोलिसक्नु भएपछि सिमोन पत्रुसको हृदय येशूले थाहा पाउनुभयो। रातभरि माछा मार्न नसकेपछि ऊ निराश भएको कुरा थाहा पाएर येशूले सिमोनलाई भन्नुभयो, गहिरोतिर लगेर माछा पक्रन आफ्नो जाल हान। साँच्चै श्रोता मित्र, ख्रिस्ट येशू आफ्ना सबै मानिसहरूलाई उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भनेर मानिसहरूले जानुन् र उहाँमाथि विश्वास गरून् भन्ने चाहना येशूको थियो। यसैले उहाँको अधिकार सबै थोकमाथि छ भनेर देखाउन पत्रुसलाई भन्नुभयो, गहिरोतिर लगेर जाल हान। ती माझीहरू आफ्ना पेसाले नै माछा मार्ने काममा पोख्त थिए। उनीहरू रातभरि नै समुद्रको चारैपट्टि माछा पक्रने प्रयास गरेका थिए तर उनीहरूले केही पनि पक्रन सकेका थिएनन्। यसैले येशूले ती मानिसहरूको शक्ति सामर्थ्य जानेर उहाँपट्टि मानिस फर्कुन् र उहाँ पापीहरूलाई छुटकारा दिन आउनुभएको कुरा जानुन् भनेर उहाँले सिमोन पत्रुसलाई भन्नुभयो, गहिरोतिर लगेर जाल हान। किनकि येशूलाई यो पनि थाहा थियो कि सिमोनले रातभरि नै केही पनि पक्रन सकेको थिएन। यसैले उहाँ परमेश्वरको पुत्र भएको कुरा सबैलाई देखाउनको लागि उहाँले भन्नुभयो। साँच्चै मित्र, लुका 1:37 यसरी लेखिएको छ, परमेश्वरमा कुनै पनि कुरा असम्भव छैन। त्यसैले येशूले पत्रुसलाई भन्नुभयो, गहिरोतिर लगेर जाल हान। तर सिमोनले जवाफ दिए, हामीले रातभरि मेहनत गरी सबै ठाउँमा जाल हानिसक्यौँ तर हामीले केही पनि पाएनौँ, तापनि तपाईँको वचन अनुसार म जाल हान्नेछु। साँच्चै मित्र, पत्रुसले माछा समुद्रमा छैन भन्ने कुरा उसको विचारमा थियो, तर येशूको वचन सुनिसकेपछि उसले येशू परमेश्वर हुनुहुन्छ भनेर स्वीकार गरिसकेको कारणले उसले भन्यो, तपाईँको वचन म मान्छु, र उसले येशूको वचनलाई मानेर जाल हान्यो। यसुले आफूमाथि विश्वास गर्ने सबैलाई यसो भन्नुभएको छ। योहन्ना 15 अध्यायको 1-5 साँचो दागको बोट म हुँ र मेरा पिता किसान हुनुहुन्छ। दागको बोट म हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने र म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरूले केही पनि गर्न सक्दैनौ। साँच्चै श्रोता मित्र, हामीले येशूको वचन सुन्यौँ भने येशूले हाम्रो निराशालाई हटाउनुहुन्छ। जसरी पत्रुसले येशूको वचन अनुसार जाल हान्यो र एक थुप्रो माछा पक्रियो र जाल नै फाट्न लाग्यो, यसैले उसले आफ्नो साथीलाई सहायताको लागि गुहार मागे र दुवै डुङ्गा माछाले भरियो। तब यो देखेर सिमोन पत्रुसले येशूको पाउमा घोप्टो परी यसो भने, प्रभु मबाट गइहाल्नुहोस्, म पापी मानिस हुँ। साँच्चै मित्र, सिमोन पत्रुसले येशूलाई रित्तो डुङ्गा दिएका थिए र त्यसपछि उहाँको वचन अनुसार गहिरोमा जाल हाने र रहस्य पत्ता लगाए, येशूलाई आफ्नो मुक्तिदाता भनेर स्वीकार गर्यो। प्रिय मित्र, येशू परमेश्वरको पुत्र हुनुहुन्छ। उहाँ पापीहरूलाई तिनीहरूको पापबाट छुटकारा दिन उहाँ यस पृथ्वीमा मानिसहरूलाई उद्धार गर्न आउनुभएको थियो। उहाँले मानिसलाई माया गर्नुहुन्थ्यो, किनकि मानिस पापी थियो। आफ्नो पापको कारण ऊ परमेश्वर कहाँ जान सक्दैन थियो, तर परमेश्वर प्रेमिलो भएकोले उहाँ मानिसको असक्षमता, पाप, दुष्टता, निराशबाट छुटकारा दिन मानिसलाई पापबाट फर्काएर उद्धार गर्न आउनुभएको सन्देश मानिसहरूले बुझुन् भनेर उहाँले पत्रुसलाई सिकाउनु भएको थियो। यो घटनाको कारणले पत्रुसको जीवनमा परिवर्तन आयो। उसले आफू पापी भएकोले उद्धारकर्ताको महसुस गर्यो र पाप स्वीकार गर्दै भन्यो, रातभरि माछा नपाए तापनि तपाईँको इच्छा अनुसार म जाल हान्नेछु भन्यो र जाल हान्यो, माछा पक्रियो र भन्न थाल्यो, म पापी हुँ, मबाट पर जानुहोस् भनेर येशूलाई स्वीकार गर्यो। साँच्चै मित्र, यसै गरी पहिलो योहन्ना 1:9 यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौँ भने उहाँ हाम्रो पाप क्षमा गर्नुहुन्छ र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। बाइबलको यस खण्ड अनुसार पत्रुसले आफू पापी भएको कुरा स्वीकार गर्यो र भन्यो, मबाट गइहाल्नुहोस्। तर मित्र, येशूले आफूमाथि विश्वास गर्ने जस्तो सुकै पापी अधर्मी भए पनि त्यसलाई बचाउन येशू आउनुभएको थियो। यसैले येशूले पत्रुसलाई भन्नुभयो, नडराऊ, अब उपरान्त तिमीले मानिसहरूलाई पक्रने छौ। तिमीले मानिसहरूको बीचमा गएर मानिसको पापबाट छुटकारा दिन येशू आउनुभएको कुरा बताउनु पर्नेछ र तिमीले मेरो दास भएर तिमीले मानिसलाई बचाउनेछौ भनेर भन्नुभयो। साँच्चै मित्र, येशू यस संसारमा रहेका मानिसहरूलाई तिनीहरूको पापबाट तिनीहरूलाई छुटकारा दिएर स्वर्गमा अनन्तसम्म राख्नलाई आउनुभएको थियो। प्रिय श्रोता मित्र, यस खण्डबाट हामी देख्छौँ कि एउटा मानिसले परमेश्वरमा रहेको रहस्य र उहाँको उद्देश्यलाई बुझ्यो भने उसले आफ्नो पाप स्वीकार गर्दै परमेश्वरतर्फ फर्कन्छ र उसले अनन्त जीवन पाएर ऊ सधैँ स्वर्गमा रहन्छ। यसै गरी सिमोन पत्रुसले येशूको आज्ञा मान्यो। उसको काम माछा मार्ने थियो, यसैले रातभरि माछा मार्न कोसिस गर्यो तर केही पनि हात लागेन। यसैले ऊ निराश थियो, तर पनि उसले येशूको वचनलाई स्वीकार गर्यो। एउटा मानिसले परमेश्वरको रहस्य पत्ता लगाएपछि उसले परमेश्वरको वचनलाई मान्छ, जसरी पत्रुसले पनि उहाँको वास्तविकतालाई बुझ्यो र येशूलाई स्वीकार गरेर जाल गहिरोतिर लगेर हान्यो। ऊ एउटा माझी भएकोले ऊ माछा मार्न दक्ष छु भनेर घमण्ड गरेन, तर उसले येशूको वचनलाई स्वीकार गर्यो। यसैले उसले प्रशस्त माछा पक्रियो। उसले रहस्यको कुरा पत्ता लगायो। साँच्चै मित्र, रहस्य पत्ता लगाउनको लागि हामीले गहिरिएर जानु पर्छ। जसरी पत्रुसले येशूको वचनलाई स्वीकार गरी गहिरोतिर जाल हान्यो र रहस्य पत्ता लगाउँदै आफ्नो डुङ्गा पाखामा ल्याए, तिनीहरूले सबै थोक त्यागे र येशूको पछि लागे। बाइबलमा येशूले स्वर्गको राज्यको विषयमा एउटा दृष्टान्त मत्ती 13:44 यसरी भन्नुभयो, स्वर्गको राज्य एउटा गार्डन जस्तो हो, जो एकजना मानिसले भेट्टाएर लुकाइराख्छ र आफूसँग भएको सबै थोक बेच्छ र त्यो खेत किन्छ। यसै गरी फेरि येशूले भन्नुभयो, स्वर्गको राज्य असल मोती खोज्ने व्यापारी जस्तो हो। त्यसले एउटा बहुमूल्य मोती भेट्टाएपछि आफूसँग भएको सबै थोक बेचेर उसले त्यो मोती किन्छ। साँच्चै श्रोता मित्र, ती माझी पत्रुसले येशूको वचन सुने र उनीहरूको मन आनन्दित भयो र येशूले भन्नुभयो, गहिरोतिर लगेर जाल हान। उनीहरूले त्यसै गरे। गहिराईमा उनीहरूले प्रशस्त माछा पक्रे। त्यहाँ उनीहरूले आफ्नै बलमा रातभर प्रशस्त प्रयास गरेका थिए, तर उनीहरूले केही पनि भेट्टाउन सकेका थिएनन्। जब उनीहरूले येशूको वचन अनुसार गरे, तब उनीहरूले गुप्त धन प्राप्त गरे। येशूमा भएको शक्ति र सामर्थ्य पत्ता लगाए। यसै गरी येशू सबै पापीहरूलाई पाप क्षमा गर्ने शक्ति भएको कुरा पत्ता लगाए। त्यसपछि आफूसँग भएको सबै जाल ढुङ्गा छोडेर येशूको पछि लागे। येशूले मानिसहरूलाई सिकाउनको लागि पत्रुसको डुङ्गा माग्नुभयो। पत्रुसले आफ्नो रित्तो डुङ्गा येशूलाई दिए र पछि येशूले त्यो रित्तो डुङ्गा माछाले भरिदिनुभयो। साँच्चै मित्र, तपाईँ र ममा भएको रित्तोपनको डुङ्गा येशूलाई दियौँ भने उहाँले हाम्रो डुङ्गामा प्रेम, शान्ति, आनन्द, प्रशस्तताले भरिदिनुहुन्छ। येशूको वचनमा शक्ति थियो। उहाँले पत्रुसलाई भन्नुभयो, गहिरोतिर डुङ्गा लैजाऊ र जाल हान। पत्रुसले त्यसै गरे र पछि प्रशस्त मात्रामा माछा पाएर आनन्दित भएर हिब्रू 4:12 अनुसार परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ र कुनै पनि दुईधारे तरवारभन्दा पनि धारिलो हुन्छ। साँच्चै हामीले पनि येशूको वचन बाइबल अध्ययन गर्यौँ भने यसले हृदयमा आनन्दित गराउँछ। यसरी नै बाइबलमा भजन सङ्ग्रह 119:105 यसरी लेखिएको छ, परमप्रभुको वचन मेरो घोडाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो। साँच्चै मित्र, येशूको वचनमा अन्धकारमा रहेका मानिसहरूले आफ्नो बाटोको लागि उज्यालो र ज्योति पाउनेछन् र आनन्दित हुन्छन्। यसै गरी पत्रुसलाई येशूले भन्नुभयो, नडराओ, किनकि येशूको पछि हिँड्ने मानिस डराउनु पर्दैन। साँच्चै श्रोता मित्र, आजको खण्डमा हामीले हेर्यौँ कि येशू सबै कुरा गर्न सक्ने परमेश्वर हुनुहुन्छ। उहाँले जब पत्रुसलाई बोलाउनु भयो, त्यस समय रातभरि परिश्रम गरेर पनि पत्रुसको हात रित्तो थियो। जब पत्रुसले येशूको वचन सुने, उहाँले भन्नुभए अनुसार गहिरोतिर आफ्नो जाल हाने, प्रशस्त माछाले जाल भरियो। उनीहरूको खाली डुङ्गा माछाले भरियो। आनन्दित भए र आफूसँग भएको जाल र डुङ्गा छोडेर येशूको पछि लागे। पत्रुसले येशूभित्र रहेको अनन्त जीवनको रहस्यलाई पत्ता लगाए र उनमा शान्ति प्राप्त भयो। साँच्चै श्रोता मित्र, तपाईँ पनि आफ्नो परिश्रम गरिरहँदा पनि केही कुरामा असन्तुष्ट हुनुहुन्छ भने अथवा सबै थोक भएर पनि दुखित हुनुहुन्छ भने तपाईँलाई पनि येशूले बोलाउँदै हुनुहुन्छ। तपाईँ जस्तो अवस्थामा भए पनि निराश नहुनुहोस्। तपाईँलाई प्रेम गर्न, तपाईँको पाप क्षमा गर्न येशू सधैँ तयार भएर बसिरहनु भएको छ। केवल तपाईँले उहाँमाथि विश्वास मात्र गर्नुहोस्। उहाँ सबै थोक गर्न सक्ने परमेश्वर हुनुहुन्छ। उहाँ तपाईँलाई आनन्द दिन चाहनुहुन्छ। जसरी पत्रुसलाई नडराऊ भन्नुभयो, त्यसै गरी तपाईँलाई पनि उहाँ भन्नुहुन्छ, नडराऊ। साँच्चै श्रोता मित्र, तपाईँ पनि येशूलाई आफ्नो मुक्तिदाता भनेर स्वीकार गर्न चाहनुहुन्छ भने मसँग तपाईँले यसरी यो प्रार्थनालाई दोहोऱ्याउनुहोस्। परमेश्वर पिता, म एउटा पापी मानिस हुँ। म आफूले आफूलाई बचाउन सक्दिनँ, तर तपाईँ मेरो पापको साटो क्रुसमा मर्नुभयो, गाडिनुभयो र 3 दिनपछि बौरी उठी स्वर्गमा जानुभयो, र तपाईँले मेरो पाप क्षमा गर्न सक्नुहुन्छ भने यो प्रार्थना येशूको नाउँमा माग्दछु, आमेन। मित्र, तपाईँले यसरी प्रार्थना गर्नुभयो भने जसरी पत्रुसले मुक्ति पाएर शान्ति आनन्द प्राप्त गरे, त्यसै गरी तपाईँको मनमा पनि शान्ति आनन्द दिँदै तपाईँलाई येशू अनन्त जीवन दिनुहुन्छ र तपाईँ परमेश्वरको परिवारको सदस्य हुनुहुनेछ। परमेश्वर तपाईँको मार्गदर्शक रहनुहुनेछ र परमेश्वरले तपाईँलाई आशिष दिउन्।
0: श्रोता मित्र, अहिले तपाईँ भर्खरै सुन्नुभयो ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यूले दिनुभएको बाइबली सन्देश। यो आत्मिक कार्यक्रम प्रेमको सन्देश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सम्बन्धी तपाईँको कुनै सल्लाह, सुझाव, प्रतिक्रियाहरू र प्रश्नहरू भएमा हामीलाई भन्नुहोस्। हामी तपाईँबाट सुन्न चाहन्छौँ। श्रोता मित्र, यदि तपाईँ प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै जान्न चाहनुहुन्छ भने तपाईँको उत्साहको लागि नयाँ करार बाइबल हामी तपाईँलाई तपाईँको ठेगानामा पठाउनेछौँ। साथै निशुल्क बाइबल अध्ययन सामग्री पनि हामी तपाईँलाई उपलब्ध गराउँछौँ। गराउनेछौँ। तर पत्र पठाउँदा तपाईँको स्पष्ट ठेगाना लेखी पठाउनुहोला। पत्रसारको लागि हाम्रो ठेगाना रेडियो कार्यक्रम प्रेमको सन्देश, पोस्ट बक्स नम्बर 97-49, काठमाडौँ नेपाल। टेलिफोन नम्बर 01-5156-138, 01-5156-138 र मोबाइल नम्बर रहेको छ 98-5-10-53-33-8, 98-5-10-53-33-8, 98-60-19-00-25, 98-60-19-00-25। हाम्रो इमेल ठेगाना रहेको छ ggfnepal@hotmail.com, ggfnepal@hotmail.com। हस्त श्रोता मित्र, आजलाई कार्यक्रम प्रेमको सन्देश यति नै। हामी फेरि आगामी हप्ता मङ्गलबार बिहान 9 बजेको समाचारपछि पुनः भेट हुनेछौँ। तबसम्मका लागि कार्यक्रम प्रेमको सन्देशबाट आदरणीय पास्टर राजन न्यौपानेज्यू र म कार्यक्रम प्रस्तुत पास्टर रूपक बिदा हुन चाहन्छौँ। तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह। नमस्कार।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ नेपाली चलचित्र पर्खी राख हैबाट उदित नारायण झाको स्वर, सुरेश अधिकारीको रचना अनि सङ्गीत।

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
2: सदा चाहिँ मङ्गलबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुने कार्यक्रम म्युजिक मन्त्रमा आज श्रोतासँगको प्रत्यक्ष संवाद रहनेछ। फोन गर्न नभुल्नुहोला भन्दै यति बेला भने हामी तपाईँलाई नेपाली चलचित्रका गीतहरू सुनाइरहेका छौँ। अब सुनाउँछौँ नेपाली चलचित्र साइकलबाट प्रह्लाद तिमल सिन्हा र जुनु रिजाल काफ्लेको स्वर, शङ्कर अधिकारीको रचना अनि सङ्गीत हो राजेन्द्र श्रेष्ठको।

नेपाली चलचित्रका गीतहरू सुनाउने क्रममा अबका लागि सुनाउँछौँ चलचित्र वडा नम्बर 6 अन्जु पन्त, राजनराज शिवाकोटी र राजु विश्वकर्माको स्वर, राजनराज शिवाकोटीकै रचना अनि सङ्गीत। यसपछि यहाँहरूले ठिक 10 बिहान समाचार सुन्नुहुनेछ। समाचारपछि दिवाकर शर्माका साथमा कार्यक्रम म्युजिक मन्त्र सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: एल सर्वसुलभ आवास कर्जा।
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू: रु 3 करोडसम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: वर्षायाममा बाढी पहिरोको जोखिम बढी हुने हुँदा सुरक्षित यात्राको लागि सडकको अवस्था बुझेर मात्र यात्रा तय गरौँ।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। बाढी पहिरो र डुबानका कारण प्रभावित नागरिकको सुरक्षित व्यवस्थापन सँगै क्षति पुगेका पूर्वाधार मर्मत गरी जनजीवनलाई सामान्य बनाउनतर्फ सरकार तदारुकताका साथ लागिरहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। असोज 8 गतेदेखि वर्षासँगै आएको बाढी पहिरो डुबान हावाहुरी र चट्याङका कारण देशभर 27 जनाले ज्यान गुमाएको तथा 7 जना घाइते 4 जना सम्पर्कविहीन रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दिएको छ। यस अवधिमा 513 मनसुनका घटनाबाट 1065 परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। पछिल्लो 24 घण्टामा देशभर 272 विपदका घटना भएका छन्। विपदमा परेका 1181 जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार तथा व्यवस्थापनका लागि 1482 प्रहरी परिचालन गरिएको छ। सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेर 10 घण्टा प्रहरी कार्यालयमा राखिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। हिजो बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठक अर्थात् फुलकोटले कानूनको उचित प्रक्रिया पूरा नगरी गरिने काम कारवाहीमा स्वेच्छाचारिताको प्रचुरता रहने हुँदा त्यस्ता काम कारवाहीलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न सक्दैन भन्ने दृढ प्रतिबद्धता पनि दोहोऱ्याएको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक अहिले 10 बजे सिंहदरबारमा बस्दैछ। यसै गरी आजको बैठकमा प्रधानमन्त्री पालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। यसै गरी बैठकमा कानून मन्त्री गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवाको विधेयक मस्यौदा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पेश गरेको छ। लोकसेवा आयोगको परामर्श सहित विधेयक मन्त्रालयमा फिर्ता पठाए भएसँगै मन्त्रालयले अध्ययन गरेर विधेयकको मस्यौदा मन्त्री परिषदमा पेश गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले विधेयकको मस्यौदा मन्त्री परिषदमा दर्ता भएको जानकारी गराउनु भएको छ। सभामुख डोलप्रसाद अर्यालको आह्वानमा मानव वन्य जन्तु द्वन्द न्यूनीकरण तथा व्यवस्थापनका उपायबारे हिजो छलफल भएको छ। नारायणगढ मुगलिन सडक खण्ड अन्तर्गत चितवनको सिमलतालमा करिब 70 मिटर सडक भाँसिएपछि अहिले एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ। मानव बाघ द्वन्द समाधान गर्दै दीर्घकालीन सहअस्तित्व प्रवर्धन गर्ने उद्देश्यले राष्ट्रिय प्रकृति संरक्षण कोष नेपाल र संयुक्त राज्य अमेरिकाको कोलोराडो स्थित द वाइल्ड एनिमल सेन्चुरी बीच हिजो सम्झौतामा हस्ताक्षर भएको छ। वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै 94 लाख ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले धादिङका ईश्वर खतिवडा र लमजुङका खर्बा तामाङलाई हिजो पक्राउ गरेको छ। नेपाल एसियाली पूर्वाधार लगानी बैङ्कको उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी दुआमा जारी बैङ्कको गभर्नर परिषदको 11 वार्षिक बैठक का अवसरमा नेपाललाई आगामी वर्षका लागि गैर क्षेत्रीय सदस्य मुलुकको तर्फको उपाध्यक्ष पदमा चयन गरिएको हो। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।

voice flag. Nepal Telecom, Rashtrako Sanchar. अब बाँकी समाचार. बाँकी समाचारमा अन्तर्राष्ट्रिय समाचार. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले इरानलाई प्रतिबन्धमा राहत र रोक्का गरिएका रकममा पहुँच दिने प्रस्ताव गरेको भन्ने समाचार झुटो भएको भन्दै त्यसको खण्डन गर्नुभएको छ. इरानी प्रतिबन्ध खुकुलो बनाउन र रोक्का रकममा पहुँच दिन अमेरिका लचक देखिएको भन्ने समाचारहरू सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त समाचारहरूलाई अस्वीकार गर्दै सामाजिक सञ्जाल त्यसलाई होक्स अथवा झुटो खबर भएको बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्. अब खेल समाचार. जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत नेपालको श्रीलङ्कासँगको क्वार्टर फाइनल खेल वर्षाका कारणले रद्द भएको छ. खेल रद्द हुँदा नेपाली क्रिकेट टोली क्वार्टर फाइनलबाटै बाहिरिएको छ. रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो. समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू कोशी

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

प्रेमित्र फेरि आज पनि यो मंगलबारको बिहानीमा हामी यहाँ माझमा आएका छौँ। पक्कै पनि गीत सङ्गीतको मार्फत हामी यहाँ माझमा आउनेछौँ, तर गीत सङ्गीत सँगसँगै केही हाम्रा समाजमा भोगेका, हाम्रा समाजले देखेका र हामीले भोग्दिआएका केही कुरालाई पनि हामी बताउन चाहन्छौँ। अर्थात् भनौँ, गत भाद्र 10 गतिको भीषण बाढीबाट धेरैको ज्यान गयो, धेरै धनजनको क्षति भयो। केही समयपछि नै हालै मात्र फेरि असोजको 14 गतिदेखि फेरि परेको अविरल वर्षाले मुलुकका विभिन्न क्षेत्रमा पनि ठुलो धनजनको क्षति पुगेको अवस्था छ। विश्वमा नै बाढी पहिरो र प्रकोपले मानवीय जीवनलाई नै चुनौती दिँदै गएको छ। त्यसमाथि पनि हाम्रो जस्तो भौगोलिक विकटता अनि प्रकृतिमाथिको दोहनले यस्ता समस्याहरू हामी दिनानुदिन भोग्दै र थपिँदै गएको हामीले महसुस गरेका छौँ। यति बेला पुननिर्माण, राहत, उपचार, सहयोग, मानवीय सद्भाव जस्ता अति नै आवश्यकीय कुरालाई हामीले प्राथमिकता दिनु छ। जे नहुनुपर्ने त्यो भइसक्यो, अब नयाँ जीवनलाई र नयाँ सोचलाई अगाडि बढाएर हामी बढ्नुपर्नेछ। हाम्रो समाजले, हामी सबैले पनि हालै मात्र संयुक्त राष्ट्रसङ्घको महासभामा हाम्रा देशका प्रधानमन्त्रीले हाम्रो जस्तो सानो मुलुकले भोग्नु परेको प्राकृतिक विपद र यसले ल्याएको समस्याका विषयमा सबैको ध्यान आकर्षित गर्नुभएको थियो। हो, यो समस्या विश्वमै देखिँदै गइरहेको छ। यतिखेर हाम्रो जस्तो मुलुकमा हामी भनौँ, बाटो भत्किएको छ, पुल भत्किएको छ, बाढी पहिरोले घर तहस नहस बनाएको छ, मान्छेको ज्यान गएको छ। यस्तै विभिन्न हामीसँग चरम यातनाहरू, चरम हामीले समस्याहरू भोग्दै आइरहेका छौँ। यो प्रकृतिको यो जुन किसिमको जुन प्रकोप छ, यो प्रकोपबाट हामी टाढा भाग्न सकेका छैनौँ। तर पनि हामीले सोच्नुपर्छ, समस्या आउँछ, समाधान पक्कै पनि निस्केला, र यो समस्याका समाधानका बाटाहरू हामीले अप्नाउनुपर्छ। के गर्दा हामी अगाडि बढ्न सक्छौँ, कसरी हामी सुरक्षित हुन सक्छौँ, यी विषय हो। र यस्तै सरोकार, यस्तै भावनालाई आज हामीले तपाईँहरू समक्ष बाँड्ने प्रयत्न गरेका छौँ, अर्थात् पनि प्रयास गरेका छौँ। टेलिफोन सम्वाद रहनेछ 01-42-11-7-21-42-11-7-36। यसभन्दा अगाडि एउटा हामी मिठो एउटा गीत भनौँ। मिठो गीत भन्दा पनि यो बाढी पहिरो सम्बन्धित संवेदना भरिएको एउटा गीतलाई राख्न चाहन्छौँ। यो गीतपछि यहाँहरू माझमा आउनेछौँ म्युजिक पन्त कार्यक्रममा। आज यहाँहरूसँग हामी यिनै सरोकार र यिनै विषयसँग सम्बन्धित रहेर कुराकानी गर्नेछौँ। यहाँले कृपया हामीलाई फोन गर्नुहोला, अहिले पनि यो बाढी पहिरो सम्बन्धित गीत राख्न चाहन्छौँ।

0: બારી પહેલું વિપત્તિમાં દેશ રહ્યો બેલા શકદીને મકત ઇતિહાસના સુપ્રસ્ની બેલા પક્કી પણ યો ગીતકો ભાવ દેખેર પક્કી પણ મુલુકભિત્ર દેખિએકો છે પડેકો છે યસ્તી ભાવનાહરુ યસ્તી ભનું સલોખાર હામીભિત્ર છે ર હામીલે પક્કી પણ જ્યાં જસ્તો અવસ્થામાં બસેકા છું સહયોગ ગર્નુપર્ને ભાવના દિનાઉદિન યી કુરાહરુ આઈરહેકા છન્ આપદ વિપત પ્રાકૃતિક પ્રકોપકો સમસ્યા દેખિંદૈછ યસલાઈ નિ હામીલે મધ્યનજર ગર્દે આજકી શ્રોતા મિત્રસ હામીલે કુરાકાની પ્રયત્ન ગર્ને પ્રયત્ન ગરેકા છું યો હામ્રો આગલાલે સ્વીકાર ગરેકો મિત્ર આઈસક્નુ ભએકો છ મ કુરાકાની ગર્ન ચાહન્છુ હેલો नमस्कार नमस्कार मैले सुर सुने जस्तो लाग्यो राम पुकारजी हो क्या हो राम पुकारजी के छ खबर
1: एकदम ठिक खबर छ हजुर तपाईँको यो कुरा सुनेर डेभलप देशमा संकट विपद केही हुन्छ जस्तै कि भुइँचालो भयो कोरोनाको भयो केही परिस्थिति आयो भने अहिले भारी पीट पनि देखिरहेको छ नेपालले तपाईँहरूले त्यो कुरा जनता समक्ष राख्नुहुन्छ सोध्नुहुन्छ सहायता दिनुहुन्छ लिनुहुन्छ जसले जनचेतना फैलाउनुमा म धेरै खुसी र आभार छु हजुर
0: हजुर हजुर होइन यो अब हामीले यो सबैलाई परेको यो हामी नेपाली हौँ र नेपालीलाई पर्दाखेरि हामीले पनि गर्नुपर्ने समस्या जुन किसिमका विपत्ति छ ती विपत्तिमा हामीले सक्दो सहयोग गर्नुपर्ने एक मानवीय भावना राख्नुपर्ने त छँदैछ पक्कै पनि हामीलाई पर्दा विदेशीले त हामीलाई सहयोग गर्छ भने हामी भित्र मुलुकभित्र परेकोलाई हामीले कसरी नजरअन्दाज गर्न सक्छौँ होइन त अहिले रौतहरूतिर के छ अवस्था ठिक छ सामान्य छ अवस्था केही छैन अहिले धान धान कतै त भनौँ पानी पर्न बढी पानीले गर्दाखेरि धान काट्नु पर्ने अवस्थामा धान पनि कतै बिग्रियो धानपट्टि अलिकता केही क्षति पनि देखिएको छ परेको छ भन्ने समस्या पनि सुनिएको छ तपाईँकोतिर राम्रै छ भन्ने सुनिएको छ है अब जुन किसिमको अहिले कुराहरू आइरहेको छ विशेष गरी यो तपाईँहरूले चाहनुहुन्छ सोच्नुहुन्छ होला पनि अहिले पुनर्निर्माणका कुरा अहिले नयाँ बसोबासका कुराहरूदेखि लिएर होइन बालबालिकालाई कमसेकम शिक्षादेखि लिएर कमसेकम एउटा बसोबासका कुराहरू धेरै धेरै कुराहरू आइपरेका छन् यसले हामीले गर्न सक्ने नागरिकले गर्न सक्ने के चाहिँ तपाईँले देख्नु भएको छ मुख्य रूपमा
1: हामी जस्तो मुख्य रूपमा के गर्नु पर्यो भने नदी किनारमा त हाम्रो नेपालमा पहाडी पहाडले देश भरिएको छ बस्नु भएको छ हाम्रो यहाँ देशको मानिसहरूले गाउँ बसेको छ तर अब नेपालमा हाम्रो प्रकृतिको दोहन गर्नाले प्रकृतिले नै हामीलाई अहिले अब के भन्ने देशका परिस्थिति अनुसार जसले अरूलाई दुख छ दुख दिन्छ उसलाई आफै दुःख आउँछ केही कुरो हाम्रो सरकारले हाम्रो प्रधानमन्त्रीज्यूले गएर युएनमा अमेरिकामा न्युयोर्कमा गएर धेरै राम्रो कुरा राख्नुभएछ हाम्रो नेपालको तपस्याको देश ऋषिमुनिहरूले तपस्या गर्नुभएको केहरू आएर हाम्रो देशमा राम्रै काम गरिरहेको हेरिराख्नु भएछ
0: हाम्रो
1: देश भयो उहाँले जुन प्रधानमन्त्रीज्यू गएर हाम्रो नेपालको बारेमा बालपीडको बारेमा यो रसुमा यो त्यसको बारेमा जुन राख्नुभयो सबैलाई थाहा भएको कुरो धेरै राम्रो कुरो हो हाम्रो नेपाल जनताहरू राम्रो ठाउँमा सुबेर कहाँ बस्ने हो बसाउनुको लागि गर्नुहुन्छ भने धेरै राम्रो हुन्छ
0: पक्कै पनि हामीले यो प्रकृति दोहन कसरी भइरहेको छ त्यसलाई पनि बुझ्नुपर्छ हामीले है सबै पनि हामीले एउटा सुन्दर एउटा स्वर्गको टुक्रा भन्थ्यो हामी नेपाललाई पनि पक्कै पनि हाम्रा ऋषिमुनिदेखि लिएर तपोवन तपोभूमि थियो एउटा भनौँ तप गर्ने ठाउँ ध्यान गर्ने ठाउँ सब गर्ने ठाउँ थियो र यसलाई हामीले सकेसम्म अलिकता विश्वमा पनि यो कुरा हामीले पुर्याउनु पर्ने आवश्यक थियो त्यो बेलामा अहिले पक्कै पनि तपाईँले भने जस्तो प्रधानमन्त्रीले अघि पनि भन्यो कि प्रधानमन्त्रीले एउटा दह्रो किसिमले एउटा आवाज राखिदिनु भयो कमसेकम अरूमा ध्यान आकर्षित पनि हुन सक्यो किन हाम्रो जस्तो मुलुकले धेरै समस्याहरू भोग्नु परिरहेको अवस्था छ जुन किसिमको समस्या छ त्यो समस्या फेरि पनि हामीले भोग्नु नपरोस् र त्यो समस्याका समाधान ती समस्याका भनौँ जुन चुनौती छ त्यो चुनौतीलाई हामीले कसरी पुरा गर्ने भन्ने कुरा पनि आएको छ त्यसलाई पनि सबै मिलेर गर्नु पनि आवश्यक छ अहिले हामीले पक्कै पनि यो बढेकोसी बाढीको प्रकोप हेर्दाखेरि त हामीले कुनै गल्ती पनि गरेका थियौँ र पानी पनि परेको थिएन त्यसको भोगाई हामीले भोग्नु पऱ्यो छिमेकी मुलुकबाट त्यो समस्या हामीले भोग्नु पऱ्यो यो यावत कुराहरू छन् त्यसलाई पनि हामीले भोग्नुपर्छ र क्षतिपूर्तिको हामीले माग पनि गर्नुपर्छ किनकि यी समस्याहरू भनेको यो समस्या हामीले ल्याएको समस्या होइन यस्ता कुरा आएका छन् यी कुराहरू निकै सान्दर्भिक पनि छन् र तपाईँले जुन भन्नुभएको छ प्रकृति दोहन गर्नाले पनि यो कुरा भएको छ हाम्रो भनौँ अहिले प्रविधिले विकास त गर्यो त्यो विकास सँगसँगै विनाश पनि गरेको छ त्यसले गर्दाखेरि तपाईँले भनेको कुरा एकदम ठिक छ, अरू सबै ठिक छ नि राम पुकारजी?
1: यहाँ सब ठिक छ हजुरहरूको, त्यो पालाइकम राम्रो छ, म घरमा बसेको छु, तपाईँको तपाईँको कुरा सुन्दा मलाई धेरै खुसी लाग्यो, म फोन लगाएर लागिहाल्यो
0: एकदम। तपाईँले बारम्बार कुरा फोन गर्नुहुन्छ, हामी खुसी लाग्छ, फेरि भेटघाट गरौँला, कुराकानी गरौँला, हाम्रो सम्बन्ध सधैँ यसरी नै रहोस् त्यही कामना गर्छौँ है त। अहिले भर्खर हामीले रौतहटबाट नियमित रूपमा हामीले फोन गर्ने मित्र हुनुहुन्थ्यो राम पुकारजी, उहाँले फोन गर्नुभयो, हामीले कुराकानी गर्यौँ, कोही टेलिफोनमा हाम्रो हुनुहुन्छ, फेरि पनि सम्पर्क गर्न चाहन्छु म। हेलो
2: हजुर,
0: हजुर नमस्कार। नमस्कार
2: नमस्कार हजुर,
0: कहाँबाट को बोल्नु हजुर?
2: म यहाँ बुढा नीलकण्ठबाट रुद्र प्रसाद दाहाल।
0: रुद्र प्रसाद दाहालज्यू
2: हजुर,
0: दाहालज्यूको पहिलेदेखि बुढा नीलकण्ठ हो घर?
2: बुढा नीलकण्ठ यता मन्दिरकै छेउमा बस्छु हजुर। भयो
0: हजुर हजुर हजुर।
2: अब यस्तो छ हजुर, यो कुरा एकदम यो जुन अहिले आज निकाल्नु भयो नि
0: यो
2: एकदम इम्पोर्टेन्ट पनि छ होइन
0: हजुर।
2: त्यो त्यो कुरा जस्तो मलाई यहाँ म अध्ययन पनि गर्छु कहिले काहीँ
0: हजुर हजुर।
2: यो नेपाल सरकारले यो जुन वातावरण विभाग राखेको छ नि, त्यो वन मन्त्रालयमा, कृषि तथा वन मन्त्रालय अनि वातावरण भनेको छ नि
0: हजुर हजुर।
2: म यहाँ आजकल यसो हेरिरहेको छु, सब बाढी पहिरो सबै गाउँघर त्यो बाटो खनेर जम्मै भिरालो बनाएर सबै खेतबारी सबै माटै माटो सबै, हिजो पनि यहाँ मैले टेलिभिजनमा हेरेको थिएँ कुन जिल्लामा हो हेर्नु, सबैको खेतबारी जम्मै पुरिदिएछ है बाटोले, अनि तिनीहरू सुन्दैनन् हजुर। त्यसैले यो पूर्वाधार मन्त्रालय भन्ने छ नि अहिले, त्यहाँ वातावरण विभाग राख्नु पर्यो होइन नेपाल सरकारलाई। अब तपाईँहरूको कतिको त्यहाँ के हुन्छ म लेख पनि लेखौँला
0: हजुर।
2: अनि त्यो वातावरण विभागले सिफारिस गरेपछि गरेपछि मात्रै बाटो बनाउने। अब यो जथाभावी पहाड खनेर केही राखेको छैन, विरक्त लाग्छ
0: हजुर, भने कुरा सबै
2: एकदम विरक्त लाग्छ। म यो कृषि वन बिचरा त्यो वातावरण विभागको केही रोलै छैन होइन। अनि त्यो यो पूर्वाधार विकास मन्त्रालय भनेर राखेको छ नि
0: हजुर हजुर,
2: यो बाटो खन्ने कोनी के घर बनाउने, घरै घर ठड्याएका छन्, बाटो पनि भत्काएको छ, डाँडै डाँडामा सबै बाटै
0: बाटो
2: छ, सुर्खेतबाट काठमाडौँ हवाईजहाजबाट आउँदा नि हेरेको छ जम्मै बाटै बाटो छ हौ त्यो डाँडोमा, मान्छे हिँड्ने छैन बाटै बाटो
0: भनेको।
2: त्यसैले भगवान् या प्रकृतिले केही गल्ती गर्नुभएको छैन,
0: गल्ती
2: है। अनि त्यो यो रसुवा नुवाकोट पनि त्यस्तै, त्यो बिचरा त्यो तिरैतिर दुवैतिर बाटो खनेको रहेछ
0: हेर्नु त,
2: अनि बस्ती बसालेको छ त एकदम बिचरा नजिकको किनारमा मान्छेलाई। त्यो हाम्रो सरकारले पूर्वाधारको एउटा त्यो योजना नै बनाएर अब स्ट्रिक्टली वातावरण विभागको सिफारिस लिएपछि मात्रै बाटो खन्ने हजुर।
0: एकदम राम्रो तपाईँको सल्लाह, एकदम सुझाव राम्रो,
2: अनुरोध सबैलाई,
0: तपाईँको सुझाव एकदम राम्रो होइन भन्ने गर्छ। राजनीति पहुँचले गर्दाखेरि सबै समस्या, राजनीति पहुँच आएको हो, यो आएको हो। तपाईँले भने जस्तो कहिले काहीँ भनिन्छ गाउँपालिका अध्यक्षको घर चाहिँ डाँडामा पऱ्यो अरे, तपाईँ अर्को नेता घर तल पऱ्यो, त्यो माथि उसको घरमा पुरा तल उसको नेता घरमा चाहिँ बाटो बनाउनु पर्ने, यो किसिमले एउटा कुनै योजना नै छैन, योजना पनि बाटो बनाउने, यो निश्चित रूपमा तपाईँ भनेको कुराहरू हो यो होइन। अनि यसले गर्दाखेरि तपाईँको जमिन थर्केको छ, हाम्रा जराहरू तपाईँको जुन किसिमका बेस हुनुपर्ने त्यो सबै कुराहरू थर्केका छन्, जसले गर्दा यी सबै समस्या आएको हो। अब त्यसले गर्दाखेरि यी सबै कुराहरू उठ्दै पनि आएका, तर पहिला भन्नुहुन्थ्यो हाम्रो पूर्व राष्ट्रपति रामरण यादवले पनि प्रकृति दोहनको कुरा विषय गर्नुहुन्थ्यो, चुरे पहाडको कुरा गर्नुहुन्थ्यो होइन। यो अलिकति बुझ्दाखेरि बुझ्ने मान्छेले यो कुरालाई बुझेका छन् क्या, तर अब हामी सबैजना
2: कुरा कसैले सुन्ने छैन हजुर, राष्ट्रपति पूर्व राष्ट्रपति यो कुरा नि कसैले सुनेनन्
0: हजुर हजुर।
2: ए एक हो डोजर चलाएर मैले यहाँ बुढालकण्ठ वडा नम्बर एकको कार्यालय छ कि यहाँ माथि
0: हजुर,
2: अनि त्यहाँ यसो गएको भित्तामा घर यत्र ठुल्ठुलो घर बनाएको छ, त्यो बिचरा त्यो पहाड फोरेर त्यो जग्गा रैकर पनि होइन जस्तो लाग्छ, त्यो कसरी स्वीकृति दियो, कसले दियो हेर्नु त, माने यो व्यापक छ हजुर। त्यसैले एउटा ठुलो अभियान चलाउनु पर्छ, यो कसैलाई दोष दिएर हुँदैन क्या,
0: हामीले
2: बाहिर भाषण गरेर पनि केही हुँदैन, पहिला देशभित्र सुधार गर्नुपर्छ,
0: सुधार गर्नु अवश्य निश्चित रूपमा। तपाईँले भनेको कुरा एकदम सान्दर्भिक, हिजो भर्खर मात्रै पनि यो तपाईँको यो ललितपुरमा राम्रो पहिरोसँग त्यत्रो ठुलो त्यत्रो घर गयो होइन, कमसेकम
2: हेर्दाखेरि त्यस्तो पहिरो
0: हेर्नुहोस् अब। त्यसले गर्दाखेरि
2: संसदमा पनि कुरा त उठाउँछन्, तर त्यो संसदमा पनि त्यसरी हुँदैन, त्यो सिरियसली जानुपर्छ
0: जानुपर्छ।
2: अबदेखि यो हुनै चाहिँ भनेर ठोक्नुपर्छ
0: होइन, सबै कुरा चाहिन्छ भने तपाईँको नियममा चाहिन्छ एकदम तपाईँको
2: हजुर, यसमा हाम्रो देश धेरै दुःख पाइसक्यो,
0: धेरै दुःख पाएको छ यहाँले एकदम राम्रो सान्दर्भिक कुरा गर्नु भएको छ, प्रकृति पनि सबै मानिसमा त्यो चेतना पनि आउनु पर्यो, नगरपालिकादेखि लिएर गाउँपालिकादेखि लिएर सम्पूर्ण जो कुरा जुन तपाईँको स्वीकृति गर्छ नि निर्माण गर्दाखेरि जुन स्वीकृति दिन्छ नि त्यही दिँदाखेरि कमसेकम अलिकति हामीले चाहिँ त्यही प्रावधानहरू राख्नुपर्छ, त्यो प्रावधान अनुसार चल्नुपर्छ भन्ने कुरा, जस्तो तपाईँको भनिन्थ्यो पहिला नौ इन्चको पिलर थियो त्यसपछि 12 आयो बाहिर 14 आयो भुक्नुपछि, यो किसिमका सुधारहरू गर्नुपर्छ भन्ने कुरा हो र अहिले पनि तपाईँले भने जस्तो गाउँघरमा जहाँसुकै घर बनाउँदाखेरि पनि अलिकति माटोको संरचनालाई हेर्नेदेखि लिएर यावत कुरा हेर्नुपर्छ, एकदम ठिक कुरा गर्नुभयो।
2: कर्णालीको किनारमा म रारा जाल ताल दुई वर्ष अगाडि गएको, कर्णालीको किनार किनारमा नि घर बनाएको छ हेर्नु त पाहाडमा, माने यो हाम्रो प्रशासन या यत्रो यन्त्र छ कर्मचारी तन्त्र यो के इकाइ ए स्थानीय नगरपालिका भन्छन् भाषण गर्छन् गाडी चढेर हिँडेका छन्, फेरि विदेश पनि भ्रमण गरेर पनि आएका छन्, तै पनि ज्ञान बुद्धि नै खुलेन हो हजुर, के
0: गर्ने
2: यो संसदमा गएर भाषण गर्नुपर्ने कुरा मैले यहाँ भाषण गरेँ ल भइगयो अब
0: हजुर, धन्यवाद अहिले भर्खर हामीलाई बुढानी कण्ठबाट रुद्रप्रसाद दाहालज्यूले फोन गर्नुभएको थियो चाहिँ यो किसिमको यो प्रकृतिसँग हामीले खेलबाड गरिरहेका छौँ कि प्रकृतिसँग हामी त्यतिले हामी ऊ हुन सकेनौँ कि भन्ने कुरा उहाँले भन्नुभएको थियो, र जुन किसिमको एउटा पूर्वाधार मन्त्रालयमा वातावरण विभाग राख्नु पऱ्यो अथवा भनौँ त्यो संसार नै चल्नु पऱ्यो, र भनौँ अहिले त्यो किसिमको जुन दोहन भएको छ प्रकृति दोहनले गर्दाखेरि नै यस समस्याहरू हामी माथि थपिएको हो, र हामीले कुनै पनि प्रकृतिलाई हामी दोष पनि दिन सक्दैनौँ, पक्कै पनि निश्चित रूपमा हाम्रै दोष छ भन्ने कुरो उहाँले उनी हुनुभयो, विशेष गरेर यसो सुन्दै जाँदा बुझ्दै जाँदाखेरि यी कुरा हामी देख्छौँ पनि भोग्छौँ पनि, जहाँसम्म प्रकृतिमाथि हाम्रो खेलबाड अथवा के हो यो खोला नदी किनारमा हामी बस्ती बसाएका छौँ, त्यो बस्ती पक्कै पनि फराकिलो पानी बग्ने ठाउँ चाहिन्छ, फराकिलो नदीलाई चाहिन्छ, त्यो नदीको जब फराकिलो बग्दै जान्छ उसले त्यो विनाश पनि गर्दैन, जब उसले बग्ने ठाउँ नै उसको हुँदैन, उसले हिँड्ने बाटो नै जब पाउँदैन तब मात्रै उसले मानवीय क्षतितर्फ लाग्छ, यस्तो कुरा हामीले देखिएका पनि छौँ, र अहिले फेरि पनि कोही टेलिफोन हामी आग्रह गर्न चाहन्छौँ 42117 21 42 11 736 सम्पर्क गर्न सक्नुहुन्छ, आज हामी यस्तैसँग सरोकार छ, पक्कै पनि मुलुकमा ठुलो क्षति भएको हामीले भोग्दै गरेको देख्दै गरेको यो समस्या देख्यौँ पनि, बाढ 10 गतेको जुन किसिमको भीषण बाढीले पटेको किसिममा जुन आएको बाढीले गर्दाखेरि धेरै मानवीय क्षति त्यहाँ देखियो पनि, अहिले पनि कति विपत्ता भएका छन्, ती विपत्तालाई पनि मृत्यु भएकै रूप मान गणना गर्नुपर्छ भनौँ, त्यसलाई मान्नुपर्छ भन्ने आधार खोजिएको छ, कति धन तपाईँको त्यो धनजनको त कुरै नगरौँ, खरबौँ रुपियाँ हाम्रो क्षति भएको छ, र अहिले फेरि पनि यो केही देखेका हाम्रा पश्चिमका जिल्लामा मुलुकका केही भागमा पनि अहिले भर्खरै मात्र पनि बाढी पहिरोले धेरै मात्रामा क्षति गर्यो, बागलुङमा मात्रै 12-14 जनाको मृत्यु भइसकेको खबर आइसकेको छ, यसरी मुलुकमा अहिले हेर्दाखेरि 20-25 जनाको यही दिनमा मृत्यु भएको खबर आएको छ बाढी पहिरोबाट, भन्दा यसरी यो किसिमको समस्या हामीभित्र हामीले भोग्दै आइरहेको समस्याहरू पनि छन्, र ती भोग्दै आएको समस्यालाई विश्वले पनि एक कुरालाई हेर्दै आएको छ, र आखिर विश्वमा पनि त्यो समस्या देखेको छ, हालै मात्र छिमेकी मुलुक भारतमा पनि ठुलो बाढी पहिरो आएको छ, धेरै मान्छेको धनजनको क्षति भएको छ, युरोपमा पनि अमेरिकामा यस्ता किसिमको समस्याहरू आउँदै गरेका छन्, तर पनि हाम्रो जस्तो मुलुक जुन भौगोलिक विकटता छ, जुन किसिमको प्रकृतिमाथिको दोहन हामीले गरिरहेका छौँ, त्यसले झन् चरम समस्या चरम हामीभित्रका ती कुराहरू ल्याइरहेको छ, र हामीले यसलाई आज होइन भोलि तत्कालै केही सुधार गर्नुपर्ने, तत्कालै ती समस्याका समाधानतर्फ लाग्नुपर्ने कुराहरू हामीले बुझ्नुपर्ने अवस्था पनि छ, हामीसँग धेरै निकाय पनि छ, ती निकायका भनौँली कार्य पनि समन्वय गरेर सी कार्यलाई अगाडि बढाउनुपर्छ भन्ने कुरा हुन्छ, अहिले कोही मित्र टेलिफोन लाइनमा हुन्छ, म कुराकानी गर्न चाहन्छु, हेलो
3: हेलो
0: हजुर नमस्कार नमस्कार, कहाँबाट को बोल्नु हजुर?
3: नमस्ते नमस्कार सर।
0: हजुर नमस्कार, कहाँबाट को बोल्नु हजुर?
3: तपाईँको कुरा तपाईँको कार्यक्रम म सधैँ सुनिरहेछु के
0: हजुर हजुर,
3: म जनकपुर 17 कटरेज गाउँबाट बोलिरहेछु, जनकपुर 17 वार्ड नम्बर 17 छ, राजेश्वर यादव।
0: के भन्नुभयो नाम?
3: राजेश्वर यादव।
0: राजेश्वरजी, अच्छा राजेश्वर यादवजी, अहिले जनकपुरमा हुनुहुन्छ?
3: जनकपुर गाउँतिर, जनक मेरो गाउँको नाम कटरेज हो।
0: कटरेज, अच्छा अच्छा अच्छा, अनि के गर्नुहुन्छ अहिले रामेश्वरजी?
3: म पसल थापेर बसेछु, तर खेती किसान गर्छु।
0: खेती किसान गर्छु मेरो खेत। ए हजुर, अहिले खेती किसानमा त्यही समस्या त परेन, धानमा केही अहिले उब्जनीमा केही समस्या त आएन नि?
3: यसपालि समस्या त परेको छैन हजुर, म त्यो एउटा नदी छ नि
0: हजुर,
3: त्यो बाँध बाँधेर मैले पटाएछु, सरकारले अब के अरे स्थानीय सरकार र नगरपालिकाले केही गरेन, म आफै सबै अभी अथी किसान मिलेर पैसा जम्मा गरेर बाँधेछु।
0: ए राम्रो, हजुर राम्रो। अहिले त्यो सिँचाइको लागि गर्नुभयो काम?
3: हजुर
0: सिँचाइको लागि गर्नुभयो। व्यक्तिगत रूपमा काम गर्नुभयो?
3: हजुर
0: व्यक्तिगत रूपमा तपाईँले त्यो बाँध बाँधेर त्यो सिँचाइको लागि काम गर्नुभयो?
3: हजुर
0: हजुर। ए भनेपछि तपाईँ कति लामान्वित भएको छ तपाईँले त्यो कार्य गर्दाखेरि? कतिजनालाई फाइदा पुगेको छ?
3: हजुर हजुर हजुर। सुन्नुहोस् न
0: हजुर,
3: यो नेपालको यो भौगोलिक अवस्था भौगोलिक छ नि।
0: हजुर हजुर।
3: जुन ठाउँमा बाटो बनाउनु पर्ने ठाउँमा बाटो बनाउँदैन।
0: हजुर हजुर।
3: जुन ठाउँमा बाटो नबनाउने त्यो ठाउँमा बाटो बनाउँछ। यता तराईतिर, तराई अहिले त पन्जाब जान्नुहुन्छ, 12 जिल्ला छ पन्जाब, बुझ्नुभयो? पन्जाब जस्तो मधेस भइहाल्छ के। यहाँ सरकारले त मतलब खाद मल र पानीको सिँचाइ दिन्छ, पन्जाब जस्तो मधेस भइहाल्छ। त्यसैले यहाँ बाटो बनाउनु पर्नेमा यहाँ किसानले उजाउँदाखेरि तब न पुरै ठाउँमा जान्छ।
0: अहिले तपाईँले मल पाउनुभयो समयमा?
3: ए पाए छैन, मल पाएन। के अरे, मैले 3,32,000 मैले बोरा किनेको, 2400 बोरामा 3,32,000 मैले किनेको।
0: ए हजुर हजुर हजुर। त्यसलाई 2400 पर्छ, तपाईँले 3200 हाल्नुभयो होइन?
3: हजुर।
0: भनेपछि अहिले त्यसो भए त्यो समस्या छ। अहिले हामी यही बाढी पहिरोसँग सम्बन्धित कुराकानी गरेका छौँ। तपाईँले भने पक्कै पनि यो बाटोको निर्माण गर्दाखेरि हरेक ठाउँमा बाटो पुगेको छ, हरेक ठाउँमा बाटो पुर्याउँदाखेरि त्यो त्यसको योजना बिनै काम गरिएको छ भन्ने कुरा अघि नै हामीले कुराकानी गऱ्यौँ है रामेश्वरजी। अघि पनि हामीले यही विषयसँग सम्बन्धित गऱ्यौँ। अहिले भनौँ कहिले धेरै पानी पर्दा तराई नै डुबाउँछ, कहिले काहीँ तपाईँको पहाडबाट तपाईँको बाढी पहिरो
3: अवस्था त्यस्तो छ नि।
0: हजुर।
3: जुन ठाउँमा बाटो र बस्नु पर्ने त्यो ठाउँमा बस्दैन। मैले काठमाडौँमा गएछु, के अरे नारायण घाटतिर, मतलब के पोखरातिर, मतलब नदीको किनारमा जो बालन शाहले भन्नुभएछ कि 20 मिटर पर घर बाँध्नुहोस्, 20 मिटर को के 20 मिटर 10 मिटर नदीको छेउमा घर बाँध्नुहोस्।
0: होइन, निश्चित रूपमा तपाईँले हामी यो कुरा गर्दाखेरि मान्नुपर्ने कुरा पनि छ, आधार पनि छ। मान्छे भनेको जाति कस्तो लोभी जात हो, मान्छे भनेको अलिकता कमसेकम के भनेदेखि त्यो
3: आफ्नो सतर्क हुनु पर्यो। कुन ठाउँमा घर बनाउनु पर्छ, कुन ठाउँमा बसोबास गर्नुपर्छ, त्यो प्राकृतिकसँग लड्छ के।
0: हो, त्यो लड्नु भएन। निश्चित रूपमा प्रकृतिको जित हुन्छ, हामीले त्यो कुरालाई बुझ्नु पनि पर्छ। विभिन्न विपदहरू आइलाग्छ, ती विपदका सामना हामीले गर्नु पनि पर्छ। जस्तो तपाईँले हामीले बसेको बेला पनि कहिले काहीँ भूकम्प आइदिन्छ, त्यो हामीले हाम्रो सुरक्षा अप्नाउँदा अप्नाउँदै पनि आइदिन्छ, तर पनि हामी सुरक्षित हुन सक्छौँ, हामीले त्यो कुरा अप्नायौँ भनेदेखि भन्ने कुरा पनि छ। ठिक छ रामेश्वरजी, आज फोन गर्नुभयो, हामीलाई खुसी लाग्यो, फेरि पनि कुराकानी गर्छु। ठिक छ, योभन्दा अगाडि भएको थियो हाम्रो कुराकानी भएको थियो। ल ठिक छ, ल तपाईँ व्यापार व्यवसायमा हुँदो रहेछ, तपाईँ व्यापार व्यवसाय तपाईँको राम्रो गर्नुहोस् है, हामी त्यही कामना गर्छौँ। आज भेटघाट भएको कुराकानी धन्यवाद छ। अहिले जनकपुरबाट हामीले रामेश्वर यादवले फोन गर्नुभएको थियो र उहाँको पनि भनाइ त्यही थियो कि मान्छेले जताभावी त्यतै घर बनाएको छ, बाटोको भनौँ बाटो मिसेको छ, त्यसमाथि नदीका छेउछाउमा घर बनेका छन्, यी सबैसँग देखिएका कुराहरू ती कुराहरू नहोस् भन्ने उहाँको भनाइ थियो। फेरि पनि कोही टेलिफोनमा कोही मित्र आए जस्तो लाग्छ, हामी एउटा कुराकानी गरौँ। को हुनु? हेलो
4: हेलो
0: हजुर, नमस्कार नमस्कार, कहाँबाट को बोल्नु हजुर?
4: सर अलिक बोली कम सुनिँदैछ। नमस्कार, म इन्दिरा घिमिरे विराटनगरबाट।
0: इन्दिरा घिमिरे विराटनगरबाट सुनिएको छ तपाईँको बोली हजुर?
4: हजुर
0: हजुर, सुनिएको छ तपाईँ, हाम्रो पनि सुन्नु भएन?
4: अलिअलि म दुरो सुन्दैछु सर।
0: हजुर सुन्दै हुनुहुन्छ इन्दिरा घिमिरेजी विराटनगरबाट है?
4: हजुर, म सधैँ सरको कार्यक्रम सुन्थेँ।
0: हजुर हजुर,
4: कलाकारहरू निम्ति आउनुहुन्थ्यो, आज चाहिँ फेरि प्रत्यक्ष फोन गर्न पाउँदैन।
0: तपाईँहरूसँग सम्पर्क गरिन, तपाईँहरूसँग बोलिनु भने टाढा भइन्छ नि त फेरि।
4: हजुर, सुन्न चाहिँ म जहिले यो कार्यक्रम को कलाकार ल्याउनु होला, को गायक ल्याउनु होला भनेर म सुन्छु कि।
0: हजुर हजुर,
4: अनि अब अलिक पुरानो ल्याउनुहोस् न, हाम्रो कुमार बस्नेतलाई कस्तो आइडिया हुन्थ्यो जस्तो लाग्छ कि।
0: हजुर हजुर, होइन हामी प्रयास गर्छौँ। अलिकति अब त्यो मान्छेको उमेर सबै कुराले गर्दाखेरि, पहिला त आउनुहुन्थ्यो कार्यक्रममा, हामीले कुराकानी गर्थ्यौँ उहाँसँग होइन, विगत धेरै लामो समय हो भेटघाट भएको छैन, निश्चित रूपमा हामीले पुराना सबैलाई समेट्नुपर्छ, पुरानो नयाँ सबै पुस्तालाई समेट्नुपर्छ, गर्नुपर्छ होइन। अहिले चाहिँ विशेष गरी अब भनौँ न देशमा यस्तो यस्तो माहौल बनेको छ जहाँ बाढी पहिरोको प्रकोप छ, जहाँ मान्छे बितेका मान्छेको जुन किसिमको मरणको कुरा सुन्छौँ हामीले, यो प्रकृतिबाट जुन किसिमको भइरहेछ, यो पीडादायी क्षणमा हामीले कमसेकम अलिकता यो तपाईँहरू जस्तो मान्छेहरूसँग कुराकानी गरौँ, केही कुरा सेयर गरौँ, जुन किसिमका समस्या आएका छन् यो समस्याका समाधान के हुनसक्छ भन्ने विषय हामी कुराकानी गरौँ।
4: अब यो समाधान नि सर म के भन्छु भने, जस्तो अब अलिकति खाली जग्गा देख्नै नहुने, धेरै चाहिँ राजनीतिक, यो राजनीतिकले जुन राजनीतिक कालमा चाहिँ आफ्नो आफ्नो अब जहाँ जहाँ जो जो हुनुभयो उहाँहरूले यो जुन अब सार्वजनिक अब यो सरकारी अहिले नि जग्गाहरूमा चाहिँ राजनीतिक हस्तक्षेप छ कि सर, किनभने अब उहाँहरूको कार्यकर्ता राख्ने कहाँबाट ल्याउनुहुन्छ, कहाँबाट आउनुहुन्छ, अब बाटो खन्दा नि अब त्यो अब चाहियो मान्छे राखिसकेपछि त बाटो चाहियो, बत्ती चाहियो, अब ती अब डोजर लगाउनु पर्यो, त्यो के गर्नु पर्यो, अनि त्यो नदीले वन जङ्गलले थाम्नु सकेन, अब भगवान्को पालामा त धेरै चाहिँ नदी अनि त्यहाँबाट जङ्गल अनि मात्रै मान्छेलाई राख्नु पर्यो, अहिले त मान्छेलाई मात्रै छ सर, उनीहरूलाई छँदै छैन, अनि अब अहिले बाटो बनाउनुहुन्छ जहाँ पायो त्यहाँ, जहाँ विकास त्यहाँ विनाश त भइरहेको छ, अब यत्रो इन्जिनियर हुनुहुन्छ उहाँहरूले विचार गर्नुपर्ने हो, अब घर बनाउँदाखेरि पनि नदीको छेउछाउमा कति मिटर पर, अब त झनै सोच्नुपर्ने बेला आएको छ, अब नक्सा पास गर्दा ध्यान दिनुपर्ने हो, यो चाहिँ अब हाम्रो सरकारमा पनि किन यस्तो भयो, अब धेरै चाहिँ यो विनाश हुनुमा त म त यो राजनीति हस्तक्षेप भन्छु कि सर, रातारात बस्ती बसालेको छ, रातारात बाटो खनेको छ, त्यहाँ कोही बोल्न गयो भने ज्यानको बाजी छ, यो हुन्छ भन्ने मलाई नि सर सानसानो हुँदा थाहा थियो मलाई, किनभने हाम्रो त्यो जङ्गल त्यो बगरहरू त्यो बगर नदीको पानी बग्ने ठाउँ छोडेर कति ऐलनी जग्गाहरू थियो, वनमा पनि त्यस्तै थियो, अब त त्यो वनको छेउछेउमा नि झुप्रा झुप्री छन्, अब त्यो बडे बडे घर छन्, कस्तो घर लगेको देख्दा मेरो मन कस्तो दुख्छ, अब जस्तो धुन्सेको जुन रसुवामा पनि खोलाको छेउछेउमै त घर थिए, त्यहाँ पनि मैले देखिरहेछु सर, त्यहाँ पनि त्रिशुलीमा पनि त्यस्तै थियो, अनि कसरी पहाडको खोलामा चाहिँ कटान हुने रहेनछ जस्तो लाग्थ्यो मलाई कि, हाम्रो तराईतिर त धेरै कटान हुन्छ, यो चाहिँ अब हामीले पनि समयमा बोल्न सकेनौँ, अब हाम्रो जुन गाउँमा त्यस्तो हुँदैछ भने जेसुकै होस् भनेर एकमत नभएर यस्तो भयो सर, एकमत हुनुपर्छ, अब नराम्रोलाई नराम्रो भन्नुपर्छ बेलैमा,
0: होइन
4: अहिले पछुताएर के गरौँ सर, हामीलाई नराम्रो त लाग्छ नि, हुने कुरा भइसक्यो, अब चाहिँ त्यस्तो नहोस् भन्न चाहन्छु सर,
0: एकदम तपाईँको विचार एकदम सान्दर्भिक छ, तपाईँको विचार एकदम मननयोग्य छ, किनभनेदेखि निश्चित रूपमा हामी कसैको हितको लागि सोचेका छैनौँ, हाम्रो समाजको लागि, हामी आफ्नै
4: कार्य सफलताको शुभकामना,
0: धन्यवाद छ यहाँलाई, धन्यवाद, पक्कै पनि हामीले भर्खर इन्दिरा घिमिजीले फोन गर्यो विराटनगरबाट, र भनौँ राजनीतिक हस्तक्षेप बढी र वन जङ्गल फुलानी गर्न थालियो, र यस्तै घर जग्गा पास गर्दाखेरि सही रूपमा यसका यसमा प्रक्रिया पुर्याएर भनौँ यसका मापदण्ड पुर्याएर मात्रै काम गर्न सकियोस् भन्ने कुरा उहाँले राख्नु भएको थियो। अहिले आज हामी म्युजिक मन्त्र कार्यक्रममा छौँ, विशेष गरी आज हामीले केही मित्रसँग कुराकानी गरिरहेका छौँ, बाढी पहिरो सम्बन्धी विपदका विषयमा कुराकानी गरिरहेका छौँ, अनि एउटा गीत राख्न चाहन्छौँ।

0: आशाको तार छिनेर जान्छ। भर्खरै मिस्यौँ प्रेमदोज प्रधानको स्वरमा भैरव नाथले उहाँ कदमको गीत रचना थियो अनि शोभबहादुर सुनामको सङ्गीत थियो। हामी त म्युजिक मन्त्र कार्यक्रममा छौँ। आज हामी यस्तै बाढी पहिरो प्रकोपसँग सम्बन्धित र केही श्रोता मित्रसँग कुराकानी गरिरहेका छौँ। हामीलाई धेरै फोन गर्नुभयो, कुराकानी गऱ्यौँ। पक्कै पनि उहाँले राम्रा विचार हाम्रा मौसमी सन्दर्भसँग मिलेका कुराहरू राख्नुभयो। सन्दर्भ जुन किसिमका हुनुपर्ने नहुनुपर्ने कुराहरू भइदियो, तर आगामी दिनमा हामीले सचेत बनेर यी कुराहरूलाई हामीले कसरी सामना गर्न सक्छौँ भन्ने कुराको विषयमा र न्यूनीकरणका विषयमा कुराकानी गऱ्यौँ। फेरि पनि कोही मित्र हाम्रो टेलिफोन लाइनमा हुन्छ, म कुराकानी गर्न चाहन्छु। हेलो,
1: हेलो, नमस्कार दिवाकर सर।
0: नमस्कार हजुर, नमस्कार। कहाँबाट को बोल्नु हजुर?
1: म भक्तपुरदेखि लाल सिंह बोहरा हो।
0: ए, भक्तपुरबाट नि त, भरतपुर कि भक्तपुर?
1: भक्तपुर, भक्तपुर।
0: भक्त लाल सिंह बोहरा। लाल सिंह बोहराजी, हामीसँग कुराकानी पहिला नि भएको थियो है?
1: होइन सर, यो फर्स्टचोटि हो रेडियो नेपालमा।
0: ए ल, लाल सिंह बोहराजी, घर चाहिँ कहाँ पऱ्यो तपाईँको?
1: घर मेरो सुदूरपश्चिम डोटी।
0: यो डोटी, डोटी, अच्छा। अनि भक्तपुर बस्नुमा कति भयो? पाँच वर्ष भयो। अहिले हामी आज बेसी यस्तै यस्तै कुराकानी गरिरहेका छौँ, तपाईँले बुझ्नुभयो होला है, बाढी पहिरो सम्बन्धी, यो न्यूनीकरण जोखिम सम्बन्धी जुन किसिमहरू आएका छन्, यसमा हाम्रो मानवीय दोष नै हामी बढी मात्र हामी आफैलाई दोष दिन्छौँ, यो कुरा वास्तविक कुरा हो भन्ने कुरा विषयमा हामी पनि जान चाहन्छौँ। तपाईँलाई के लाग्छ?
1: अब बाढी पहिरो आउनु अब प्राकृतिक एउटा उत्पन्न हुने चिज हो सर, होइन?
0: हजुर हजुर,
1: बाढी पहिरो, भुछे, भूकम्प भइसकेर अब मान्छेलाई चाहिँ कतिखेर आउँछ भन्ने नै थाहामै भएर आउँदैछ कि, एउटा सुनामी जस्तै आउँछ नि भनेर, आधीहुरी जस्तै, प्राकृतिक प्रकोप हो। अब कतिखेर के हुन्छ, अहिले मान्छे चाहिँ भनौँ न, अहिले बस्ती मानौँ एउटा कुरा, अहिले एकदम सफा छ भने अब यतिखेर चाहिँ कालो मटारै चाहिँ एक्कासी बादल भरिएर आउँदा सडक्कै पानी पर्छ, अनि त्यहाँ त बाढी पहिरो जान्छ, त्यहाँ आउँछ भन्ने चाहिँ कसैले थाहै नै हुँदैन। एउटा आधी भएर आउँछ मान्छेको जीवन भनौँ न, अब लागि पनि एउटा चाहिँ अब मान्छेहरूले चाहिँ मानिसहरूले चाहिँ सजग रहनुपर्छ आफ्नो लागि, अहिलेको अवस्थामा अब पहिले पहिले त न साधनहरू थिएन, त्यति ठुलो साधनहरू थिएन, प्रचार प्रसार गर्ने अब थाहै थिएन मान्छेहरू, एउटा विकट ठाउँ थियो भनौँ न, केही मान्छेहरू चाहिने जनचेतना फैलाउने ठाउँ थिएन। अहिले त विभिन्न चाहिँ सञ्चारहरूको माध्यमहरू छ, रेडियोहरू, टेलिभिजनहरू, धेरै सञ्चारहरू गर्दाखेरि पनि अहिले सूचना, यो सूचनाले नै गर्दाखेरि मान्छेहरूले चाहिँ अग्रसर बनाउने हो। भन्दा बाढी पहिरो रोकथामका विषयमा मान्छेलाई चाहिँ कसरी सचेतना अभिवृद्धि गराउने, यही जनचेतना गीतबाट हुन्छ कि मान्छेहरू मानिसहरूलाई चाहिँ अब प्रचार प्रसारबाट हुन्छ कि, होइन? एउटा तपाईँहरूले खेलेको भूमिका पनि एकदम चाहिँ पूर्ण छ, किनभने एउटा कुना दूर दराजका मान्छेहरूलाई पनि एउटा बाढी पहिरो आउँछ, हामीलाई पनि एउटा बस्ने एउटा सचेत गर्ने मौका हो कि यो भनेको। जस्तै भोटेको सिबाढी पहिरो गयो, त्यत्रो चाहिँ मानवीय ठुलो क्षति भयो, होइन? त्यो क्षति हुनु नै ठुलो कुरो होइन, त्यो अब चाहिँ आगामी दिनहरूमा चाहिँ यस्ता घटनाहरू चाहिँ नदोहोरिउन् भनेर भन्नको लागि चाहिँ अरू जिल्लाका मान्छेहरूले पनि अरू ठाउँका मानिसहरूले पनि सजग हुनुपर्छ भन्ने मेरो चाहिँ धारणा भयो।
0: धारणा एकदम स्पष्ट राख्नुभयो, तपाईँले कुरा राम्रो राख्नुभयो। पक्कै पनि हामीले भनेको कुरा तपाईँ माझमा हामीले गरेका कुराहरू पनि कतै काहीँ जाओस् भन्ने कुरा हो, होइन? अहिले हामी विपत्ति पछि पनि हामी निकै कुराहरू गरिरहेका छौँ, तर पनि मान्छेमा चेतना आउनु पर्यो, सोच आउनु पर्यो, होइन? अब त मान्छेलाई अहिलेको अवस्थामा त बाढी पहिरो गइसक्यो, धनको क्षति भइसक्यो, तर पनि हामी भित्रमा जुन किसिमको हामीले गर्नुपर्ने कुराहरू, मानवताका कुराहरू, उपचारका कुराहरू, पुनर्निर्माणका कुराहरू, विभिन्न कुराहरू बाँकी छन्, यी विषय हामी कुराकानी गर्छौँ। तर पनि कहिलेकाहीँ भनिन्छ खोलाको छेउमा अलिकति घर बनाउँदाखेरि त्यसले समस्या ल्याएको छ, किन हामी त्यहाँ बनाउँछौँ, किन बस्छौँ, यो हामी कि बस्ने पनि बाध्यता हो भन्ने विषय पनि कहिले काहीँ जान्छ क्या? यस विषयमा पनि हामी कुराकानी गरिरहेका छौँ। साँच्चै के लाग्छ, हामीले के खोलाको नदी किनारकै छेउछाउमा बस्ने पनि हाम्रो के आवश्यकता हो, हामीसँग मजबुरी हो, अथवा हामी भनौँ यसलाई के भन्छौँ?
1: अब यो जो खोला बस्ती किनारमा घरहरू बनाएर बस्छन्, विभिन्न कराहरू हालेर बसिरहेको मानिसहरू हुनुहुन्छ सर, होइन? सबै नेपाल सरकारको तर्फबाट चाहिँ अहिलेसम्म विगतका वर्षहरूमा जति सरकार फेरिए पनि हामी चाहिँ गरिबहरूलाई, मुर्दाहरूलाई चाहिँ, गरिब मुर्दाहरूलाई हामी लडिरहन्छौँ, नेपाल पूर्जा दिन्छौँ भन्ने एउटा चाहिँ नेपाल सरकारको पनि कमजोरी हो, किन इतिहास देखाउनु, होइन? सर्वप्रथम त चुनावका बेला एक गर्ने, अर्कोबाट अर्को गर्ने, किन चाहिँ मानिसहरूलाई चाहिँ खोलामा बस्ती बसाल्नको लागि चाहिँ उसको लागि चाहिँ जग्गा कित्त चाहिँ छडाइदिनु पर्यो, किनभने यो देशको नागरिक भइसकेपछि आखी गरिब भए पनि, आखी चाहिँ आफ्नो जस्तो धनी भए पनि, जस्तो जे भए पनि, छानबिन समितिले चाहिँ यो सरकारले चाहिँ एउटा यो गरिब छ, यसले चाहिँ जग्गा पाएको छैन भनेर उनलाई चाहिँ जग्गाको पुनः व्यवस्था गर्नु पर्यो। जति नेपाल सरकारलाई पाउने जग्गा हो त्यति नेपाल सरकारको माथाहतमा राखेर चाहिँ बाँकी जग्गाहरू कहाँ कहाँ छ जुन त्यो होल्डिङ सेन्टरहरू राख्नुभन्दा त बरु यस्तै गरिबहरूलाई चाहिँ जग्गा वितरण गर्यो भने खोलाको बस्ती किनारमा भएका जग्गाहरूलाई चाहिँ खाली राख्ने जहाँ जहाँ बढी चाहिँ अब जुन यो भौगोलिक बनावटको हिसाबमा हेर्दाखेरि पनि कहाँको माटो चाहिँ नि एउटा पाएको छ त कुन माटोमा चाहिँ घर बनाउन उपयुक्त हुन्छ कहाँ बसाल्न उपयुक्त हुन्छ भन्ने कुराहरू चाहिँ यो चाहिँ सरकारले सोच्ने कुरा हो. अनि आम जुन नेपाली दाजुभाइ दिदीबहिनीहरूले पनि के बुझ्नु पर्यो भने हामी खोला किनारमा बसेर हाम्रो चाहिँ काम छैन, हामी त्यसै पनि ठुलो विपत्ति आउँछ, त्यो विपत्तिमा बस्नुभन्दा अलिकति चाहिँ हामी सजग हुनु पर्यो भने अर्को कुरा आउँछ. एउटा चाहिँ अब वन जङ्गल फडानी, वन जङ्गल फडानी जहाँ विनाश छ त्यहाँ जहाँ विकास हुन्छ त्यहाँ विनाश त भनिन्छ होइन. यो विनाश र विकास भनेको एक अर्काका पाटा त हो. कतिपय मान्छेहरूले चाहिँ विकासै मात्र ध्यान दिन्छ, विनाशै गर्यो जस्तो लाग्छ कि. त्यसमा चाहिँ विकासलाई पनि ध्यान दिनु पर्यो, विकासलाई पनि ध्यान दिनु पर्यो. किनभने कुन ठाउँमा चाहिँ विनाश गर्दा के अरे विनाश हुने सम्भावना हुन्छ, कुन ठाउँमा चाहिँ विनाश गर्दा विकास हुँदैन भन्ने कुराहरू चाहिँ सबै पूर्ण भने मेरो भनाइ हो सर.
0: लालसिंहजी तपाईँले एकदम राम्रो कुरा राख्नुभयो. हामी निश्चित रूपमा हामी
1: म आफै पनि सर दृष्टिबिन मान्छे, एउटा विगत ठाउँको मान्छे, यो कुरा चाहिँ दृष्टिबिनहरूले पनि यस्ता कुराहरू धेरै ध्यान दिनुपर्छ. सबै अपेक्षा भएका व्यक्तिहरूले, सबै पालिकाहरूले चाहिँ नि देख्ने नदेख्ने सबै मान्छे एउटै हो होइन. यस्ता बाढी पहिरोहरूमा चाहे आओस् ठुलो महामारी किन आओस् यो 72 भूकम्प अनि त्यसै गरी कोरोना यी भनेका त नेपालका अहिले ठुला घातक प्राण रोगहरू नै हुन् भनौँ न.
0: हो, यी समस्याबाट हामी जुध्दै आइरहेका पनि छौँ र जुझ्नु पनि पर्छ र जुन किसिमका आएका समस्याबाट हामी भाग्न पनि सक्दैनौँ होइन. समस्याको समाधान कसरी जान सक्छौँ, न्यूनीकरण कसरी गर्न सक्छौँ, त्यसतर्फ हाम्रो ध्यान जानुपर्छ. हामी कहिले पनि कदापि पनि हामी भाग्न सक्दैनौँ होइन. त्यसले गर्दाखेरि जुन तपाईँले भन्नुभएको छ विनाशको अर्थ त्यो किसिमले गएको छ तर विकास मान्छेले बढी हेर्छ, विनाशले कम देख्छ मान्छेले. त्यसले गर्दा यी कुराहरू आउँछन् पनि तपाईँले भन्नुभएको छ. र निश्चित रूपमा यो जुन किसिमको अहिले जनसङ्ख्याको तपाईँको बढी मात्रामा जनसङ्ख्या बढ्नुपर्ने, बसोबासको उचित योजना पनि नहुनु होइन, हाम्रो प्लानिङ बिना हामी बसिरहेका छौँ. तपाईँले पनि काठमाडौँलाई यो स्वरूपमा सोचेन होला, काठमाडौँ उपत्यकालाई अर्को रूपमा आउन सक्थ्यो होला प्लानिङ योजना बनाएको भएदेखि होइन. तल तल तपाईँको खेतीयोग्य गर्न सक्ने, माथि तपाईँको पहाड जमिनमाथि भन्दा तपाईँको बसोबास गर्न सक्ने एउटा सुन्दर सहर, एउटा सुन्दर सिटी बन्थ्यो होला. हाम्रो कल्पना त्यो थियो र कसैले त्यो कुरा पनि चाहेको पनि थियो होला सायद होइन. काठमाडौँ त्यो बन्थ्यो होला. र अहिले हेर्दै जाँदाखेरि कुनै योजना बिना हाम्रा यी बस्तीहरू बसेका छन्, योजना बिना हाम्रा ती सबै कामहरू भएका छन् जसले गर्दाखेरि यी समस्याबाट हामी भाग्दै हिँडेका छौँ. तर बाहिर युरोप अमेरिकामा एउटा प्लान योजना छ, त्यो योजना अनुसार कुनै पनि समस्या आयो भने तत्काल उनीहरूले ती कुरा समस्याको समाधान गर्न सक्छन् क्या, किन उनीहरूसँग योजना पनि छ होइन. त्यसले गर्दाखेरि यो कुरा हामीले भोग्दै आएका छौँ. तपाईँले जुन भन्नुभएको छ, तपाईँले एउटा भनौँ दृष्टिबिनको हिसाबले कुराकानी गर्नुभयो. पक्कै तपाईँको बौद्धिकता जुन किसिमको कुरा छ तपाईँले हेरिरहनु परेन, तपाईँले देख्नेको भन्दा नदेख्नेको बढी तपाईँको तपाईँले आफ्नो बौद्धिक स्तरलाई तपाईँले व्यक्त गर्नुभयो. खुसी लाग्यो आज हामी तपाईँसँग कुराकानी गर्न पायौँ है. लालसिंहजी ठिक छ, तपाईँलाई ल ठिक छ, तपाईँले आज हामीसँग कुराकानी गरेर यही कुरा राख्न पायौँ, व्यक्त गर्नुभयो ल धन्यवाद छ है. त फेरि पनि कुराकानी गर्दै जाउँला. हवस् धन्यवाद छ. अहिले भक्तपुरबाट हामीलाई भर्खरै लालसिंह बोहराले फोन गर्नुभएको थियो र यही विषयसँग सम्बन्धित र हामीले कुराकानी गऱ्यौँ भने निश्चित रूपमा हामी यो विषयमा सधैँ राख्छौँ, यी कुराहरू अडान राख्छौँ, कुराहरू राख्छौँ, विज्ञहरूलाई पनि बोलाएर कुराकानी गर्छौँ, विज्ञका धारणा पनि लिन्छौँ, विभिन्न कुराहरू पनि आउँछन्। तर कुरा जहाँ पनि अड्किन्छ, राजनीतिक हस्तक्षेप बढी भएको हाम्रो मुलुकमा यी समस्याहरू पैदा गर्यो भन्ने कुराहरू निक्लिएको छ. हरेक व्यक्तिबाट पनि ती कुरा आउँछन्। पक्कै पनि त्यो राजनीतिक हस्तक्षेपले कहिले पनि त्यो भविष्यलाई हेरेन, आफ्नो भोटर, आफ्नो भनौँ मतदाता, आफ्नोसँग भएका नजिकका मान्छेलाई मात्र हेऱ्यो. त्यसले गर्दाखेरि यो समस्या आएको कुरा हामीले अवगत गर्नुपर्छ, बुझ्नु पनि पर्छ र सबैले त्यो चेतना भर्नु पनि पर्छ. हो, अहिलेको समस्या, यी समस्याबाट हामी भाग्न सक्दैनौँ. र अहिले जुन किसिमको भोटे कोसीको बाढीको प्रकोप चाहिँ विशेष गरी अहिले छिमेकी मुलुकमा जुन किसिमको समस्याले गर्दाखेरि हामीले भोग्नु परेको समस्या छ, तर पनि त्यो अहिले भनौँ क्लाइमेट चेन्जका कुरा गर्छौँ होइन, ग्लोबल वार्मिङको कुराकानी गर्छौँ, यी सबै कुराहरू छन् हामीसँग भित्रसँग जोडिएका र विश्वमा यी कुरा देखिएका छन्। र यी कुराहरूबाट हामी टाढा भाग्न सक्दैनौँ. जति परेका समस्यालाई, समस्यामा हामी जुझ्नुपर्छ र नयाँ जीवन, नयाँ सोचलाई हामीले अगाडि बोकेर बढ्नुपर्छ, अगाडि हिँड्नुपर्छ. यी सबै समस्याका समाधानलाई खोज्ने पाटोहरू हुन्। त्यसले गर्दा आज हामीले विशेष गरी म्युजिक मन्त्र कार्यक्रममा तपाईँहरूसँग प्रत्यक्ष रूपमा कुराकानी गरेर हामीले चाहिँ यो विषयसँग जोड्न चाह्यौँ। केही व्यक्तिहरूले राम्रो सुझाव सल्लाह पनि दिनुभयो, राम्रो कुरा राखिदिनु भयो, यहाँलाई धन्यवाद दिन हामी चाहन्छौँ। निश्चित रूपमा हामी जहाँ जसरी छौँ, जसरी बसेका छौँ, एउटा हामी एउटा नेपाली भएर बस्छौँ र अर्को नेपाललाई परेको समस्यालाई अर्को नेपालले हात चिम्लेर बस्न सक्दैन। त्यो समस्याको समाधान कसरी अगाडि बढाउनु भनौँ, त्यो परेको कुरालाई कसरी हामीले उसको समस्यालाई कसरी पार लाउन सक्छौँ, यो विषयमा हामी गर्न सक्छौँ। र जहाँ जसरी पनि बस्नु भएको छ, जो पीडित बस्नु भएको छ, उहाँले जुन किसिमको राहत राम्रो पाउनुहोस्, उपचार राम्रो पाउनुहोस्, बालबालिकाले शिक्षा पाउन्, जो शिक्षाबाट वञ्चित भएका छन्, अनुभवबाट वञ्चित भएका छन्, टुक्रा बनेका छन्, तिनीहरूलाई पनि सबैको माया सद्भाव भेट्न सकोस्, उनीहरूले पढ्न सकुन्, शिक्षा हासिल गर्न सकुन्, यही नै सबैको हाम्रो कामना पनि छ। र आज हामी म्युजिक मन्दिर कार्यक्रम विशेष गरी यहीसँग सम्बन्धित रहेर, किनकि केही दिन अगाडि पनि यस्तै ठुलो बाढी आयो भने भनौँ भने बाढी आयो, धनको क्षति भयो, यो हामी देख्दै आउँछौँ। असार साउन भदौ असोज यो महिना भनेको हाम्रो लागि एकदमै कठिन महिनाहरू पनि हुन्। पहिला भनिन्थ्यो प्रकृतिले हामीलाई वरदान दिएको छ भन्थ्यौँ, कहिलेकाहीँ प्रकृतिले अभिशाप पनि दिनसक्छ। तर अघि केही मित्रले भन्नुभयो कि यो होइन, प्रकृतिसँग हामी कुनै रिसाउनु पर्ने, प्रकृतिले कुनै गरे होइन, प्रकृति दोहन भन्दा पनि प्रकृतिको दोहन मानवले गरे र महानवको दोहन प्रकृतिले गर्यो। यी सबै कुराहरू यसरी अगाडि बढेका कुराहरू हुन्, त्यसले गर्दाखेरि आगामी दिनलाई फेरि तपाईँ हामीसँग भेटघाट हुनेछ, कुराकानी हुनेछ। यति नै हाम्रो म्युजिक मन्त्र कार्यक्रम सुनिदिनु भयो र हामीलाई टेलिफोन पनि गरिदिनु भयो, सबै मित्र श्रोताहरूलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौँ। यदिनेर साथ दिने प्राविधिक मित्र मोहम्मद असलमलाई म धन्यवाद दिँदै म दिवाकर शर्माको त फेरि यहाँ माझमा आउनेछौँ। ठिक 11 बजी यहाँले सुन्नुहुनेछ समाचारले पनि फेरि पनि एउटा बाढी पहिरोसँग सम्बन्धित रहेको गीतलाई हामी राख्न चाहन्छौँ। यो गीत सँगसँगै आजको म्युजिक मन्त्रबाट म बिदा हुन्छु। हस्त, नमस्कार नमस्कार नमस्कार।

0: हहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
1: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: वर्षायामसँगै जंगल पाखा काठका टुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
3: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
2: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
3: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
2: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। बाढी पहिरो र डुबानका कारण प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनसँगै क्षति पुगेका पूर्वाधार मर्मत गरी जनजीवनलाई सामान्य बनाउनतर्फ सरकार तदारुकताका साथ लागिरहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। असौज 8 गतेदेखि वर्षासँगै आएको बाढी पहिरो डुबान हावाहुरी र चट्याङका कारण देशभर 27 जनाले ज्यान गुमाएको तथा 7 जना घाइते र 4 जना सम्पर्क रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी गराएको छ। पछिल्लो 24 घण्टामा देशभर 272 विपदका घटना भएका छन्। विपदमा परेका 1181 जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार तथा व्यवस्थापनका लागि 1482 प्रहरी परिचालन गरिएको छ। सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेर 10 घण्टा प्रहरी कार्यालयमा राखिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। हिजो बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठक अर्थात् फुल कोर्टले कानुनको उचित प्रक्रिया पूरा नगरी गरिने काम कारवाहीमा स्वेच्छाचारिताको प्रचुरता रहने हुँदा त्यस्ता काम कारवाहीलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न सक्दैन भन्ने दृढ प्रतिबद्धता दोहोऱ्याएको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक अहिले जारी छ। जारी बैठक प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। त्यसै गरी भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 भर्खरै प्रस्तुत गर्नुभएको छ। साथै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राम राजा प्रसाद सिंह स्वास्थ्य प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा हुनुहुन्छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकको मस्यौदा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पेश गरेको छ। लोकसेवा आयोगले परामर्शसहित विधेयक मन्त्रालयमा फिर्ता पठाएसँगै मन्त्रालयले अध्ययन गरेर विधेयकको मस्यौदा मन्त्री परिषदमा हिजो पेश गरेको हो। सभामुख डोलप्रसाद अर्यालको आह्वानमा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा व्यवस्थापनका उपायबारे हिजो छलफल भएको छ। नारायणगढ मुगलिन सडक खण्ड अन्तर्गत चितवनको सिमलतालमा करिब 70 मिटर सडक भाँसिएपछि एकतर्फी रूपमा मात्र सडक सञ्चालनमा रहेको छ। मानव बाघ द्वन्द समाधान गर्दै दीर्घकालीन सहअस्तित्व प्रवर्धन गर्ने उद्देश्यले बाघ संरक्षण केन्द्र स्थापना गरिने भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष नेपाल र संयुक्त राज्य अमेरिकाको कोलोराडो स्थित द वाइल्ड एनिमल सेन्चुरी बीच अमेरिकामा हिजो यस सम्बन्धमा सम्झौता भएको छ। नेपाल एसियाली पूर्वाधार लगानी बैङ्क AIIB उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी दोहामा जारी बैठकको गभर्नर परिषदको 11 वार्षिक बैठकका अवसरमा नेपाललाई आगामी वर्षका लागि गैर क्षेत्रीय सदस्य मुलुकको तर्फको उपाध्यक्ष पदमा चयन गरिएको हो। वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै 94 लाख ठगी गरेको आरोपमा प्रहरीले धादिङका ईश्वर खतिवडा र लमजुङका खरवा तामाङलाई हिजो पक्राउ गरेको छ। अपाङ्गता भएका व्यक्तिको पहिचान तथ्याङ्क व्यवस्थापन परिचय पत्र जारी र सामाजिक सुरक्षाको पहुँच अब एउटै डिजिटल प्रणाली मार्फत हुने भएको छ। अपाङ्गता व्यवस्थापन सूचना प्रणालीलाई सामाजिक सूचना व्यवस्थापन प्रणालीमा समायोजन गरी सरकारलाई हस्तान्तरण गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले इरानलाई प्रतिबन्धमा राहत र रोका गरिएका रकममा पहुँच दिने प्रस्ताव गरेको भन्ने समाचार झुटो भएको भन्दै त्यसको खण्डन गर्नुभएको छ। इरानी प्रतिबन्ध खुकुलो बनाउन र रोकका रकममा पहुँच दिन अमेरिका लचक देखिएको भन्ने समाचारहरू सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त समाचारहरूलाई अस्वीकार गर्दै सामाजिक सञ्जाल मार्फत त्यसलाई वक्स अर्थात् झुटो खबर भएको बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। अब खेल समाचार। जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत नेपालको श्रीलङ्कासँगको क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएको छ। खेल रद्द हुँदा नेपाली क्रिकेट टोली क्वार्टर फाइनलबाटै बाहिरिएको छ। जापानको करोगी एथलेटिक पार्कमा तय भएको खेल भारी वर्षाले प्रभावित भएको हो। वर्षाका कारण रद्द खेलमा टस समेत हुन सकेन। खेल रद्द भए पनि वरियताका आधारमा श्रीलङ्का सेमी फाइनलमा पुगेको हो। आइसिसी वरियतामा श्रीलङ्का 9 र नेपाल 14 स्थानमा रहेका छन्। यो सँगै नेपाली क्रिकेट टोली एसियाडबाट बाहिरिएको छ। अब श्रीलङ्काले सेमी फाइनलमा साबिकको विजेता भारतसँग खेल खेल्नेछ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालको दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विद्या चौधरी र म विमला राई। अब प्रस्तुत छ आज दिउँसो प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केहीसिनमा यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम शुभेच्छा। शुभेच्छापछि मध्याह बाह्र बजे समाचार प्रसारण हुनेछ। समाचारपछि जीवन सुख कार्यक्रम सुन्नुहुनेछ करिब एक बजेसम्म। एक बजे समाचार सुन्नुहुनेछ। एक बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ। कृषि कार्यक्रमको पुनः प्रसारणपछि यहाँहरूले सिने संसार कार्यक्रम सुन्नुहुनेछ करिब दुई बजेसम्म। दुई बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ।

नमस्कार, कार्यक्रम शुभेच्छाको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत अनि अभिवादन गर्न उपस्थित भइसकेका छौँ। टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल अनि म हुँडी तातिमल्छिना। करिब करिब 12 बजेसम्म तपाईँहरूसँगै हुन्छौँ। जो जो श्रोता साथीहरूको आज जन्मदिन परेको छ, जन्मदिनको धेरै धेरै शुभकामना। जो साथीहरू यात्रा गर्दै हुनुहुन्छ, तपाईँहरूको यात्रा सुरक्षित रहोस् यो कामना गर्छौँ। जो साथीहरू परीक्षा दिँदै हुनुहुन्छ, शैक्षिक सफलताको कामना। जो साथीहरू अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना। जो साथीहरूले नयाँ काम सुरु गर्दै हुनुहुन्छ, कार्य सफलताको कामना। यी यस्ता शुभकामना शुभेच्छाका शब्दहरू राख्नका लागि कार्यक्रम शुभेच्छा प्लेटफर्म हो 42117121 42117136 यी दुईटा नम्बरहरू तपाईँका लागि हामीले छुट्याएका छौँ। जो जो साथीहरूले अघिल्लो साता फोन गर्नुभएको छ, कृपया यो साता तपाईँहरूले फोन नगरिदिनु होला, नयाँ नयाँ साथीहरूलाई मौका प्रदान गरिदिनु होला भनेर आग्रह पनि गरी। जो साथीहरू सम्पर्कमा आउनुहुन्छ उहाँहरूले 8 आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिन पाउनुहुन्छ। अब 7 11-12 गतेसम्मै मजाले पानी पर्यो काठमाडौँ लगायत देशैभरि, जसले गर्दा थुप्रै बाटाघाटाहरू बाढी पहिरोको चपेटामा पर्यो। थुप्रै भवनहरू पनि बाढीको अनि पहिरोको चपेटामा पर्यो। त्यसैले जहाँ हुनुहुन्छ सुरक्षित रहने प्रयास गर्नुहोला। आफ्ना वरपर, आफ्ना घर वरपर, आफ्ना गाउँ वरपर कहीँ धाजा भाटिएको छ अथवा घरहरू ढल्किएको छ, रुखहरू ढल्किएको छ, त्यस्तो केही देख्नुभयो भने ए केही न केही हुनला हो कि भनेर एकदमै सतर्क रहनुहोला भन्ने आग्रह पनि। सँगसँगै कहीँ यात्रा गर्दै हुनुहुन्छ भने तपाईँ जाने ठाउँको बाटोघाटोको अवस्था कस्तो छ बुझेर मात्र यात्रा गर्नुहोला। ससाना बालबच्चा, ज्येष्ठ नागरिकहरू लिएर यदि यात्रा गर्दै हुनुहुन्छ भने बाटोको बिचमा धेरै दिन बस्नु पर्यो, धेरै बेर बस्नु पर्यो, धेरै घन्टा बस्नु पर्यो भने त अप्ठ्यारो आउँछ नि त। त्यही भएर यात्रा गर्दै हुनुहुन्छ भने मेरो यात्रा गर्ने गन्तव्य सुरक्षित छ कि छैन, बाटो सुरक्षित छ कि छैन, त्यो हेरेर मात्र जानुहोला, त्यो बुझेर मात्र जानुहोला। सँगसँगै अब नेपालीहरूको महान पर्वको रूपमा लिइने दसैँ नजिकिँदैछ। अब थुप्रै आफ्नो गाउँ घरबाट टाढा बसिराख्नुहुन्छ नि त, कामकाजले, बच्चाहरूको पढाइले, अब कलेज पढ्नेहरू हुनुहुन्छ भने आफ्नै पढाइले गाउँघर छोडेर टाढा सहरहरूमा बसाइ गर्नुहुन्छ र अब दसैँ आउन लाग्यो, अब गाउँघरतिर फर्किनुपर्छ भनेर हिँडिरहँदा तपाईँहरू जाने बाटोहरू न पहिरोमा परेको छ कि अथवा कतै बाढीले तपाईँहरू जाने बाटो नै बगाएको छ कि, त्यो ध्यानमा राखेर मात्रै यात्रा गर्नुहोला, सुरक्षित रहनुहोला। जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रहनुहोला भन्ने आग्रह पनि। सँगसँगै चाडपर्व आउँदा ऋण धन गरेर पनि चाडपर्व मनाउने पनि गरिन्छ नि त नेपालीहरूको, त्यो पनि प्रचलन छ। त्यसैले आफ्नो घाँटी हेरेर मात्र हाड निल्नुहोला भन्ने पनि आग्रह। चाडपर्व मनाउने नाममा ऋण बोकेर अनि चाडपर्व गइसकेपछि दुरु दुरु रुने अवस्था चाहिँ कसैलाई पनि नआओस्, हामी नै त्यही आग्रह गर्छौँ। आजको कार्यक्रममा पनि हामीले केही नयाँ चलचित्रका गीतहरू तपाईँलाई सुनाउनका लागि लिएर आएका छौँ। यी गीतहरू तपाईँलाई कतिको मनपर्ने छन् त्यो तपाईँहरूले हामीलाई टेलिफोन गर्दाखेरि पनि भन्न सक्नुहुन्छ, जानकारी गराउन सक्नुहुन्छ भने यी गीतहरू सुनेपछि कमसेकम हाम्रा नेपाली चलचित्रहरूमा के कस्ता गीतहरू समेटेका छन् त भन्ने कुरा पनि तपाईँलाई थाहा हुन्छ। कार्यक्रमको सुरुवातमा चलचित्र जदौको गीत छ, किरण गजमेर र मनिषा सुनाईको स्वरमा रहेको छ, गोपाल लोहारको रचना अनि अर्जुन पोखरेलको सङ्गीतमा। यो गीतपछि तपाईँहरूसँग हामी कुराकानी गर्न 42117121 42117136 आउँछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोस्।

0: यो हो कार्यक्रम शुभेच्छा। शुभेच्छामा हामीले पहिलो गीत चलचित्र जदौबाट राख्यौँ। पक्कै पनि तपाईँहरूलाई मन पर्यो होला भन्ने अपेक्षा छ। अहिलेलाई भने हाम्रो टेलिफोन सम्पर्कमा आउने साथीहरूसँग कुराकानी गर्न चाहेँ। कहाँबाट को हुनुहुन्छ? हेलो,
1: नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो? रौतहटबाट। राम पुकारजी, के छ हाल खबर?
1: एकदम राम्रो खबर छ।
0: धेरै दिनमा पो फोन लाग्यो नि?
1: महिनामा एकचोटि लगाउने प्रयत्न गर्छु।
0: ए, फोन चाहिँ लगाउने प्रयत्न गर्नुभयो, फोन चाहिँ लागेको थिएन हो?
1: होइन, महिनामा एकचोटि लगाउँछु म।
0: ए, महिनामा एकचोटि लगाउनुहुन्छ। अनि के छ रौतहटतिरको हाल खबर?
1: रौतहटतिर त पानी पर्यो दुई चार दिन, धेरै राम्रो रिमझिम पानी थियो। बाली, धान बाली एकदम राम्रो छ।
0: ओहो, धान बाली, धान झुल्न थाल्यो?
1: हजुर, धेरै राम्रो छ धान बाली।
0: ए, ल ठिक छ, धान बाली राम्रो भएको खुसीको खबर हो, होइन र? अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्।
1: अनि एउटा कुरा राख्नु, म सोमबारको प्रोग्राम तपाईँले छैन हामीहरूसँग, किन?
0: किन र? सोमबारको कार्यक्रम छ नि, महिनामा एकचोटि दिन्थे, तर म अफिस आएको थिइनँ नि त धेरै दिनसम्म, अनि त्यही भएर मात्रै हो। अब अफिस आउन थाले, अब अबको हप्ता सायद तपाईँहरूसँग कुराकानी गर्छु होला। ल, अब तपाईँले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस् आठजनालाई।
1: अहिले पिकनिकमा चलिरहेको छ
0: हजुर,
1: जतिजना आफ्नो पिकनिकहरूको लागि श्रद्धापूर्वक चप्पल दिइराख्नु भएको छ, सबैजनालाई सबैको पिकनिक राम्रो होस्। म सबै साथीहरूलाई जतिजना सुनिराख्नु भएको छ सबैजनालाई
0: हस्, धेरै धेरै धन्यवाद। राम पुकारजी राम्रोसँग बस्नु होला। राम पुकार राईले हामीलाई फोन गर्नुभएको हो रौतहटबाट। अब फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को होला? हेलो,
2: दर्शन नमस्ते।
0: दर्शन नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो? नरेन्द्र रिमाल स्याङ्जाबाट। अस्तिको हप्ता कुरा भएको थियो जस्तो लाग्यो त नि, के होइन? पक्नु है, अनि मजाले गफ गाफ त गरेका थियौँ स्याङ्जाबाट नरेन्द्र भनेर। अस्तिकै हो नि, तपाईँ अस्ति चौथो नम्बरमा हुनुहुन्थ्यो, तपाईँले फोन गर्नु भा। अब अर्को हप्ता कुरा गरौँला ल त। हस्, हामीलाई नरेन्द्र रिमालले स्याङ्जाबाट फोन गर्नुभएको। नरेन्द्रजीले हामीलाई अघिल्लो हप्ता मात्र फोन गर्नुभएको भएर यो हप्ता हामीले बाई भन्यो है उहाँलाई। अब पालो भएको छ फेरि पनि अर्को साथी हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो,
3: हेलो, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
3: गीता राई, उदयपुरबाट।
0: उदयपुरबाट गीता राई,
3: हजुर।
0: गीताजी के छ हाल खबर?
3: ठिकै छ, कति धेरै घाम लागिरहेछ, कति सानो भोइस आउँदैछ तपाईँको, के भयो?
0: ला हो र, के भएछ? म त भात नखाए पनि अलि ठुलै स्वरले बोल्ने मान्छे हुँ।
3: कम कम आउँदैछ त्यही भएर,
0: टेलिफोनमै समस्या भएको होला। अनि गीताजी, अब मजाले घाम लागेछ भनेपछि खेतबारीको अवस्था चाहिँ कस्तो छ त नि? कतिको धान झुल्न थालेको छ, हरियो परियो कतिको छ?
3: धान भर्खरी पसाउँदैछ, फुल्ने क्रममा छ, हामी दाल गर्दै बस्दैछौँ, मनपर्छ।
0: ए, दालको चाहिँ फुलहरू फुल्न थाल्यो कि गेडा लाग्न थाल्यो?
3: फुल्दैछ भर्खर भनौँ न।
0: ए, भर्खर फुल्दैछ, ल ठिक छ। अब गीताजीले आफ्ना साथीभाइ आफन्तहरू आठजनालाई शुभकामना शुभेच्छा दिनुहोस्।
3: हुन्छ, फर्स्टमा तपाईँ अनि रेडियो नेपाल लिमिटलाई नै शुभ दिनको कामना गर्न चाहन्छु। अनि त्यसपछि कनुन डेमा बर्थडे आउँदैछ साथीहरू, शर्मिला तोखाङ अनि गगन तेरा थुमेलाई अग्रिम रूपमा जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि अस्मिता बान्तावान हुन्छ, अनि त्यसपछि सरिना गुरुङ, प्रतिना प्रतीक्षा बान्तावा, एन्जल तस्बिरा, राज घले मगर हुनुहुन्छ, लवली किरात हुनुहुन्छ, अनि त्यसपछि राजेश कुमार माझी, सबैले शुभ दिनको कामना। नमस्ते भाइ।
0: धेरै धेरै धन्यवाद. उदयपुरबाट गीता राईले हामीलाई फोन गर्नुभएको हो. कहाँबाट को हुनुहुन्छ फेरि पनि हाम्रो टेलिफोन सम्पर्कमा कोही आइसक्नु भएको छ. हेलो
4: सेवारो, नमस्कार हजुर.
0: नमस्कार सेवारो, कहाँदेखि को बोल्नु भयो?
4: सुमी लिम्बु, तेह्रथुमबाट.
0: सुमीजी, तेह्रथुमको मौसम कस्तो छ त नि?
4: घाम लागिरहेछ, एकदमै गर्मी गर्मी नै छ भन्नुपर्छ है.
0: दसैँ दसैँ जस्तो हुन थाल्यो त गाउँतिर?
4: दसैँ दसैँ होला, भएको छैन अहिले नै चाहिँ. अब बिस्तारै होला,
0: बिस्तारै होला नि. अब यस्तो कि गाउँघरतिरबाट सहर बजार विदेश जानुभएकोहरू फर्किँदै गर्दा अनि उहाँहरूले त्यो सुटकेसहरू झोलाहरू लिएर आउँदा अनि बल्ल दसैँ आए जस्तो हुन्छ नि.
4: हजुर हो नि.
0: ल ठिक छ त्यसो भए. अब सुमीजीले आफ्ना साथीभाइ आफन्तहरू 8 जनालाई शुभकामना शुभेच्छा दिनुहोस्.
4: तपाईँलाई प्राविधिक मित्रलाई शुभ दिनको कामना गरे अनि आशिष नयन बस्ने ढकाल धर्मराज अनि जन्मदिनको तयारीमा रहनुहुने सृजना मुखियालाई एडभान्स ह्याप्पी बर्थडे टु यु, वरुण चञ्चले, रत्नबहादुर थापा, राजकुमार माझी अनि पूर्वेली आकाश राई लगायतका धेरै धेरै साथीहरू हुन्छ. सबैलाई शुभ दिनको कामना गर्दै छुट्टिन्छु. नमस्ते.
0: हस् धेरै धेरै धन्यवाद. सुमी लिम्बुले हामीलाई तेह्रथुमबाट फोन गर्नुभएको हो. अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा? कहाँबाट को हुनुहुन्छ? हेलो
5: हजुर, म नमस्कार, म इन्दिरा घिमिरे, विराटनगरबाट.
0: ओहो, धेरै पछि लौ न, के गर्नु होला?
5: सुन्न त म सुनिरहेको छु, हजुर हुनुहुन्न अलिक दिन.
0: हजुर,
5: फेरि देशमा यस्तै स्थिति भयो, कार्यक्रमहरू अब आएन नि त, त्यस्तै विषयमा मात्रै आइरह्यो, सुनिरहेको थिएँ.
0: हो, अनि अब लगभग 1 वर्ष नै भएन भने तपाईँसँग कुरा भएको?
5: अब साथीहरू नयाँ नयाँलाई चान्स दिएको, हामी त धेरै बोलिसक्यो भन्ने जस्तो लाग्छ.
0: त्यो पनि हो नि. अनि अहिले त सन्चै हुनुहुन्छ नि?
5: अहिले ठिकै छु, सन्चै छु. अब के गर्नु, मन बुझाउनु पर्यो, सन्चै हुनु पर्यो, होइन?
0: अनि इन्दिराजी, विराटनगरको मौसम कस्तो छ त नि अहिले?
5: अहिले घाम त लागेको छ कि, तर पानी परेर अलिक शीतल शीतल छ. धानहरू बाली एकदम राम्रो छ, भगवान्को कृपाले अब केही त्यस्तो घटना नघटोस्, राम्रो होस् भन्न चाहन्छु कि म चाहिँ.
0: हस् धेरै धेरै धन्यवाद. अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस् न त नि.
5: मलाई धेरै मनपर्ने मिठो बोल्ने विद्या चौधरीलाई मैले धेरै सम्झेछु भनेर सुनाइदिनु होला है.
0: विद्या हुन्छ हजुर,
5: उहाँको बोली मलाई यति मनपर्छ नि, जुन कार्यक्रम पनि सुनिहाल्छु कि आएर.
0: हजुर हजुर
5: हजुर. अनि साथीहरू भन्नुपर्दा हाम्रो धरानको सर हुनुहुन्छ शेखर प्रसाद श्रेष्ठ, अनि सुनसरीको इटहरीको युवराज पोखरेलज्यू, अनि हाम्रो झापाको चन्द्र बस्नेत, उता रत्वामाईको हाम्रो भाइ रत्नबहादुर थापा, अनि सप्तरीको साथी हुनुहुन्छ हरिनारायण शाह, काठमाडौँको साथी बाल कुमार लामा, सानुमाया श्रेष्ठ, श्रीराम दाहाल पुगे आठ र सम्पूर्णलाई मैले सम्झिरहेको छु सबैलाई भन्दै म्याम हजुरको कार्य सफलताको शुभकामना.
0: धेरै धेरै धन्यवाद. लामो समयपछि आउनुभयो, मजाले गफ गर्न पाइयो, खुसी लाग्यो. अहिलेलाई छुट्यौँ है त. हामीलाई इन्दिरा घिमिरेले विराटनगरबाट फोन गर्नुभएको हो. नियमित श्रोता साथी, धेरै समयपछि, लामो समयपछि सम्पर्कमा आउनुभयो, खुसी लाग्यो. अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा? कहाँबाट को हुनुहुन्छ? हेलो
6: हजुर, नमस्कार.
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
6: म प्रकाश लिटिल सुशेली हो, मेरो नाम, घर चाहिँ मेरो खोटाङ हो, अहिले काठमाडौँबाटै बोल्दैछु.
0: हजुर प्रकाशजी, कहिले घर जानुहुन्छ नि?
6: अब दसैँमा जानुपर्छ.
0: त्यही त, दसैँमा जानुपर्छ भनेर भन्नुभयो. तेह्रथुम है तपाईँको घर?
6: मेरो खोटाङ हो.
0: ए, खोटाङ हो.
6: हजुर हजुर.
0: अनि अब खोटाङ भनेपछि यता पूर्वतिरबाट पनि जान मिल्यो नि यता?
6: उदयपुरको सदरमुकाम गाईघाटबाट जानुपर्छ.
0: त्यही त नि, के अरे, बिपी हाइवेबाट जान मिल्यो, तर ठाउँ ठाउँमा पुरै बाढीले लगेको छ, के हुने हो खोइ, बाटो चल्छ कि चल्दैन घर जानलाई पनि?
6: त्यही त, अब त्यो बेलासम्म मौसम कस्तो हुने हो, अब बाटोघाटोहरू कसरी बन्ने हुन् कि नबन्ने हुन् कि,
0: होइन, मौसम सफा भयो भने त उदयपुरसम्म जानलाई त रोसी खोलाको तिरै तिर गराएको थिएँ मैले त बैशाखमा, हो कि होइन भन्नु त, लगभग 2-3 घन्टा नै हो रोसी खोलाको तिरै तिर हरे भगवान् भन्दै आएको थिएँ म त. अनि जाने बेलामा चाहिँ पानी परेर कति बेर जाम भयो, अनि पछि बल्ल खुल्यो र पुगेर आयौँ अनि फर्किँदाखेरि चाहिँ पानी परेको थिएन, मजाले नै आयौँ तर खोलाको तिरैतिर बाटो भनेकै कहाँनिर छ भनेर देख्न नपाइने नि त्यो त्यो पनि दसैँ ताकाकै त्यो के अरे बाढीले नै लग्या हो नि होइन र?
6: हजुर हजुर हो,
0: त्यही त नि। अब जहिले पनि खोलाको किनार किनारमा छ हाम्रो बाटाहरू अनि लगिहाल्छ
6: हो नि, एकदम प्रकृतिको भन्ने प्रकृतिले धेरै कुरा राम्रो पनि दिएछ अब नराम्रो विपत्ति पनि गराउँछ होइन।
0: होइन हामीले प्रकृतिलाई नबुझ्दाखेरि पनि यो किसिमको विपत्तिहरू आएको होला कि, अब त्यो खोलाको छेउछेउमै बाटो नबनाइकन अन्त कतै हामीले बनाउन सकिया भए पनि यो विपत्ति हामीले झेल्नु पर्दैन थियो होला कि, होइन र? अब जे होस् तपाईँ काठमाडौँबाट खोटाङसम्म दसैँमा जान पाउनुहोस् हामी पनि कामना गर्छौँ। अहिलेलाई भने तपाईँले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस् आठजनालाई।
6: मेरो साथीहरू सम्झिनु पर्दाखेरि धेरै हुनुहुन्छ, अब जोले रेडियो नेपाल सुनेर बस्नु भएको छ, मैले पनि धेरै पछाडि फोन गरेको सम्झनुको सबैलाई सम्झन मन लाग्छ तर अब नियमको घेराभित्र सीमित साथीहरू सम्झिनु पर्छ। मेरो भोजपुरतिर हुने साथी एकदमै प्रिय साथी हुनुहुन्छ बरेन चञ्चले राई, उहाँलाई धेरै धेरै सम्झना। दिदी हुनुहुन्छ खोटाङतिर अल्का बान्तवा राई, दिदीलाई पनि सम्झना। अनि सरिगा गुरुङ हुनुहुन्छ, अनि त्यस पछाडि कमला मुखिया हुनुहुन्छ, अनि युक्त प्रसाद श्रेष्ठ, लक्ष्मी राई हुनुहुन्छ, अघि भर्खरै फोन गरेर सुमी लिम्बू हुनुहुन्छ, अनि भाइ पुराज सर तुषार लगायत मलाई जिगतले प्रकाश सुकेल सुकेली भनेर चिन्नुहुन्छ। सबै सबैलाई धेरै धेरै सम्झना गर्दै अरुण नदी खत्री राईलाई पनि सम्झना राख्दै छुट्टिन्छ है त। नमस्ते, बाई बाई।
0: हस्, धेरै धेरै धन्यवाद। प्रकाश लुइटेल सुसेलीले हामीलाई काठमाडौँबाट फोन गर्नुभएको हो, उहाँको आफ्नो घर खोटाङ। अब दसैँलाई खोटाङ जाने तयारीमा त हुनुहुन्छ तर अब बाटोघाटोको अवस्था हेर्दाखेरि अहिलेसम्म त अलि अप्ठ्यारो नै छ, तर उहाँ जाने बेलासम्म बाटोघाटो मजाले खुल्यो भने चाहिँ खोटाङसम्मको यात्रा गर्नुहुन्छ हाम्रो प्रकाश लुइटेल सुसेलीजीले। अहिलेलाई भने पालो भएको छ, फेरि पनि एउटा गीत सुनाउने। यो गीत हामीसँग छमाया छपक्कै दुईबाट छ, किरण परियार, अभि सुनार, विशाल निरौला र रश्मि विश्वकर्माको स्वरमा अभि सुनारको रचना अनि सङ्गीत रहेको छ। यो गीत पछि फेरि पनि तपाईँहरूसँग कुराकानी गर्न आउँछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: झण्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
3: छोटो विश्रामपछि फेरि पनि स्वागत गर्छौँ। कार्यक्रमको नाम हो शुभेच्छा। शुभेच्छामा हामी छौँ टेक्निकल सपोर्टमा पराग पोखरेलसँगै म हुँडिता तिमलछिना। करिब करिब 12 बजीसम्म तपाईँहरूसँगै हुन्छौँ। हामीले यो छोटो विश्रामभन्दा अगाडि छमाया छपक्कै दुईबाट एउटा गीत सुनायौँ, सुमधुर गीत। अब पालो भएको छ फेरि पनि तपाईँहरूसँग कुराकानी गर्ने। कहाँबाट को हुनुहुन्छ? हेलो।
4: हेलो, नमस्ते। नमस्कार।
3: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
4: म यता भोजपुरबाट वरुण चञ्चले राई।
3: भोजपुरबाट वरुण जी, के छ हाल खबर?
4: मेरो ठिकै छ दिदी, राम्रै छ। आज हाम्रो मुला फर्ने दिन छ, अनि मुलाबारी यहाँ खन्ने कार्यक्रम पो हुँदैछ त।
3: सम्याउने हो कि खन्ने नै?
4: हजुर,
3: सम्याउने मात्र, खनेर राखेकोमा मुला छरेर सम्याउने हो कि खन्नै बाँकी?
4: होइन, बाँझै खन्नै बाँकी छ, मल बोक्न बाँकी नै छ।
3: ए, आज त्यसमै छर्न भ्याउन्न, भोलि होला?
4: होइन, आजै सकिहाल्ने, यहाँ मम्मी दाई सबैजना भएर गर्न पर्ने छ।
3: ए ए, ल, मुला अलि मोटो मोटो बनाउनु होला, अनि काठमाडौँतिर पठाउनु होला। अनि वरुणजी, भोजपुरको मौसम कस्तो छ त नि?
4: हिजोबाट चाहिँ एकदम टन्टलापुर घाम लागेर फेरि यस्तो गर्मी छ, होइन? ठिकै छ, मान्छेलाई हुन त अब पानी पर्दा नि जाडो, अब घाम लाग्छ नि गर्मी त हुन्छ, होइन? ठिकै छ मौसम, यस्तो यो मौसमले त कस्तो दसैँ आएको जस्तो फिल भइरहेछ क्या।
3: मलाई पनि त्यस्तै लागिरहेछ नि, बाहिर मौसम हेर्दाखेरि त कस्तो दसैँको मौसम जस्तो भइरहेछ। अब मजाले बारी खन्नुहोस्, मुला मजाले छर्नुहोस्, ठुल्ठुलो मोटो मोटो हुने मुला छर्नु होला। अनि 40 दिने छर्नुहुन्छ कि अर्को चाहिँ छर्नुहुन्छ?
4: अर्को छर्छौँ हामी।
3: ए, 40 दिने चाहिँ छर्नुहुन्न?
4: हजुर हजुर।
3: ए ल, ठिक छ। अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्।
4: विशेष गरी त तपाईँलाई नि आजको दिन एकदम शुभ रहोस् अनि कार्य सफलताको धेरै धेरै शुभकामना, मिठो माया सम्झना भन्न चाहन्छु है। अनि मेरो एकदम प्रिय साथी आशिष 9 बस्ने त, अनि त्यसै गरी आज जन्मदिन मनाउँदै हुनुहुन्छ यता भोजपुरको साथी भोजपुरको साथी हुनुहुन्छ नानु करुणा, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना। अनि अघि मात्रै भर्खरै फोन गर्दै हुन्थ्यो मेरो एकदम प्यारो साथी हाम्रो प्रकाश सुशेली, उहाँलाई पनि आजको दिन एकदम शुभ रहोस् भन्न चाहन्छु। अनि सुमी लिम्बू, अनि आउट अफ कन्ट्री कोरियातिर हुनुहुन्छ हाम्रो टिका किराती, अनि नगेन्द्र रिजाल हुनुहुन्छ, प्रतीक्षा बान्ता हुनुहुन्छ, अनि मेखु राई, अनि कमला मुखिया, मोना मुखिया हुनुहुन्छ, लगायत अब धेरै साथी हुनुहुन्छ, अब जो जतिले प्रोग्राम सुनेर बसिराख्नु भएको छ, हाम्रो सबिना मगर दिदीलाई पनि भन्दैछु तिमीलाई। बाई बाई।
3: हस्, धेरै धेरै धन्यवाद। भोजपुरबाट हामीलाई वरुण चञ्चले राईले फोन गर्नुभएको हो। अब पालो भएको छ फेरि पनि साथीहरूसँग कुराकानी गर्ने। कहाँबाट को हुनुहुन्छ? हेलो।
5: रिता दिदी, ढोगारे डाक्टर, नमस्ते।
3: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
5: म आज फेरि आइपुगे, म अञ्जीव बान्तवा, भोजपुरबाट है।
3: अञ्जीव बान्तवा,
5: हजुर,
3: के छ अञ्जीव जी हाल खबर?
5: दिदी समग्रमा ठिकै छ। भोजपुरको वेदरको कुरा गर्नु पर्दाखेरि एकदमै घाम चम्किलो घाम पारिलो घाम लागिरहेको छ, ठिक छ भन्नुपर्छ अहिलेको समयमा, अनि मेरो एकदमै ठिक छ। प्रतिमा प्रतीक्षाले चाहिँ तपाईँले दर्शन नमस्ते नमस्कार भन्ने तपाईँलाई स्वीकार दिनु होला है
3: अञ्जीव जी। मेरो पनि उहाँलाई नमस्कार भने, तपाईँले अघिल्लो हप्ता फोन गर्नु भएको रहेछ, त्यही भएर यो हप्ता चाहिँ तपाईँसँग कुराकानी गर्न पाइएन त, के गरौँ होला। अञ्जीव बान्तुवाले हामीलाई भोजपुरबाट फोन गर्नुभएको हो, अघिल्लो साता फोन गर्नुभएको भएर उहाँसँग हामीले बाई भन्यौँ, अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को होला? हेलो
6: हेलो, नमस्ते।
3: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो? लक्ष्मी राई। ओहो, आज त पुरै भोजपुरमय भएछ त नि।
6: हजुर, पक्कै पनि एकदमै भोजपुरी साथीहरूले धेरै प्रयास गर्नुहुन्छ क्या र अरू साथीहरूले पनि ट्राई गर्नुभयो होला, तर के भएर लाग्दैन साथीहरूको है,
3: भोजपुरीहरूले लक्ष्मीजी भोजपुरीहरूले चाहिँ हामीलाई धेरै माया गर्नुहुन्छ भनेर सोच्नु पर्ला कि क्या हो नि?
6: माया त अब सबैले गर्नु होला, तर पनि अब त्यही हो आफ्नो अब कार्यव्यस्त त्यसले गर्दा अब ट्राई गर्न नभ्याउनु होला
3: साथीहरूले। होइन, पश्चिम सुदूरपश्चिमतिरको दाँजोमा पूर्वको साथीहरूले चाहिँ धेरै ट्राई गरिराख्नुहुन्छ अनि त्यही भएर फोन लाग्छ, अनि कोही कोही साथीहरू
6: भोजपुरीकै खेती नै क्या रेडियो भइसक्यो कि क्या,
3: त्यो पनि हुन सक्छ, तर ठिक छ, हामीलाई माया त गर्नु परिहाल्यो नि होइन र?
6: हजुर, माया एकदमै धेरै छ, अब प्रायः साथीहरूले धेरैले माया गर्नुहुन्छ हजुर, अब सबैलाई होइन, अब रेडियो सुन्ने साथीहरूकै भोजपुरकोतिर मात्रै हुनुहुन्छ जस्तो लाग्छ मलाई पनि यसो प्रोग्राम सुन्दाखेरि।
3: ठिक छ, अब लक्ष्मीजीले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस् न त।
6: हजुर हुन्छ, अब धेरै समय पछाडि हजुरसँग कुरा भयो, हजुरलाई नै विशेष अब सदा कार्य सफल उन्नति प्रगतिको धेरै कामना, अनि हाम्रो टेक्निसियनमा सपोर्ट गर्ने हाम्रो दाईलाई एकदमै फोन रिसिभ गरिदिनु भयो धेरै धन्यवाद सहित, अब उहाँको पनि शुभ दिन भन्न चाहन्छु। अनि त्यस्तै गरी आज स्पेसल जन्मदिन परेको छ एकदमै प्यारी साथी नानु करुणा, सो उसलाई एकदमै जन्मदिनको धेरै भन्दा धेरै शुभकामना, ह्याप्पी बर्थडे करुणा भन्न चाहन्छु, धेरै सम्झना यो शुभकामना म लगत मेरो एकदमै प्यारो मान्छे तिलो किरातीको साइडबाट पनि वान सेकेन्ड ह्याप्पी बर्थडे भन्न चाहन्छु। अनि त्यस्तै गरी आउने दिनमा रहेर बर्थडेको तयारीमा रहेछ एकदमै प्यारो साथी दिलुसा म्याम्बु अनि हाम्रो गगन तेरातुमे, उहाँहरूलाई अग्रिम शुभकामना साथमा शुभ दिन भन्न चाहन्छु। अनि अघि भर्खर कल गर्नुभएको थियो हाम्रो आदरणीय दायन सप्ताह श्रेत सुशेली, उहाँलाई विशेष सम्झना शुभ दिन भन्न चाहन्छु। अनि वरुण चञ्चल, आक्षण विराज हुन्छ, दाय गणेश श्रेष्ठ, आरती थापा दाई, अनि हाम्रो नरेन्द्र जिमाल दाई हुन्छ, मे खुरे अल्कबान्त, धेरै साथी हुन्छ जति पनि यो समय प्रोग्राम सुन्दैछ साथीहरू, अब धेरैको नाम छुट्यो है, अब मात्र आठजना साथीहरूलाई यो अब प्रोग्राममा सम्झिने प्रोग्राम भएर अब आठजनाको नाम लिएँ होला सायद, अब धेरै साथीहरूलाई सबैले एकमुस्तमा धेरै सम्झिरहेको छु भन्दै हजुरको प्रोग्रामबाट बिदा भयो होला। नमस्ते, बाई।
3: हस्, धेरै धेरै धन्यवाद। लक्ष्मी राईले हामीलाई भोजपुरबाट फोन गर्नुभएको हो, अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
7: हेलो, नमस्ते म्याम हजुर।
3: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो?
7: म झापादेखि सरस्वती।
3: ओहो, तपाईँकोमा बेलौदी पाक्यो कि पाकेन?
7: सकिसक्यो, छैन अहिले त।
3: अनि बेलौदी सकिएपछि बल्ल हामीलाई फोन गर्ने?
7: बोटै छैन कहाँनिर हौ, सम्झिनु
3: हो र?
7: नि अनि
3: ए बर्बाद भयो त, नत्र त जस्तामा बेलौटी खस्थ्यो भनेर भन्नुहुन्थ्यो तपाईँले, बर्बाद भयो त?
7: होइन नि हौ, पट्टि सुकि गयो, मरि गयो, असिना कुटेर त कफल हुँदो रहेछ, कत्रो उसिना छ नि त 79 सालमा।
3: ए ल, बर्बाद भयो, ठिकै छ त, अब के गर्नु, अब फेरि रोप्नु न, 2-4 वर्षमा फलिहाल्छ।
7: साना सानो हुर्किँदै छ, लप्सी खान नै म्याम हजुर।
3: लप्सी चाहिँ छ?
7: छ, सकिन हात पाकेर कस्तो मजा,
3: जे कुरा पनि सकिन लगाएपछि बल्ल भन्नुहुन्छ भाइ, ल ठिक छ, मैले जिस्काको मात्रै हुँ, मजाले लप्सी लप्सीमा के रे के भन्छ, अब यहाँ हामी सक्खर भन्छौँ, तपाईँहरू के भन्नुहुन्छ रे?
7: सक्खरै हो,
3: गुड भन्छन्, गुड पूर्वतिर त गुड, त्यो हालेर ऊ लप्सीको अचार बनाउनु होला मिठो पारेर, 1 वर्ष हुने गरी ल।
7: हुन्छ हुन्छ, मैले त बनाएर पनि खाइसक्यो फेरि छ।
3: अब तपाईँले आफ्ना साथीभाइ आफन्तहरू 8 जनालाई शुभकामना शुभेच्छा दिनुहोस् ल।
7: फर्स्टमा त म्याम हजुरलाई बर्खाको शुभकामना शुभदिनकै कामना अनि प्रवृत्ति मित्र सरलाई पनि धेरै धेरै शुभ दिन भन्न चाहन्छु अनि दसैँ तिहार पनि अब फोन लाग्छ लाग्दैन सबैलाई शुभकामना है भन्न चाहन्छु अनि रेडियो नेपाल परिवारलाई नै कार्य सफलताको शुभकामना भन्न चाहन्छु अनि हाम्रो प्रभा दिदीलाई धेरै सम्झेको छु है दिदी कता हो भन्न चाहन्छु अनि शेखर दाई रमिला बान्दा अनि सुनिल निर्देशी पारघरी भाइलाई पनि धेरै धेरै सम्झिरहेको छु है भन्न चाहन्छु अनि अरुण नदी खत्री अनि युक्त प्रसाद श्रेष्ठ अनि नरेन्द्र रिमाल अघि फोन काट्यो कि अस्तिको पालो थियो उहाँलाई पनि धेरै धेरै सम्झना अनि जीवन कार्की मनका साथीलाई पनि अनि बिमला याम्फूलाई भन्दै आजलाई चाहिँ जान्छु ल
3: शुभ दिन। झापाबाट सरस्वती राई झापाली कान्छीले हामीलाई फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि अर्को एकजना साथीसँग कुराकानी गरौँ। कहाँबाट को हुनुहुन्छ? हेलो
8: दर्शन हजुर।
3: दर्शन हजुर कहाँदेखि को बोल्नु भयो? धरानबाट के भन्नुभयो नाम?
8: आरिमिका राई।
3: आरिमिका अनि के गर्नुहुन्छ?
8: म केही नै गर्दिनँ, घरैसी हल्का काम गर्छु।
3: घरैसी काम गर्नुहुन्छ?
8: हजुर।
3: धरानको मौसम कस्तो छ त नि आरामिकाजी?
8: धरानतिरको मौसम आज बिहानतिर चाहिँ मजाले घाम लागिरहेको थियो, यतिखेरको समयमा चाहिँ धुम्म परिरहेको छ, पानी पर्ला पर्ला जस्तो भइरहेको छ
3: है। अझै पानीले छोड्ला जस्तो छैन, यो दसैँ त हिलामे दसैँ हुने हो कि क्या हो? ल ठिक छ, अब आरामिकाजीले आफ्ना साथीभाइ आफन्त आठजनालाई शुभकामना शुभेच्छा दिनुहोस् ल।
8: हस् हुन्छ, शुभकामना सन्देश राख्नु पर्दा फर्स्टमा एकदम मजाले बोल्नुहुन्छ दिदी हजुरलाई नै विशेष शुभ दिनको शुभकामना हाम्रो रेडियो इन्डिया टिमलाई नै अनि आगामी दिनमा जन्मदिन आइरहेको छ साथी गगन तेरो टुर्मी सृजना मुखिया उहाँहरूलाई जन्मदिनको अग्रिम शुभकामना कार्य सफलताको शुभकामना दादा चन्द्र बस्नु तरफमा बाजु थापा शेखर प्रसाद श्रेष्ठ आशिष नयन अनि प्रतिमा स्पर्शी जति पनि साथीहरूले प्रोग्राम सुनिराख्नु भएको छ विशेष गरी साथीहरूलाई पनि शुभ दिन है बाबा।
3: हस् धेरै धेरै धन्यवाद। धरानबाट आरामिका राईले हामीलाई फोन गर्नुभएको हो। अब पालो भएको छ फेरि पनि गीत सुनाउने। यो गीत हामीसँग चलचित्र बा एक योद्धाबाट समीक्षा अधिकारी र सागर आलीको स्वरमा रहेको छ। रचना अनि सङ्गीत हरि लम्सालको। यो गीतपछि तपाईँहरूसँग कुराकानी गर्न फेरि पनि आउँछौँ है त। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: आजको लागि कार्यक्रम शुभेच्छाको अन्तिम चरणमा हामी पुगिसकेका छौँ। अन्त्यमा केही साथीहरूसँग कुराकानी गर्ने समय छ हामीसँग, एउटा गीत त सुनाउनु नै छ। अहिलेलाई भने कहाँबाट को आउनुभयो स्वागत गर्छु। हेलो
1: हजुर, गुड मर्निङ।
0: गुड मर्निङ हजुर, नमस्ते। कहाँदेखि को बोल्नु भयो?
1: सहयात्री सर, उदयपुरबाट।
0: सहयात्री जी, के छ हाल खबर?
1: मेरो एकदमै ठिकै छ। हजुरको के छ खबर? लङ टाइम पछि फोन लाग्यो आज
0: है। सुन्न त सुनेर साथ दिनुभएको थियो होला त नि?
1: कन्टिन्यू सुनेर साथ दिन्छु, पालो भएको बेला पनि ट्राई गर्छु, कोही बेला लाग्छ कोही बेला लाग्दैन, त्यस्तै हो, सुनेर साथ दिइरहेको हुन्छु।
0: कोही बेला लाग्छ कोही बेला लाग्दैन नि?
1: हजुर,
0: फोन लगाउन धेरै गाह्रो छ भनेर थुप्रैको गुनासो आउँछ, अब के गर्ने होला त नि? उपाय नै छैन मसँग पनि।
1: हजुर हो नि, यस्तो हो, धेरै श्रोताले माया गरेर फोन डायल गर्ने हुनाले नेटको पनि प्रब्लम हो, नेट लागि पनि हाल्छ होइन, समस्या हुँदा लाग्न समस्या हुन्छ।
0: हो ठिक हो। अब हाम्रो सहयात्री सरुजीले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्।
1: ओके, सफलता हजुर लगायत टेक्निसियन मित्रलाई कार्य सफलताको शुभकामना, बाँकी पल्सु रहोस् भन्न चाहे। अनि साथीहरू भन्नुपर्दा आज बर्थडे सेलिब्रेट गर्ने साथी हुनुहुन्छ अविनाश अविरल, उहाँलाई ह्याप्पी बर्थडे टु यु, मेनी मेनी ह्याप्पी रिटर्न्स सर, उहाँ चालुको हर पाइला सफल चाल्छु म, लङ लाइफ शुभकामना, गड ब्लेस यु भन्न चाहे। साथीहरू भन्नुपर्दा हुनुहुन्छ रियम रुबी बान्त, नम्रता राई, सायमा राई, एल्सन एलिना, एक्सन विराज, आशिष नयन, ढकाल धर्मराज, अनि सोम कुमारी राई, रूपा राई, अनि त्यसै गरी हुनुहुन्छ प्रतिमेश्वर सी, दिदी अभागी रमिलो बान्तवासर गगनतिर थिए कान्छ लगायत, अललाई ह्याप्पी बर्थडे भन्ने भाइ भाइ।
0: हस्, धेरै धेरै धन्यवाद सहयात्री सरुले हामीलाई उदयपुरबाट फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
2: हेलो, नमस्ते, नमस्कार सिस्टर, म त यता इलामदेखि बोल्दैछु, रुबिना राई भन्नुपर्छ।
0: इलामबाट रुबिना राई, इलामको
2: बल्ला बल्ला बल्ला लास्टमा भए पनि जे होस् फोन लाग्न चाहिँ सफल भयो, अघिदेखि सुरुदेखि नै ट्राई गर्दा गर्दा धन्यमा त निदाइछु भने हो फोन ट्राई गर्दा यति धेरै गाह्रो
0: के गर्ने होला त, बर्बादै रहेछ त फोन
2: गाह्रो छ हौ। हाम्रो इलामको साथीहरूले त फोन त ट्राई गर्नु भएको छ कि छैन, त्यही पनि यस्तो गाह्रो।
0: अनि इलामतिर मौसम चाहिँ कस्तो छ त नि रुबिना जी?
2: हाम्रो मौसमको कुराकानी चाहिँ घरि घाम लाग्छ घरि बादलले छेकिहाल्छ, यस्तो यस्तै छ, पानी चाहिँ परेको छैन भन्नुपर्छ है हाम्रोतिर। अनि हजुरको के छ खबर? अनि काठमाडौँतिर कस्तो छ नि मौसम?
0: काठमाडौँतिर पनि बिहान मजाले घाम लागेको थियो, अहिले अलिकति बादल लाग्यो जस्तो भएको छ।
2: हजुर हजुर, अब के गर्नु, यस्तै हो मौसमको कुरा त हो। हजुर
0: हजुर, अब रुबिनाजीले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा फटाफट दिनुहोस् न त नि।
2: अन्तिममा फोन लाग्यो, अब साथीहरूको नाम त लिन्न होला केही छैन, मलाई जति पनि साथीहरूले रुबिना राई भनेर चिन्नुहुन्छ, सम्पूर्णको सम्पूर्णलाई नि आजको दिन शुभ रहोस् र बाँकी दिनहरू शुभसँग बिताउनु होला भन्दै म हजुरबाट छुट्टिन चाहन्छु, नमस्ते, बाई बाई।
0: हस्, धेरै धेरै धन्यवाद। इलामबाट रुबिना राईले हामीलाई फोन गर्नुभएको हो। आजको कार्यक्रमको अन्तिम श्रोता साथीलाई स्वागत गर्न चाहे, कहाँबाट को हुनुहुन्छ? हेलो
3: हेलो, नमस्कार रिता दिदी।
0: नमस्कार हजुर, कहाँदेखि पुको बोल्नु भयो?
3: म यता इलामबाट मुनामुखिया बोल्दैछु है त।
0: ओहो, अहिले त फेरि इलाममय भयो त नि, रुबिनाजी पनि इलाम तपाईँ पनि।
3: हजुर पक्कै पनि।
0: अनि मुनाजी के छ हाल खबर?
3: एकदम ठिकै छ, राम्रो छ। मौसमको कुरा गर्नुपर्दा एकदम घाम लागिरहेछ अहिले चाहिँ, बिहान चाहिँ घाम लाग्दै अहिले चाहिँ अलिक धुमि धुमिरहेको छ भन्नुपर्छ है त।
0: ल ठिक छ, अब आजको कार्यक्रमको अन्तिम श्रोता साथी पढ्नुभयो, धेरै लामो कुराकानी त गर्न पाइएन, तपाईँले आफ्ना साथीभाइ आफन्तहरूलाई फटाफट शुभकामना शुभेच्छा चाहिँ दिइहाल्नुहोस् ल।
3: हुन्छ, फर्स्ट अफ अल त हाम्रो एकदमै शुभ रहोस् है, शुभ दिन। हाम्रो टेक्निसियन मित्र सरलाई पनि नमस्कार भन्न चाहन्छु। अनि आज दिनमा बर्थडे मनाउनुहुन्छ प्रेम खड्का, अनि उसलाई जन्मदिनको धेरै धेरै शुभकामना, ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु। अनि मेरो केही साथीहरूलाई सम्झिनु पर्दाखेरि साथी लक्ष्मी छेत्री, आशिष, वरुण चन्दले, सुमी लिम्बू, कमला मुखिया, पूर्वी आकाश राई, भूमिका राई तामाङ, निश्चल निर्माण अणिम, अनि दाई रत्नमाधव थापा, युक्त प्रसाद श्रेष्ठलाई भन्दै बाई बाई।
0: हस् धेरै धेरै धन्यवाद। भर्खरै हामीलाई इलामबाट मुना मुखियाले फोन गर्नुभएको हो। आज हामीले 14 साथीहरूसँग कुराकानी गऱ्यौँ। 2 साथीहरू चाहिँ अघिल्लो साताको साथीहरू दोहोरिएको भएर उहाँहरूलाई हामीले नाम सोधेपछि बाई भनेर बिदा गऱ्यौँ र 12 चाहिँ मजाले गफ गऱ्यौँ। जो जो साथीहरूले आज टेलिफोन सम्पर्क गर्नुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद। जो सुनेर साथ दिनुभयो तपाईँहरूलाई पनि धन्यवाद। फोन नलागेपछि रिसाउँदै मलाई गाली गर्ने साथीहरूलाई पनि धन्यवाद। फोन लागेर पनि नउठेपछि मलाई गाली गर्ने साथीहरूलाई पनि धन्यवाद। 12 यहाँहरूले सुन्नुहुनेछ समाचार। समाचार प्रसारणपछि कार्यक्रम जीवन सुखसँगै साथी चन्दा विष्ट आउनुहुनेछ। अहिलेलाई भने शान्ति श्री परियार, सुरज तमु र साथीहरूको स्वरमा रहेको चलचित्र पेन्सन पट्टाको यो गीत तपाईँलाई सुनाउँछौँ। सुरज तमुको रचना अनि सङ्गीत रहेको छ। यसै गीत सँगसँगै शुभेच्छाको यो बसाईबाट म रिता तिमल सिन्हा र पराग पोखरेललाई धन्यवाद दिँदै बिदा हुन्छौँ। हवस् त, नमस्कार।

यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा दुईवटा विधेयक प्रस्तुत भएका छन्। बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 प्रस्तुत गर्नुभयो। यस्तै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रसभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले यही असोज 8 गतेदेखि 11 गतेसम्म परेको निरन्तरको वर्षाले पुर्याएको धन जनको क्षति, राहत तथा उद्धारको व्यवस्था, प्रभावितहरूको उचित व्यवस्थापन लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले वर्षाका कारण काली गण्डकी नदीमा आएको बाढीले गण्डकी प्रदेशका सबै

आगामी छलफल गत साता संयुक्त राष्ट्रसङ्घको महासभाको क्रममा इरानले प्रस्तुत गरेको साथ दिने प्रस्तावको संशोधित स्वरूपमा केन्द्रित हुने अधिकारीहरूले अनुमान गरेका छन्। अब खेलकुद। जापानमा जारी 20 एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलमा श्रीलङ्कासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। नागोया स्थित कोरोगी स्पोर्ट्स पार्कको मैदानमा आज तय भएको नेपाल र श्रीलङ्का बीचको खेल वर्षाका कारण सुरु हुन नसकेको हो। लगातारको वर्षाका कारण टस समेत हुन नसकेपछि खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ। यो सँगै सेमी फाइनलमा पुग्ने नेपालको सपना यसपालि पनि अधुरै रहेको छ। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो मध्याह 12 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।

प्रभावित हुन छोडे शक्ति र ऊर्जा हाम्रो सधैँ उच्च रहन्छ। नमस्कार, कार्यक्रम जीवन सुखबाट तपाईँको जीवनमा सुखको खोजी, सुखद साथ अनि साङ्गीतिक यात्रामा। कार्यक्रम जीवन सुख हामीले हरेक साताको मङ्गलबार मध्याह बाह्र बजेको समाचारपछि सुनाउँदै आएका छौँ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको यो कार्यक्रम एफएम 98.1 र 103 मेगाहर्ज र इन्टरनेटमा www.radionepal.gov.in र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सकारात्मक सोच, सुखको खोज, कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा आउनुहोस्। आज पनि स्वागत गर्छु प्राविधिक साथी पराग पोखरेलसँगै म चन्दा विष्ट। रेडियो नेपाल सुन्दै हुनुहुन्छ भने कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा केही समय हामीसँगै रहिदिनको लागि आत्मीय आग्रह गर्ने है त। अनि कता हुनुहुन्छ, कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, जहाँ जता हुनुहुन्छ मस्त रहनुहोस्, व्यस्त रहनुहोस्, सुरक्षित रहनुहोस्। अनि आशा, भरोसा र विश्वास, यो जीवनका तीन आधारलाई आत्मसात गरेर दैनिकीमा रमाउनुहोस्, यही नै भन्छौँ हामी। जीवन हामीले पाएको अमूल्य उपहार हो। यो अमूल्य उपहारमा दिगदारीपन, अल्छीपन यी सबलाई त्यागेर खुसी र उमङ्गमा बाँच्न सिकौँ हामी, यो पनि भन्छौँ। र यस्तै यस्तै जीवनका आशा, भरोसा र विश्वासलाई बाँड्नको लागि कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा आज फेरि एकचोटि जोडिएका छौँ। आज हामी कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा कृषि कर्मको कुरा गर्नेछौँ र नेपालको युवाको रोजाइमा पढ्दै गएको जुन वैदेशिक रोजगारी छ त्यसबाट फर्किएका र वैदेशिक रोजगारीमा नगइकन एउटा युवाहरूले विकल्पको रूपमा कृषि पेसालाई अप्नाउँदै आउनुभएको छ नि, त्यही युवाहरूको सफलताको कथालाई आज हामी जोड्नेछौँ। र आज कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा कृषिसँगै जोडिएको गीत सौगात पनि हामीले यहाँहरूको लागि रोजेर छानेर ल्याएका छौँ। सबैभन्दा अगाडि चाहिँ धर्मराज थापाको स्वरमा रहेको यो सदाबहार गीत सौगात, सधैँ अति नै प्रिय रहेको यो गीत सौगात यहाँहरू माझ राख्दैछौँ, सुनौ।

What? अनौ हलो समय बाँझो खान्छ कमाई, हिउँदो वर्षा भरि जोत्छ यसै गरी,

टक टक टक टक टक टक टक रे हो यतिका दिन गयो बसेर के भयो काम गर्ने दिन सबै भाइ हिँड हो रा

हरियो डाँडामाथि हलो जोत्ने दादी धनराज थापाको यो गीत सौगातले कहाँ पुर्याइदिन्छ मनलाई। सङ्गीतमा कति अपार शक्ति छ, यो गीत मात्र होइन नेपाली मौलिकता र कृषिसँग जोडिएको रमाइलो पललाई पनि यसले यादगार बनाइदिन्छ। र त यो गीत सौगात आज कार्यक्रमको आरम्भमा राखिए औ भने हामी लोकदोहोरीमा जहाँ कृषि कर्मको बयान छ, कृषि कर्मलाई आत्मसात गरिएको छ, त्यो गीत सौगात हामी आज यहाँहरूमा राख्नेछौँ। यति भन्दै गर्दा भन्न मन लागेको छ, कृषि पेसामा लागेर गाउँमै आफ्नै थाथलोमा रोजगारीको अवसर सिर्जना गर्दै आएका युवा पुस्ताले कृषि कर्ममा नयाँ आशा विश्वास जगाएका छन् भन्दा पनि खुसी लाग्छ नि होइन। हामीले देखि पनि रहेको छौँ जसमा अहिले त हाम्रा युवा पुस्ताले आधुनिक कृषि प्रविधिहरूको पनि प्रयोग गरेर स्मार्ट कृषिमा लाग्नु भएको छ। युवाहरूको आकर्षण कृषिमा बढेको देख्न अहिले हामीले सकेको छौँ। सरकारले पनि समृद्ध कृषिको लागि युवा उद्यमशीलता विकासमा जोड दिएको छ। स्थानीय स्तरदेखि नै कृषि उत्पादन र कृषि उत्पादकत्व वृद्धि तथा रोजगारी सिर्जना गर्नु असाध्यै महत्त्वपूर्ण कार्य हो भनेर त्यसमा साथ दिँदै पनि आएको छ। हामीले देखेका हौँ, हामीले सुनेका हौँ, केही समय अगाडि मात्र अलि पहिला यो युवाको रोजाइमा त्यति कृषि चाहिँ परेको थिएन। पढे लेखेकोहरूले त झन् के कृषि कर्म गर्ने, खेतबारी गर्ने भन्ने सोच थियो, तर त्यो सोचमा अहिले परिवर्तन आएको छ। अहिले कृषि पेसामा बिस्तारै युवाहरू आकर्षित हुन थालेको हामीले देख्न सक्छौँ। एक समय कृषि पेसा भन्ने बित्तिकै नाक खुम्चाउने युवा पङ्क्ति त अहिले त यो पेसामा आकर्षित हुन थालेपछि कृषि कर्मले नयाँ रूप देखाउन थालेको छ। नेपालका युवाको रोजाइमा पढ्दै आएको कतिपय त वैदेशिक रोजगारीबाट फर्किएका, कतिपयले यो कोरोना महामारीको समस्या परेपछि युवाहरूले विकल्पको रूपमा कृषि पेसामा आउन चाहेको कुरा पनि आएको छ। कृषि पेसा भन्नासाथ समाजले समेत दुखी पेसा मान्ने गरेकोमा यसको व्यावसायिकतासँगै युवा पुस्ता यसमार्फत आकर्षित बन्न थालेको हो। वैदेशिक रोजगारमा गएका धेरै युवाले रोजगारी गुमाएपछि उहाँहरू आफ्नो देशमा केही गर्नुपर्छ भनेर पनि सोच पलाएको हुनुपर्छ। कोरोनापछि वैदेशिक रोजगारीबाट फर्किएपछि कतिपयले अन्य पेसा अँगालेका युवाले पनि आफ्नो पुरानो पेसासँगै कृषिलाई सँगसँगै लान थालिएको छ। कृषि पेसामा रमाइरहेका युवा पुस्ता देख्दा साह्रै खुसी पनि लाग्छ, किनकि हामीले गर्नुपर्ने कामहरू धेरै छन्, सम्भावनाहरू धेरै छन्। हामीले उत्पादन गरेर आयात घटाएर निर्यातमा लाग्नु पनि परेको छ र आफै आत्मनिर्भर, कृषिमा आत्मनिर्भर हुन सक्यो भने त हामीले खोजेको समृद्ध समाज, समृद्ध देश, समृद्ध परिवार, समृद्ध जीवन यो हाम्रो पुरा हुनेछ, यसमा दुई मत नै रहँदैन नि, होइन र? यसैले पनि आज हामीले कृषि पेसाको पाटोलाई यहाँहरूमाझ पल्टाउन लागेका छौँ। युवाहरूले यसमा कसरी सफलता हासिल गर्नुभएको छ, दुई युवा पुस्तामध्येकै दुई युवा कृषकले प्राप्त गर्नुभएको सफलताको प्रसङ्गलाई यहाँहरूमाझ राख्नेछौँ। तर त्यसभन्दा अगाडि भने यहाँहरूमाझ एउटा लोकदोहोरी यहाँहरूमाझ राख्दैछौँ, नवीन केसी र डम्बर चन्दको स्वरमा कृषि कर्मसँग जोडिएको यस्तै लोकदोहोरी आज हामी कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा यहाँहरूमाझ सुनाउँदै जानेछौँ।

बाजो बारी खन्चुरा गाउँमै गर्छु कृषि, हामी सबै मिली गाउँमै गरौँ कृषि, विदेश जाने कुरालाई मनैदेखि बिर्से। यो कस्तो रमाइलो गीत सौगात है, प्रेरक पनि छ, शब्दभाव कति मिठो, जति सुने सुनिरहेको जस्तो लाग्ने। प्राविधिक साथीले बिचमै रोक्ने के भन्नुभएको थियो, होइन पुरै सुनौ, जति सुन्यो सुनौ सुनौ लाग्यो कि। आज जीवन सुखको यो साङ्गीतिक यात्रा कृषिमय छ, किनकि कृषिमा हाम्रो जीवन सुख रहेको छ नि त। हामी नेपालीको जीवन सुखको आधार कृषि पनि हो। आफ्नो खेतबारीमा केही फलेको, केही फुलेको, केही उब्जनी भएको हेर्दा पनि कति रमाइलो लाग्छ। झन् आफैले रोपेको, गोडेको, स्याहार गरेको त्यो उत्पादनसँग मन जोडिएको हुन्छ, मनको खुसी जोडिएको हुन्छ, मनको खुसीसँग सन्तुष्टि जोडिएको हुन्छ। आफ्नो कर्ममा पाइने सन्तुष्टिभन्दा ठुलो यो संसारमा के होला हामी भन्छौँ नि। अरूको कमाइमा, अरूले दिएको भरमा बाँच्नेहरूले त दिएसम्म त हो, तर आफ्नै कमाइमा, आफ्नै कर्ममा अरूलाई दिन सक्नु भनेको त ठुलो उपलब्धि हो नि त। अनि यो कृषिमा भन्दा कहाँ होला, होइन र? आफ्नो बारीभरि काँक्रा फर्सीहरू फलुन्, आफ्नो खेतहरू धान गहुँले लहलह भएको होस्, आफ्नो बगैँचाहरूमा फलफुल लटरम्मा फुलुन्, कति रमाइलो छ योसँग। त्यो अझ कृषि कर्म गर्नेहरूलाई भन्दा अरू कसलाई थाहा होला र, होइन र पनि रमाइलो लाग्छ नि त। आज हामीले कृषि कर्ममा लाग्नुभएको युवा पुस्ताको यो सफलताको प्रसङ्गलाई यहाँहरूमा आज जोड्छौँ भनेको थियौँ, किनकि आज कृषिसँगै सम्बन्धित लोक दोहोरीहरू अब हामी क्रमशसँगै यहाँहरूमा आज राख्दै जानेछौँ। त्यसभन्दा अगाडि यो राष्ट्रबाट हामीले सावार गरेको अम्बा खेतले खेतीबाट बदलेको एउटा दैनिकी, जहाँ चाहिँ एक सिजनमै 2.5 लाखको आम्दानी हुने गर्छ, यो सुन्दा पनि कस्तो रमाइलो लाग्छ। यो रमाइलो जोडिएको छ बाँकीको खजुरा गाउँपालिका 2 को सृजना खत्री विष्टसँग। उहाँले यो कार्यक्रम सुन्दै गर्नुभएको होला कि, होइन? अनि कहीँ कतै सृजना खत्रीसँग सम्बन्धित तपाईँको साथीभाइ कोही कसैले सुनेको छ भने पनि उहाँसम्म पुर्याइदिनुहोस्। उहाँको यो अम्बा खेतीले हामीलाई एकदम खुसी जगाएको छ र यो अरू धेरैको लागि एउटा सम्भावनाको पाटो पनि हुन्छ। के गरौँ भनिराख्नु भएको हुनेको लागि अहिले हामीले धेरै यो एभोकाडोको अनि सुन्तलाको यस्तै गरी ड्रागन फ्रुट्स यिनीहरूको त सुनेको थियौँ, अम्बा खेती चाहिँ त्यति धेरै सुनेको थिएन। घरतिर फल्ने, अलिअलि बजारमा आउने, अहिले त इन्डियाबाट अरू विभिन्न बाहिरी देशबाट पनि अम्बाहरू हाम्रो यहाँ भित्रेको हामीले देखेको छौँ। तर अम्बामा पनि हामी आत्मनिर्भर हुन सक्यौँ भने आयातलाई रोकेर निर्यात गर्न सक्यो भने झन् कति राम्रो हुन्थ्यो होला। हो, अब अम्बा खेती पनि हुन थालेको छ र जहाँ हाम्रा युवा किसानहरूले सफलता पनि हासिल गर्न थाल्नुभएको छ। अब यो बाँकी खजुरी गाउँपालिकाको रेखा खत्री विष्टको अम्बा खेतीको कुरा गरौँ है त। 1 बिघा खेतमा उहाँले ताइवानी अम्बा लगाएर सिजनमा करिब 2,50,000 रुपियाँसम्मको आम्दानी गर्दै आउनुभएको रहेछ। अम्बा खेतीमा धान र तोरीभन्दा कम मेहनत लाग्ने र बजारमा समस्या नभएको उहाँको बुझाइ छ, अनुभव छ। त्यसैले अम्बा खेती विस्तार गर्ने योजना पनि बनाउनु भएको छ। उहाँको बगैँचामा उत्पादित अम्बा मुख्य रूपमा नेपालगञ्ज बजारमा बिक्री हुँदै आएको छ। अब बाँकी भनेपछि नेपालगञ्ज ठुलो एउटा बजार पनि हो र स्थानीयले पनि खेतीको अनुसरण गर्न अहिले चासो देखाइराख्नु भएको छ। सृजना खत्री विष्टले 4 वर्ष अघि आफ्नो 1 बिघा खेतमा ताइवानी अम्बा लगाउने कुरा गर्दा, त्यो योजना बनाउँदा, निर्णय लिँदा भविष्यको आम्दानी कस्तो होला त्यो खासै अनुमान गर्न चाहिँ सक्नुभएको रहेनछ। धान र तोरी फलाउँदै आउनुभएको खेतमा सुरु गरिएको अम्बा खेतीले अहिले उहाँलाई परम्परागत खेतीभन्दा राम्रो आम्दानी दिन थालेपछि मक्ख पर्नु भएको छ। व्यावसायिक रूपमा गरेको अम्बा खेतीबाट एक सिजनमै, यो त ठुलो कुरा हो नि त, होइन, 2,50,000 रुपियाँ आम्दानी हुने भनेको। र उहाँको अनुसार अम्बाको वर्षमा दुई सिजन हुने रहेछ फल्ने। धान र तोरी खेत गर्दै आएको खेतमा व्यावसायिक अम्बा खेती सुरु गर्दा
केही जोखिम केही चुनौती लिएको जस्तो लागेको थियो, तर राम्रो आम्दानी हुन थालेपछि चाहिँ अहिले उहाँ खुसी पनि हुनुहुन्छ, सन्तुष्ट पनि हुनुहुन्छ। अम्बा खेती अरू जस्तो धेरै मेहनत गर्नु नपर्ने यसको एउटा विशेषता पनि रहेछ। त्यसैले अन्न फल्ने खेतमा व्यावसायिक रूपमा अम्बा खेती गर्न सकिन्छ भन्ने कुरा यहाँबाट पनि प्रष्ट हुन्छ। र यो अम्बाको खेती ताइवानी त्यो बिरुवा चाहिँ कहाँबाट आयो भन्दा भारतबाट बिरुवा ल्याएर खेती गर्नुभएको रहेछ। र अहिले ताइवानी प्रजातिका अम्बाहरू फलिरहेको छन् उहाँको खेतबारीमा। केही स्थानीय जातका बिरुवाहरू पनि लगाएको छ र उत्पादन भएको अम्बालाई किरा र चराचुरुङ्गीबाट जोगाउने एउटा राम्रो कायदा पनि रहेछ, त्यो उपाय पनि रहेछ। के भन्दा फलमा प्लास्टिकको प्याकिङ गर्ने प्रविधि पनि हामीले अप्नाउन सक्दो रहेछ। उहाँले पनि त्यही अप्नाउनु भएको रहेछ। प्लास्टिकले त्यो बोटमै फल लाग्दाखेरि प्याक गरिदियो भने किरा सुगा यो चराचुरुङ्गीबाट जोगिँदो रहेछ र बजार यसको त्यो रङ पनि राम्रो देखिने हुनाले आकर्षक पनि हुने रहेछ। अम्बा व्यवसायबाट व्यावसायिक आम्दानी लिन थालेको चाहिँ 1.5 वर्ष भएको रहेछ। धान गहुँको तुलनामा अम्बा खेती गर्न सहज पनि भएको उहाँको अनुभव छ। र अम्बा पाकेपछि प्राय आफैले टिप्ने र ठेक्कामा बगैँचा दिँदा भने खरिदकर्ताले नै फल टिपेर लैजाने पनि एउटा यो पनि सम्भावना रहेछ। र अम्बा बिक्रीको लागि बजारको समस्या नरहेको सृजना बताउनुहुन्छ। बगैँचामा अम्बा तयार भएपछि व्यापारीहरू आफै आउने र कतिपय ग्राहकहरू घरबाट खरिद गर्न पनि आउनुहुँदो रहेछ। र हाल बगैँचामा उत्पादित अम्बाको मुख्य बजार नेपालगञ्ज रहे पनि अब यसको उत्पादन बढ्दै गर्दा बजार विस्तार गर्ने पनि सोच रहेको देखियो। र व्यावसायिक खेतीको स्थानीय स्तरमा प्रशंसा भएको मात्र होइन, अरूले अनुसरण पनि गर्न थालेपछि अम्बा खेतीमा अर्को एउटा नयाँ सम्भावना देखिएको छ। त्यसो हो भने के गर्ने त भन्ने कोही कहीँ कतै सोचमा हुनुहुन्छ भने आफ्नो खेतबारीमा अब अम्बा उत्पादन पनि गर्न सकिँदो रहेछ। अम्बा खेतीले पनि कृषि कर्ममा सफलता हासिल गर्न सकिन्छ, एउटा नयाँ आयाम हो कृषि कर्ममा जीवनको खोजी। आज कार्यक्रम जीवन सुखको विषय पनि यही रहेको छ र अबको गीत सौगात पनि यसै रहेको छ। अब फेरि पनि लोकदोहोरी शङ्कर पन्त र सुनिता बुढा छेत्रीको स्वरमा कार्यक्रम जीवन सुख सुन्दै रहनुहोला।

किन बेच्ने पसिना, किन विदेश जाने, देशमै गरी खाने, म त किसानी। कस्तो राम्रो ती सौगातहरू, लोक दोहोरी गीती सौगात जति सुने पनि नपुग्ने, म आफै सुनेर मक्ख परेछु। यो गीती सौगात यदि सुन्दै हुनुहुन्छ, अझ खेतबारी बगैँचामा बसेर सुन्दै हुनुहुन्छ भने अझ कति रमाइलो लागिरह होला है। अनि आफ्नो कृषि कर्म हेर्दै सुन्दै हुनुहुन्छ भने अझ रमाइलो लागिरहेको होला। यो गीती सौगात सुन्दै गर्दा खेतबारीमा त्यो लहलह फलेको फलफुल, फुलहरू अनि तरकारीहरू, त्यो सब सबैको सम्झना पनि आइरहेको होला है। किन खुसी लागिरहेछ थाहा छैन। आज यो गीती सौगात सुनाइरहँ, अलिक कम बोलौँ जस्तो पनि लागेको छ, तर कृषि कर्म गर्नेहरूको सफलताको कुरालाई, प्रसङ्गलाई पनि त जोड्नु छ होइन। यसपछि त फेरि हामी यहाँहरूमा आज राख्नेछौँ पशुपति शर्मा र सीता केसीको मलाई अमेरिकानी ए कस्तो रमाइलो गीती सौगात। यो अब केही समयपछि, यो प्रसङ्गपछि हामी सुनाउनेछौँ। अब बाँकीबाट दाङतर्फ लाँदैछौँ है हामी। अब तुलसीपुर महानगरपालिकाको वसन्त भण्डारीको कृषि कर्म, कृषि सफलताको प्रसङ्गलाई यहाँहरूमा आज जोड्दैछौँ। यदि तपाईँ तुलसीपुर महानगरपालिका 12 रजिनामा जानुभयो भने तपाईँहरूले वसन्त भण्डारीले 6.5 बिघा जमिनमा फलाउनु भएको गोलभेडा, बोडी, काँक्रो, भेडी खोर्सानी अनि बेमौसमी तरकारीहरू लह लह फलेको देख्नुहुन्छ। उहाँको पसिना र पौरखले बारीभरि अहिले लह लह तरकारीहरू फलिरहेको छन् र उहाँको यो पहिचान पनि फेरिएको छ। धेरैले आश्चर्य मानेर राम्रो उत्पादनको प्रतिक्रिया दिँदा उहाँ खुसी पनि हुनुहुन्छ। को खुसी नहोला होइन आफ्नो कर्ममा। केही समय अगाडिसम्म, हिजोको दिनमा उहाँ प्रहरी सुरक्षाकर्मीको रूपमा पहिचान बनाउनु भएको थियो भने अहिले व्यावसायिक सफल कृषकको चिनारी पाउनु भएको छ। उहाँको तरकारी खेती त्यस क्षेत्रको एउटा नमुना बनेको छ, जसले उपभोक्तालाई मात्र होइन कि कृषिलाई पनि लोभ्याएको छ। वरपरिका जमिनको बिचमा हरियाली रहेको तरकारी खेती बिच लटरम्म फलेका र पाकेका गोलभेडा र बिमौसमी बोडी, काँक्रा, भेडी खोर्सानी, सिमी, काउली, बन्दा, धनियाँ उत्पादन एकदमै राम्रो भएको छ। कृषक वसन्तले तरकारीका बेर्नाहरू समेत तयार गरी बिक्री वितरण पनि गर्दै आउनुभएको छ र यसबाट उहाँले मनोज्ञ आम्दानी प्राप्त गर्न सफल हुनुभएको छ। धेरै सफल कृषकमध्येको एक प्रतिनिधि पात्र हुनुहुन्छ वसन्त भण्डारी। अहिले यो दाङ जिल्लाका किसानका लागि उहाँ एक सफल कृषकको उदाहरण पनि बन्नुभएको छ र उहाँले प्रहरी सेवामा 16 वर्ष रहनुभयो र सेवानिवृत्त भएपछि प्रहरी सेवाबाट बाहिरिएपछि आफ्नै गाउँमा वर्षौँदेखि खण्डहर रहेको 6.5 बिघा जमिन मासिक करिब 2 लाख भाडामा लिएर तरकारी खेतीको सुरुवात गर्न थाल्नुभएको हो र थोपा सिँचाइ तथा मल्चिङ प्रविधिबाट उहाँले यो खेती गर्दै आउनुभएको छ। सुरुमा उन्नत जातको मकै र तोरी खेत गर्नुभए पनि त्यसबाट सन्तोषजनक आम्दानी प्राप्त नगर्नु भएपछि उहाँले दोस्रो वर्षबाट चाहिँ बेमौसमी तरकारीको सुरु गर्नुभएको थियो र व्यावसायिक ढङ्गबाट अगाडि बढ्ने गरी वसन्त भण्डारीले बहुउद्देश्य कृषि फर्म दर्ता गरेर काम सुरु गर्नुभयो र तुलसीपुरकै एक कृषि फर्म अवलोकन गरेर काम र तरिकाको जानकारी लिनुभयो, धेरै कुरा सिक्नुभयो र अहिले तरकारी खेतीमा यति धेरै सफलता हासिल गर्दै आउनुभएको छ र बेमौसमी तरकारीबाट सोचेभन्दा राम्रो आम्दानी भएपछि उहाँले वार्षिक रूपमा रु 25-30 लाखसम्म बचत गर्न पनि सफल हुनुभएको छ। तरकारी खेतीमा अहिलेसम्म रु 20 लाखभन्दा बढी लगानी र अहिले 15 जनालाई रोजगार पनि दिनुभएको छ। कृषक भण्डारीले उत्पादन गर्नुभएको, वसन्त भण्डारीले उत्पादन गर्नुभएको यो व्यापारीहरूले चाहिँ खेतबाटै उठाएर लाने गरेका छन् र उत्पादन, उहाँको उत्पादन चाहिँ तुलसी, घोराई, काठमाडौँ, बुटोल, नेपालगञ्ज, धनगढी, महेन्द्रनगरसम्म पुग्ने बताउनुहुन्छ। यो सफलतालाई जोडेर उहाँको अनुभवलाई फेरि पनि यहाँहरूमा आज राख्नेछौँ। अहिलेको लागि भने आज कृषिमय कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा पशुपति शर्मा र सीता केसीको युगल स्वरमा रहेको यो लोकदोहोरी यहाँहरूमा आज राख्दैछौँ।

मलाई अमेरिका यही जापान पनि यही चिन्ता छैन कि यो गीत सौगात यहाँहरू माझ राख्यौँ. गीत सौगातहरू राख्दै गर्दा के गर्ने, रोक्नै मन छैन. आज गीत सौगातै सुन्न सुनाउन मन लागिरहेको छ. र पनि कृषकहरूको सफलताको प्रसङ्गलाई यहाँहरू माझ हामीले राखी पनि रहेको छौँ. तुलसीपूर्ण उपमहानगरपालिकाको कृषक बसन्त भण्डारीको खेती किसानीको कुरालाई यहाँहरू माझ जोड्यौँ. नेपाल कृषि प्रधान देश भएको र यो अर्थतन्त्रमा पनि कृषि क्षेत्रको महत्त्व पूर्ण योगदान रहेकोले सरकारले यस क्षेत्रलाई सहयोग समन्वय र सहजीकरण गर्नुपर्ने बसन्तको सुझाव पनि छ. र देशभित्रै सिपमूलक कृषि कार्यक्रम सञ्चालन गर्नुपर्ने र युवालाई लक्षित गरी स्वदेशमै रोक्न एकीकृत कृषि व्यवसाय सञ्चालनमा ल्याउने आवश्यकता उहाँको अनुभवले पनि भनेको छ. साथै स्थानीय सरकारले कृषि उत्पादनमा तरकारीको मूल्य निर्धारण गरी बजार व्यवस्थापनमा सहयोग पुर्याउनु पर्ने पनि उहाँको भनाइ छ. तरकारी उत्पादनको क्षेत्रमा पाएको सफलताले धेरै कृषकहरूले छोटै अवधिमा उदाहरणै बन्न पनि सफल हुनुभएको छ. यसैले पनि आज हामीले कृषक बसन्त भण्डारीको यो खेती किसानीको कुरा यहाँहरूमा सुनायौँ. यसमा अब जागिर एक्लैको लागि हुन्छ, तर आफ्नो खेतीमा लाग्दाखेरि दैनिकी धेरैले रोजगारी पाउँदा त्यो सन्तोषको विषय पनि बन्छ. र अहिले विदेश सानो साटो सानो तिनो लगानीमा आफ्नै देशमा आफ्नै थातोलोमा स्वरोजगार गर्न सकिन्छ भन्ने कुरा बसन्त जस्तै धेरै कृषकहरूले गरेर देखाउनु पनि भएको छ. आफू खटेर मेहनत गर्नु पर मेहनत गर्न सक्ने हो भने नेपालमै पैसा कमाउन सकिन्छ. नाम दाम र काम यही नै पर्याप्त छ भनेर धेरै किसानहरूले अहिले देखाइदिनु पनि भएको छ. विदेशबाट फर्केर कृषि क्षेत्रमा लाग्नुभएको अनि आधुनिक कृषि पेसामा लागेर सफल हुनुभएको धेरै कृषकहरूले आफ्नो जीवन आफ्नो कर्मलाई सफल मात्र बनाउनु भएको छैन, धेरैको लागि सम्भावनाको पाटो र बाटो देखाइदिनु पनि भएको छ. बाटो देखाउनु कति ठुलो कुरा हो नि, होइन? त्यो पनि कृषि कर्ममा आफ्नो परिवारसँग रहेर आफ्नो आफन्तजनमा आफ्नै थातथलोमा आफ्नै जन्मथलोमा रहेर यदि कर्म गरेर खुसी हुन सकिन्छ भने त्योभन्दा ठुलो कुराहरू के हुनसक्छ. यसैले पनि आज हामीले कृषि कर्मको कुरालाई यहाँहरूमा आज जोड्यौँ. कार्यक्रम जीवनसुखको यो साङ्गीतिक यात्रामा कृषिसँगै सम्बन्धित कस्तो राम्रो शब्दभाव, कस्तो राम्रो लोक दोहोरी यहाँहरूमा आज जोड्यौँ पनि. खुसी कहाँ छ त, कर्ममा छ. अनि कर्ममा पनि हामी नेपालीहरूको कृषि कर्म अझै महत्त्वपूर्ण छ. यही प्रसङ्गलाई आज हामीले कार्यक्रम जीवनसुखमा राख्यौँ. कृषि कर्मप्रतिको आशा विश्वास र भरोसाले सफलता हासिल गर्दै जाओस् यही कामनासँगै आजको लागि कार्यक्रम जीवनसुखको यो साङ्गीतिक यात्राबाट बिदा माग्दै गर्दा यहाँहरूमाझ अर्को एउटा कृषिसँगै अन्तर्सम्बन्धित मिठो लोक दोहोरी यहाँहरूमा आज राख्दैछौँ. दिउँसो एक बजेको समय सदा चाहिँ समाचारको रहनेछ. जहाँ जता हुनुहुन्छ मस्त रहनु, व्यस्त रहनुहोस्, हरेक पल शुभ रहोस्, सुखद रहोस् यही कामनासँगै प्राविधिक साथी पराग पोखरेललाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु. अर्को साता मङ्गलबार हामी कार्यक्रम जीवन सुखको साङ्गीतिक यात्रामा भेट्ने नै छौँ. आजको लागि भने नमस्कार, शुभ दिन.

0: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: रु 3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। मन्त्री परिषदको बैठक आज बस्दैछ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा दिउँसो 3 बजे बस्ने बैठकमा समसामयिक विषय तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने जनाइए पनि बैठकका एजेन्डाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। प्रतिनिधि सभाको आजको बैठकमा केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको बहुमतले स्वीकृत गरेको हो। बैठकमा विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै कानुन मन्त्री गौतमले सरकारले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश निष्क्रिय हुँदा अध्यादेशले चलाएका दफाहरू रिक्त हुने अवस्थामा पुगेकाले तिनलाई कानुनी रूपमा जगाउनका लागि विधेयक ल्याइएको बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले सरकार र सरकारी निकायमा थप पारदर्शिता र जवाफदेहिता कायम राख्न राजनीतिक स्वार्थभन्दा माथि उठेर सार्वजनिक हित, सुशासन र नागरिक अधिकारलाई केन्द्रमा राखी विधेयक अघि बढाउनु पर्ने सुझाव दिनुभयो। सांसदहरूले कानुनी सेवा प्रवाहलाई छिटो, पारदर्शी र जवाफदेही बनाउन कानुनी तथा डिजिटल प्रणालीमा आवश्यक सुधार गर्दै प्रविधि मैत्री शासन व्यवस्थालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले यही असोज 8 गतेदेखि 11 गतेसम्म परेको निरन्तरको वर्षाले पुर्याएको जनधनको क्षति, राहत तथा उद्धारको व्यवस्था, प्रभावितहरूको उचित व्यवस्थापन लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले वर्षाका कारण काली गण्डकी नदीमा आएको बाढीले गण्डकी प्रदेशका सबै जिल्लाका नदी तटीय क्षेत्रमा रहेका बस्ती, सडक संरचना, पुलहरू लगायतमा ठूलो क्षति पुर्याएको भन्दै तत्काल मृतकका परिवारलाई राहतको व्यवस्था, बेपत्ताहरूको खोजी कार्य, विस्थापितहरूका लागि सुरक्षित स्थानमा उचित व्यवस्थापन गर्न माग गर्नुभयो। वर्षाले स्याङ्जा पर्वत र गुल्मीको संगम स्थल सेती बेणीमा रहेको एसियाकै सबैभन्दा ठूलो शिलामा क्षति पुर्याएकाले त्यसको संरक्षण गर्नुपर्ने तथा बाढीले पुर्याएको क्षतिको प्रारम्भिक विवरण प्राप्त भइसकेकाले त्यसका आधारमा सरकारले तदारुकताका साथ काम अगाडि बढाउनु पर्ने बताउनुभयो। सांसदहरूले कैलाली जिल्लामा प्रत्येक वर्ष वर्षायाममा नदी कटान र डुबानका कारण खेतीयोग्य जमिन नष्ट हुने र बस्तीमा बाढी पस्ने समस्या दोहोरी रहने भन्दै समाधानका लागि सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो। सांसदहरूले चाडपर्वका बेला बढ्ने बजार महँगी तथा कालो बजारी नियन्त्रण गर्नुपर्ने, चाडपर्वमा सडकमा मानिसको चाप थप बढ्ने भएकाले जीर्ण सडकहरूको मर्मत तथा स्तर उन्नति गर्नुपर्ने, विभिन्न स्थानमा क्षति पुगेका पुलहरूको निर्माण कार्य तत्काल अगाडि बढाउनु पर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ। परराष्ट्र मन्त्री खनालले जातीय विभेद, रङ्गभेद, विदेशी विरुद्धको घृणा तथा प्रणालीगत अन्याय अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको हो। दरबान घोषणा तथा कार्ययोजनाको 25 वार्षिक उत्सवको अवसरमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आज आयोजित उच्च स्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले विभेद र बहिष्करण अझै पनि मानव क्षमताको विकासमा बाधक रहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा पर्यटन मन्त्री विजिथा हेराथ बीच आज भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुन न्युयोर्कमा रहनुभएका परराष्ट्र मन्त्री खनालले साइडलाइन भेटवार्ताका दौरान श्रीलङ्काका समकक्षी हेराथसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। अविरल वर्षापछि गत आइतबार मनाङको घट्टे खोलामा लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ। नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको छ।
बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या 12 पुगेको छ। पछिल्लो 3 दिन यता बागलुङका विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा 12 जनाको मृत्यु भएको हो भने 1 जना अझै बेपत्ता छन्। कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतका तटीय बस्तीमा ठूलो क्षति पुर्याएको केही दिन नबित्दै जिल्लाका विभिन्न ठाउँमा सुक्खा पहिरो खसेपछि स्थानीय थप समस्यामा परेका छन्। पश्चिम बागलुङको बडीगाड गाउँपालिकामा चलेको तीव्र गतिको हुरीले दर्जन बढी घरमा क्षति पुगेको छ। हावाहुरीले घर, गोठ, विद्यालय र कृषि बालीमा क्षति गरेको बडीगाड गाउँपालिकाका अध्यक्षले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।

0: उपलब्ध छन्। छाने छाने लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब बाँकी समाचार। कुनै पनि पल नछुटाउनुहोस् भन्ने नाराका साथ आज संसारभर विश्व मुटु दिवस मनाइँदैछ। विश्व हृदय महासङ्घ र विश्व स्वास्थ्य सङ्गठनले सन् 1999 सेप्टेम्बर 29 तारिकमा यो दिवस मनाउने घोषणा गरेपछि मुटु दिवस मनाउन थालिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले इरानलाई प्रतिबन्धमा राहत र रोक्का गरिएका रकममा पहुँच दिने प्रस्ताव गरेको भन्ने समाचार झुठो भएको भन्दै खण्डन गर्नुभएको छ। इरानी प्रतिबन्ध खुकुलो बनाउन र रोक्का रकममा पहुँच दिन अमेरिका लचक देखिएको भन्ने समाचारहरू सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले यस्तो खण्डन गर्नुभएको हो। सुरक्षा चुनौतीका कारण ओपन एआईले आफ्नो नयाँ एआई मोडेल GPT-6.1 Extra जारी नगर्ने भएको छ। ओपन एआईका सुरक्षा प्रणाली प्रमुख साची जैनले वेब ब्राउज गर्ने र एपहरू आफै प्रयोग गर्ने जस्ता कार्यहरू गर्ने एआई प्रणालीले कम्पनीको मापदण्डको भार पूरा नगरेको आज पुष्टि गर्नुभएको हो। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।
3: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरू नै हुन् पौरखी कृषक।
4: नमस्कार,

0: चाहिँ एचएम पढेको, होटल म्यानेजमेन्ट प्लस ट्राभल टुरिज्म पढेको। अहिले अब तपाईँको आफूले बच्चैदेखि जाने भएर चाहिँ मैले यो पेसा, बुवाको पेसा चाहिँ सम्हालेको। यो कृषि पेसा चाहिँ मेरो बुवा मम्मीले गर्नुहुन्थ्यो, अनि बुवा मम्मीहरूले गर्दाखेरि चाहिँ दुईवटा तिनवटा पाल्नुहुन्थ्यो। अनि मैले चाहिँ प्लस टू पढिसकेपछि चाहिँ विदेश जानु सट्टा चाहिँ बरु आफ्नै देशमा केही गरौँ भनेर चाहिँ मैले चाहिँ बुवाले गरेकै पेसालाई निरन्तर दिएर दर्ता गरेर चाहिँ सञ्चालन गरेको हो। किसान पेसा नै राम्रो ठिक लाग्यो क्या मलाई। आफ्नै देशमा अब जे गर्छु आफ्नै देशमा गर्छु भन्ने एउटा मैले सोलुसन बोकेर हिँडे हो। मलाई विदेश जाने कहिले पनि रहर लागेन।
1: 2068 सालदेखि कृषिमा होमिनु भएका मुकेशले आफ्नो कृषि यात्राको सुरुवात 3 गाईबाट गर्नुभएको थियो। केही आफ्नो पैसा र केही सहकारीबाट ऋण लिएर सुरु भएको मुकेशको फर्ममा आज करिब 2.5 करोडको लगानी पुगेको छ।
0: यस आवास डेरी एन्ड लाइफ स्टक फर्ममा हामी कहाँ गाई 15, कुखुरा चाहिँ हामीसँग लोकल र गिराज गरेर टोटल हामीसँग 1000 कुखुरा छन्, माउ कुखुरा। अनि त्यसमा चाहिँ हामीसँग 3 भैँसी छ। अनि हाम्रो चाहिँ तपाईँको यहाँबाट उत्पादन भएको दुध चाहिँ आफ्नै डेरीबाट चाहिँ बिक्री वितरण गर्छौँ हामीले। मैले गाई पालन सुरु गरेको 15 भयो। मैले सुरुमा 3 सुरु गरेको, अहिले चाहिँ तपाईँको अब बढाउँदै चाहिँ 15 भएको। हामी कहाँ चाहिँ होलिस्टेन जातको र जर्सी गाई छन्। हामीले चाहिँ अब गाई चाहिँ आफ्नै यहीँ उत्पादन भएको बाछेहरू हुर्काउँदै हुर्काउँदै चाहिँ 15 बनाएको। यो 15 अगाडि चाहिँ यो हाम्रो आफ्नै लगानीबाट अब अलिकति सरकारीतिरबाट लोनबाट चाहिँ सञ्चालन गरेको हो पहिला सुरुमा चाहिँ। अब अहिले पछि आफैले थप्दै गएर चाहिँ अब जे होस् तपाईँको यसैको यही गाई कुखुराकै बेनिफिटबाट चाहिँ हामीले प्लस पोइन्ट गर्दै गरेर लगेको हो। त्यो कुखुराबाट गाईबाट आएको त्यसैमा लगानी गरेर चाहिँ अहिले अहिले यति बढेको हो। मेरो लगभग 2.5 करोड जति लगानी छ। यो जग्गा चाहिँ मेरो लिजमै हो भन्नु पर्यो, अब मैले अब काकाहरूको चलाएको।
1: गाई पालन सुरु गरेको केही वर्षपछि मुकेशले कुखुरा पनि पाल्न थाल्नुभयो। अहिले उहाँले कुखुराको चल्ला उत्पादन गरिरहनु भएको छ।
0: लगभग 8 जति भयो कुखुरा पालन गर्न थालेको चाहिँ। हाम्रो यो कुखुराबाट चाहिँ मासु, अन्डा अनि चल्ला उत्पादन गर्छौँ हामीले। चल्ला चाहिँ हाम्रो ह्याचरी भाडामा लिएर चाहिँ ह्याचिङ गर्ने गर्छौँ हामीले चल्ला चाहिँ। अनि तपाईँको यहाँ बालाजुमा चाहिँ हामीले ह्याचिङ गर्छौँ कुखुराको चाहिँ। अनि अब छुट्टै चल्ला निस्किने कुखुरा छुट्टै हुन्छ, हामीसँग अन्डा उत्पादन गर्ने छुट्टै हुन्छ। हामी कहाँ दुवै किसिमका कुखुराका लोकल कुखुराको चल्ला र गिराज कुखुराको चल्ला पनि पाइन्छ, साथै लोकल कुखुराको अन्डा पनि पाइन्छ। बजार व्यवस्थापन चाहिँ हामी आफै गर्छौँ, एउटा चाहिँ अब हामी आफै गर्छौँ। अब हामीसँग बढी भएको कुखुराको चल्लाहरू चाहिँ हामीले डिलर मार्फत चाहिँ बिक्री वितरण गर्छौँ। मासु चाहिँ हाम्रो यस्तो हुन्छ, तपाईँको 1-1.5 वर्षमा चाहिँ यिनीहरू पठाउनु पर्ने हुन्छ। 1-1.5 वर्षपछि चाहिँ यिनीहरूको उत्पादन कम हुन्छ। उत्पादन कम भइसकेपछि चाहिँ हामीले बजारमा मासुको लागि बिक्री वितरण गर्छौँ।
1: व्यवसायी मुकेशले केही समयसम्म आफ्नो उत्पादन उपभोक्ताको घर घरमा नै पुर्याएर बजार व्यवस्थापन गर्नुभएको थियो। तर यसरी घर घर डुल्दा आफूलाई समय व्यवस्थापन गर्न गाह्रो भएपछि उहाँले करिब 10 अगाडि आफ्नै घरमा डेरी स्थापना गर्नुभयो।
0: हामीले चाहिँ अब तपाईँको डोर टु डोर सर्भिस गर्दाखेरि चाहिँ अब किसान मान्छेको अलि समय चाहिँ अलिकति मिलन नसक्ने भन्ने अवस्थाले चाहिँ हामीले चाहिँ त्यो समयलाई सदुपयोग गरेर चाहिँ हामीले यहाँ आफ्नै घरमा चाहिँ एउटा सटर खोलेर चाहिँ यो डेरी खोलेको हो। हाम्रो यस डेरीबाट चाहिँ हाम्रो यहाँ गाई भैँसीको शुद्ध दुध अनि घिउ, मही, पनिर, दुधबाट बन्ने विभिन्न परिकार हामी कहाँ पाइन्छ। अनि साथै लोकल कुखुराको अन्डा पनि हामी कहाँ छ। दैनिक दुध चाहिँ हाम्रो यहाँ अहिले 150 लिटर दैनिक उत्पादन छ। दुध चाहिँ काँचो दुध भएको कारणले चाहिँ अलि टाढाबाट कस्टमरहरू लिन आउनुहुन्छ हाम्रो यो फर्ममा चाहिँ। तपाईँको कालमाटी, तपाईँको उता कुलेश्वर, बल्खु अनि कलङ्कीदेखिको चाहिँ कस्टमरहरू आउनुहुन्छ। पहिला हामीले डोर टु डोर गर्दाखेरि चाहिँ बिहानको समय चाहिँ हाम्रो पुरै नै जान्थ्यो। अब अहिले चाहिँ हाम्रो यो यहाँ आफैले डेरी राखेर चाहिँ अब तपाईँको हाम्रो समयको बचत पनि भएको छ। अरू अब तपाईँको ग्राहकले पनि आफूले चाहेको सामानहरू यहाँबाट उपलब्ध पाउनु भएको छ।
1: तराईबाट दाना र भुसा मगाएर गाईको आहारा मिलाउने मुकेशले हरियो घाँसका लागि भने 1 रोपनी जग्गामा मौसम अनुसारका घाँस रोप्नुहुन्छ।
0: गाईलाई हामीले घाँस, पराल, भुस्सा, अरू अब मिनरलहरू, भिटामिनहरू खुवाइरहन्छौँ। भुस्सा चाहिँ हाम्रो तराईबाट आउँछ। तपाईँको अब अहिले केही विगत समयदेखि चाहिँ किसानलाई चाहिँ भुस्सामा चाहिँ पहिला चाहिँ हामीले 400-500 पाउँथ्यौँ। अहिले चाहिँ हामीले यो भुस्सा चाहिँ गाईलाई खुवाउनै नसक्ने 1 बोराको लगभग डेलिभरी सहित गरेर 1,000 रुपियाँ पर्न आइरहेको छ। रेन्टमा लिएर चाहिँ एक रोपनीमा चाहिँ हामीले घाँस लगाइरहेछौँ, मकै

0: घाँस चाहिँ अब अहिले रोपेको छौँ एक रोपनी खेतमा बारीमा, सिजन अनुसार मकै घाँस डाले घाँस लगाउँछौँ सिजन अनुसार, त्यतिले हाम्रो यो फर्मलाई 15 गाई बस्तुलाई मजाले पुग्छ।
1: बर्खामा मल व्यवस्थापन अलि चुनौतीपूर्ण भए पनि हिउँदमा उहाँले पशु र कुखुराको मललाई राम्रोसँग कुहाएर जैविक मलको रूपमा कृषि फार्महरूलाई बिक्री गर्नुहुन्छ।
0: बर्खाको समयमा चाहिँ अलिकति पानी परेर चाहिँ मलको चाहिँ व्यवस्थापन गर्न अलिकति गाह्रो छ। यो बर्खा सकिसकेपछि चाहिँ हामीले मललाई चाहिँ मजाले सुकाएर गडुले मल जस्तो बनाएर बिक्री वितरण गर्छौँ। अनि कुखुराको चाहिँ तपाईँको उमेर गइसकेपछि, वयस्क भइसकेपछि चाहिँ हामीले कुखुराको मल चाहिँ निकालेर चाहिँ यस्तै कृषि फार्महरूसँग सहकार्य गरेर चाहिँ हामीले उनीहरूलाई पठाउँछौँ।
1: व्यवसायी मुकेशले कुखुरा पालन सम्बन्धी विभिन्न तालिमहरू पनि लिनुभएको छ। ती तालिमबाट प्राप्त ज्ञान र सिपले गर्दा कुखुरा पालन व्यवसाय सम्हाल्न अझ सहज भएको उहाँ बताउनुहुन्छ।
0: मैले अब अरू अरू संस्थाबाट चाहिँ कुखुरा पालन र गाई पालनको तालिम चाहिँ लिएको छु। तालिमले चाहिँ अब अलिकति त्यति नलेज त मलाई पहिलेदेखि बच्चेदेखि नलेज यो गाई कुखुराको, अब त्यही पनि अब तालिम लिएर गर्दाखेरि अलिकति अब तपाईँको कुखुराहरू बोर्डिङ गर्दाखेरि चाहिँ अलिकति अब टेम्परेचरहरू अब अलिकति वेदरहरूले गर्दाखेरि चाहिँ त्यति चाहिँ हामीले त्यो पहिलाको जसरी गर्दाखेरि चाहिँ अलिकति गाह्रो हुने रहेछ। अहिले चाहिँ हाम्रो यो तपाईँको यो मैले चाहिँ खास कुखुरा पालनबाट चाहिँ तालिम चाहिँ किन लिएको भने कुखुरा कसरी हुर्काउने, कसरी बोर्डिङ गर्ने, कति दिनमा के गर्ने, कति दिनमा कति भ्याक्सिन लगाउने भन्ने त्यो चाहिँ हामीलाई नलेज थिएन। त्यो चाहिँ मैले कुखुरा पालन तालिमबाट चाहिँ नलेज लिएको हो।
1: कृषि व्यवसाय निकै संवेदनशील हुने भएकाले महामारी वा दैवी प्रकोपको सोझो असर फार्ममा पर्ने उहाँको बुझाइ छ।
0: केही विपद आपद आइपऱ्यो भने सबैभन्दा ठुलो समस्या नै किसानलाई नै हो क्या। किसानलाई अब अहिले हालसालैको कुरा गरौँ, अब अहिले बाढी पहिरोले गर्दाखेरि धेरै नै असर गरिरहेछ। अर्को अब तपाईँको त्योभन्दा अगाडि कोरोनाको महामारीमा पनि त्यस्तै समस्या थियो। त्योभन्दा अगाडि एकचोटि तपाईँको नाकाबन्दी झन् नाकाबन्दीमा त त्यो बेला त हामीले धेरै नै एकदमै चुनौती गरेर लडेर अहिले हामीले त्यो सबैलाई चिरेर अहिले अलिकति चाहिँ जे होस् पहिला हेरिकन अलिकति सजिलो चाहिँ भएको छ। त्यही पनि अब अहिले चाहिँ तपाईँको मेन गाई वस्तुलाई कुखुरालाई भने दानाको समस्या हो। दानाको यो ढुवानीको लागतले गर्दाखेरि चाहिँ हाम्रो यो दाना गाई भैँसीलाई कुखुरालाई खुवाउने दानाको चाहिँ अत्याधिक मूल्य वृद्धि भएको हुनाले चाहिँ अहिले चाहिँ विगतको समय हेरिकन अहिले चाहिँ अलिकति गाह्रै छ भन्नु पर्यो।
1: व्यवसायी मुकेशले आफ्नो फर्ममा 2 स्थायी रूपमा रोजगारी दिनुभएको छ। फर्म सञ्चालनमा मुकेशको परिवार पनि जोसका साथ लाग्नु भएको छ।
0: मैले कामदारहरूलाई चाहिँ यसरी परिचालन गरेको छु, एकजनालाई चाहिँ गाईमा, एकजनालाई चाहिँ कुखुरामा। कुखुराकोले गाईको गर्नु पर्दैन, गाईकोले कुखुरा गर्नु भने, अनि डेरी चाहिँ म आफै बिहान बेलुका म मेरो मिसेस बुवा आमाले चाहिँ हेरेर सहयोग गर्नुहुन्छ डेरी। अनि यता फर्ममा चाहिँ म बिहान बेलुका चाहिँ गाईलाई खुवाउने बेला चाहिँ म आफै स्वयं बसेर गाई वस्तुको स्याहार सुसारमा दिन बिताइरह हुन्छ। दुनी काम मैले पनि गर्छु अनि मेरो स्टाफले पनि गर्नुहुन्छ।
1: पछिल्ला केही महिनामा व्यवसायबाट सोचे जस्तो नाफा नभए पनि यही कामबाटै परिवारको घर खर्च, बालबच्चाको पढाइ र कामदारको तलब सजिलै व्यवस्थापन भइरहेको उहाँ बताउनुहुन्छ।
0: दुईटैको भनौँ न, दुईटैको तपाईँको ध्वनिले गर्दाखेरि चाहिँ हामीलाई अहिले यो विगतकै समयदेखि चाहिँ हामी लस्टमै छौँ। अब जे होस् त्यति ठुलो लस चाहिँ होइन, जे होस् दैनिकमा चाहिँ अब अलिकति केही घाटा बेहोरिरहेको छौँ। अहिले विगत 1-1.5 महिना अगाडिदेखि चाहिँ हामीले घाटा बेहोरिरहेको छौँ यो फार्म सञ्चालन गर्नलाई चाहिँ। तेलको अथवा गाई भैँसी यो कुखुरालाई खुवाउने दानाको मूल्य वृद्धिले गर्दाखेरि चाहिँ हामीलाई चाहिँ लागत बढेको कारणले चाहिँ अहिले लगभग 1.5-2 महिनादेखि चाहिँ हामीले घाटामा बिजनेस चलाइरहेको छौँ। त्योभन्दा अगाडि चाहिँ राम्रै थियो, जे होस् बेनिफिटै थियो, फाइदै थियो। 2 स्टाफ राखेर चाहिँ फार्म सञ्चालन गरिरहेको छु। अहिले तपाईँको फर्मको स्टाफको खर्च, घरको घरासी खर्च सबै यही गाई कुखुराबाटै म्यानेज गरेर चलाइरहेको छु। बच्चाहरूलाई स्कुलहरू यही उसबाट चलाइरहेको छु। अबको समय चाहिँ म आफ्नो पर्सनल लगानी गरेर चाहिँ गर्न नसक्ने अवस्थामा भएको छु।
1: पशुपालक कृषकहरूको लागि रोगको जोखिम सधैँ रहन्छ, तर पनि गाई भैँसीको बिमा गर्नुभएकाले यस्तो भइपरि आउने चुनौतीको सामना गर्न सहज भएको उहाँको भनाइ छ।
0: अब कहिले काहीँ तपाईँको खोरेत, अरू भ्यागुतेहरू अनि लम्की स्किनहरूले चाहिँ तपाईँको वर्ष वर्षमा भ्याक्सिन, अब मैले त फर्म सञ्चालन मैले चाहिँ तपाईँको भ्याक्सिन लगाए हुन्छु त्यति समस्या आउँदैन। त्यही पनि एउटा दुइटालाई कहिले काहीँ अब आउटब्रेक भएर एउटा दुइटालाई आउने हुन्छ। त्यो भएपछि तपाईँको गाई वस्तु चाहिँ तपाईँको अलिकति त्यस्तो महामारी रोग फैलियो भने चाहिँ अलिकति मृत्यु चाहिँ हुने सम्भावना बढी हुन्छ। हामीले गाई वस्तुको लागि बिमा पनि गरेका छौँ। अलिकति बिमाबाट चाहिँ अलिकति त्यस्तो दुर्घटना भयो भने चाहिँ अलिकति राहत आउँछ।
1: कृषिलाई व्यवस्था गरेर देशको अर्थतन्त्र कहिल्यै उकासिन सक्दैन। त्यसैले राज्यले कृषकलाई अघि बढाउन सहुलियतपूर्ण कर्जा र प्रोत्साहनका कार्यक्रम ल्याउनु पर्ने उहाँको माग छ।
0: कृषि पेसा गर्ने भनेकै सानो मान्छेले गर्ने हो नि त, ठुलो मान्छेले त ठुलै गर्छन्। हामी जस्तो सानो मान्छेले त हाम्रो अब लगानी धेरै भयो भने हाम्रो अब तपाईँको उतै कम हुन्छ। अब सरकारले चाहिँ तपाईँको 50 लाखसम्मकोलाई चाहिँ अलिकति सहुलियतपूर्ण ऋण बिना अब अलिकति केही सस्तो ब्याज दरमा सरकारले सहुलियतपूर्ण कर्जा दिनुभयो भने चाहिँ यो कृषि पेसा चाहिँ निरन्तर लामो समयसम्म चल्छ। तपाईँको यो कृषि पेसालाई नै हेला गऱ्यो भने चाहिँ हाम्रो नेपालको आर्थिक उन्नति प्रगतिको चाहिँ मैले त्यति राम्रो ऊ देखेको छैन।
1: आफ्नै माटोमा भविष्य खोज्न र कृषि क्षेत्रमा जोडिएर आत्मनिर्भर बन्न व्यवसायी मुकेश यसै कार्यक्रम मार्फत सबैलाई आग्रह गर्नुहुन्छ।
0: हजुरहरू विदेशमा हुनुहुन्छ भने पनि आफ्नै देशमा आएर आफूले उता विदेशमा जान्नु भएको केही दक्ष केही आफ्नो सिप तालिम छ भने नेपालमै आएर आफ्नै नेपालमा आएर सदुपयोग गरेर नेपाललाई उज्जवल भविष्य नेपाललाई बनाउनतिर लाग्नु हुन मेरो हार्दिक अनुरोध गर्दछु। म चाहिँ कृषि पेसाबाट चाहिँ सन्तुष्टि छु। हजुरहरू पनि अब यत्तिकै नबस्नु, अब केही न केही एउटा कृषि पेसा सानो तिनो केही एउटा व्यवसाय गरेर चाहिँ देशलाई आर्थिक उन्नति र प्रगतिको बाटोमा चाहिँ लानलाई मेरो हार्दिक अपिल गर्दछु।
1: पैसा कमाउन र सम्भावना खोज्न विदेश नै धाउनु पर्छ भन्ने छैन। पसिना र समर्पण आफ्नै माटोमा बगाउने हो भने आफ्नै घर आँगन समृद्धिको आधार बन्न सक्छ भन्ने जीवित प्रमाण हुनुहुन्छ मुकेश बुढाथोकी।
2: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
3: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
2: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
3: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
2: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
3: सूचीकरण त गर्नै पर्ने हो,
2: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
4: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
5: कृषि वन तथा पर्यावरण मन्त्रालयको सूचना। उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारबाट 2083 मङ्सिर 1 गतेदेखि काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका सबै स्थानीय तहहरूमा, 2083 माघ 1 गतेदेखि बाँकी सबै नगरपालिकाहरूमा र 2084 साउन 1 गतेदेखि देशभरि पशु वधशाला र मासु जाँच ऐन 2055 लागू हुने गरी राजपत्रमा सूचना प्रकाशन भएको हुँदा ऐन कार्यान्वयनमा मासु व्यवसायी लगायत सम्पूर्ण सरोकारवालाहरूको सहयोगको लागि मन्त्रालय हार्दिक अनुरोध गर्दछ। मासु मात्र होइन, स्वस्थ मासु खोजौं। कृषि वन तथा पर्यावरण मन्त्रालय।
6: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रमप्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा सहित उपस्थित हुने नै छौ। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवारीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण भइरहेको कार्यक्रम सिने संसारमा यहाँहरू सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। म हुँ रमा ढुङ्गाना र प्राविधिक सहयोगमा हुनुहुन्छ उत्तम पाण्डे। चलचित्र, कला, संगीत र मनोरञ्जनका विविध आयाम समेटेको कार्यक्रम सिने संसार हरेक मंगलबार यही समयमा लिएर आउने गर्छौ। कार्यक्रममा तपाईँले सुन्नुहुनेछ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा, कलाकारसँग विशेष कुराकानी तथा मन छुने चलचित्र गीतहरू। अब कार्यक्रमको शुरूआत गरौँ एउटा सुन्दर साङ्गीतिक कोशीलीबाट।

0: तपाईँ बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारित कार्यक्रम सिने संसार सुन्दै हुनुहुन्छ। म हुँ तपाईँहरूकै प्रस्तुता रमा ढुङ्गाना। तपाईँले हामीलाई रेडियो नेपालको एफएम नेटवर्क 98.3 MHz साथै हाम्रो वेबसाइट www.radionepalonline.com र डिजिटल प्लेटफर्म मार्फत पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। अब समय भएको छ चलचित्र जगतका ताजा गतिविधि बारे जानकारी लिने। सुरु गरौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचारबाट।
1: चलचित्र समाचार।
0: अन्तर्जातीय प्रेम कथामा आधारित फिल्म जदौले बक्स अफिसमा आफ्नो व्यापार उकास्ने प्रयास गरिरहेको छ। शुक्रबार र शनिबार औसत अकुपेन्सी हासिल गरेको फिल्मले दर्शकबाट भने सकारात्मक प्रतिक्रिया पाएको छ। फिल्म हेरेका दर्शकले कथावस्तु र कलाकारको अभिनय मन पराएका छन्। विशेष गरी फिल्मको क्लाइमेक्स बढी रुचाइएको छ। जातीय विभेद अन्त्य हुन नसक्दा अझै पनि मानिसहरू कसरी अकालमा ज्यान गुमाउन बाध्य छन् भन्ने यथार्थलाई फिल्मले सशक्त ढंगमा प्रस्तुत गरे दर्शकहरूको प्रतिक्रिया छ। फिल्ममा सामाजिक कथासँगै मनोरञ्जन पनि भरपूर रहेको उनीहरूको धारणा छ। कतिपयले फिल्मको प्रस्तुति र विषयवस्तु विदेशी फिल्म भन्दा कम नभएको समेत बताए। फिल्म प्रदर्शनमा आएदेखि अभिनेता प्रभात पाल ठकुरी काठमाडौँका विभिन्न हलमा पुगेर दर्शकसँग भेट गरिरहेका छन्। उनले दर्शकको प्रतिक्रियाबाट आफू उत्साहित रहेको बताए। उनले भने, मैले सोचेको पनि थिइनँ यस्तो राम्रो प्रतिक्रिया आउँछ भन्ने। फिल्म हेर्दा दर्शकहरू भावुक हुनुभएको देख्दा नराम्रो त लाग्छ, तर त्यो फिल गराउन सकेकोमा खुसी पनि लाग्छ। अञ्जना शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको जदौमा प्रभात सहित ऋचा शर्मा, नीति शाह, मुकुन भूषाल, राजश्री थापा, विनोद नेउपाने, नरेश पौडेल, खड्क बहादुर पुन, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा, रोहित कार्की, सुन्दर धिता लगायतको अभिनय रहेको छ। सृजना शर्मा, मनिष शर्मा र दिल्लीराज पोखरेलले फिल्मको निर्माण गरेका हुन्। निरन्तर झरीका बीच शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म बायोग्यदाले बक्स अफिसमा अपेक्षित ओपनिङ गर्न सकेन। शनिबार समेत फिल्मको अकुपेन्सी औसत रह्यो, तर फिल्मलाई दर्शकीय प्रतिक्रिया भने उत्साहजनक देखिन्छ। फिल्म हेरेपछि विशेष गरी महिला दर्शकहरू हलबाट रुँदै समेत निस्किएका छन्। हरेक अभिभावकले आफ्नो सन्तानलाई बायोग्यदा देखाउनु पर्ने दर्शकहरूको प्रतिक्रिया छ। आफ्नो अधिकार खोज्ने तर दायित्व बिर्सिने सन्तानका लागि यो फिल्म नैतिक शिक्षा बन्ने उनीहरूको धारणा छ। बुबा आमादेखि टाढा बसेका सन्तानलाई समेत फिल्म हेर्न दर्शकहरूले आग्रह गरेका छन्। कतिपयले बुबाको कथामा बनेको अहिलेसम्मकै उत्कृष्ट फिल्म समेत भनेका छन्। फिल्म प्रदर्शन भएदेखि कलाकारहरू दिव्य देव र सुहना थापा काठमाडौँका विभिन्न हलमा पुगेर दर्शकसँग भेट गरिरहेका छन्। उनीहरू हलमा पुग्दा फिल्म हेरेर रोएको दर्शकले अङ्कमाल गर्दै आफ्नो भावना पोख्ने गरेका छन्। शनिबार सुन्धारा स्थित सिभिल मलमा यस्तै दृश्य देखिएको थियो, जहाँ 10-12 वर्षकी बालिका सुहानालाई देखेपछि भक्का निएर रोएकी थिइन्। शनिबार फिल्म हेर्न पुगेका निर्माता सन्तोष सेनले पनि बायक योद्धाको खुलेर प्रशंसा गरे। उनले भने, म पनि एक बाबु हुँ, यो फिल्म त मेरो छोराहरूले पनि हेर्नुपर्छ। मैले अहिलेसम्म हेरेका नेपाली पारिवारिक फिल्म मध्ये यो सबैभन्दा उत्कृष्ट लाग्यो। दिव्य देव पन्तले निभाउनु भएको पात्रमा त मैले आफ्नै बुबा देखे, उहाँको काम साँच्चै उत्कृष्ट छ। संगीतकार हरि लम्सालको निर्देशनमा बनेको यस फिल्ममा दिव्य देव, छर्ना थापा, सुहाना थापा, माओचे गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर शिवाकोटी, सुप्रज्ञा शर्मा, सवि थापा लगायतको अभिनय रहेको छ। फिल्मका निर्माता बसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्मातामा छन्। फिल्मले सन्तानका लागि एक बाबुले गरेको संघर्षको कथा पेश गरेको छ। आगामी मङ्सिर 4 गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म जलाकीको दोस्रो गीत जाले रुमाल मायालाई सार्वजनिक गरेको छ। गण्डकी क्षेत्रमा प्रचलित कौडा शैलीको गीतमा एसटी योगी र रेशमा पुनको स्वर तथा सुरेन्द्र राणाको शब्द रचना छ। गायक योगी स्वयंको संगीत रहेको गीतका संगीत निर्माता रिकेश गुरुङ हुन्। गीतको भिडियोमा फिल्मका मुख्य जोडी उपासना सिंह ठकुरी र सोनम तोपदेन मगर समुदायको पहिरनमा देखेका छन्। भिडियोमा उनीहरू बीचको प्रेम भावलाई देखाइएको छ। सुरेन्द्र राई, सुसन तामाङ र शेखर धरती मगरको कोरियोग्राफी रहेको भिडियोमा फिल्मका कलाकारहरू अस्तित्व भट्टराई, राजु रेग्मी मगर, दीपिका मगर लगायत पनि प्रस्तुत छन्। अशोक थापा मगरको निर्देशनमा बनेको यस फिल्ममा उपासना र सुनाम सहित शिल्पा मास्के, अस्तित्व भट्टाचन, सहारा हाङमा लिम्बु, राजु रेग्मी मगर, भावना मगर, माओछे गुरुङ, बुद्धि तामाङ, उषा खड्की, खड्क बहादुर पुन लगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा अभिनेता तथा क्याप्टेन विजय लामा विशेष भूमिकामा छन्। एम मिडिया प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्मातामा बेताने मगर, ओम घरती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टाचन, मान बहादुर धनाहा मगर र सुस्मिता बुढा थोकी रहेका छन्। निर्देशक मगर स्वयंको लेखन रहेको फिल्ममा शैलेन्द्र डी कार्कीको छायाङ्कन, अशोक थापा मगरको सम्पादन तथा सरिन रयान र एसडी योगीको संगीत छ। अभिनेता निखिल उप्रेतीले 9 वर्षपछि निर्देशनमा कम ब्याक गरेको फिल्म आचार्य शुक्रबारबाट प्रदर्शनमा आइसकेको छ। निरन्तर झरीले फिल्मको ओपनिङमा ठूलो असर परेको भए पनि 2 दिनको व्यापार सन्तोषजनक नै देखिएको छ। 2 दिनमा फिल्मले 50 लाख भन्दा माथि व्यापार गरेको अनुमान छ, तर फिल्मले दर्शकबाट भने मिश्रित प्रतिक्रिया पाइरहेको छ। निखिलले आचार्यबाट दर्शकलाई 2 सरप्राइज समेत दिएका छन्। एउटा निखिलको दोहोरो भूमिका, फिल्म क्लाइमेक्सको संघारमा पुग्दा उनी प्रहरीको भेषमा भैरव पात्रको भूमिकामा देखेका छन्। उक्त दृश्यमा 2 निखिललाई दर्शकले एउटै फ्रेममा देख्नेछन्। यसबाट उनले आफ्नो नयाँ फिल्म भैरव 2 हुने संकेत गरेको देखिन्छ। दोस्रो सरप्राइज आचार्यको सिक्वेल घोषणा हो। फिल्मलाई टू बी कन्टिन्यू भन्दै बिट मारिएको छ। त्यस अघि निखिलको एउटा संवाद छ, हामीले जुन कथा अब सक्यो भन्ने ठान्छौ त्यहीबाट अर्को कथा सुरु हुन्छ। त्यसपछि विलेन पात्रले निखिलसँग बदला लिने अठोट गरेको देखिन्छ। यसले फिल्मको दोस्रो भाग पूर्ण रूपमा बदलामा केन्द्रित हुने संकेत गर्छ। तर नेपालमा पोस्ट क्रेडिट मार्फत सिक्वेल घोषणा भएका कुनै पनि फिल्म व्यावसायिक रूपमा सफल छैनन्। राम नाम सत्य, चित्रा, हात्ती छाप, नरसिंह अवतार, समर लभ जस्ता फिल्म यसका उदाहरण हुन्। अब आचार्यको हकमा के हुन्छ त्यो हेर्न बाँकी छ। निखिलले भने फिल्म सफल हुने विश्वासमा नै दोस्रो भाग घोषणा गरेको देखिन्छ। अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्म 12 गाउँको टिजर सार्वजनिक गरेको छ। एक्सन प्याक्ड देखिएको झण्डै 2 मिनट लामो टिजरमा संवाद भन्दा धेरै गोली र किक चलेका छन्। टिजरले कथा वस्तु बारे भने धेरै खुलाएको छैन। फिल्ममा कस्ता एक्सन दृश्य छन् भन्ने बारे दर्शकलाई जानकारी दिनु मात्र टिजरको उद्देश्य देखिन्छ। विराजको भोइस ओभर सँगै सुरु हुने टिजरमा समीर भट्टका एक्सन दृश्यहरूलाई प्राथमिकतामा राखिएको छ। टिजरको सबैभन्दा रोचक पक्ष भने विराज र समीर एकसाथ देखिएको दृश्य हो, जहाँ उनीहरूलाई 2 शक्तिको रूपमा चिनाउँदै युद्धको फैसला 2 मध्ये एउटाको अन्त्यले गर्ने उद्घोष छ। यसले यसपटक फिल्ममा विराज र समीर बीच नै टकराव हुने संकेत गर्छ। असोज 30 गतेबाट प्रदर्शन हुने यस फिल्ममा विराज र समीर सहित अनुविक्रम शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राणा, पुष्कर भट्ट, शिव कुमार सिंह, नेहा राज्यलक्ष्मी शाह, पूर्ण बहादुर गन्धर्व, साहिल सिंह ठकुरी, अर्जुन आचार्य लगायतका कलाकारको अभिनय रहेको छ। फिल्मकी निर्माता सरस्वती भट्ट हुन्। फिल्ममा महेश पौडेलको डीओपी, राम केसी र राजु लामाको छायाङ्कन, वन्दे प्रसादको सम्पादन, सन्तोष सरकारको लेखन, इष्टन सिल्वा र शङ्कर महर्जनको द्वन्द निर्देशन, काला चरणको पार्श्व संगीत तथा गीता गुरप्पाको ध्वनि संयोजन रहेको छ। यो फिल्म 2081 सालमा प्रदर्शन भएको ब्लक बस्टर फिल्म 12 गाउँको सिक्वेल हो। तपाईँ यति बेला कार्यक्रम सिने संसार सुनिरहनु भएको छ। कार्यक्रम सिने संसारमा हामीले यहाँहरूलाई राष्ट्रिय चलचित्र समाचार सुनाए। अबको पालो सांगीतिक विश्रामको।

पछि यहाँलाई पुनः स्वागत छ कार्यक्रम सुने संसार। कार्यक्रम सुने संसार हरेक मंगलबार यसै समयमा सुन्न सक्नुहुनेछ। कार्यक्रम सुने संसारमा हामी यहाँहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा सुनाउने गर्छौँ। यसै क्रममा हामीले यहाँहरूलाई राष्ट्रिय चलचित्र समाचार सुनाइसक्यौं। अबको पालो अन्तर्राष्ट्रिय चलचित्र समाचारको। बलिउड सुपरस्टार शाहरुख खान लगातार दोस्रो पटक भारतका सर्वाधिक धनी अभिनेता बनेका छन्। हुरुन इन्डिया रिच लिस्ट 2026 अनुसार उनी मनोरञ्जन क्षेत्रबाट सबैभन्दा धनी अभिनेताको शीर्ष स्थानमा पर्न सफल भएका हुन्। सन् 2025 पनि उनी पहिलो स्थानमा थिए। यस वर्ष उनको कुल सम्पत्ति भारु 10,000 करोड पुगेको छ। यो सूचीमा 4,000 करोड सम्पत्ति सहित अभिनेता अमिताभ बच्चन दोस्रो स्थानमा छन्। यस वर्ष उनको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको देखिन्छ। सन् 2025 उनको सम्पत्ति 1,630 करोड मात्र रहेको उल्लेख थियो। फिल्म तथा टिभी सो कौन बनेगा करोडपतिबाट प्राप्त गर्ने पारिश्रमिक र विभिन्न व्यवसायबाट उनको सम्पत्तिमा उछाल आएको हो। भारतका सर्वाधिक धनी कलाकारको तेस्रो स्थानमा भने सलमान खान छन्। उनले 3,000 करोड सम्पत्ति सहित पहिलो पटक यो सूचीमा आफ्नो स्थान बनाएका हुन्। यस पटक ऋतिक रोशन पनि धनी कलाकारको सूचीमा परेका छन्। उनको सम्पत्ति 2,500 करोड भारु पुगेको उल्लेख छ, जुन गत वर्षको तुलनामा 340 करोड रुपियाँले बढी हो। हुरुन इन्डिया रिच लिस्ट 2026 यस पटक केही पुराना ठुला नाम भने अटेका छैनन्। गत वर्ष 7,790 करोड सम्पत्ति सहित अभिनेत्री जुई चावला र 1,880 करोड सम्पत्ति सहित निर्माता करण जोहर टप फोर भित्र परेका थिए। तर यस पटक उनीहरू दुवै सूचीबाट बाहिर छन्। यसले यस वर्ष उनीहरूको सम्पत्तिमा भारी गिरावट आएको देखाउँछ। सन् 2009 चर्चित ब्लकबस्टर फिल्म थ्री इडियट्सको सिक्वेलको छायाङ्कन अप्रिल 2027 सुरु हुन सक्ने भएको छ। निर्देशक राजकुमार हिरानी हाल यस फिल्मको पटकथामा काम गरिरहेका छन्। मिडटेकको रिपोर्ट अनुसार आमिर खानले फेब्रुअरीमा फिल्मको अन्तिम मस्यौदा पढ्नेछन्। त्यसपछि मात्र यस आयोजनाको आधिकारिक काम अघि बढ्नेछ। यस सिक्वेलमा आमिर खानका साथै करिना कपूर खान, आर माधवन र शर्मन जोशी जस्ता पुराना मुख्य कलाकारलाई नै पुनः एकसाथ पर्दामा ल्याउने तयारी गरिएको छ। फिल्मको सिक्वेल हाल लेखनको चरणमा रहेको छ। राजकुमार हिरानी र उनको चोलीले आगामी वर्षको सुरुवातमा पटकथाको अन्तिम मस्यौदा तयार पार्नेछन्। फेब्रुअरीमा आमिर खानले यो पटकथा पढेर आफ्नो सहमति दिनेछन्। आमिरको स्वीकृति पाउने बित्तिकै निर्माताहरूले अप्रिल 2027 छायाङ्कन सुरु गर्ने योजना बनाएका छन्। सन् 2009 रिलिज भएको थ्री इडियट्सले बक्स अफिसमा धेरै ऐतिहासिक रेकर्डहरू बनाएको थियो। थ्री इडियट्सको सिक्वेल अघि आमिर खान निर्देशक आशुतोष गोवारिकरको खेलकुदमा आधारित फिल्म ललकाराको छायाङ्कन पूरा गर्नेछन्। उनी यही वर्षको अक्टोबरदेखि मार्च 2027 ललकाराको छायाङ्कनमा व्यस्त रहनेछन्। यो फिल्म 1952 पाकिस्तान विरुद्ध भएको ऐतिहासिक टेस्ट श्रृङ्खला र भारतीय क्रिकेट टोलीको तत्कालीन कप्तान लाला अमरनाथको कथामा आधारित छ। सञ्जय लीला भन्सालीको बहुप्रतीक्षित चलचित्र लभ एन्ड वारलाई लिएर दर्शकको उत्सुकता निरन्तर बढिरहेको छ। चलचित्रमा रणबीर कपूर, आलिया भट्ट, विक्की कौशलको त्रही भन्सालीसँग पहिलो पटक एकसाथ देखिँदैछन्। बिहिबार चलचित्रबाट रणबीर कपूरको पहिलो लुक सार्वजनिक गरेपछि निर्माताहरूले आलिया भट्टको लुक पनि सार्वजनिक गरेका छन्। लभ एन्ड वारबाट आलियाको पहिलो लुक पनि बाहिरिएको छ। पोस्टरमा आलियालाई दर्शकले पहिले कहिल्यै नदेखेको नयाँ अवतारमा प्रस्तुत गरिएको छ। उनी क्याबरे डान्सरको रेट्रो लुकमा निकै ग्ल्यामरस देखेकी छन्। आलियाको यो रूपलाई प्रशंसकहरूले निकै रुचाएका छन्। यसअघि सार्वजनिक गरेको रणबीरको लुकमा पनि रेट्रो शैली नै झल्केको थियो। पोस्टरको स्टाइलिङदेखि पृष्ठभूमिसम्म पुराना दिनको छनक पाइन्छ। यो चलचित्र सन् 2027 जनवरी 21 सिनेमा घरमा आउने तय भएको छ। आलियाको नयाँ अवतार बाहिरिए लगत्तै सामाजिक सञ्जालमा प्रतिक्रियाको ओइरो लागेको छ। धेरै प्रयोगकर्ताहरूले उनको यो रूपलाई गङ्गुबाई काठियावाडीसँग तुलना गर्दै भन्सालीको सिनेमाटोग्राफिक दुनियाँमा आलियाको पुनः फरक शैलीमा फर्केको टिप्पणी गरेका छन्। ब्रह्मास्त्र पछि रणवीर र आलियाको यो दोस्रो सहकार्य हो। तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो अन्तर्राष्ट्रिय चलचित्र समाचार। अब नेपाल भएको छ साङ्गीतिक विश्रामको।

तपाईँले भर्खरै मात्र आफ्नो रेडियो अन गर्नुभएको छ भने तपाईँले रेडियो नेपालमा कार्यक्रम सुने संसार सुनिरहनु भएको छ। कार्यक्रम सुने संसारमा हामीले यहाँहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार सुनायौं। अबको पालो चलचित्र समीक्षाको। चलचित्र समीक्षा गरौं बायोक योद्धाको। प्रसिद्ध संगीतकार हरि लम्सालको निर्देशनमा बनेको यो चलचित्र एक नेपाली बुबाको निस्वार्थ संघर्ष र समर्पणमा आधारित पारिवारिक ड्रामा हो। आधुनिक नेपाली समाजमा मध्यवर्गीय परिवारले सामना गर्नुपर्ने आर्थिक दबाव र सन्तानको भविष्यका लागि बुबाले खेल्ने अदृश्य मौन योद्धाको भूमिकालाई चलचित्रले मुख्य विषय बनाएको छ। यस चलचित्रमा मुख्य कलाकारको रूपमा दिव्य देव पन्त, झरना थापा, सुहाना थापा, शिशिर शिवा कोटी र सागर खनाल लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा झरना थापा र सुहाना थापालाई पर्दामा पनि आमा छोरीकै भूमिकामा देख्न सकिन्छ। कथा एक मध्यम वर्गीय नेपाली परिवारको वरिपरि घुम्छ। घरको मूली बुबाले परिवारको आर्थिक आवश्यकता, छोराछोरीको शिक्षा र वैदेशिक रोजगारको सपना पूरा गर्न भोग्नु परेको आर्थिक तथा मानसिक तनावलाई चलचित्रमा उतारिएको छ। समाजले सामान्य रूपमा हेर्ने बुबाले भित्रभित्रै लड्ने ठूला ठूला आत्मीय र सामाजिक लडाईहरू नै कथाको मुख्य सार हो। चलचित्रको सबैभन्दा बलियो पक्ष यसको भावना हो। बुबा र सन्तान बीचको सम्बन्धलाई अत्यन्तै भावुक र मार्मिक ढंगले प्रस्तुत गरेको छ, जसले दर्शकको मन छुन्छ। बा बुबाको मुख्य भूमिकामा दिव्य देव पन्तले परिपक्व र जीवन्त अभिनय गरेका छन्। त्यसै गरी झरना थापा र सुहाना थापाको आमा छोरीको केमिस्ट्री स्वाभाविक र अर्थपूर्ण छ। हरि लम्साल आफै संगीतकार भएकाले चलचित्र गीत र ब्याकग्राउन्ड स्कोरले कथाको भाव बढाउन ठूलो मदत गरेको छ। बायोक योद्धा एउटा सरल तर गहिरो पारिवारिक सन्देश दिने चलचित्र हो। विशेष गरी बुबाको योगदानलाई नजिकबाट महसुस गर्न परिवारसँगै बसेर हेर्नका लागि यो एउटा उत्कृष्ट चलचित्र बनेको छ। बायोक योद्धापछि लागौं चलचित्र जदौतर्फ। अञ्जना शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको जदौ सामाजिक कथा वस्तु, जात व्यवस्था र अन्तर्जातीय प्रेम र पुस्तान्तरणको संघर्षमा आधारित सामाजिक ड्रामा चलचित्र हो। चलचित्रले नेपाली समाजमा अझै कायमै रहेको जातीय विभेद र पारिवारिक सम्बन्धका अनेकौं जटिलतालाई उजागरण गर्ने प्रयास गरेको छ। चलचित्रमा मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, रिचा शर्मा, राजश्री थापा, विनोद नेउपाने, नरेश पौडेल लगायत कलाकारको अभिनय रहेको छ। चलचित्रमा दुईवटा पुस्ताको कथालाई एकसाथ बुनिएको छ। युवा पुस्ताको कथा प्रभात पाल ठकुरी, नीति शाह र राजश्री थापा बीचको त्रिकोणात्मक प्रेम कथा र वैचारिक टकराव रहेको छ। अभिभावक पुस्ताको कथा मुकुन भुषाल र रिचा शर्माले प्रतिनिधित्व गरेको समाज, जात व्यवस्थाको साङ्लो र उनीहरूले बेहोर्नु परेको सामाजिक विभेद प्रस्तुत गरिएको छ। अन्तर जातीय प्रेम सम्बन्ध र त्यसले दुई परिवार तथा सम्पूर्ण समाजमा ल्याउने उतार चढाव नै चलचित्रको मुख्य कथा हो। परम्परागत प्रेम कथा मात्र नभएर जातीय विभेद र सामाजिक समानता जस्तो गम्भीर मुद्दालाई मनोरञ्जनात्मक ढाँचामा प्रस्तुत गरिएको छ। परिपक्व र गम्भीर भूमिकामा उनीहरूको अभिनय जीवन्त छ। युवा पुस्ताको भूमिकामा दुवैको काम र केमिस्ट्री राम्रो छ। चलचित्रका गीतहरू जस्तै जदौ हजुर र दृश्यको छायाङ्कन सुन्दर छ। नेपाली चलचित्रमा अन्तर्जातीय प्रेम र सामाजिक विभेदको कथा धेरै पटक आइसकेकाले कतिपय दृश्यहरू नयाँ लाग्दैनन्। अब नेपालो भएको छ चलचित्र आचार्यको समीक्षा। गत शुक्रबारदेखि देशैभरका सिनेमा घरहरूमा बहुप्रतीक्षित नेपाली चलचित्र आचार्य प्रदर्शनमा आएको छ। करिब एक दशकको लामो अन्तरालपछि नेपाली साङ्गीतिक तथा एक्सन जगतका परिचित नाम निखिल उप्रेती पुनरागमन भएकाले पनि यो चलचित्रलाई लिएर दर्शकहरूमा निकै उत्सुकता र चर्चा थियो। सबैभन्दा पहिला कुरा गरौं चलचित्रको कथानक र विषयवस्तुको बारेमा। चलचित्र आचार्य केवल एक्सनमा मात्र सीमित छैन। यसमा धर्म, शास्त्र, दर्शन र विज्ञानका ज्ञान बोकेका एउटा व्यक्ति कसरी समाजको आचार्य बनेर अन्याय विरुद्ध उभिन्छ भन्ने आध्यात्मिक दृष्टिकोण देखाएको छ। कथा, निर्देशन र मुख्य अभिनय तीनवटै भूमिकामा निखिल उप्रेती आफै प्रस्तुत भएका छन्। चलचित्रको सबैभन्दा बलियो पक्ष भनेको निखिल उप्रेतीको दमदार एक्सन र सिग्नेचर स्टन्टहरू हुन्। हलिउड र बलिउड शैलीको एक्सन दिने प्रयास गरिएको छ, जसले हलमा दर्शकलाई रोमाञ्चक अनुभव गराउँछ। निखिलसँगै सञ्चिता लुइटेल, प्रमोद अग्रहरी र पूर्णिका सिजापतिको अभिनयलाई पनि दर्शकले रुचाएका छन्। र यस चलचित्रको कमजोर पक्षको कुरा गर्नुपर्दा चलचित्र करिब 3 घण्टा लामो भएकाले केही ठाउँमा कथा सुस्त पट्यार लाग्दो लाग्न सक्छ। साथै केही स्टन्ट र प्राविधिक पक्षमा
पुराना ढाँचाहरू नै दोहोरिएको भन्दै केही दर्शकहरूले टिप्पणी समेत गरेका छन्। यदि तपाईँ निखिल उप्रेतीको ठुलो फ्यान हुनुहुन्छ, एक्सन प्रधान चलचित्र मन पराउनुहुन्छ र नेपाली सिनेमामा नयाँ प्रयास हेर्न चाहनुहुन्छ भने आचार्य तपाईँका लागि यस साताको एउटा राम्रो मनोरञ्जनात्मक विकल्प बन्न सक्छ। यो थियो आजको चलचित्र समीक्षाको। अब नेपालो भएको छ साङ्गीतिक विश्रामको।

0: read in Nepal for this hour. Please also visit our website www.radionepalonline.com for more news and online programs. Our next news in English is at 8 in the evening. Stay tuned and have a good day.
1: झन्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
1: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
2: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418

0: मात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: नेपाल र नेपाली बीचको सम्बन्ध नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

को केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलोहर्जका साथमा एफएम 98, 100 र 103 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेश प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ राधिका ओझा, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विद्या चौधरी अनि म विमला राई। प्रस्तुत छ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही क्षणमै यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि स्वर साधना कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय

नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ। आज पनि हामी समय स्टेसनमा कार्यक्रम स्वर साधनाको साथमा हामी दुईजना उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा राधिका ओझा अनि म विद्या चौधरी। हजुर, यहाँहरू कार्यक्रम स्वर साधना रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम वेभ 792 किलोहर्जबाट सुन्दै हुनुहुन्छ भने त्यसै गरी एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.3 मेगाहर्जसँगै अनलाइनमा radionepal.gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर सुन्दै हुनुहुन्छ। सदा चाहिँ आज पनि हामी चारवटा गीतहरूको साथमा उपस्थित भइसकेका छौँ भने यहाँहरू पनि आफूलाई मनपर्ने गीत सुन्न र सुनाउनका लागि एकदमै तम तयार भएर बसिसक्नु भएको छ होला। 0142-41-7-21-736 लाइन पनि हामीले खुला गरिसकेका छौँ। जहाँ जस्तो सुकै अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त अनि सुरक्षित भएर बस्न आग्रह गर्न चाहन्छौँ। विशेष गरेर ज्येष्ठ नागरिक, बालबालिका अनि अपाङ्गता भएका व्यक्तिहरूको एकदमै ख्याल गर्नुहोला। आफ्नो घरको फोहोरको व्यवस्थापन आफै गर्नुहोला। ट्राफिक नियमको पनि एकदमै पालना गर्नुहोला। समयलाई बुझ्नुहोला। कामलाई निरन्तरता दिनुहोला भनेर भन्न चाहन्छौँ। र सँगसँगै कोही यात्रा गर्दै हुनुहुन्छ भने एकदमै बाटोघाटोको बारेमा, कुन ठाउँमा जाँदै हुनुहुन्छ होइन, त्यस ठाउँको बारेमा राम्रोसँग जानकारी लिएर बुझेर मात्रै यात्रा गर्न हामी अनुरोध गर्न चाहन्छौँ। यति बेला चाहिँ धेरै ठाउँहरूमा बाटोहरू चाहिँ बिग्रिएका छन्, अवरुद्ध छन्। त्यस कारण यहाँ चाहिँ सजग सुरक्षित भएर चाहिँ यात्रा गर्नुपर्ने हुन्छ। विचार पुर्याउनु हुन अनुरोध गर्न चाहन्छौँ। र घरमै बस्नुहोला, स्वस्थ व्यस्त रहनुहोला। अब काम छैन भने किन घरबाट बाहिर निस्किने? अहिलेको माहौल अलिकति गाह्रो नै छ। अब ढिला नगरिकन हामी कार्यक्रमको सुरुवात गीतबाट गर्छौँ। त्यसपछि यहाँहरूसँग प्रत्यक्ष रूपमा जोडिने छौँ। अहिलेलाई राख्दैछौँ शान्ति श्री परियार सुरज तमुको स्वरमा रहेको यो गीत राख्दैछौँ भने रचना सङ्गीत रहेको छ सुरज तमुको।

0: हजुर, शान्ति श्री परियार र सुरज तमुले भन्दै हुनुहुन्थ्यो, ऐना हेरेर कपाल कोरेर मेरो मायालाई देख्छु झलल भनेर भन्दै हुनुहुन्थ्यो। सँगसँगै कोही श्रोता पनि आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो नमस्कार।
1: हेलो नमस्ते दिदी।
0: नमस्ते, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म नुवाकोटबाट बद्री जुम्दान।
0: नुवाकोटबाट?
1: हजुर।
0: बद्रीजी के छ नि हालखबर?
1: एकदम ठिकै छ दिदी।
0: के गर्दै हुनुहुन्छ?
1: म अहिले बिहान चाहिँ नुवाकोट भैरव मन्दिरमा गएँ, उता भजन नगर तबला बजार आएँ, अनि आएर खाना खाएर आरामसँग बसिरहेको
0: अहिले हामीलाई सुन्दै हुनुहुन्छ।
1: हजुर एकदम।
0: अनि आज हामीलाई कुन गीत सुनाउनुहुन्छ?
1: आज तपाईँलाई?
0: हजुर,
1: आज तपाईँलाई म आज चाहिँ तपाईँलाई म नारायण गोपालले गाउनु भएको एउटा गीत सुनाउँछु है त।
0: हस्।

सकिन आफ्नै प्रतिबिम्ब छोप्न, म सक्दिन छाती फुटाउन।

0: हवस् त दिदी,
1: कस्तो मजाले गीत गाउनु भयो के।
0: हजुर हजुर,
1: ल हुन्छ, अर्को साता फेरि पनि आउनु होला। नमस्कार, बद्री ढुङ्गाना हुनुहुन्थ्यो नुवाकोटबाट, फेरि अर्को श्रोतालाई लिन्छौँ। हेलो नमस्कार। हेलो
2: हेलो,
1: नमस्कार हजुर।
2: नमस्कार
1: नमस्कार, धेरै समयपछि आउनुभयो त।
2: म
1: हजुर
2: अब नयाँ साथीलाई पालो दिनु भन्नुपर्छ नि,
1: म त बिर्सिनु भयो कि भन्ने लागेको थिएँ नि।
2: बिर्सेको त छैन, कुन गर्छु
1: सानुमयाजी। दादिङबाट त्यस्तै त्यस्तै छ नि त आवाज। कृष्ण मायाजी
2: हजुर,
1: अनि किन यसरी हराउन पाइन्छ त? आज नि कसरी सम्झिनु भयो कि मनमै सम्झिनु भएको थियो नआएको मात्रै होला है?
2: होइन, मैले मनमै सम्झिरहेको सुनिरहन्छु सुन्न त।
1: खाजा खानु भयो त?
2: खाजा त अहिले खानु भएको छैन, बाँकी नै छ,
1: अब 3 बजे पछाडि सँगै खाउँला।
2: हजुर हुन्छ,
1: तर आज चाहिँ म खाइसकेको छु है, धेरै भोक लागिरहेको थियो अघि
2: चाहिँ।
1: एकदमै धेरै खायो भने त फेरि गाह्रो होला त।
2: हजुर,
1: धेरै खायो भने त एकैचोटि गाह्रो होला त।
2: होइन, नभए चिया मात्रै खुवाउँछु नि त हजुरलाई।
1: कृष्ण मायाजी
2: हजुर,
1: अनि के छ धादिङतिरको हालखबर, मौसम कस्तो छ?
2: धादिङतिर घाम लागिरहेको,
1: अहिले चाहिँ मजाले घाम लागिरहेको छ है, 2-3 दिन भयो।
2: हजुर हजुर,
1: ल अब गीत सुनौ।
2: हुन्छ, म छोटो गीत गाउँछु है।
1: हस्
2: हुन्छ। यो मुटुमा गइरहेछ पर्यो, दिन चाहिँ फुला मन सर्थ्यो त्यही गर्यो, देउताले यस्तो चल गर्यो नि, बनाइदियो आँसुको जिन्दगी।

सालको त्यो देउताले यस्तो साल गर्यो नि, बनाइदियो आँसुको जिन्दगी।

0: पनि यति नै म्याम.
1: हुन्छ, अर्को साता फेरि पनि भेटौँला है त. मिठो माया मिठो सम्झना, कृष्ण माया तामाङ हुनुहुन्थ्यो धादिङबाट. अब फेरि हामी अर्को श्रोतालाई लिन्छौँ. हेलो, नमस्कार.
2: नमस्कार.
1: नमस्कार हजुर.
2: नमस्कार विद्या चौधरीजी. नमस्कार, म तराउनुहोला, व्यस्त पनि रहनुहोला, स्वस्थ पनि रहनुहोला. आउँदै गरेको विजया दशमीको हजुरलाई अग्रिम मङ्गलमय शुभकामना. बाटो चाहिँ क्लियर छ, अहिले दसैँमा घर आउनुहोला भन्नु पनि चाहे. म ओमडी सापकोट आएँ क्या, नवलपुरबाट.
1: नवलपुरको के छ, एकदम ठिकठाक छ?
2: नवलपुरतिर समग्रमा सबै राम्रो छ. हाम्रो यो तपाईँको विनय त्रिवेणीको अलिकति तल्लो भाग अनि मध्यबिन्दुको अलिकति तल्लो भागमा अहिले अस्तिको बाढीले अलिअलि क्षति पुऱ्यायो. अरू त समग्रमा सबै राम्रै छ, है त.
1: बाटो
2: भएको छैन है त. फेरि
1: भनेपछि मजाले ढुक्क भएर घर जान सकियो?
2: हजुर, बाटो चाहिँ केही भएको छैन. दाउनेमा जान्छ कि भनेको, दाउनेमा चाहिँ गएन है त.
1: एकदमै हो मणिजी, सबैलाई चाहिँ डर लागेको थियो कि यो पानीले चाहिँ अब होइन कता कता चाहिँ बाटो बिगार्ने हो, कसरी जाने हो भनेर.
2: अन्त त बिगारेकै छ नि, म्याग्दीतिर भयो, यता तपाईँको पहाड खण्डतिर, अब
1: बागलुङतिर भयो है.
2: हजुर, बागलुङतिर भयो, अनि यो तपाईँको यही डमौलीमै पनि त्यस्तै त्यस्तै भयो. तपाईँको काठमाडौँबाट आउने यता यो कृष्णवीर भन्ने जग्गा जग्गा भएको छ. हाम्रोतिर चाहिँ त्यस्तो चाहिँ नोक्सान चाहिँ भएको छैन. यही नारायणीको साइड चाहिँ धजा सेरी भन्ने अनि विनय त्रिवेणी त्यही दुई तिन ठाउँमा अलिअलि है मान्छे चाहिँ केही भएको छैन, भनौँ डुबान चाहिँ भयो.
1: ओ मणिजी
2: हजुर,
1: जानकारी गराउनु भयो, धन्यवाद. अब गीत सुनौ.
2: ल त म अलिकति एक लाइन पुरुषोत्तम नेउपाने र देवी घरतीको गुनगुनाउँछु है त. गमले सुक्छ पानी, केले सुक्छ आँसु, भनिदेऊ मेरो सानो तस्बिरको पूजा भयो भनी सुन्दाखेरि झन् मन धुजा धुजा, के हो भनी देऊ मेरी सानो. यति नै गरे त विद्याजी, अलि आएन कि.
1: हस् हस् हस्. ओमणि सापकोटा हुनुहुन्थ्यो नवलपुरबाट. अब एकजना श्रोतासँग हामी कुराकानी, रमाइलो गफगाफ र उहाँकै सुमधुर आवाजमा गीत सुन्ने र सुनाउनेछौँ. त्यसपछि यहाँहरूलाई हामी यताबाट साङ्गीतिक कोसेली राख्नेछौँ, मजाले रमाइलो गर्नुहोला भन्न चाहन्छौँ. हेलो, नमस्कार. हेलो, नमस्ते हजुर. कोही श्रोता आउनु भएको थियो, गइसक्नु भएको छ. अब हामी यताबाट गीत सुनाउनेछौँ कार्यक्रम स्वर साधनामा. गीत नसुन्ने त कुरै भएन. यहाँहरू हामीलाई सुन्दै हुनुहुन्छ भने कार्यक्रम स्वर साधना रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ. अब अर्को गीत राख्दैछौँ. भूमिका गिरी दिपलप खातीको स्वरमा रहेको यो गीत राख्दैछौँ भने शब्द सङ्कलन रहेको छ दिपलप खातीको.

0: हजुर, कार्यक्रम स्वर साधनामा गीत राख्यौँ, फेरि पनि कोही श्रोता आइसक्नु भएको छ, भन्दा भन्दै गइसक्नु भएको छ। 0142117136 को लाइन हामीले खुल्ला गरिसकेका छौँ। यहाँहरू पनि आफूलाई मनपर्ने गीत सुनाउन चाहनुहुन्छ भन्ने हामीसँग मजाले जोडिन सक्नुहुनेछ भन्दै कोही श्रोता आउनु भएको थियो, फेरि पनि गइसक्नुभयो भन्दा भन्दै आइसक्नु भएको छ। हेलो, नमस्कार। हेलो हेलो, उहाँले चाहिँ के गर्नुभयो भनेपछि रेडियो एकदमै नजिकै राख्नु भएको थियो, मैले आफ्नो आवाज आफै सुनिरहेको थिएँ तर उहाँ बोल्नु भएन, फेरि पनि प्रयास गर्नुहोला। हेलो, नमस्कार।
1: हेलो,
0: नमस्कार। नमस्कार हजुर।
1: नमस्कार दिदी।
0: नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म भक्तपुरदेखि लालसिंह मोहरा हो।
0: लालसिंह जी, के छ नि हालखबर?
1: एकदमै ठिक ठाक छ, सुनाउनुहोस् हालखबर अनि तपाईँको हालखबर।
0: हाम्रो पनि एकदम ठिक ठाक छ। भक्तपुर कहाँनिर?
1: भक्तपुर हजुरको भन्नुभयो तपाईँ, ठ्याक्कै सानो थिमी।
0: सानो थिमीबाट है, के गर्दै हुनुहुन्छ अहिले?
1: यत्तिकै बसे बसे हो दिदी, रेडियो नेपाल सुन्दै यसो बसिरहेको, धेरै वर्ष चाहिँ फोन लाग्यो है।
0: कस्तो खुसी लाग्यो। ल, अनि कुन गीत सुनाउनुहुन्छ नि?
1: म चाहिँ एउटा लोकगीत सुनाइदिन्छु भन्नुपर्छ।
0: हस् हस् ल, सुरु गर्नुहोस्।
1: हुन्छ।

0: मगाउने थियो सुने के गराउने सुनी उनले दिए गल।
1: हजुर दिदी।
2: हुन्छ हस्, नमस्कार।
1: नमस्कार,
2: लालसिंह गोरा हुनुहुन्थ्यो भक्तपुरबाट, फेरि अर्को श्रोतालाई लिन्छौँ। हेलो नमस्कार। हेलो
3: हजुर,
2: नमस्कार।
3: नमस्कार,
2: बाँकेबाट।
3: हजुर, बाँकेबाट इन्द्रपुर छु कि।
2: इन्द्रजी, के छ नि हालखबर?
3: हालखबर त आज मजासँग घाम लागेको छ दिनभरि, अहिलेसम्म लागिरहेछ
2: नि।
3: हजुर, अनि एकदम ठिकै छ भन्नु
2: पर्छ। दसैँ आएको झल्को आइरहेको छ यो घामले।
3: हो हो, एकदम दसैँ तिहार आज सकै, हजुरले जस्तै मलाई पनि झल्को।
2: अरू आरामै हुनुहुन्छ? खाजा साजा खानुभयो?
3: खाजा भएको छैन, अनि अरू त हजुर खाजा भयो
2: भइसक्यो, आज अलिक छिटै नै भयो। म
3: ए हजुर
2: ल हुन्छ, इन्द्रजी गीत सुनौ।
3: हुन्छ, पाँचरीमा आज एउटा
2: हस हस,
3: पाँचरीमा अब दुई किसिमको बाजाहरू आज
2: हजुर हस।
3: अनि आज बिहान त रिता दिदी आउनुभयो, तपाईँ आउनुहुन्छ नि?
2: आज रिता दिदी आउनुभयो।
3: हजुर हजुर हस्।

0: इन्द्रजी ल धन्यवाद छ,
1: नमस्कार।
0: इन्द्र बुढाथोकी हुनुहुन्थ्यो बाँकेको कोल्पुरबाट। अब अन्त्यमा आइसकेका छौँ, अन्त्यमा छोटो मिठो कुराकानी र गीत सुन्नेछौँ एकजना श्रोतासँग। हेलो नमस्कार। हेलो नमस्कार हजुर। नमस्कार भन्दा भन्दै गइसक्नु भएको छ। आजलाई यति नै गर्नुपर्छ, फेरि हामी अर्को साता आउने नै छौँ यस्तै रमाइला गपगाप रमाइला गीत सङ्गीतहरूको साथमा उपस्थित हुने नै छौँ। आजलाई चाहिँ यति नै गर्नुपर्छ, समयले आजलाई यति नै भनिसकेको छ। सुनेर सहभागिता जनाएर साथ दिनुहुने सम्पूर्ण श्रोता मित्रहरूलाई एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ। त्यसै गरी प्राविधिक मित्र राधिका ओझालाई पनि एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ। र सँगसँगै स्वस्थ सुरक्षित भएर बस्नुहोला, व्यस्त रहनुहोला, आफ्नो कामलाई एकदमै निरन्तरता दिनुहोला, समयको ख्याल गर्नुहोला। होइन, समय एकदमै बलवान छ, समयले चाहिँ हामीलाई पर्खदैन, हामीले चाहिँ समयलाई पर्खिनुपर्छ। यही कुरालाई मनन गरेर अगाडि बढ्नुभयो भने एक दिन अवश्य पनि आफ्नो जीवनमा सफलता हासिल गर्नुहुनेछ भन्दै अन्त्यमा गीत राख्दैछौँ। सुरन गुरुङ, राजबहादुर गुरुङ, उषा गुरुङ र प्रिया गुरुङको स्वरमा रहेको यो गीत राख्दैछ भने अर्को साउथको रचना रहेको छ, मनोज थापा मगरको सङ्गीत रहेको छ यो गीत। हामीले चलचित्र पेन्सन पट्टाबाट लिएका छौँ गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। ठिक 3 बजे सुन्नुहुनेछ समाचार। समाचार पछि 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। अहिलेलाई म विद्या चौधरी बिदा हुन्छु। हवस् त, नमस्कार।

0: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाको बैठकमा समसामयिक विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत। वर्षाका कारण अवरुद्ध रहेको बिपी राजमार्ग आजदेखि सञ्चालनमा। र 7 महिनादेखि जारी युद्ध अन्त्य गर्ने विषयमा अमेरिका र इरानका अधिकारीहरूद्वारा छुट्टा छुट्टै छलफल। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताउनु भएको छ। आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गर्नुभएको विदाई भेटका क्रममा प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो। सो क्रममा प्रधानमन्त्री शाहले हालैको बाढी पहिरो तथा विपदको समयमा भारत सरकारले पुर्याएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गर्नुभयो। भेटका अवसरमा प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई कार्यकाल सम्पन्न गरेकोमा बधाई दिनुहुँदै आगामी जीवनका लागि शुभकामना समेत व्यक्त गर्नुभयो। भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबीच थुप्रै विकास परियोजनाहरू सम्पन्न भएको जानकारी गराउँदै नेपाल बसाईका क्रममा सहयोग पुर्याउने नेपाल सरकार र नेपाली जनतालाई विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको बहुमतले स्वीकृत गरेको हो। बैठकमा विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै कानून मन्त्री गौतमले सरकारले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश निष्क्रिय हुँदा अध्यादेशले चलाएका दफाहरू रिक्त हुने अवस्थामा पुगेकाले तिनलाई कानूनी रूपमा जगाउनका लागि विधेयक ल्याइएको बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले सरकार र सरकारी निकायमा थप पारदर्शिता र जवाबदेहिता कायम राख्न राजनैतिक स्वार्थभन्दा माथि उठेर सार्वजनिक हित सुशासन र नागरिक अधिकारलाई केन्द्रमा राखी विधेयक अघि बढाउनु पर्ने सुझाव दिनुभयो। सांसदहरूले कानूनी सेवा प्रवाहलाई छिटो पारदर्शी र जवाबदेही बनाउन कानूनी तथा डिजिटल प्रणालीमा आवश्यक सुधार गर्दै प्रविधि मैत्री शासन व्यवस्थालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। बैठकमा विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै मन्त्री मेहताले स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवामा प्रादेशिक सन्तुलन कायम गर्न तथा मधेस प्रदेशका नागरिकलाई आफ्नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन समेत यस प्रतिष्ठानको स्थापना आवश्यक रहेको बताउनुभयो। मन्त्री मेहताले सुरक्षित गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सा शिक्षा क्षेत्रमा समावेशी पहुँचको विस्तार तथा हाल सञ्चालनमा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी ऐनहरूमा एकरूपता कायम गर्न पनि यस विधेयकले महत्त्वपूर्ण आधार तयार गर्ने बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले मधेस प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन र स्वास्थ्य शिक्षाको संस्थागत विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले यही असोज 8 गतेदेखि 11 गतेसम्म परेको निरन्तरको वर्षाले पुर्याएको जनधनको क्षति, राहत तथा उद्धारको व्यवस्था, प्रभावितहरूको उचित व्यवस्थापन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले वर्षाका कारण काली गण्डकी नदीमा आएको बाढीले गण्डकी प्रदेशका सबै जिल्लाका नदी तटीय क्षेत्रमा रहेका बस्ती, सडक संरचना, पुलहरू लगायतमा ठूलो क्षति पुर्याएको भन्दै तत्काल मृतकका परिवारलाई राहतको व्यवस्था, बेपत्ताहरूको खोजी सहयोगी कार्य विस्थापितहरूका लागि सुरक्षित स्थानमा उचित व्यवस्थापन गर्न माग गर्नुभयो। वर्षाले स्याङ्जा पर्वत र गुल्मीको संगम स्थल सेती बेडीमा रहेको एसियाकै सबैभन्दा ठूलो शिलामा क्षति पुर्याएकाले त्यसको संरक्षण गर्नुपर्ने तथा बाढीले पुर्याएको क्षतिको प्रारम्भिक विवरण प्राप्त भइसकेकाले त्यसका आधारमा सरकारले तदारुकताका साथ काम अगाडि बढाउनु पर्ने बताउनुभयो। सांसदहरूले कैलाली जिल्लामा प्रत्येक वर्ष वर्षायाममा नदी कटान र डुबानका कारण खेतीयोग्य जमिन नष्ट हुने र बस्तीमा बाढी पस्ने समस्या दोहोरिरहने भन्दै समाधानका लागि सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो। सांसदहरूले चाडपर्वका बेला बढ्ने बजार महँगी तथा कालोबजारी नियन्त्रण गर्नुपर्ने, चाडपर्वमा सडकमा मानिसको चाप थप बढ्ने भएकाले जीर्ण सडकहरूको मर्मत तथा स्तर उन्नति गर्नुपर्ने, विभिन्न स्थानमा क्षति पुगेका पुलहरूको निर्माण कार्य तत्काल अगाडि बढाउनु पर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ। परराष्ट्र मन्त्री खनालले जातीय विभेद, रङ्गभेद, विदेशी विरुद्धको घृणा तथा प्रणालीगत अन्याय अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको हो। दुर्बान घोषणा तथा कार्ययोजनाको 25 वार्षिकोत्सवका अवसरमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आज आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले विभेद र बहिष्करण अझै पनि मानव क्षमताको विकासमा बाधक रहेको बताउनुभयो। नेपालका लागि दुर्बान घोषणाका सिद्धान्तहरू राष्ट्रिय चेतना र संवैधानिक मूल्यसँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै उहाँले सामाजिक न्याय र समानताप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश वैदेशिक रोजगार तथा पर्यटन मन्त्री विजेथा हिराथबीच आज भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुन न्युयोर्कमा रहनुभएका परराष्ट्र मन्त्री खनालले साइडलाइन भेटवार्ताका क्रममा श्रीलङ्काका समकक्षी हिराथसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। दुई मन्त्रीहरूले नेपाल श्रीलङ्का द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको थियो। अविरल वर्षाका कारण बाढी पहिरोले चार दिनदेखि अवरुद्ध बनेको बिपी राजमार्ग सञ्चालनमा आएको छ। बाढीले बगाएका स्थानमा अस्थायी डाइभर्सन निर्माण तथा विभिन्न खण्डका पहिरो पन्छाएसँगै बिहानदेखि यातायात आवागमन गराइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। रोशी क्षेत्रको चौकी डाँडामा खोलाको भाव उच्च रहेकाले किनारमा तत्काल डाइभर्सन बनाउन नसकिएपछि खानेपानी पम्प हाउस भएको भित्री ट्र्याक खोलेर सवारी आवागमन सुरु गरिएको डिभिजन प्रमुख सुमन योगेशले जानकारी दिनुभयो। उहाँका अनुसार खोलाको भाव घटेपछि चौकी डाँडामा किनारबाटै पुनः डाइभर्सन निर्माण गरिनेछ। अविरल वर्षापछि गत आइतबार मनाङको घटी खोलामा लेदोसहितको ढुङ्गा गिट्टी बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ। नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको छ। उहाँले उपलब्ध एक्सावेटर लगायतका सामग्री उपयोग गरी केही मात्रामा काम सुरु भएको बताउँदै ठूला चट्टान फुटाउन तयारी भइरहेको बताउनुभयो। उहाँका अनुसार पुलमाथिबाट नै नदीले धार परिवर्तन गरेकाले त्यस क्षेत्रका केही घर डुबानमा परेका छन्। बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या 12 पुगेको छ। पछिल्लो 3 दिन यता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा 12 जनाको मृत्यु भएको हो भने 1 जना अझै बेपत्ता छन्। कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतका तटीय बस्तीमा ठूलो क्षति पुर्याएको, केही दिन नबित्दै जिल्लाका विभिन्न ठाउँमा सुक्खा पहिरो खसेपछि स्थानीय थप समस्यामा परेका छन्। बाढीको पीडाबाट प्रभावित परिवार सुरक्षित स्थानको खोजीमा रहेका बेला जलजला गाउँपालिका साथ लामा बगरमा आज बिहान सुक्खा पहिरो खसेपछि अर्को विपत्ति थपिएको हो। असोज 10 गते राति कालीगण्डकीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका 8 फर्सेमा ठूलो भौतिक क्षति पुर्याएको छ। प्रारम्भिक विवरण अनुसार फर्सेमा मात्रै 87 घर पूर्ण रूपमा र 30 घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। पश्चिम बागलुङको बडीगाड गाउँपालिकामा चलेको तीव्र गतिको हावाहरूले दर्जन बढी घरमा क्षति पुगेको छ। हावाहरूले घर, गोठ, विद्यालय र कृषि बालीमा क्षति गरेको बडीगाड गाउँपालिकाका अध्यक्षले जानकारी दिनुभयो। हावाहुरीबाट बडीगाड 1, 3, 4 र 8 नम्बर ओडामा ठूलो क्षति भएको छ। दुर्लुङ क्षेत्रमा हावाहुरीले घरको छानो उडाएको छ भने होबाङ क्षेत्रमा पनि क्षति गरेको अधिकारीहरूले बताउनुभयो। हावाहुरीले सबैभन्दा बढी ओडा नम्बर 3 सिसा खानीमा क्षति गरेको छ। यही असोज 8 गतेदेखि 11 गतेसम्म लगातार परेको वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा, गुल्मी र पाल्पाका कालीगण्डकी तटीय क्षेत्रको जनजीवन प्रभावित बनाएको छ। बाढीले नदी किनारका बस्ती, धार्मिक तथा शैक्षिक संरचना र सडक तथा पुलमा ठूलो क्षति पुर्याएको छ। स्याङ्जाबाट संवाददाता क्रान्ति अर्यालको यो रिपोर्ट।
1: 4 दिनसम्म लगातार परेको वर्षापछि कालीगण्डकी नदीमा आएको भीषण बाढीले स्याङ्जा, गुल्मी र पाल्पाका कालीगण्डकी तटीय क्षेत्रको जनजीवन अस्तव्यस्त बनाएको छ।

0: गुल्मीको कालीगण्डकी गाउँपालिका एक हर्मी चौर जोड्ने पक्की पुल समेत नदीले बगाएको छ। पुल बगेसँगै दुई जिल्ला बीचको आवात जावत प्रभावित भएको छ। कालीगण्डकी नदीको बाढी सेतीबेडीमा मात्र सीमित रहेन, रामदी स्थित प्रहरी चौकी समेत डुबानमा परेको छ। रामदीको संस्कृत गुरुकुलम र उत्तर वाहिनी स्थित गुरुकुलमा समेत बाढीले क्षति पुर्याएपछि त्यहाँ अध्ययनरत विद्यार्थीलाई प्रशासनले सुरक्षित स्थानमा सारेको छ। स्थानीयका अनुसार यस पटकको कालीगण्डकीको बाढी 2018 सालपछिकै ठूलो हो। मौसम सम्बन्धी पूर्व सूचना र स्थानीय प्रशासनको आग्रह पछि धेरै परिवार समयमै सुरक्षित स्थानमा सरेका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको स्थानीयको भनाइ छ। बाढीबाट विस्थापित स्थानीय अहिले विद्यालय लगायत सुरक्षित स्थानमा बसेका छन्। विभिन्न निकायबाट राहत सामग्री आउने क्रम शुरू भए पनि सड़कमा ठाउँ ठाउँमा पहिरो गएका कारण राहत सामग्री समयमै प्रभावित बस्तीसम्म पुर्याउन समस्या भएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी निराजन घिमिरे अब प्रभावित परिवारको सुरक्षित बसोबास र राहत व्यवस्थापन तर्फ तत्काल ध्यान दिनुपर्ने देखिएको छ। क्रान्ति अर्याल, रेडियो नेपाल, स्याङ्जा।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
1: भोल्टेज भोइस ओभर LTE अब तपाईको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानौ तपाईले कुरा गरिरहनु भएको व्यक्ति तपाईको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पीड इन्टरनेट,
2: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारु गर्न आफ्नो फोनमा *444 हैश डायल गर्नुहोस्। 4G बोल्दे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। 7 महिनादेखि जारी युद्ध अन्त्य गर्ने विषयमा अमेरिका र इरानका अधिकारीहरूले मध्यस्थकर्तासँग छुट्टा छुट्टै छलफल गरेका छन्। दुवै देशका अधिकारीहरूका अनुसार युद्ध विराम र शान्ति वार्तालाई पुनः अघि बढाउने प्रयास स्वरूप हिजो पछिल्लो संवाद भएको समाचार संस्था रोइटर्सले जनाएको छ। आगामी छलफल गत साता संयुक्त राष्ट्रसंघको महासभाको क्रममा इरानले प्रस्तुत गरेको 7 दिने प्रस्तावको संशोधित स्वरूपमा केन्द्रित हुने अधिकारीहरूले अनुमान गरेका छन्। अब खेलकुद। जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलमा श्रीलङ्कासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। नागोया स्थित कोरोगी स्पोर्ट्स पार्कको मैदानमा आज तय भएको नेपाल र श्रीलङ्का बीचको खेल वर्षाका कारण सुरु हुन नसकेको हो। लगातारको वर्षाका कारण टस समेत हुन नसकेपछि खेल रद्द गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। यो सँगै सेमी फाइनल पुग्ने नेपालको सपना यसपालि पनि अधुरै रहेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा समसामयिक विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत। वर्षाका कारण अवरुद्ध रहेको बिपी राजमार्ग आजदेखि सञ्चालनमा। र 7 महिनादेखि जारी युद्ध अन्त्य गर्ने विषयमा अमेरिका र इरानका अधिकारीहरूद्वारा छुट्टा छुट्टै छलफल। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो, दनुवारी भाषाक समाचार भेष बहादुर दनुवारबाटै सुन। प्रतिनिधि सभाको आजको बैठकमा मानेक नेपाल ऐन व्यवस्था जगाएलाई विधेयक 2083 उप विचार करास बाजलाई प्रस्ताव बहुमत सँगै पारित अक्लर छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र साग तर्फबाट कानुन न्याय अनुसार संसदीय मामिला मन्त्री सविता गौतमक प्रस्तुत गरेर मानेक ऐनक व्यवस्था जगाएलाई विधेयक 2083 उप विचार करार बाजल प्रस्ताव सभाको बहुमतबाट स्वीकृत गर्ला हो। बैठकमा विधेयक उप प्र कुरोकानीमा उठ्ला विषयमा जवाफ दिने कानुन मन्त्री

गौतममा सरकार जारी गर्ला सार्वजनिक पदाधिकारी पद मुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश निकृष निष्क्रिय अकिकु अध्यादेश चलाइलाई दफा लख खाली अक्ल अवस्थामा पुग्न तीन लागि कानुनी रूपमा जगाले लागि विधेयक ल्याएर बाजलर छ। तीन लागि कानुनी रूपमा जगाले लागि विधेयक ल्याएर बाजलर छ। यसनिकै प्रतिनिधि सभाको आज बैठकमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 उप विचार गर्ला बाज प्रस्ताव सर्वसम्मत संघिक स्वीकृत गर्ला छ। बैठकमा स्वास्थ्य अञ्चु खाद्य स्वच्छता मन्त्री निशा मेहताक प्रस्तुत गर्ला रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 उप विचार गर्ला बाज प्रस्ताव सभाको सर्वसम्मत संघिक स्वीकृत गर्ला हो। बैठकमा विधेयक उप कुरोकानीमा उक्त विषयमा जवाफ दिने मन्त्री मेहताक स्वास्थ्य शिक्षा पशु स्वास्थ्य सेवामा प्रादेशिक सन्तुलन कायम गर्नलाई मधेस प्रदेशक नागरिक लागि आफ्नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा पशु विशेष पत्र स्वास्थ्य सेवा उपलब्ध गराएलाई समेत यी प्रतिष्ठान स्थापना गरेलाई आवश्यक रहला बाजलर छट। यी आगो बैठकक शून्य समयमा सांसद लगक यी असोज 8 गतेदेखि 11 गतेसम्म पर्ला बर्खे पानी पुर्याएलाई नाशक जनधनक राहत अंश उद्धारक व्यवस्था प्रभावित लगक चाइल अनुसारक व्यवस्थापनक लगायतक विषयमा सरकारक ध्यान आकर्षण गराएर छट। प्रधानमन्त्री बालेन्द्र साग वर्षा रोक्ल पनि उएकबाट हक्ल विपदा खटरा नाइटला तसु जोखिममा कायम रहला आम नागरिक लागि सर्वसाधारण लागि सतर्कता रहेलाई सबैमा आग्रह गर्ल छ। बर्खे पर्ल वर्षाका कारण प्रभावित नागरिक सुरक्षा व्यवस्थापनसँगै नाश पुग्ला पूर्वाधार मर्मत गरेको जनजीवन मनमने बनाएलाई तर्फी सरकार तदारुकता साथ लागिरहला प्रधानमन्त्री कार्यालय जनाएको छ। प्रधानमन्त्री कार्यालय अनुसार यी असोज 8 गतेदेखि खक्ल वर्षासँगै अहिले बार पहिरा डुबान हावाहुरी तसु चम्कनेसको कारण देशैभर 27 जनाको ज्यान गुमालर छ। अन्य 7 जना खजाला तसु 4 जनाको अत्तोपत्त नयाँ छ। यी अवधिमा जम्मा 513 मनसुनक जस्ने घटनाबाट 1065 घर परिवार प्रभावित बन्न र छट। नेपाल सरकारका मन्त्री परिषदको बैठक आज बसिरहेको छ। सिंहदरबार ठाउँ प्रधानमन्त्री अंशु मन्त्री परिषद कार्यालयमा दिनखानि बसिरहेको बैठक लागि प्रधानमन्त्री पेश अंशु अनुसन्धान विज्ञ दिपा धालक जानकारी दिएर छट। बैठकमा मुलुकका भिन्न भिन्न भागमा अक्ल पाछलो विपद घटना लगायत समसामयिक विषयमा कुरोकानी चलिरहल छट। काभ्रे पलाञ्चोक जिल्लाको बिपी राजमार्ग रोसी गाउँपालिका कटुन्जेदेखि नेपाल तोकसम्म बाट दिनखनदेखि चुट्ने सवारी साधन चालालयमा आएल जानकारी जिल्ला पुलिस कार्यालय जनाएर छ। गिम्दीबेसी घुमाउने डालाबेसीमा एक पाखा चल्लार बाट चल्ल सुरु अक्ला हो। बाटक थप मर्मत काम भइरहला छ। सुरक्षित अकेको यात्राकारीलाई जिल्ला पुलिस कार्यालय सेभ्य सवारी चालक तसु यात्री लखीलाई अनुरोध गर्ला रहेछ। परराष्ट्र मन्त्री शिशिर खनाल तसु श्रीलङ्का विदेशक रोजगार अंशु पर्यटन मन्त्री विजया हेरात बीच आज भेटवार्ता अक्ल छ। संयुक्त राष्ट्रसङ्घ 81 महासभा सहभागी अक्ल न्युयोर्कमा रहल अक्ल परराष्ट्र मन्त्री खनाल साइडलाइन भेटवार्तामा दौरान श्रीलङ्का बर्बरिक हेरातसँगी द्विपक्षिक भेटवार्ता गरेर उएक सचिवालय जनाएर छ। दुई मन्त्री लखक नेपाल श्रीलङ्का तसु द्विपक्षीय सम्बन्धका लागि थप सुधारलाई बानाला विषय कुराकानी गरेर अक्ल छ। भेटवार्ता कलक्रममा खनाल नेपालक अग्नि विनाश गर्ल जलवायु जस्ने विपद प्रभावित समुदायप्रति सहानुभूति तसु एकबद्धता प्रकट गर्ला साथै आर्थिक अंश मानवीय सहयोग उपलब्ध गराएलाई श्रीलङ्का तसु उचित जनता उप आभार व्यक्त गर्ला छ। भेटलो क्रममा मन्त्री नेपाल श्रीलङ्का मैत्रीपूर्ण अंश सहयोगात्मक सम्बन्ध भिन्न पक्ष विचार आइल जाइल गरिरहला छ। उयो लखक विद्यमान द्विपक्षिक संयन्त्र बैठक लखक आयोजना कार्यपालनामा जोड दिँदै व्यापार पर्यटन शिक्षा संस्कृति सम्पर्क सञ्जाल अंश जनस्तरक सम्बन्धलाई एकै आवश्यक हितक लागि भिन्न भिन्न क्षेत्रमा द्विपक्षिक मिलेको थप विस्तार तसु सुधारेर गर्दा प्रतिबद्धता व्यक्त गरिदलर छ। अन्नपूर्ण चक्री पदमार्ग अघिको मनाङ पुल विदेशी पर्यटक सनुक वर्षासँगै मौसम प्रतिकूल बन्न पाछु बीच बाटबाट यात्रा छुट्याएको लमदुङतर्फ फर्केलाई थालर छ। थोराङला भन्ज्याङ पार्कटी मुस्ताङ पोखरा लगाएर गन्तव्यमा पुग्न योजनामा आएल पर्यटक मौसम आएल खराब तसु बढ्ला जोखिममा कारण मनाङबाटै फर्केलाई थालर छ। अन्नपूर्ण जोगाला क्षेत्र आयोजना एकपा धारापानी इन्चार्ज भूपेन्द्र गुरुङ अनुसार पाछलो एक सातामा 246 विदेशी पर्यटक मनाङबाट लमदुङतर्फ फर्कलर छ। फर्कलामा 151 पुरुष तसु 195 महिला रहला छ। लमजुङ बेसीसार नगरपालिका 7 बाट सुरु अक्ल अन्नपूर्ण चक्रे पदमार्ग लमजुङ मनाङ मुस्ताङ म्याग्दी तसु कास्की हकीको जयला मुस्ताङ बाट हो। पदमार्ग उप 5,416 मिटर थोराङला भन्ज्याङ र छट प्राकृतिक अंश सांस्कृतिक विविधता भर्ल यी पदमार्ग विदेशी पर्यटक सदुक आकर्षक रहेको आइल र छट। याङ याङ लहरीदेखि
तुइनसम्म गोरेटो बाट बनाएला अंश मर्मत काम सक्ल अख्लच रसुवा गोसाइकुण्ड गाउँपालिका पाँच सात रुपियाँ ठाउँ धेरै जोखिम उक्त ठाउँमा उयो बनाएला पुरा कर्ला हो भोटे खुसी लरिक बारक बाट सञ्चालक विच्छेद अख्ल पाछु आमा छोइलिङ तसु गोसाइकुण्ड गाउँपालिका भिन्नै ओडाक बासिन्दाको लागि तुइन नै आइला जैला तसु धेरै चाहिला सामान पठाएलाई एक मात्र विकल्प बनेको आइला र चढ तसु तुइनकसम्म पुल बाट नसकेको दुर्घटना उप जोखिम बढ्ला पाछु सर्वसाधारण लामो समयदेखि शास्ति खेपेको आइला र चढ बारक कारण गोसाइकुण्ड गाउँपालिका धेरै बट्ने रोजगारी क्रममा बाहिर रहला तसु विस्थापित स्थानीय काठमाडौँ ठाउँ होल्डिङ सेन्टरमा रहला सम्भावित दुर्घटना रोकेलाई छिमेकी आमा छोदिङ गाउँपालिका आगु सारेको काम कर्ला छ नयाँ बाट बन्न पाछु तुइनसम्म पहुँच सजिलो हक्नुको साथै खाएल कुरो दिनदिनै चालर सामान पठाला बर्खे राहत मिल्ल वडा अध्यक्ष तामाङ बाजला छ बाट बनाएर अख्लो पाछु स्थानीय बासिन्दा लागि खुसी व्यक्त गर्दै सहयोग पुर्याएलाई जनप्रतिनिधि सूर्य शेखरमे तसु बट्ने लगक उप्र आभार व्यक्त कर्ला छ गण्डकी प्रदेश सरकारका बागलुङ म्याग्दी लगायतका जिल्लामा बार पहिरामा परेको मर्ल अख्ल मानुसलाई परिवार लागि एक लाख तरक राहत दिएलाई निकल कलर छट साथै क्रिया खर्च बापत 25,000 दिएलाई अख्लर छट सोमबार बस्ल प्रदेश मन्त्री परिषदको बैठकका उक निको कर्ल सरकारका प्रवक्ता अंशु आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनक जानकारी दिएर छट बैठकमा बार पहिराबाट नाश पुग्ल भिन्न भिन्न जिल्लाको क्षेत्र विस्तृत विवरण जम्मा गरेको फेरि बनालाई अंशु फेरि खडा गरेलाई कामलाई प्राथमिकताका साथ आगु बढाएलाई निकोल पनि उएक बाजला चट बार पहिराबाट गण्डकी प्रदेशमा बर्खे जनधनक नाश अक्लर चट रसुवा भोटेकोसी लरिमा जैल भदौ 10 गते आएर बारबाट प्रभावित परिवारलाई राहत उद्धार अंशु फेरि खडा गरेलाई कास्कीबाट रु 2,83,53,977 सहयोग जुट्लर छ जिल्ला प्रशासन कार्यालय कास्की अनुसार भिन्न भिन्न सङ्घ संस्था व्यवसायी सामाजिक संस्था क्लब सहकारी होटल अंशु व्यक्ति लगक राहत स्वरूप उयो पैसो प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा कल हो सहायक मुख्य जिल्ला अधिकारी चित्राङ्गत बरालक अनुसार अखडीसम्म जिल्लाको भिन्न भिन्न 81 सङ्घ संस्थाबाट सहयोग कर्ला विवरण प्रशासनमा पाए उएक सहयोगदाता लखक लागि आफ्नै देला कर्ला सहयोग विवरण प्रशासन कार्यालयका लागि जानकारी कार्यालयलाई अनुरोध कर्ला छ विपद प्रतिकार नागरिक लागि जिल्लामा स्वस्फूर्त रूपमा पर्खे पैसा जम्मा अक्लर छ धेरै जसले प्रशासनमा जानकारी कार्यालय अक्लर छ भने धेरै जसले जानकारी नगरेको आफ्नै हिसाबसे समेत सहयोग कर्ला अक्ल र छट सहायक मुख्य अधिकारी चित्राङ्गत बराल जनाला र छट कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्मा पदबाट मुक्त अख्लर छट शर्मा लागि पदमुक्त गरेर नेकपा निकोल पर्खे उप अदालत सदर कर्ल सङ्घी उही प्रदेश सभा सदस्यबाट पदमुक्त अख्ल हो नेपाल कम्युनिस्ट नेपाली कम्युनिस्ट पार्टी नेकपा शर्मा लागि पदमुक्त गरेर प्रदेश सभा सचिवालयलाई पत्र पठाला र छट नेकपा निकोल विरुद्धक शर्मा बर्के उप अदालतमा रिट दायर गर्न अख्ल छट सोमबार बर्के उप अदालत न्यायाधीश दुईटेक सारङ्ग सुविधा तसु श्रीकान्त पौडेलक मिलेको इजलासक शर्मा रिट खारेज गर्ला हो चाँडसुको माओवादी केन्द्र सङ्घीय दल लगक बीच एकताको नेपाली कम्युनिस्ट पार्टी गठन अख्ल शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीमा लाग्दो रहेछ उही पाछु नेकपा उही लागि प्रदेश सभा सदस्यबाट हटाएर प्रदेश सभा सचिवालयमा पत्राचार गर्दो रहेछ बागलुङ बार पहिरामा परेको मर्ल अख्ल सङ्ख्या 12 पुग्ल रहेछ पाँचौ तिन दिन इच्छी बागलुङ भिन्न भिन्न ठाउँमा जैल पहिरामा परेको घर पुर्लमा 12 जनाको मर्ल अख्ल छ भने 1 जनाको अझ अत्तोपत्तो नै रहेछ तारा लरी गाउँपालिका 5 सिपमा पहिरामा परेको 2 जनाको मर्ल अख्ल जिल्ला पुलिस कार्यालय जनाला छ घर पुरीको 55 वर्षीय दिलबहादुर पुन तसु एक शासक म्याग्दी गमामिला त पुनक तसु ऊ एक शासक म्याग्दी मालिका गाउँपालिका 2,79 वर्षीय नरमायरोका मर्ल अख्ल पुलिसक उपरीक्षक फणेन्द्र प्रसाद जानकारी दिलर छ पहिरामा परेको फेरि सा 1-2 छाटेक तसु माइजुक मनमेने खजा लख्ल उ एक बाजलर छ जिल्लामा बर्खे पर्ल वर्षा पाछु आएर विपदमा परेको मर्ल सङ्ख्या 12 पुग्लर छ भने विपद परेको 1 जना अत्तोपत्तो नयाँ अख्लर छ शनिबार तारालरीमा 1 जनाको मर्ल अख्ल छ भने आइतबार बागलुङ तारा तमा लरीमा गाउँपालिका 4 जना मर्ल अख्ल एक बेपत्ता तसु निसी लरी गाउँपालिकामा 5 जना मर्ल अख्लर छ आजलाई धनवारी भाषाको संसार सिद्धिलेख हस्त शिवा ढोक गरिनु।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब करिब 4 बजेसम्म यहाँलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका आधुनिक गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। यो पहिलो गीत राख्दैछौँ राजु तुलाधरको स्वरमा रहेको छ भने, रचना रहेको छ गायक स्वयंकै, सङ्गीत रहेको छ दिवाकरको।

अहिले सुनायौँ दीप श्रेष्ठको स्वरमा रहेको आधुनिक गीत, योगेन्द्र मल्लको रचना रहेको थियो दीप श्रेष्ठको सङ्गीतमा। अब अर्को गीत राख्दैछौँ यहाँहरू माझमा, पुष्प नेपालीको स्वरमा रहेको यो आधुनिक गीत राख्दैछौँ भने भोग्य प्रसाद शाहको रचना रहेको छ शिवशङ्करको सङ्गीतमा।

अहिले सुनायौं योगेश वैद्यको स्वरमा रहेको आधुनिक विशुल बल्लभको रचना रहेको थियो। हुतराज शर्माको संगीतमा अब अर्को गीत राख्दैछौ। यहाँहरू माझमा मीरा राणाको स्वरमा रहेको यो गीत राख्दैछौ भने गंगा बहादुरको रचना रहेको छ मीरा राणाको संगीतमा।

अहिले सुनायौँ ओम विक्रम विष्टको स्वरमा रहेको आधुनिक गीत सूर्यराज शर्माको रचना रहेको थियो। यो समय यहाँहरूलाई पुराना सदाबहार आधुनिक गीतहरूबाट मनोरञ्जन गराइरहेका छौँ। अब अर्को गीत राख्दैछौँ, प्रसाद श्रेष्ठको स्वरमा रहेको छ भने प्रेम विनोद नन्दनको रचनामा रहेको यो गीत राख्दैछौँ।

अहिले सुनायौँ हिरण्य भोजपुरीको स्वरमा रहेको आधुनिक गीत। प्रेमा शाहको रचना रहेको थियो गणेश रसिकको सङ्गीतमा। अब अर्को गीत राख्दैछौँ, अन्तिम गीत यहाँहरूमा आजमा वाङदेल लामाको स्वरमा रहेको यो गीत राख्दैछौँ भने जीवन अधिकारीको रचना अनि सङ्गीतमा रहेको छ। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। 4 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। शेर्पा भाषाको समाचारपछि उर्दू भाषाको कार्यक्रम गुलसन ए नेपाल सुन्न सक्नुहुनेछ।

0: सर्वसुलभ आवास कर्जा।
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू: रु 3 करोड सम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: निर्धारित गति भित्रै सवारी चलाऊ, दुर्घटना हुनबाट बचौ र बचाऊ।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारत बीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताउनु भएको छ। आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गर्नुभएको विदाई भेटका क्रममा प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो। सो क्रममा प्रधानमन्त्री शाहले हालैको बाढी पहिरो तथा विपदको समयमा भारत सरकारले पुर्याएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा केही नेपाल ऐनको व्यवस्था जोगाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको केही नेपाल ऐनको व्यवस्था जोगाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको बहुमतले स्वीकृत भएको हो। यस्तै प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत भएको हो। यसै गरी प्रतिनिधि सभाको आजको बैठकमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत भएको हो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले यही असोज 8 11 गतेसम्म परेको निरन्तरको वर्षाले पुर्याएको जनधनको क्षति, राहत तथा उद्धारको व्यवस्था, प्रभावितहरूको उचित व्यवस्थापन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले वर्षाका कारण काली गण्डकी नदीमा आएको बाढीले गण्डकी प्रदेशका सबै जिल्लाका नदी तटीय क्षेत्रमा रहेका बस्ती, सडक संरचना, पुलहरू लगायतमा ठूलो क्षति पुर्याएको भन्दै तत्काल मृतकका परिवारलाई राहतको व्यवस्था, बेपत्ताहरूको खोजी कार्य, विस्थापितहरूका लागि सुरक्षित स्थानमा उचित व्यवस्थापन गर्न माग गर्नुभयो। वर्षाले स्याङ्जा पर्वत र गुल्मीको संगमस्थल सेतीबेडीमा रहेको एसियाकै सबैभन्दा ठूलो शिलामा क्षति पुर्याएकाले त्यसको संरक्षण गर्नुपर्ने तथा बाढीले पुर्याएको क्षतिको प्रारम्भिक विवरण प्राप्त भइसकेकाले त्यसका आधारमा सरकारले तदारुकताका साथ काम अगाडि बढाउनु पर्ने बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ। परराष्ट्र मन्त्री खनालले जातीय विभेद, रङ्गभेद, विदेशी विरुद्धको घृणा तथा प्रणालीगत अन्याय अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको हो। दुर्बान घोषणा तथा कार्ययोजनाको 25 वार्षिकोत्सवका अवसरमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आज आयोजित उच्च स्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले विभेद र बहिष्करण अझै पनि मानव क्षमताको विकासमा बाधक रहेको बताउनुभयो। अविरल वर्षाका कारण बाढी पहिरोले 4 अवरुद्ध बनेको बिपी राजमार्ग सञ्चालनमा आएको छ। बाढीले बगाएका स्थानमा अस्थायी डाइभर्सन निर्माण तथा विभिन्न खण्डका पहिरो पन्छाएसँगै बिहानदेखि यातायात आवागमन गराइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। अविरल वर्षापछि गत आइतबार मनाङको घट्टे खोलामा लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्ती नदी खोल्न सुरु गरिएको छ। नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको छ। कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतका तटीय बस्तीमा ठूलो क्षति पुर्याएको केही दिन नबित्दै जिल्लाका विभिन्न ठाउँमा सुक्खा पहिरो खसेपछि स्थानीय थप समस्यामा परेका छन्। बाढीको पीडाबाट प्रभावित परिवार सुरक्षित स्थानको खोजीमा रहेका बेला जलजला गाउँपालिका साथ लामा बगरमा आज बिहान सुक्खा पहिरो खसेपछि अर्को विपत्ति थपिएको हो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब अन्तर्राष्ट्रिय समाचार। सात महिनादेखि जारी युद्ध अन्त्य गर्ने विषयमा अमेरिका र इरानका अधिकारीहरूले मध्यस्थकर्तासँग छुट्टाछुट्टै छलफल गरेका छन्। दुवै देशका अधिकारीहरूका अनुसार युद्ध विराम र शान्ति वार्तालाई पुनः अघि बढाउने प्रयास स्वरूप हिजो पछिल्लो संवाद भएको समाचार संस्था रोइटर्सले जनाएको छ। आगामी छलफल गत साता संयुक्त राष्ट्रसङ्घको महासभाको क्रममा इरानले प्रस्तुत गरेको सात दिने प्रस्तावको संशोधित स्वरूपमा केन्द्रित हुने अधिकारीहरूले अनुमान गरेका छन्। र जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलमा श्रीलङ्का संघको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। नागोया स्थित कोरोगी स्पोर्ट्स पार्कको मैदानमा आज तय भएको नेपाल र श्रीलङ्का बीचको खेल वर्षाका कारण सुरु हुन नसकेको हो। लगातारको वर्षाका कारण टस समेत हुन नसकेपछि खेल रद्द गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। यो सँगै सेमी फाइनल पुग्ने नेपालको सपना यसपालि पनि अधुरै रहेको छ। रेडियो नेपालबाट 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

The Radio Nepalin Angsiring Lama Sherpane Sherikela Sangyur Senronang Pratinidhi Sabha ki aring sagdula kehi Nepal ain ki tadik khurne ungu bidhayak nitong gechuge sumkorla tongu ki go ki sru prastav teriki thulam tema swikrit chungwa sagdula silon balendra sagi chokne team diktim tezin situ korki lon po sobita gautam ki jaknangup ti bidhayak teriki thulam tema swikrit chungu bin sagdula bidhayak korki tongula sokmitui jakutiwa ki len gyaknangin lon po gautam ki सुङ्की खेपेलक्याउ सार्वजनिक कुसप दुई कोसाने गङ्गा सप कोर्ला मिक्सल टडिक अध्यादेश लगलेन माजुङसीमा अध्यादेशला सुङ्क्यो पितुब्ला ती विधेयक खुर्ने वा उसिएन वा तुकराङ क्याने प्रतिनिधि सभाकी हारिङ सक्दुला राम राजा प्रसाद सिंह ठोटेन विज्ञान प्रतिष्ठान विधेयक नितोङ गेचुग्या सुमकोर्ला नासाम तोङ्गो किस्रु प्रस्ताव तेरिकी थुलामतेमा स्वीकृत चुङ्गुबिन सक्दुला ती विधेयक ठोटेन लोनपो निसा मेहताकी ज्याक्नगुप सेनवाय तिरिम्बाला लोनपो मेहताकी सगमितुई ट्यु ट्युवाकी लेन ग्याक्नागिन ठोटेन ताङ लोबजुङ सेवाला ग्याछा जोगौ ताङ मध्य प्रदेशकी मितिवाला खोङतुई प्रदेशला रङ फेन्चेनपो लोबजुङ क्या ताङ ठोटेन सेवा टडिकी गौ तन्दकला प्रतिष्ठान गोजुगौला खक्षेनपो तुपसुङसुङ दुराङ ग्याने सक्मितुई हारिङ सक्दुला असोस लाकी गते ग्यानेजुन गते चुचिक से गेपु छरी जोसारेन्सी मिमाङ फोक ताङ टोङबाला क्योन फोकु ताङ खोङतिवाला सुङ्क्योप ताङ राहत कि टडिकी गो ताङ क्योन फोकुतिवाला टडिकी गो कोर्ला सुङला सु नाङसुङ दुराङ ग्याने प्रतिनिधि सभाकी हारिङ सक्दुला राष्ट्रिय प्रतिरक्षा जम्बुलिङ लोप्टा विधेयक नितोङ गेचुग्या सुमकी कोर्ला नासाम तोङ्गो कि श्री प्रस्ताव तेरिकी थुलामतेमा स्वीकृत चुङ वाय प्रतिनिधि सभाकी यमा सक्दु सलाङिन मो छुजो ताङ बोला देदु सेन वाय सिलोन बालेन्द्र साहाकी छरगेकु रिम्बा छेसिनाङ रङजुङ कालेकी नेताङ थोपुतपकी मिमाङतेउला च्याकपुकी ओला सुवाय छर बङ्गी गेप्सीमा बङ्गी क्योनफोकु मिमाङतुई सुङ्क्योप टडिक ताङ क्योनफोकु पूर्वाधार तिओ जोने मिमाङतेउला जोलमु जोब्ला सुङ्की हुर्ता क्याने लागाकी ओतुप सिलोन ल्याखुङकी सेतुबिन सिलोन ल्याखुङकी सेतुप नङसिन दिल असोस लाकी गते ग्यानेजुन गेपु छरी जोसालेन्सी वाउ शतक टोकपा डुबान ताङ थकी जोसालेन्सी गेलखाप नाङलाई मिराङी सु दिनकी रक गलु सेन वाय सिलोन ल्याखुङकी सेतुप नाङसिन मिरा दिनला क्योन फोकु ताङ मिराजी तोर्नु होतुप सेन वाय दितुसोला रङजुङ कालेकी घटना सही ङताङ चुक्सुमला खाङबा टुक्चु रेङाला क्योन फोकु सेन वाय दिपरलाङ सिलोन बालेन्द्र साकी यम्बु ताङ ग्याकर पर्की तम्जी ल्यामु होतुप सुङवाय लाकी तुसो डुपा क्याने रङयुल लङफेङ होतुप एम्बी तन्दोकला ग्याकरकी सुङसाप नवीन श्रीवास्तवला फेबगेल स्योप ल्यारिम्ला सिलोन साहाकी यम्बुला दाङमलोक गोलुप स्योतोक टोकपा दोके रङजुङ कालेकी तुसोला ग्याकर सुङकी क्याउ रोक्रमला थुसिसे सुनाङसुङ तिरिम्बाला सुङसाप श्रीवास्तवकी खोङकी लाकी तुसोला यम्बु ताङ ग्याकर पर्ला यर्गेकी परियोजना नाचोक डुपा चुङ्गुप ख्याथोक नगिन खोङ यम्बुला जु रिम्बाला रोक्रम कितुप एम्बी सुङ ताङ एम्बी मिमाङला थुसिसे सुनाङसुङ सिग्याल लोनपो सिसिर खनाल ताङ श्रीलङ्काकी सिग्याल लोनपो बिजिता हेरात पर्लात न्युयोर्कला थुक्थे चुङवाय यम्रुल गेलखाप सोक्पी थेङ गेचुग्या चिकिल हेन्दोमला सक्सुक नङ्गुप्ला न्युयोर्कला ओतुप सिग्याल लोनपो खनालकी श्रीलङ्काकी लोनपो हेरात ताङ क्यान चुङ्गुप टोङ्गुला गेलखापनी पर्की तम्जी कोर्ला टोङ्गु चुङ्गुप यिन थुक्थेतला यम्बु ताङ श्रीलङ्का पर्की तम्जिला माङ ग्याछा जोप ताङ सकुल नासोक्ला सिग्रिल ग्याछा जोप कोर्ला टोङ्गु चुङ्गुप सेनवाय तिरिम्बाला लोनपो खनालकी दाङमलोक यम्बु लावाउ शतक ताङ टोकपी क्योन फोकु मितिवाला श्रीलङ्का सुङकी क्याउ रोक्लामला श्रीलङ्का सुङ ताङ त्याकी मिमाङतिवाला थुचिसे सुनाङसुङ लोनपोङ कार्की छोङ टोसाम लोबजुङ ताङ रिसुङ सखुल्ला ग्यालखापनी पर्ला डिक्ने लाकाकी दुपकोर्ला खेलन क्या नङ्गु सेनवाय पूर्वाञ्चल जम्बुलिङ लोप्टाकी ताङगुपल्जोर लोङितोङ गेचुग्या सुम ताङ गेचुग्या जिकी तन्दोकला ट्याङ्गा अरबची करोड गुप्चुगुवा गु बुम चुरुक ताङ तोङ गुप्चुगुवा दिनकी बजेट स्वीकृत चुङवाय सिंहदरबारला ओतुप लोबजुङ लोनखाङला लोबजुङ तेजिन सिर्मु लोनपो सस्मित पोखरेलकी गोठितला देउ जम्बुलिङ लोप्टाकी

लियोङ सक्सेन कि तुसो तिङलापो काङ्ग्रेस केन्द्रीय ल्याखुङकी टुङिक्सो कृष्ण प्रसाद दुलालकी ख्यान्थोक नागुबिन गलुप बदौलाकी गते चिथम्बा सेर्मु रसुवाकी बोटेकोसी चाङबुने वाउसोतोकलाई सुर्ने नासा गलुप तङ क्योन्फोकु कोर्सुङ मक्मी ल्याचत पतियो तङ खाङबी मितिओला खक्सन पोसी एम्बी कोर्सुङ मक्मी कि मिक्सल राहत तेजिन कल्याणकारी थाकचोत क्यान वाय दाङदेऊ एम्बी कोर्सुङ मक्मी सिचु जब सोक्पी थोरिम स्तर कि सक्दुकी सोतोक्तेमा क्योन्फोकु कोर्सुङ मक्मी मिरा निशु दिन कि पेजातिओला मास्टर्स लेभल सेकी लोब्जुङ ट्याङ्गा माला क्याने तेरूप थाकचोत क्यान वाय दुग्राङ क्याने सोतोक्तेमा क्योन्फोकु कोर्सुङ मग्मी ल्याचत पतुई खाङबी मितिओला मिजी क्योङला जोलोमु जोप्ला जोङदर बिन्ने लाका सङ्टरी तुप थाक्सुत क्यान वाय कल्याकी नेताङला सङ गेलखाप्ताङ मिमाङकी सुङ्ग्योप्ला खाक्सन पोसिने लाका कि तुप ल्याचत पतिओला चिकुर्की दि थाक्सुत क्याउ सेन वाय सिक्याला लाका कितुब्ला तोङ्गी सिङ ट्याङ्गाला उक्योनला कोर्सुङ मक्मिकी मिरा निला जिम्बु सेनवाय जिम्बु मितेवा काठमाडौँ महानगरपालिका वडा आङ निसु टुक्ला देतुप लो सिप्चु स्याङ कि खरुवा तामाङ तङ काठमाडौँ तार्केश्वर टङ्केर देतुप लो सुम्चु सुवाची कि हरि तिमिल सिन्हा हिन्दुप सेनवाय खरुवा तामाङ कि जापान तोङ्गी सिङ मिरा चिकिला ने ट्याङ्गा बुम गुलाउ तङ ईश्वर कि स्लोभेनिया तङ मालदिप्स तोङ्गी सिङ मिमिरा निसु अकिला ने ट्याङ्गा बुम गेचु ग्याङा लाउ सेनवाय खोङतिओला न्यामसिप तङ टिम तोङ्गुप तोङदोक्ला वैदेशिक रोजगार विभाग ताहासाल तङ्गुप सेनवाय हारिङ गेलखाप नाङला निङकि तुसेन चिङवाय विश्व हृदय महासङ्घ तङ जम्बुलिङ ठोतेन छोकपी चिलो चिक्तोङ गुप्क्या गुप्चु ग्या गु सेप्टेम्बर लाकि तारिक निसुगुकी सेर्मुने दिन दि तुसेन सेप थाक्चोत क्यासीमा निङकी तुसेन सेप गोचुइन जम्बुलिङ ठोतेन छोकपी चिलो निटोङ सुम्चु स्याक्ला जम्बुलिङला निङकी नजातेमा नासा डप्टी थो लो ट्याङमा करोड नि तङ बुम ङपचु लेपु न्यामयुङ क्यान वाय जम्बुलिङ निङ महासङ्घकी निङकी नजातेमा जम्बुलिङला लोखरमाला करोड चिक तङ बुम दिन्छु थोन ङकी रक गलु सेन वाय सिद्धार्थ गेलम नङ्गी पाल्पाकी माथा गढी हिल सोकमा वडा आङचिक गैरे निला हारिङ टोप्ला लाम नागलसीमा गाडी जिङचोङकी माथुपु सेन वाय लाम नागलसीमा गाडी तियो तङ मितिओला फारसुर्की तुप्ला कालेचुङ्गुप सेन वाय रेडियो नेपाल ने सेरी खेला हारिङकी साङ्गिरु डुप्सुङ थुचिछे

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: सडकमा कालो पत्री भित्र गाडी पार्किङ नगरौं, यसले दुर्घटनाको जोखिम बढाउँछ।
5: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा पुष्परत्न वज्राचार्य, उद्घोषणमा सहकर्मी बलराम कोइरालासँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। सरकारले संघीय निजामती विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। मन्त्री परिषदको आज बसेको बैठकले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति दिएको बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताउनु भएको छ। आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गर्नुभएको विदाई भेटका क्रममा प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो। सो क्रममा प्रधानमन्त्री शाहले हालैको बाढी पहिरो तथा विपदको समयमा भारत सरकारले पुर्याएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको बहुमतले स्वीकृत गरेको हो। यस्तै प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृति भएको छ। बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। त्यसै गरी प्रतिनिधि सभाको आजको बैठकमा राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले यही असोज 8 गतेदेखि 11 गतेसम्म परेको निरन्तरको वर्षाले पुर्याएको जनधनको क्षति, राहत तथा उद्धारको व्यवस्था, प्रभावितहरूको उचित व्यवस्थापन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले वर्षाका कारण काली गण्डकी नदीमा आएको बाढीले गण्डकी प्रदेशका सबै जिल्लाका नदी तटीय क्षेत्रमा रहेका बस्ती, सडक संरचना, पुलहरू लगायतमा ठूलो क्षति पुर्याएको भन्दै तत्काल मृतकका परिवारलाई राहतको व्यवस्था, बेपत्ताहरूको खोजी कार्य, विस्थापितहरूका लागि सुरक्षित स्थानमा उचित व्यवस्थापन गर्न माग गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि असोज 14 गते बुधबार दिउँसो 1 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ। परराष्ट्र मन्त्री खनालले जातीय अभिभेद, रङ्गभेद, विदेशी विरुद्धको घृणा तथा प्रणालीगत अन्याय अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको हो। दुर्बान घोषणा तथा कार्ययोजनाको 25 वार्षिकोत्सवका अवसरमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आज आयोजित उच्च स्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले विभेद र बहिष्करण अझै पनि मानव क्षमताको विकासमा बाधक रहेको बताउनुभयो। अविरल वर्षाका कारण बाढी पहिरोले 4 दिनदेखि अवरुद्ध बनेको बिपी राजमार्ग सञ्चालनमा आएको छ। बाढीले बगाएका स्थानमा अस्थायी डाइभर्सन निर्माण तथा विभिन्न खण्डका पहिरो पन्छाएसँगै बिहानदेखि यातायात आवागमन गराइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतका तटीय बस्तीमा ठूलो क्षति पुर्याएको केही दिन नबित्दै जिल्लाका विभिन्न ठाउँमा सुक्खा पहिरो खसेपछि स्थानीय थप समस्यामा परेका छन्। बाढीको पीडाबाट प्रभावित परिवार सुरक्षित स्थानको खोजीमा रहेका बेला जलजला गाउँपालिका 7 लामा बगरमा आज बिहान सुक्खा पहिरो खसेपछि अर्को विपत्ति थपिएको हो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। 7 महिनादेखि जारी युद्ध अन्त्य गर्ने विषयमा अमेरिका र इरानका अधिकारीहरूले मध्यस्थकर्तासँग छुट्टा छुट्टै छलफल गरेका छन्। दुवै देशका अधिकारीहरूका अनुसार युद्ध विराम र शान्तिवार्तालाई पुनः अघि बढाउने प्रयास स्वरूप हिजो पछिल्लो संवाद भएको समाचार संस्था रोइटर्सले जनाएको छ। आगामी छलफल गत साता संयुक्त राष्ट्रसङ्घको महासभाको क्रममा इरानले प्रस्तुत गरेको 7 दिने प्रस्तावको संशोधित स्वरूपमा केन्द्रित हुने अधिकारीहरूले अनुमान गरेका छन्। र जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलमा श्रीलंका संघको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। नागोया स्थित कोरोगी स्पोर्ट्स पार्कको मैदानमा आज तय भएको नेपाल र श्रीलंका बीचको खेल वर्षाका कारण सुरु हुन नसकेको हो। लगातारको वर्षाका कारण टस समेत हुन नसकेपछि खेल रद्द गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। यो सँगै सेमी फाइनल पुग्ने नेपालको सपना यसपालि पनि अधुरै रहेको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
3: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार।

रोडा चेपिनबारी बैचेन लसेला मला बिसे सुंगशुप हिन्न तिनी मोक्युल तिङ दिन्छन् खाजीबाइनुन दुई छुटप ला आस्युको बिबा ताम्दा किन्छु तिनी मोक्युल दिन मोक्युल तिङ दिन्छन् ताङबन मला विश्व हृदय महासङ्घ थिएन विश्व स्वास्थ्य सङ्गठन से सन् 1999 अङ्ग्रेजी सेप्टेम्बर लाला घिचु से कु तारिख रि चु दिन्छन् ताङबा घोषणा लबाली छ मोक्युल तिङ दिन्छन् ताङबारी वाङ भिन्ना सहरीकरण डिक्नालासी चाबारी आसेबा थिन लुई शोभ तरिकारी पोवन खाबसे तिङ सम्बन्धीलाई लामन खाल समस्याका देमनाङमान खाब मुला विषय डाक्टर कदेश पाङ मुला विश्व स्वास्थ्य सङ्गठन से सन् 2030 दोनारी मोक्युल डी तिङ से शिव मिला संख्या डिङनुन धाङसे करोड निसे लाख गाचुई छोबरी खाम्बा अनुमान लाभ मुला ओसम बिपी राजमार्ग ल तिले ग्लागदरी जाजा सवारी साधन गदे सिंहबारी वाङ मुला धोलो दिनी हिंसे गिम्दी घुमाउने तिन डाला ब्यासी बिबग्लारी तिलो गिक्से सडक ग्याम सिंहबारी वाङ हिन्न ग्रिन सवारी साधन विसाम दान्देनुन सिंहबारी खाम सिटी बारे सडक ग्याम सवारी दान्देनुन बङ्गला सिटी बमुला जुङ प्रशासन गेदिम काभ्रे से भ्रानुन तोसाम सुरक्षित तसिभ्राबारी बेनादन बैजन लाभ मुला ओर्से सिद्धार्थ राजमार्ग ल पाल्पा माथागढी गाउँ पालिका गिक घैरेनी विभागलारी तिनी छोरी सडक ज्ञान भाषा तपाली छ सवारी सेवा साधन सिंहमरी आखामना काब मुला चुनन साङ्गुर गदेला छ्याम्री तिनी त तामाङ साङ्गुर जिन्जी रेडियो नेपाल ज्ञानमा लस्यो लसो फ्याफुल्ला।

0: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ बीबीसी नेपाली सेवाको लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो।
1: नमस्कार, म सञ्जय ढकाल
2: र म प्रतीक्षा खनालको।
1: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी बाढी प्रभावितहरूलाई आइपरेका विविध स्वास्थ्य समस्या र तिनको समाधान बारे कुरा गर्छौँ।
3: कुनै पनि स्वास्थ्य समस्या पर्यो भने 1115 नम्बरको हटलाइन नम्बर छ, फोन गर्दा पैसा लाग्दैन।
2: बाढीसँगै नागरिकता र पासपोर्ट जस्ता आधारभूत दस्तावेज पनि बगे, अब कसरी त्यो दस्तावेज फेरि बनाउने भन्ने बारे कुराकानी।
4: कोही पनि व्यक्तिहरू मेरो डकुमेन्ट मैले प्राप्त गर्न सक्दिनँ कि भन्ने विषयमा चाहिँ उहाँहरू हात्तिनु पर्दैन, कि उपलब्ध गराउने चाहिँ राज्यकै दायित्व हो।
1: र क्षतिग्रस्त घरहरूमा प्रवेश गर्नुहुन्छ कि हुँदैन र गर्दा केमा ध्यान पुर्याउने भन्ने जानकारी तथा अन्य जीवन उपयोगी सामग्री। भोटेकोशी त्रिशुली बाढीको एक महिना बित्दा प्रभावित क्षेत्रमा घाउचोटको उपचारसँगै दीर्घकालीन शारीरिक तथा मानसिक स्वास्थ्य समस्या देखिन थालेका छन्। घरबार र आफन्त गुमाएका प्रभावितहरूमा भविष्यको चिन्ता पनि थपिएको छ। ती समस्या र तिनका समाधानका उपायबारे थप विवरण प्रतीक्षा खनालबाट।
2: बाढीपछि सुरुका दिनमा घाइतेको उपचारमा केन्द्रित प्रभावितहरूको ध्यान अहिले दैनिक जीवन सामान्य बनाउने र भविष्य सुरक्षित गर्ने चिन्तातर्फ गएको छ, जसका कारण घरबार गुमाएका कतिपय प्रभावितमा तनाव र अनिद्रा जस्ता समस्या देखिन थालेको छ।
5: धेरै पानी, ठुलो पानी आयो भने पानी चुहिन्छ, समस्या हुन्छ। हावा उडी आयो भने फेरि यो लाग्ला भनेर डर लाग्छ, राति पनि डर लाग्छ।
2: परिवार, आफन्त र सम्पत्ति गुमाएका प्रभावितलाई विभिन्न निकायले मनोसामाजिक परामर्श दिइरहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म करिब 15,000 जनाले यस्तो सेवा पाएका छन्। त्यस्तो सेवा कसरी लिने? स्वास्थ्य मन्त्रालयका प्रवक्ता समीर कुमार अधिकारी बताउँछन्।
3: त्यही होल्डिङ सेन्टरमा रहनुभएको स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुभयो भने पहिलो कन्ट्याक्ट पोइन्ट त्यही हुन्छ, त्यसपछि उहाँले कहाँ के कसरी भनेर जोडिदिनुहुन्छ। होल्डिङ सेन्टरमा बसेका छैनौँ, आफ्नै घर सबै हिसाबले ठिक छ, तर कतैबाट कतै जोडिएको सञ्जाल छैन भने, बाटो छैन, फोन छैन, अरू कुरा छैन, आफू मात्रै छ भने पनि त्यहाँ नजिकमा रहेको स्वास्थ्य कर्मीहरू चाहिँ हरेक घरहरू पनि हेर्ने गरी परिचालन हुनुभएको छ, उहाँहरूसँग सम्पर्क

0: गरेर सेवा लिन सकिन्छ। त्यसभन्दा थप अरू गर्नुपर्ने सन्दर्भमा हामीले 1166 नम्बरको हटलाइन नम्बर सञ्चालनमा ल्याएका छौँ। त्यसमा फोन गरेर जुनसुकै बेला पनि मनोसामाजिक परामर्शहरू, मनोचिकित्सकहरूको सल्लाहहरू लिन सक्छौँ। अर्को, बालबालिकाहरूलाई कुनै पनि समस्या पर्यो, केही भयो भने 10981098 नम्बरको हटलाइन नम्बर पनि सञ्चालनमा छ। कुनै पनि स्वास्थ्य समस्या पर्यो भने हामीले 1115 नम्बरको हटलाइन नम्बर छ। यी सबै नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: अस्थायी बसोबासमा स्वच्छ खानेपानी, पोषण र सरसफाइको अभाव तथा लामखुट्टेको टोकाइका कारण सर्वारोगको जोखिम पनि बढेको छ। त्यसबाट जोगिने उपाय बताउँदै चिकित्सक डाक्टर शेरबहादुर पुन भन्छन्,
2: हामीले भनौँ न पानी उमालेर पिउनु पर्ने वा त्यसको हामीले प्रयोग गर्न सक्दछौँ वा शौचालयहरू बनाउने जुन कुराहरू हामीले गर्ने गर्छौँ, अब त्यो व्यवहारमा ती ठाउँहरूमा सम्भव छ या छैन त्यो कुराको पनि हामीले हेक्का राख्नुपर्ने हुन्छ। र त्यसको लागि चाहिँ अब सम्बन्धित निकाय अथवा सङ्घ संस्था, जुन गैर सरकारी सङ्घ संस्थाहरू हुनुहुन्छ, उहाँले जुन एक प्रकारको सहयोग गर्नुपर्छ भन्ने मलाई लाग्दछ। यदि के गरी हामीले यी कुरा जुन मैले अहिले भने त्यसमा विशेष ध्यान दिन सक्यो भने हामीले सम्भावित प्रकोपलाई चाहिँ टार्न सक्ने अवस्था चाहिँ रहन्छ।
1: सरकारले प्रभावित क्षेत्रमा हेल्थ डेस्क मार्फत स्वास्थ्य सेवा, रोग निगरानी र खोप सेवा सञ्चालन गरिरहेको जनाएको छ। भोटेकोशी त्रिशुली बाढीमा सयौं घरहरू बगेका छन्। बचेका घरहरू कतिपय हिलोमा गाडिएका छन् त कतिपय घरहरूमा नराम्ररी क्षति पुगेको देखिएको छ। कतिपयले त हिलो पन्छाउँदै घरमा बस्ने तर्खर समेत गरिरहेको देखिएका छन्। यसै सन्दर्भमा हामीले शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत पुननिर्माण पुनर्स्थापना तथा प्रबलीकरण महाशाखाका उपमहानिर्देशक प्रकाश अर्यालसँग सम्पर्क गरी सबैभन्दा पहिले बाढीले क्षति पुगेका पुरिएका घरहरूमा जाँदाखेरि के सावधानी अपनाउनु पर्छ भनी सोधेका थियौँ।
3: सबैभन्दा पहिला त बाढीले गर्दाखेरि त्यसको जगमा असर परेको हुन्छ, त्यसको चाहिँ स्ट्रक्चरलाई सपोर्ट गर्ने मेन पार्टहरूमा चाहिँ केही क्षति पुगेको हुनसक्छ होइन। त्यसले गर्दाखेरि जुन अहिले कहिलेकाहीँ हामीले राम्रै देखिएको घर पनि भित्र हाम्रो मुभमेन्टहरूको कारणले गर्दा अरू क्र्याक हुने, कोल्याप्स हुने सम्भावनाहरू चाहिँ हुन्छ। त्यही भएर अलिकति यो बाढीबाट क्षति पुगेका, बाढीको उसमा घटेका घरहरू चाहिँ अलिकति प्राविधिक एसेसमेन्ट गरेर मात्रै त्यसको नजिक जाने गर्ने गर्दा चाहिँ बढी उपयुक्त हुन्छ।
4: त्यहाँको घरहरूको अवस्था चाहिँ तपाईँले कस्तो पाइरहनु भएको छ अहिले?
3: सरसर्दी हेर्दाखेरि यो दुई तिनवटा भाग थियो, एउटा चाहिँ बाढीले कम्प्लिटली वास आउट भएको, एउटा चाहिँ बाढीले चाहिँ अब संरचनात्मक क्षति पनि पुगेको, आमसिटोमा चाहिँ पुरिएको टाइपका घरहरू छन्। कतिपय चाहिँ जस्तो बाढीले डाइरेक्ट घरहरू चाहिँ नभेटेको तर त्यसको किनाराहरू चाहिँ कम्प्लिटली चाहिँ नि हुछिए भएर केही मिटर मात्रै बाँकी बसेका, भनेपछि घरलाई चाहिँ इन्ट्याक्ट नै छ अहिले हेर्दाखेरि। तर भोलि त्यस्तो ठाउँमा चाहिँ फर्दर पहिरो जाने या खोलाको बाह फेरि फर्केर आउँदाखेरि त्यस्ता घरहरू पनि अलिक जोखिमपूर्ण नै देखिएका छन्।
4: अनि यी कुराहरू बुझ्नको लागि चाहिँ घर धनीहरू कहाँ जाने, कसको सहयोग माग्ने?
3: स्थानीय पालिकाहरूमा पनि प्राविधिक जनशक्तिहरू हुनुहुन्छ, स्थानीय पालिकाले चाहिँ नि त्यसमा फर्दर सहयोग माग्नु भयो भने सङ्घीय सरकारका निकायहरूले पनि सहयोग गरिहाल्छन्। उहाँहरूको फर्स्ट इन्फर्मेसन पोइन्ट चाहिँ स्थानीय पालिकाहरू नै हुनुहुन्छ त्यसमा।
4: अनि यस्तो पुनर्निर्माण गर्न, मर्मत सुधार गर्ने चाहिँ सरकारले कस्तो योजना बनाएको छ, कहिलेदेखि कार्यान्वयनमा जान्छ होला यस्तो?
3: यसमा चाहिँ विभिन्न छलफल भइरहेको छ। पहिला पनि एउटा विपदबाट क्षति भएकालाई अनुदान दिने कार्यविधिहरू चाहिँ छन् होइन, अब त्यसमा यो अलिकति फरक हिसाबको भएको भएर यसमा चाहिँ छलफलकै क्रममा छ जस्तो लाग्छ मलाई। छुट्टै निर्णय चाहिँ भइसकेको छैन तर यसमा सम्बोधन गर्ने प्रक्रियामै छ जस्तो लाग्छ मलाई।
1: उनी थिए सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत पुननिर्माण पुनर्स्थापना तथा प्रबलीकरण महाशाखाका उपमहानिर्देशक प्रकाश अर्याल निरञ्जन राजवंशीसँग कुरा गर्दै।
5: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ।
1: बाढीले मानिस र घर सँगसँगै थुप्रै कुरा बगायो, तिनका पहिचान जनाउने दस्तावेजहरू समेत बगाए, कसैको नागरिकता त कसैको पासपोर्ट अनि कसैको जग्गाको लालपुर्जा धरी बगाएको छ। त्यस्ता प्रभावितहरूलाई पुरानै प्रक्रिया बमोजिम सम्बन्धित ओडाहरूबाट सिफारिस लिएर फेरि ती दस्तावेज बनाइदिन सहजीकरण गरिने सरकारले बताएको छ। प्रभावितहरूको यो समस्या समाधान गर्न गृह मन्त्रालयले के गरिरहेको छ भनेर साथी सागर बुढाथोकीले मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेलाई सोधेका छन्।
6: जुन पीडामा हुनुहुन्छ उहाँहरूको त्यो जुन कागजपत्र हराएको विषय छ त्यो उपलब्ध गराउने दायित्व चाहिँ राज्यको पनि हो र त्यसैले गर्दा त्यसलाई व्यवस्थित रूपमा हामी उपलब्ध गराउनलाई चाहिँ मन्त्रालय पनि उत्तिकै सतर्क सचेत छ र सम्बन्धित मन्त्रालयहरूले पनि यसलाई चाहिँ एकदम संवेदनशील ढङ्गबाट लिनुहुन्छ। भोलि मान्छे धेरै हुँदाखेरिको पाटोमा उहाँहरू सबै अब एकैचोटि जान लाउनु भयो भने त्यो बेलामा व्यवस्थापकीय पाटोमा हामी उत्तिकै संवेदनशील छौँ।
7: प्रभावितहरू हुनु भएको छ उहाँहरूको लागि चाहिँ आफ्ना महत्त्वपूर्ण कागजात लिने पुनप्राप्ति गर्नको लागि छुट्टी विशेष व्यवस्था चाहिँ गरिएको छैन।
6: त्यो विषयमा राज्य प्रष्ट छ, मानिससँग हराएको जलेका जुन कागज पत्रहरू बगाएका कागज पत्रहरू छन् ती चाहिँ सम्बन्धित व्यक्तिले प्राप्त गर्नुपर्छ भन्ने विषयमा, तर सँगसँगै हामीले विचार गर्नुपर्ने कुरा चाहिँ के छ भने सम्बन्धित व्यक्तिका ती विषय हो या होइनन् भन्ने कुराको जुन भेरिफिकेसन त एक तहमा गर्नु त पर्यो नि त। त्यसैले गर्दा कुनै समस्याहरू आए, विशेषकृत समस्याहरू आए भने ती विशेषकृत समस्यालाई हामीले सोही अनुसार सम्बोधन गर्दै जान्छौँ, होइन भने अहिलेकै प्रचलित कानुनले पनि त्यो कुरालाई बाटो बन्द गरेको अवस्था छैन कि।
7: जस्तो एउटा अर्को पनि के समस्या छ भने जसको नाममा जग्गाको लाल पूर्जा घरको कागजात छ उहाँहरू नै बेपत्ता हुनु भएको छ, यस्तो केसमा चाहिँ उहाँहरूको परिवारले त्यो प्राप्ति गर्नको लागि के प्रक्रिया हुन्छ, कुन कुन निकायमा गएर कस्तो सिफारिस लिनुपर्छ?
6: हिजोका दिनमा पनि त हाम्रो कोही मान्छे मृत्यु हुनुभयो भने त्यसको हक हस्तान्तरण त सम्बन्धी हकदारहरूका केसमा हिजोका दिनमा पनि भएको अवस्था छ नि त। अहिले उहाँहरू विपदमा परेको अवस्था भयो, एउटा ज्यादै एकदम दुःखको अवस्था भयो, छुट्टै कुरा भयो, तर पनि त्यसले गर्दाखेरि यसमा पनि समस्या पर्दैन। मैले भनिहालेँ खालि उहाँहरूलाई पर्नुपर्ने कुरा के हो हुनसक्छ भने अब विवरणहरू भेरिफिकेसन गर्नलाई कार्यालय जानुपर्ने, किनभने हाम्रो सिस्टममा प्रणालीमा भएका डाटा तथ्याङ्क देखिन्छ देखिँदैन छ छैन भन्नलाई चाहिँ अब थोरै त्यसको भेरिफिकेसनको पार्ट गर्नु छुट्टै कुरा भयो। त्यसका लागि व्यवस्थापकीय रूपमा कसरी उहाँलाई सहज बनाउने भन्ने विषय चाहिँ सम्बन्धित मन्त्रालयहरूले एक्सर्साइज गर्ने हो र पर्दाखेरि सहजीकरण गर्ने काम छँदैछ।
7: नागरिकता लगायतको पासपोर्टहरू हराएको छ, त्यो पहिलेकै प्रक्रिया अन्तर्गत जानु पर्यो, जहाँ जहाँबाट सिफारिस लिनु पर्ने त्यहीँबाट जानु पर्यो भन्ने नै हो।
6: के पनि विचार गर्नु पर्यो भने दुरुपयोगको सम्भावना पनि उत्तिकै हुन सक्ने अवस्था हुन्छ नि त। त्यो कुरालाई पनि त राज्यले एउटा चेक एन्ड ब्यालेन्स त गर्नुपर्छ। र अहिले पछिल्लो चरणमा विशेष गरिकन मृत्यु दर्ताको कुराहरू पनि उठेको छ, यसलाई पनि सम्बोधन गर्ने गरेर गृह मन्त्रालयमा एक तहको वर्कआउट भइरहेको छ। कोही पनि व्यक्तिहरू चाहिँ मेरो डकुमेन्ट मैले प्राप्त गर्न सक्दिनँ कि भन्ने विषयमा चाहिँ उहाँहरू आत्तिनु पर्दैन, यो उपलब्ध गराउने चाहिँ राज्यकै दायित्व हो।
7: प्रभावितहरूले चाहिँ यो प्रक्रिया पुरा हुनलाई चाहिँ के कति समय लाग्ला उहाँहरूलाई?
6: जसलाई अहिले एकदम जरुरी परेको अवस्था छ, त्यो मान्छेलाई के गरिसक्नु पर्यो भन्ने भयो भने त्यो बेलामा अहिले पनि समस्या छैन त्यो कुराहरू। सम्बन्धित जिल्ला प्रशासन कार्यालय पालिकाहरूले पनि यसलाई उत्तिकै संवेदनशील ढङ्गबाट लिइरहनु भएको छ कि यो कुराहरूलाई, र केन्द्र सरकारले पनि विशेष गरी गृह मन्त्रालय पनि यो कुरालाई चाहिँ एकदमै संवेदनशील ढङ्गबाट लिएको छ। कसैलाई आजकै दिनमा आवश्यक पर्यो भने पनि उहाँहरू जुन प्रक्रियामा जानुपर्ने विषय थियो त्यो प्रक्रियामा उहाँहरू जान सक्नुहुन्छ। अब खालि यो अहिले जुन हराएको मानिसहरूको अवस्थाको बारेमा हामीले कहीँ कतै अब यो कतिपय अवस्थामा यो मृत्यु दर्ताको पाटोहरू पनि उठेको, जस्तो कसैले इन्सुरेन्स क्लेम गर्नुपर्ने विषय पनि रहला भने यस्ता कुराहरूलाई चाहिँ सम्बोधन गर्ने सन्दर्भमा हामी कानुनी सुप्रबन्ध गर्नको लागि चाहिँ गृह मन्त्रालयले वर्कआउट गरिरहेको छ। सहज र सरल बनाउने सन्दर्भमा चाहिँ हामी कानुन मन्त्रालयसँग निरन्तर समन्वयमा छौँ, यो विषयको चाहिँ हामीले गाँठो ठोकाउँछौँ।
1: उनी थिए गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले साथी सागर बुढाथोकीसँग कुरा गर्दै। अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिज्मले तयार पारेको एक सामग्री। आज हामी शोकको सामना गर्ने विषयबारे कमल परियारबाट सुनौ।
8: जब हामी कसैलाई माया गर्छौँ हामीलाई लाग्छ कि हामी उनीहरूलाई सधैँभरि अङ्गालोमा बाँधिराख्न चाहन्छौँ, उनीहरूलाई कहिल्यै छाड्न सक्दैनौँ। तर जब हामीले माया गर्ने व्यक्तिको मृत्यु हुन्छ हामी हाम्रो एक अंश र हाम्रो विगत कतै विलीन भएको महसुस गर्छौँ। तिनीहरू यहाँ थिए तर अब तिनीहरू छैनन् र मृत्युले हामी सबैलाई विभिन्न ढङ्गले असर गर्छ। तपाईँलाई कसैका अगाडि वा एक्लै रुन मन लाग्न सक्छ, तपाईँले अन्य धेरै व्यक्तिहरू पनि रोइरहेको देख्न सक्नुहुन्छ। यो अनुभव शारीरिक दुखाइ जस्तै पीडादायी हुन सक्छ। तपाईँको टाउको वा पेट दुख्न सक्छ, तपाईँलाई खान मन नलाग्न सक्छ। मृत्युको पीडाले तपाईँको भित्री भाग कोट्याइरहेको जस्तो महसुस हुन सक्छ। तपाईँलाई महसुस हुन सक्छ कि तपाईँ कहिल्यै आक्रोशित वा दुखी हुन वा बदलाको चाहना गर्न छाड्नुहुन्न। तपाईँ चिच्याउन सक्नुहुन्छ किन तपाईँ र तपाईँको परिवारलाई यस्तो भयो भनेर, यो अन्यायपूर्ण भयो भनेर तपाईँलाई लाग्न सक्छ। तपाईँ आफूले माया गर्ने मानिसहरूमाथि खनिन सक्नुहुन्छ वा उनीहरूलाई आफूबाट टाढा बनाउन सक्नुहुन्छ, तर तपाईँलाई यसको कारण थाहा नहुन सक्छ। तपाईँले महसुस गर्न सक्नुहुन्छ कि त्यो मृत्यु तपाईँले गरेको वा नगरेको कुनै कुराका लागि सजाय थियो र तपाईँ त्यसको भागीदार हुनुभएको छ, तर यो सत्य होइन। आफैलाई दोष दिने प्रयास नगर्नुहोला। मृत्यु सम्बन्धी सोचाइले तपाईँलाई निद्रा नपर्न सक्छ र जब तपाईँ निदाउनुहुन्छ तपाईँले नराम्रा सपना देख्न सक्नुहुन्छ वा तपाईँ सबै कुरा शान्त भएको महसुस गर्न सक्नुहुन्छ। हुनसक्छ तपाईँ कसैसँग बोल्न वा भेट्न चाहनुहुन्न, तपाईँ सकेसम्म समेटिएर त्यहाँबाट भाग्न चाहनुहुन्छ। तपाईँलाई आफू टुक्रिएको महसुस हुनसक्छ, तपाईँ आफन्तजनलाई सम्झिन चाहनुहुन्छ तर उनीहरूको मृत्युबारे सम्झिँदा तपाईँलाई झनै पीडा हुनसक्छ। तर त्यसको सामना गर्न सहयोग पुर्याउन सक्ने केही तरिकाहरू छन्। सर्वप्रथम तपाईँले यो थाहा पाउनुपर्छ कि मानिसहरूका अगाडि तपाईँ दुखी देखिनु स्वाभाविक हो, चाहे मृत्यु भएको जति नै लामो समय भएको किन नहोस्। यो सम्झिनु आवश्यक छ कि पीडा पोख्ने कुनै निश्चित समय तालिका हुँदैन। आफूलाई अहिले कस्तो छ भनेर सधैँ तपाईँले महसुस गर्न सक्नुहुन्न। के तपाईँसँग केही प्रश्नहरू छन्? तपाईँले सबै प्रश्नको जवाफ पाउन नसक्नुहोला, तर कुराकानी गर्नाले तपाईँलाई सहयोग पुग्न सक्छ। यदि सहयोग भएको छ भने तपाईँले विश्वास गर्न सक्ने कसैलाई खोज्नुपर्छ। विगतको घटना वा भर्खरै बितेका व्यक्तिबारे तपाईँ कुराकानी गर्न सक्नुहुन्छ अथवा त्योभन्दा पुरा भिन्नै विषयमा। यदि मन छ भने अरू मान्छेसँगै बसेर तस्विरहरू हेर्नुहोस् र सुखद क्षणहरूको सम्झना गर्नुहोस्। कसैको मृत्युपछि तपाईँले विगतमा गर्ने कुनै काम गर्न मन नलाग्नु स्वाभाविक हो, तर तपाईँले गर्नुपर्ने कामहरू सम्झिनु भने महत्त्वपूर्ण छ। धेरै मानिसहरू सोच्छन् कि मृत्युपछि पनि तपाईँ कुनै न कुनै रूपमा बाँच्नुहुन्छ। त्यो स्मृतिमा हुनसक्छ वा तपाईँले माया गर्नुहुने कसैमा हुनसक्छ। यसबारे तपाईँ के सोच्नुहुन्छ?
5: आजको लागि बिबिसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवन उपयोगी सामग्री बिबिसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रमबारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.ukमा वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिनुहोस्। हामी फेरि भोलि उपस्थित हुनेछौँ। नमस्कार।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो लोक दोहोरी मदन परियार र देवी घरतीको स्वरमा शिव हमालको लय सङ्कलनमा। अब राख्दैछौ कुमारी चेपाङको स्वरमा गौरव गिरीको लय सङ्कलनमा। यो गीतपछि सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

0: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो स्वदेश गान, सुमित खड्काको स्वरमा, कृष्णबहादुर थापाको रचना, शक्ति बल्लभको सङ्गीतमा।
1: यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।
0: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भने साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या 12 पुगेको छ। पछिल्लो 3 दिन यता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा 12 जनाको मृत्यु भएको छ भने 1 जना अझै बेपत्ता भएका छन्। ताराखोला गाउँपालिका 5 सिपमा पहिरोले घर पुरिँदा 2 जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घर पुरिँदा 55 वर्षीय दिलबहादुर पुन र उहाँकी सासु म्यागदीको मालिका गाउँपालिका 2 की 70 वर्षीय नरमाया रोकाको मृत्यु भएको प्रहरी उपरीक्षक फनिन्द्र प्रसाईले जानकारी दिनुभयो। पहिरोमा परि पुनका श्रीमती 2 छोरा र बुहारी सामान्य घाइते भएको उहाँले बताउनुभयो। जिल्लामा अविरल वर्षापछि आएको विपदमा परि मृत्यु हुनेको संख्या 12 पुगेको छ भने विपदमा परि 1 जना बेपत्ता हुनुभएको छ। रसुवाको भोटेकोसी नदीमा गत भदौ 10 गते आएको बाढीबाट प्रभावित परिवारको राहत उद्धार तथा पुनर्स्थापनाका लागि कास्कीबाट 2,83,53,977 सहयोग जुटेको छ। जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार विभिन्न सङ्घ संस्था, व्यवसायी, सामाजिक संस्था, क्लब, सहकारी होटल तथा व्यक्तिहरूले राहत स्वरूप उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जमा गरेका हुन्। सहायक प्रमुख जिल्लाधिकारी चित्राङ्गत बरालका अनुसार हालसम्म जिल्लाका विभिन्न 81 सङ्घ संस्थाबाट सहयोग गरिएको विवरण प्रशासनमा प्राप्त भएको छ। उहाँले सहयोगदाताहरूलाई आफूले प्रदान गरेको सहयोगको विवरण प्रशासनलाई जानकारी गराउन अनुरोध गरिएको बताउनुभयो।

जानकारी दिनुभयो। त्यसै गरी जुम्लाबाट करिब 2 करोड र रुकुम पश्चिमबाट 3,57,91,000 राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो। उहाँका अनुसार राजस्व सङ्कलनको मुख्य आधार सवारी साधन कर रहेको र कुल राजस्व मध्ये सवारी साधन करको योगदान 87.64% रहेको छ। विपदका कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि रसुवा जिल्लाका विभिन्न स्थानमा 13 बाल मैत्री केन्द्र स्थापना गरिएको छ। नेपाल रेड क्रस सोसाइटीले युनिसेफको सहयोगमा ती केन्द्र स्थापना र सहजीकरण गरेको हो। भोटेकोसी बाढीबाट उत्पन्न विपदको अवस्थालाई मध्यनजर गर्दै प्रभावित बालबालिकालाई सुरक्षित र सहज बाल मैत्री वातावरण उपलब्ध गराउने उद्देश्यले ती केन्द्र सञ्चालनमा ल्याइएका हुन्। हालसम्म स्थापना गरिएको केन्द्रमध्ये 9 केन्द्र पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् भने बाँकी 4 सञ्चालनको क्रममा रहेका छन्। हाल सञ्चालनमा रहेका केन्द्रमा 462 बालबालिकाले आश्रय पाएका छन्। केन्द्रमा आउने बालबालिकाको उमेर र आवश्यकता अनुसार खेलकुद, मनोरञ्जन, सिकाइ, सृजनात्मक, मनोसामाजिक सहयोग सम्बन्धी गतिविधि सञ्चालित छन्। केन्द्रले बालबालिकालाई विपदपछिको परिस्थितिमा सुरक्षित र सकारात्मक वातावरणमा आफ्ना भावना व्यक्त गर्न, साथीसँग घुलमिल हुन र रचनात्मक कार्यमा सहभागी हुन ठूलो अवसर प्रदान गरेको छ। प्रहरीले चन्द्रगिरी नगरपालिका 9 मत्स्य गाउँबाट धेरै परिमाणमा घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित 2 पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको पथरी शनिश्वरे नगरपालिका 4 घर भई चन्द्रगिरीमा बस्दै आएका मदन तमाङ र समीर तमाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीका अनुसार मच्छे गाउँ स्थित जस्ताको टहरोमा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। पूर्वी नाका काँकडभिटाबाट भदौ महिनामा खाना पकाउने एलपी ग्यासको आयातमा भारी वृद्धि भएको छ। आर्थिक वर्ष 2082-83 भदौ महिनाको तुलनामा आर्थिक वर्ष 2083-84 भदौ महिनामा एलपी ग्यासको आयातमा 52.29% वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ। आर्थिक वर्ष 2082-83 भदौ महिनामा 20,68,731 एलपी ग्यास आयात भएको थियो भने चालु आर्थिक वर्षको भदौ महिनामा 34,35,900 ग्यास आयात भएको भन्सारले जनाएको छ। ग्यास आयातबाट 7,79,00,000 रुपियाँ राजस्व सङ्कलन भएको छ। यो अघिल्लो वर्षको भदौको तुलनामा 109.59% बढी हो। चालु आर्थिक वर्षको भदौ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट एलपी ग्याससँगै पेट्रोल, डिजल र मोटी तेलको आयात समेत बढेको छ। मौसम पूर्वानुमान महाशाखाले हुन सक्ने सम्भावित बाढी तथा डुबानको समस्याका बारेमा पहिले नै जानकारी गराएका कारण बर्दियामा विपदको क्षति कम भएको छ। जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले बस्तीमा माइकिङ गरी स्थानीयलाई सचेत गराउनुका साथै सुरक्षा निकायलाई सतर्क अवस्थामा राखिएकाले ठूलो क्षति हुन नपाएको हो। महाशाखाले असोज 9 11 गतेसम्म ठूलो वर्षा हुने पूर्वानुमान गरेपछि सूचना प्राप्त हुनासाथ प्रशासनले बस्तीमा माइकिङ गरी स्थानीयलाई सचेत गराइएको बर्दियाका प्रमुख जिल्लाधिकारी गोगन बहादुर हमालले बताउनुभयो। गत आइतबार मनाङको घटे खोलामा लेदोसहितको ढुङ्गा गिटी बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ। नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। अहिले केही बेरमै सुन्न सक्नुहुनेछ बाल गीत, 6:40 कृषि कार्यक्रम, 7 बजे समाचार, 7:30 करिब 8 बजेसम्म सुन्न सक्नुहुनेछ आधुनिक गीत, 8 बजे अङ्ग्रेजीमा समाचार, 8:10 समय रहनेछ लोकगीतको, 8:25 करिब 9 बजेसम्म सुन्न सक्नुहुनेछ शैक्षिक बहस कार्यक्रमको पुनः प्रसारण, 9 बजे समाचार, समाचारपछिको समय रहनेछ कार्यक्रम खेल संसारको, 9:45 सदाबहार गीत, 10 बजे हिन्दीमा समाचार, 10:10 समय रहनेछ कार्यक्रम गजल गङ्गाको, करिब 11 बजेसम्म 11 बजे समाचार, समाचारपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। तपाईँहरू पनि रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
2: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
1: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
3: खेल, खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार।
4: ए गजल की धुन आऊ,
5: गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, मङ्गलबारको अँधेरीमा गजल गङ्गा बगाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि।
6: हरेक मङ्गलबार राति 10 बजेको हिन्दी समाचारपछि रेडियो नेपालबाट कार्यक्रम गजल।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब केही बेर सुनाउनेछौँ बाल गीत। यसै क्रमको पहिलो गीत राख्दैछौँ गङ्गा लामाको स्वरमा, सुषमा ढकालको रचना, डम्बर ढकालको सङ्गीतमा।

बालगीत सुनाउने क्रममा अब राख्दैछौ निमेश भण्डारी, समृद्धि थापा, कुसुम लामा, सिद्धार्थ लामा र साथीहरूको स्वरमा पूर्णचन्द्र घिमिरेको रचना, डाक्टर निरञ्जन भण्डारीको संगीतमा।

बाल गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ रमा कार्की, विनिता खत्री र बिना कार्कीको स्वरमा, रमा कार्कीको रचना, बुलु मुकारुङको संगीतमा। यो गीतपछि सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम।

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम
1: नवीन कृषि प्रविधि अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
2: नमस्कार, कार्यक्रम नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत छ। म समीक्षा बडाल
3: अनि म चित्रकला चौहान।
2: यस कार्यक्रममा हामी कृषि तथा पशुपन्छीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन प्रविधिहरूबारे जानकारी प्रस्तुत गर्ने गर्दछौँ। आजको नवीन कृषि प्रविधि कार्यक्रममा हामी अलैँची प्रशोधन गर्ने प्रविधि बारे जानकारी प्रस्तुत गर्दैछौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ। अलैँचीलाई खोल्सीको कालो सुन र मसलाको रानी भनेर चिनिने, साथै कृषकको मुहारमा खुसी ल्याउने मध्य पहाडी क्षेत्रको एक महत्वपूर्ण नगदे तथा मसला बाली हो। यस बालीको खेती केही भिरालो, सेपिलो तथा पानीको स्रोत राम्रो भएको समुद्र सतहबाट 600 देखि 2300 मिटरसम्मको उचाइमा गर्न सकिए तापनि 700 देखि 2100 मिटरसम्मको उचाइ खेती गर्न उपयुक्त मानिन्छ। अलैची बालीले गर्दा मध्य पहाडी भेगका कृषकहरूलाई आमदानीमा वृद्धि गरी बसाई सराई समेत रोकेको छ। अलैचीको व्यवस्थित रूपमा बगान स्थापना गर्दा छहारी व्यवस्थापन, बिरुवाको रोपण तथा उचाइ अनुसार जातको बारेमा विशेष ध्यान पुर्याउन पर्दछ। एउटै उचाइ भए तापनि जमिनको हावापानी र माटोको अवस्था समेत फरक पर्ने भएको हुँदा हावापानी अनुसार व्यवस्थापन गर्नुपर्दछ। कमजोर बगान व्यवस्थापनका कारण र वातावरण परिवर्तनले हाल अलैँचीमा केही समस्याहरू जस्तै रोग किराको आक्रमण, अलैँचीको गानो जमिनको सतहबाट माथि उठ्ने आदि प्रमुख रूपमा रहेका छन्। त्यस्तै मलखादको प्रयोग नहुनु तथा न्यून प्रयोग, 15 देखि 20 वर्ष भन्दा बढी पुराना बगानबाट लगातार उत्पादन लिइरहने, उचाइ अनुसार जातको छनौट नगरी लगाउनु, आधुनिक प्रविधिहरू कृषकसम्म कम मात्रामा पुग्नु, सिँचाइको कमी पनि अलैँची उत्पादनमा देखिएका मुख्य समस्याहरू हुन्। अलैँची खेतीमा सिफारिस मात्रामा कम्पोस्ट मलखादको प्रयोग गरेर बगानको सरसफाइमा समयअनुसार ध्यान दिएर छहारीको वैज्ञानिक व्यवस्थापन तथा पुरानो बोटबाट बिरुवा नलगाई बिजु वा टिस्यु कल्चरबाट उत्पादित बिरुवा प्रयोग गरी उत्पादनमा वृद्धि गर्न सकिन्छ। अलैँचीको विभिन्न फाइदाहरू छन् र यसको फाइदाले गर्दा यसको खेती दिन प्रतिदिन विस्तार हुँदै गइरहेको छ। यसका फाइदाहरूमा यसको सुगन्धित बियाँबाट सिनोल नामक उडनशील सुगन्धित औषधीय र मसलाको गुणयुक्त तेल प्राप्त हुन्छ। यसको तेल मिठाई, केक, पेस्ट्री आदिमा सुगन्धित बनाउन प्रयोग गरिन्छ। त्यस्तै युरोपियन देशहरूमा उच्च कोटीको मदिरा तयार गर्न र कफी बनाउन पनि अलैँचीको प्रयोग हुने गरेको छ। अलैँचीको बिया पानसँग पान मसलाको रूपमा पनि खाइन्छ। आयुर्वेदिक र युनानी चिकित्सामा घाँटी दुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनी सुन्निएको, पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचार गर्न अलैँचीको प्रयोग गरिन्छ। त्यस्तै अरब देशहरूमा बिरयानी बनाउन तथा युरोपियन देशहरूमा उच्च कोटीको आयुर्वेदिक औषधि बनाउन अलैँचीको प्रयोग गरिन्छ। अलैँचीको प्रयोग सौन्दर्य प्रसाधनहरू निर्माण गर्न, शरीरमा उष्णता थप्न र पाचन शक्ति एवं कलेजोको कार्यक्षमता बढाउन, सर्प र बिच्छीले टोकेमा विषनाशक औषधिको रूपमा अलैँचीको प्रयोग गरिन्छ। त्यसै गरी चिसो, रुगाखोकी, बान्ता, फियो बढेको, थकाइ लागेको, लुतो हैजा वा अरू कारणले पेट दुखेको, टाउको दुखेको, मुख र मलद्वारको रोग, सुजाक, अदाहा र नसा सम्बन्धी रोग, मूत्र रोग आदि रोगहरूको उपचार गर्न पनि अलैँची को प्रयोग गरिन्छ। अन्य खेतीका लागि काम नलाग्ने जग्गामा पनि अलैँची खेती गर्न सकिन्छ। अलैँची खेतीले भूक्षय तथा पहिरो समेतलाई रोकथाम गर्न सघाउ पुर्याउँछ। यसको व्यावसायिक खेती र सही प्रशोधनले उच्च आमदानी पनि लिन सकिन्छ।
3: श्रोतावृन्द, अबको प्रस्तुतिमा हामी अलैँचीको प्रशोधन गर्ने विधिबारे चर्चा गर्न गइरहेका छौँ। अलैँचीको बोटबाट टिपेको ताजा अलैँचीको फलमा 80-85% चिस्यान रहेको हुन्छ। यसलाई सुकाएर पछिसम्म नबिग्रिने बनाउने प्रक्रियालाई अलैँचीको प्रशोधन भनिन्छ। नेपालमा परापूर्व कालदेखि नै अलैँचीलाई स्थानीय विधिबाट सुकाएर बिक्री वितरण गर्ने गरेको पाइन्छ। सुकाएको अलैँचीलाई जुटको बोरामा राखेर थोक रूपमै बिक्री वितरण गर्दै आइरहेकोमा हाल यसमा केही मात्रामा सुधार गरिएको छ। अलैँचीको प्रयोग बिना प्रशोधन सुपारी जस्तै चपाएर वा पुलाउ बिरयानीमा मिसाएर गरिने भएकोले खासै अन्य प्रशोधित वस्तु बनाउने प्रचलन कम छ। हाल यसको दानालाई सिल्भर कोटेड गरी माउथ फ्रेसनरको रूपमा तथा पिदेर मसलाको रूपमा समेत बिक्री वितरण गरेको पाइन्छ। यसमा पाइने सुगन्धित अवयव सिनेवेलको तेल निकालेर यसको बिक्री वितरण गर्न सकिने भए तापनि नेपालमा यस प्रकारको उद्योगको विकास भएको पाइँदैन। अलैँचीको दानाभित्रको बिया खोइरोबाट कालोमा परिणत भएपछि अलैँची टिप्न सकिन्छ। नपाक्दै टिपेको फलमा गेडा नरम सेतो खोइरो हुन्छ भने बढी पाकेको फल झर्ने सुकाउँदा फुट्ने हुन्छ। यसले अलैँचीको गुणस्तरमा कमी ल्याउँछ। त्यसैले अलैँची उचित समयमा टिप्नु पर्दछ। अलैँची टिपाएपछि थुङ्गा गुम्स्याउने, फल छुट्याउने, सुकाउने जस्ता क्रियाकलापहरू गर्नुपर्छ। अलैँचीको थुङ्गालाई काटेर घरमा भित्राइसकेपछि थुङ्गाहरूलाई 3-4 दिनसम्म गुम्स्याउनु पर्दछ। यसो गर्नाले थुङ्गाको टुप्पाहरूको फलहरू छिप्पिन पाउँछ, फल निकाल्न सजिलो हुन्छ। थुङ्गा गुम्स्याउने क्रममा कालो हुन लागेमा तुरन्त फिजाएर राख्नु पर्दछ। त्यसै गरी फल छुट्याउनको लागि टिपेर गुम्स्याएको थुङ्गाबाट 1-1 गरी फल निकाल्नु पर्दछ। फल निकालेपछि माटो वा अन्य वस्तु हटाउनु पर्छ र तुरन्त सुकाउने व्यवस्था गर्नुपर्छ, नत्र फल कुहिने सम्भावना हुन्छ। फल धोएर सुकाएमा सफा तथा परिष्कृत हुने गर्छ। त्यस पछाडि अलैँचीलाई सुकाउने गर्नुपर्छ। नेपालमा हालसम्म पनि धुवा लाग्ने भट्टीमा सुकाएको अलैँचीले मुख्य बजार लिएको छ। नेपालबाट 95% भन्दा बढी अलैँची भारत, पाकिस्तान लगायतका मुलुकमा निकासी हुने गरेको छ। नेपाल विश्व व्यापार संगठनमा प्रवेश भइसकेको अवस्थामा निकासी गर्ने वस्तु स्वास्थ्यको लागि हानि नगर्ने हुनुपर्ने वा धुवा लागेको अलैँची स्वास्थ्यको लागि हानिकारक हुन सक्ने हुँदा धुवा रहित भट्टीमा सुकाउनु पनि अनिवार्य हुन्छ। अलैँचीको थुङ्गाबाट भर्खर निकालेको फलमा 80-85% चिस्यान रहेको हुनाले यसलाई सुकाएर 10-12% कायम गर्नुपर्दछ। नेपालमा अलैँची टिपिसकेपछि विभिन्न किसिमका भट्टीहरूमा सुकाउने गरिन्छ। नेपालमा अलैँची खेतीको प्रारम्भदेखि नै अलैँची सुकाउने स्थानीय भट्टीको प्रयोग भइरहेको छ। कतिपय स्थानमा अलैँचीलाई घाम तथा भारमा पनि सुकाएको पाइन्छ। यसको सुधारको लागि विभिन्न प्रयासहरू भइरहेका पाइन्छन्। स्थानीय भट्टीमा क्रमशः अर्ध उन्नत भट्टी एवं धुवा रहित 2 ड्रमवाला आधुनिक भट्टी, रकेट स्टोभ भट्टी र अहिले भारतको अरुणाचल प्रदेशमा धुवा रहित दाउरा बाल्ने भट्टीको समेत प्रयोग भइरहेको पाइन्छ। नेपालको केही भूभागमा इलेक्ट्रिकल ड्रायर तथा सोलर ड्रायर समेत प्रयोग गरी सुरुवात गरिएको भए तापनि यसले व्यापकता पाउन सकेको छैन। बिजुलीको संकट भोगिरहेको नेपालको लागि वर्तमान अवस्थामा इलेक्ट्रिक ड्रायर उपयोगी नहुन सक्छ। नेपालमा हाल प्रचलनमा रहेका निम्न भट्टीको बारेमा अब हामी चर्चा गर्न गइरहेका छौँ। नेपालमा प्रचलनमा रहेका स्थानीय भट्टी, 2 ड्रमवाला आधुनिक भट्टीको बारेमा अब हामी चर्चा गर्न गइरहेका छौँ। स्थानीय भट्टी अलैँची सुकाउन हालसम्म पनि व्यापक रूपमा चलन चल्तीमा आएको भट्टी हो। यसमा काँचो दाउराको सहायताले धुवाको मुस्लो निकाली त्यसैबाट अलैँची सुकाउने गरिन्छ। त्यसै गरी 2 ड्रमवाला आधुनिक भट्टीमा स्थानीय भट्टीमा केही सुधार गरी चिम्नी जडान गरेर धुवालाई बाहिर पठाउने गरी 2 ड्रमवाला आधुनिक भट्टी निर्माण गरिएको हुन्छ। अलैँची विकास केन्द्र फिक्कल इलामले यसको डिजाइन गरेर प्रचार प्रसारमा ल्याएको हो। यसमा अलैँचीको साथै चिया समेत सुकाउन प्रयोग गर्न सकिन्छ। यसमा 2 ड्रमलाई जोडेर बनाइने हुनाले यसलाई डबल ड्रम भट्टी पनि भनिन्छ। यो भट्टी मट्टीतेल, डिजेल या पेट्रोल ड्रमको बनाउन सकिन्छ। यसमा 2 ड्रमलाई जोडेर बनाइने हुनाले यसलाई डबल ड्रम भट्टी पनि भनिन्छ। यो भट्टी मट्टीतेल, डिजल या पेट्रोलका ड्रमहरूको प्रयोग गरेर बनाउन सकिन्छ। पहिलो ड्रममा आगो बालिन्छ भने दोस्रोमा चिम्नी जडान गरिन्छ र दुवै ड्रम टम्म मिल्ने गरी जडान गरेको हुन्छ। बाहिरी ड्रममा दाउरा बालिन्छ भने अर्को ड्रमले ताप दिने काम गर्दछ। पहिलो ड्रमको पिँध र दोस्रो ड्रमको मुखको भाग जोडेर यो भट्टीको निर्माण गरिएको हुन्छ। दुईवटा ड्रम जोड्ने क्रममा पहिलो ड्रमको पिँधको माथिको आधा भाग मात्र काटेर दुईवटा ड्रमको बीचमा अर्धचन्द्रकार खुल्ला भाग रहन्छ। यसलाई हिट चोकर भनिन्छ। आगोको प्रकृति टाढा भाग्ने हुनाले सबैतिर राखिएको अलैची समान रूपले सुकाउन आगोको रापलाई केही रोकी अगाडि तर्फको ड्रम माथि जान दिन यस्तो गरिएको हो। दोस्रो ड्रमको पछाडिबाट धुवा जानको लागि पाइप जडान गरी दुवै तर्फ मोडी गाह्रोको चारै तर्फ घुमाएर आकाश तर्फ मुख निकालिन्छ। कृषकहरूले बजारबाट दुई ड्रम सहितको चिम्नी खरिद गरी ल्याउनु पर्दछ। यसको साथै फलामे डन्डी, तार, जाली लगायतका स्थानीय स्तरमा नपाइने सामग्रीहरू समेत खरिद गर्नुपर्छ। भट्टी निर्माणको लागि आवश्यक पर्ने ढुङ्गा, माटो, काठ लगायतका निर्माण सामग्रीहरूको स्थानीय स्तरमा व्यवस्था गर्नुपर्दछ। अलैची सुकाउनको लागि सहज बनाउन भट्टी बनाउने स्थान अलैची बगान तथा घरको समेत नजिक पर्ने गरी बनाउनु पर्दछ। भट्टी निर्माणको लागि निर्माण स्थल सम्म बनाउनु पर्दछ। भट्टीको आगो बाल्ने मुख हावा आउने दिशातर्फ पर्ने गरी बनाउनु पर्छ, जसले गर्दा आगो फुक्न साथै धुवालाई चिम्नीबाट बाहिर निकाल्न सहज हुन्छ। साथै आगो उडाउने डर पनि हुँदैन। गाउँघरमा उपलब्ध सामान्य ढुङ्गा माटोको गाह्रो लगाउने मिस्त्रीले यसको निर्माण गर्न सक्दछन्। भट्टी बनाउने स्थल पारिलो तथा उष्ण पर्ने हुनुपर्छ। ओसिलो स्थानमा भट्टी बनाउँदा ड्रम तथा तार जालीमा खिया परी चाँडै बिग्रने डर हुन्छ।
2: त्यसै गरी अलैचीको भट्टी निर्माणको लागि भट्टीको गाह्रोको बाहिरी लम्बाई 9 फिट 6 इन्च र चौडाई 9 फिट हुनुपर्दछ भने जगको गहिराई स्थान हेरी 2 फिटसम्म राख्न सकिन्छ। जगको मोटाई 2 फिटको राख्न उपयुक्त हुन्छ र जमिनको सतहदेखि 1 फिटको उचाइमा गाह्रो आइसकेपछि ड्रम राख्नु पर्दछ। ड्रमलाई खिया लाग्नबाट जोगाउन ड्रमको पिँधमा ढुङ्गा बिछ्याउनु पर्दछ र ड्रमको दुवै साइडको गाह्रोमा करिब 10 सेन्टिमिटर व्यास भएका 2 वटा प्वाल राखिन्छ। यसबाट भट्टीभित्र चिसो हावा जान्छ र जमिनको सतहबाट 3 फिट 8 इन्च गाह्रो पुगेपछि ड्रममा चिम्नी जोड्नु पर्दछ। चिम्नीलाई गाह्रोको चारैतिर गुमाई बाहिर आकाशतर्फ निकाल्नु पर्दछ। चिम्नीलाई गाह्रोमा अड्याउनको लागि गाह्रोमा छोटा छोटा फलामे डन्डी राख्नु पर्दछ र जमिनको सतहबाट 8 फिट 2 इन्च गाह्रोको उचाइ पुगेपछि अलैची सुकाउने जाली अड्याएर राख्नको लागि आवश्यक मात्रामा 20 mmको फलामे डन्डी र 20 देखि 20 सेन्टिमिटरको फरकमा वर्गाकार गरी राख्नको लागि सोही दूरी मिलाएर डन्डी चलायमान बनाउनको 25 mm गोलाइ भएको फलामी पाइप गाह्रोमा घुसाउने र त्यसमा डन्डी घुसार्नु पर्दछ। यसो गरेमा डन्डी फुकालेर पछि जाली निकाल्न, भट्टीको भित्र सफा गर्न साथै ड्रम फेर्न सजिलो हुन्छ। डन्डी राखेपछि प्रत्येक डन्डीको जोडाइमा तारले बाँध्ने र त्यसमाथि स्तरीय 6 mm पाल भएको स्टिलको जाली लगाई गाह्रोको चारैतर्फ जालीलाई घेर्ने गरी पुनः 6 देखि 8 इन्च गाह्रो लगाई भट्टी तयार गरिन्छ। भट्टी माथिको गाह्रोको चौडाइ 30 सेन्टिमिटर मात्र लगाइन्छ र अलैची सुकाउने ठाउँ लम्बाइतर्फ 7 फिट 6 इन्च र चौडाइतर्फ 7 फिट राखिन्छ। यस प्रकारको भट्टीमा 400 किलोसम्म काँचो अलैची एकै पटकमा सुकाउन सकिन्छ। भट्टीलाई घाम पानीबाट जोगाउन यसमाथि 6 फिटको उचाइमा जस्ता पाताको छानो राख्नु पर्दछ। यसरी तयार गरिएको भट्टी सञ्चालनको लागि पहिलो ड्रममा आगो बालिन्छ। त्यसपछि यसबाट दोस्रो ड्रम हुँदै निस्कने धुवा ड्रममा जोडिएको चिम्नीको पाइप हुँदै बाहिर निस्किन्छ। यसबाट पनि ताप निस्किएर अलैची सुकाउन मद्दत गर्दछ। आगो बालिसकेपछि ड्रमको वरिपरि हावा तातिन्छ र अलैची सुकाउन राखिएको जालीमा तातो हावाले गर्दा अलैची सुक्दछ। भट्टी सञ्चालनको सुरुमा छिटो तताउनको लागि ड्रम सँगै राखिएको 2 वटा प्वाल बन्द गर्ने र केही समयपछि खुला राख्नु पर्दछ। कहिलेकाहीँ भट्टीको भित्रको तापक्रम बढी भएमा पनि यसलाई खुला गरी तापक्रम घटाउन सकिन्छ। सुधारिएको डबल ड्रम भट्टीमा पहिलो पटक अलैची प्रशोधन गर्दा भट्टी चिसो हुने भएकाले 22 घण्टा समय लाग्दछ भने दोस्रो पटकदेखि 18 घण्टा समय लाग्दछ। एक पटकमा करिब 350 किलो पहिलो दाउरा लाग्दछ। आगो बालिसकेपछि भट्टी भित्रको तापक्रम पहिलो 1.5 घण्टासम्म 55 डिग्री सेन्टिग्रेड कायम राख्ने र त्यसपछि पहिलो 6 घण्टासम्म 45 डिग्री सेन्टिग्रेड कायम राख्ने र त्यसपछि अलैची नसुकेसम्म भट्टी भित्रको तापक्रम 40 देखि 45 डिग्री सेन्टिग्रेड कायम राख्नु पर्दछ। भट्टीमा अलैची सुकाउन राखेको पहिलो पटक 2 घण्टामा पल्टाउनु पर्दछ, त्यसपछि दोस्रो पल्टाई 1.5 घण्टामा र तेस्रो पटकदेखि अलैची नसुकुन्जेलसम्म 1-1 घण्टामा पल्टाइरहनु पर्दछ। यस प्रकारको भट्टीमा सुकाएको अलैँचीको मौलिक रङ तथा बासना कायम रहन्छ।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयको सूचना। उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारबाट 2083 मङ्सिर 1 गतेदेखि काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका सबै स्थानीय तहहरूमा 2083 माघ 1 गतेदेखि बाँकी सबै नगरपालिकाहरूमा र 2084 साउन 1 गतेदेखि देशभरि पशु वधशाला र मासु जाँच ऐन 2055 लागू हुने गरी राजपत्रमा सूचना प्रकाशन भएको हुँदा ऐन कार्यान्वयनमा मासु व्यवसायी लगायत सम्पूर्ण सरकारवालाहरूको सहयोगको लागि मन्त्रालय हार्दिक अनुरोध गर्दछ। मासु मात्र होइन, स्वस्थ मासु खोजौं। कृषि वन तथा पर्यावरण मन्त्रालय।
2: आजको कार्यक्रममा हामीले अलैची प्रशोधन गर्ने प्रविधि बारे जानकारी प्रस्तुत गर्यौं। आजको कार्यक्रम तपाईहरूलाई कस्तो लाग्यो? कार्यक्रम बारे थप सल्लाह एवं सुझाव भएमा तपाईँ हामीलाई हाम्रो टोल फ्री टेलिफोन नम्बर 1660195000 सम्पर्क गर्न सक्नुहुनेछ अथवा हाम्रो इमेल ठेगाना info@aitc.gov.np लेखी पठाउन सक्नुहुनेछ। आजलाई कार्यक्रम यति नै। अर्को साता पुनः भेट्ने बाचाका साथ म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: बाटो पार गर्ने वृद्ध बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। संघीय निजामती विधेयक सहित 3 वटा विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय। असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदका घटनामा हालसम्म 35 जनाको मृत्यु। यही असोज 16 गतेदेखि हुने भनिएको नेपाली कङ्ग्रेसको 15 राष्ट्रिय महाधिवेशन असोज 18 गतेदेखि हुने। संयुक्त राष्ट्रसङ्घीय शरणार्थी सम्बन्धी निकाय युएनएचसिआरमा बजेट अभावका कारण विश्वका करिब 83 लाख मानिस प्रभावित हुन सक्ने चेतावनी। र श्रीलङ्कासँगको क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाली क्रिकेट टोली 20औं एसियाली खेलकुदबाट बाहिरियो।

0: always fly. Nepal Telecom, Rashtrako Sanchar.
1: अब समाचार विस्तारमा। सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मन्त्री परिषदको आज सिंहदरबारमा बसेको बैठकले निजामती सेवा सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। आजको मन्त्री परिषद बैठकले पशु बच्छाला र मासु जाँच ऐन 2055 संशोधन गर्न बनेको विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी 2074 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। यस्तै बैठकले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 20.7 अमेरिकी डलर मिलियन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कमला ढल्केबर पथलैया सडक, गर्जन खोला साना जलविद्युत आयोजना, बलेफी खोला जलविद्युत आयोजना र सशस्त्र प्रहरी बल नेपाल कार्यालयलाई तालिम शिक्षालय गुल्माहरू तथा सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। बैठकले सहसचिव आभा श्रेष्ठ कर्णलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रमुख सचिव पदमा पदस्थापन गर्ने तथा डाक्टर जगदीश्वर कर्माचार्यलाई नेपाल इन्जिनियरिङ सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। सरकारका प्रवक्ता मन्त्री पोखरेलले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सरकारले पक्राउ गरेको नभई सुरक्षा थ्रेट बढेपछि रेस्क्यू गरेर सुरक्षित स्थानमा लगेको बताउनुभयो। सञ्चारकर्मीको एक प्रश्नमा मन्त्री पोखरेलले अपरिचित समूहबाट टेक्स्ट मार्फत थ्रेट आएपछि रेस्क्यू गरेको स्पष्ट पार्नुभयो।
2: स्पष्ट नै भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन। यहाँहरूले देख्नु नै भएको छ, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। उहाँलाई फोनमा टेक्स्ट मार्फतै थ्रेट आइसकेपछि चाहिँ सुरक्षित स्थानमा लगिएको हो, त्यहाँबाट रेस्क्यू गरेर लगिएको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन।
1: मन्त्री पोखरेलले पूर्व प्रधान न्यायाधीश राणामाथि जेन्जी समूहबाट सुरक्षा थ्रेट आएको भनी विभिन्न सञ्चार माध्यममा आएका समाचारमा सत्यता नरहेको स्पष्ट पार्दै धम्की दिने समूहबारे प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। बैठकमा विधेयकमाथि उठेका विषयमा जवाब दिँदै मन्त्री गौतमले सीमा तथा राष्ट्रिय सुरक्षा, परराष्ट्र नीतिका विषय, गुप्तचर अध्ययन, साइबर सुरक्षा लगायतका रणनीतिक विषयलाई प्राथमिकताका साथ अगाडि बढाउन विधेयक आवश्यक रहेको बताउनुभयो। मन्त्री गौतमले यो सामान्य उच्च शिक्षाका लागि स्थापना गर्न खोजिएको विश्वविद्यालय नभई राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, रणनीतिक अध्ययन र सुरक्षा कूटनीति यसको मुख्य कार्यक्षेत्र रहेको बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयले सुरक्षा निकायको प्रभावभन्दा प्राज्ञिक विशेषज्ञतालाई प्राथमिकता दिनुपर्ने, सिफारिस समितिमा विज्ञहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने, साइबर सुरक्षा, सूचना प्रविधि र भू राजनीति जस्ता बदलिदो सुरक्षा आयामलाई विश्वविद्यालयको पाठ्यक्रममा समेट्नु पर्ने सुझाव दिनुभयो। विश्वविद्यालयको मुख्य मेरुदण्ड ज्ञान र अनुसन्धान हुनुपर्नेमा जोड दिँदै सांसदहरूले यसलाई प्राज्ञिक स्वतन्त्रताको थलो बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। यसै गरी प्रतिनिधि सभाको आजको बैठकमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै मन्त्री मेहताले स्वास्थ्य, शिक्षा र स्वास्थ्य सेवामा प्रादेशिक सन्तुलन कायम गर्न तथा मधेस प्रदेशका नागरिकलाई आफ्नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन समेत यस प्रतिष्ठानको स्थापना आवश्यक रहेको बताउनुभयो। मन्त्री मेहताले सुरक्षित गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सा शिक्षा क्षेत्रमा समावेशी पहुँचको विस्तार तथा हाल सञ्चालनमा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी ऐनहरूमा एकरूपता कायम गर्न पनि यस विधेयकले महत्वपूर्ण आधार तयार गर्ने बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले मध्य प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन र स्वास्थ्य शिक्षाको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। स्वास्थ्य क्षेत्रमा अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै विधेयकले मध्य प्रदेशका नागरिकलाई काठमाडौँ आउन नपर्ने गरी आफ्नै प्रदेशमा विशेषज्ञ स्वास्थ्य सेवा र स्वास्थ्य अधिकार सुनिश्चित गर्ने सांसदहरूले बताउनुभयो। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले यही असोज 8 गतेदेखि 11 गतेसम्म परेको निरन्तरको वर्षाले पुर्याएको जनधनको क्षति, राहत तथा उद्धारको व्यवस्था, प्रभावितहरूको उचित व्यवस्थापन लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले गण्डकी प्रदेशका सबै जिल्लाका नदी तटीय क्षेत्रमा रहेका बस्ती, सडक संरचना, पुलहरू लगायतमा ठूलो क्षति पुर्याएको भन्दै तत्काल मृतकका परिवारलाई राहतको व्यवस्था, बेपत्ताहरूको खोजी कार्य, विस्थापितहरूका लागि सुरक्षित स्थानमा उचित व्यवस्थापन गर्न माग गर्नुभयो। सांसदहरूले चाडपर्वका बेला बढ्ने बजार महँगी तथा कालो बजारी नियन्त्रण गर्नुपर्ने, चाडपर्वमा सडकमा मानिसको चाप थप बढ्ने भएकाले जीर्ण सडकहरूको मर्मत तथा स्तरोन्नति गर्नुपर्ने, विभिन्न स्थानमा क्षति पुगेका पुलहरूको निर्माण कार्य तत्काल अगाडि बढाउनु पर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज विदाई भेट गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल भारत बीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो। आज उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग पनि लैनचौर स्थित उपराष्ट्रपतिको कार्यालयमा भारतीय राजदूत श्रीवास्तवले शिष्टाचार विदाई भेट गर्नुभयो। यसै गरी आजै प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भारतीय राजदूत श्रीवास्तवले विदाई भेट गर्नुभयो। भेटमा प्रधानमन्त्री शाहले नेपाल र भारत बीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताउनु भएको थियो। उहाँले हालै बाढी पहिरो तथा विपदको समयमा भारत सरकारले पुर्याएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ। परराष्ट्र मन्त्री खनालले जातीय विभेद, रङ्गभेद, विदेशी विरुद्धको घृणा तथा प्रणालीगत अन्याय अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको हो। दरबान घोषणा तथा कार्ययोजनाको 25 वार्षिक उत्सवका अवसरमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आज आयोजित उच्च स्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले विभेद र बहिष्करण अझै पनि मानव क्षमताको विकासमा बाधक रहेको बताउनुभयो। अविरल वर्षाका कारण यही असोज 8 देखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरो लगायतका विपदका घटनामा हालसम्म 35 जनाको मृत्यु भएको छ। विपदबाट बागलुङमा 12, म्याग्दीमा 7, पाल्पामा 5, मनाङमा 4, धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा 1-1 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। विपदका घटनामा 15 जना घाइते भएका छन्। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ। सञ्चार मन्त्रालयका सचिव राजेन्द्र प्रसाद पौडेल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल लगायतको नेपाल टेलिकमको उच्च व्यवस्थापनसँग आज मन्त्रालयमा भएको छलफलमा सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले बाढी तथा पहिरोबाट टेलिकमका टावर तथा साइटमा पुगेको क्षति, अवरुद्ध दूरसञ्चार सेवा, हालसम्मको पुनस्थापना प्रगति तथा बाँकी कामबारे विस्तृत जानकारी लिनुभयो। सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले प्रभावित क्षेत्रको भौगोलिक अवस्था, सडक तथा विद्युत संरचनामा भएको क्षति र उपकरण तथा प्राविधिक जनशक्ति परिचालनमा हालसम्म भए गरेका कामबारे समेत जानकारी लिनुभएको थियो। छलफलमा नेपाल टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेम प्रसाद सिलवालले अधिकांश प्रभावित टावरमा विद्युत आपूर्ति अवरुद्ध हुँदा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आफ्नो प्रदेशमा भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुननिर्माणका लागि 6 प्रदेशसँग सहयोगको आह्वान गरेको बताउनु भएको छ। जिल्ला समन्वय समिति चितवनले आज आयोजना गरेको कार्यालय तथा स्थानीय तहहरूको समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले बागमती प्रदेशमा अहिले महाविपत्ति आएको र पुननिर्माणका लागि 7 प्रदेशका मुख्यमन्त्रीसँग सहयोगको अनुरोध गरेको बताउनुभयो। भोटेकोसी प्रभावित क्षेत्रका भौतिक संरचना ध्वस्त भएको भन्दै उहाँले हजारौंको संख्यामा मृत्यु भएको बताउनुभयो। अविरल वर्षाका कारण बाढी पहिरोले 4 अवरुद्ध बनेको बीपी राजमार्ग सञ्चालनमा आएको छ। बाढीले बगाएका स्थानमा अस्थायी डाइभर्सन निर्माण गरी तथा विभिन्न खण्डका पहिरो पन्छाएसँगै बिहानदेखि यातायात सञ्चालन गराइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। रोसी क्षेत्रको चौकी डाँडामा खोलाको बहाव उच्च रहेकाले किनारमा तत्काल डाइभर्सन बनाउन नसकिएपछि खानेपानी पम्प हाउस भएको भित्री ट्र्याक खोलेर सवारी आवागमन सुरु गरिएको डिभिजन प्रमुख सुमन योगेशले जानकारी दिनुभयो। यही असोज 8-11 लगातार परेको वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा गुल्मी र पाल्पाका कालीगण्डकी तटीय क्षेत्रको जनजीवन प्रभावित बनाएको छ। बाढीले नदी किनारका बस्ती धार्मिक तथा शैक्षिक संरचना र सडक तथा पुलमा ठूलो क्षति पुगेको छ। स्याङ्जाबाट संवाददाता क्रान्ति अर्यालको रिपोर्ट।
3: 4 लगातार परेको वर्षापछि कालीगण्डकी नदीमा आएको भीषण बाढीले स्याङ्जा गुल्मी र पाल्पाका कालीगण्डकी तटीय क्षेत्रको जनजीवन अस्तव्यस्त बनाएको छ। 3 जिल्लाको संगम स्थलका रूपमा रहेको स्याङ्जाको सेतीबेडीमा बाढीले ठूलो क्षति पुर्याएको छ। कालीगण्डकी नदीको बहाव बढेपछि बजार क्षेत्रका करिब 50 घर जोबानमा परेका छन्। प्रहरी चौकी, विद्यालय र औषधि पसल समेत बाढीको चपेटामा परेका छन्। लामो समयदेखि व्यापार व्यवसाय गर्दै आएका स्थानीय को घर तथा पसलमा पानी पस्

जिन्दगानी धुजा धुजा तिमीबाटै सिंह जिन्दगानी चोट दिने पनि उही र मलम लगाउने पनि उही यहाँभित्र पनि माया भेटाइन्छ मायाभित्र धोका पनि भेटाइन्छ तपाईँले गजलका शेरहरूबाट आफ्नो हिसाबले पक्कै पनि मूल्याङ्कन गरिसक्नु भएको छ गजलले के भन्न खोजिराखेको छ भन्ने कुरा आफ्नोपनको महसुस गर्नुभयो भनेदेखि गजलकार उमेश लम्साल गायक मनोज राज अनि सङ्गीतकार अभिद आफ्नो ठाउँबाट आफू सफल भएको सम्झनुहुनेछ अब गजल वाचनतिर लाग्न चाहन्छौँ हामी गजल गङ्गाको मेल आइडी gazalganga@gmail.com हामीलाई थुप्रै गजल मेल प्राप्त भएका छन् म यी मेलहरूलाई उठाउन चाहन्छु बडुवाल कपिल सिजापतिले असम कालिकेस्तान उहाँको स्थायी घर अध्ययनको सिलसिलामा काठमाडौँमा हुनुहुन्छ बडुवाल कपिल सिजापति म सुरु गर्छु कपिल सिजापतिको यो गजललाई अलिकति माया गरी भन्दा पनि

त्यति माया गरी भन्दा पनि रिसाएर हिँड्यौ सही भन्दा पनि अलिकति माया गरी भन्दा पनि रिसाएर हिँड्यौ सही भन्दा पनि स्वादनीमा जाउँला बिहे भएपछि स्वादनीमा जाउँला बिहे भएपछि उड्न सिक तिमी चरी भन्दा पनि रिसाएर हिँड्यौ सही भन्दा पनि सम्झनामा आज सय चोटी सम्झे सम्झनामा आज सय चोटी सम्झे अनि बग्यो आँसु झरी भन्दा पनि रिसाएर हिँड्यौ सरी भन्दा पनि कपिल पनि त्यसै किन लोभिन्थे र कपिल पनि त्यसै किन लोभिन्थे र कम्ती छैनौ तिमी परी भन्दा पनि रिसाएर हिँड्यौ सरी भन्दा पनि अलिकति माया गरी भन्दा पनि शङ्करदेव क्याम्पस काठमाडौँबाट बडुवाल कपिल सिजापतिले मेल गर्नुभएको गजल थियो। यो गजलका लागि बडुवाल कपिल सिजापतिलाई धेरै धेरै धन्यवाद दिन्छौँ गजल गङ्गाको तर्फबाट। अब अर्को गजल सल्लेरी साथ डाँडा गाउँ दैलेख उहाँको स्थायी घर हो, हाल पुना महाराष्ट्र भारतमा हुनुहुन्छ, कर्म गर्ने सिलसिलासँगै चक्रबाबु चन्द। म चक्रबाबु चन्दको गजल यहाँनिर उठाउँछु। यहाँ जिउनु पर्ने परानी रहेछ जिन्दगानी, यहाँ जिउनु पर्ने परानी रहेछ जिन्दगानी, मरेर जल्नु पर्ने खरानी रहेछ जिन्दगानी, यहाँ जिउनु पर्ने परानी रहेछ जिन्दगानी, मरेर जल्नु पर्ने खरानी रहेछ जिन्दगानी, बाँचुन जेल तेरो मेरो अभावमा जिउनु पर्ने, बाँचुन जेल तेरो मेरो अभावमा जिउनु पर्ने, आर्यघाट जाने चिहानी रहेछ जिन्दगानी, मरेर जल्नु पर्ने खरानी रहेछ जिन्दगानी। यहाँ रेटिन्छन् मेटिन्छन् मनका चाहना, यहाँ रेटिन्छन् मेटिन्छन् मनका चाहना, नमेटिने अधुरो कहानी रहेछ जिन्दगानी, मरेर जल्नु पर्ने खरानी रहेछ जिन्दगानी। भनिदिन्छन् तिमी बिना बाँच्न सक्दिन पल पल, साथमा उसैको सिरानी रहेछ जिन्दगानी, मरेर जल्नु पर्ने खरानी रहेछ जिन्दगानी। कहिले वारी त कहिले पारी ठक्कर खाँदै, कहिले वारी त कहिले पारी ठक्कर खाँदै, निरन्तर बग्नु पर्ने पानी रहेछ जिन्दगानी, मरेर झल्नु पर्ने खरानी रहेछ जिन्दगानी, यहाँ जिउनु पर्ने परानी रहेछ जिन्दगानी। चक्रबाबु चन्दको यो गजल, गजलका लागि गजल गङ्गाको तर्फबाट चक्रबाबु चन्दलाई पनि धेरै धेरै धन्यवाद दिन्छौ। अब अर्को गजल छ, हाल मरुभूमि मात्र लेख्नु भएको छ, पाल्पा दर्पुक एक उहाँको स्थायी घर हो, मरुभूमिमा हुनुहुन्छ यति बेला सागर भण्डारी विभोर। म सागर भण्डारी विभोरको गजल यहाँनिर वाचन गर्छु। उज्यालोमै व्यापार उठ्यो बस्तीबाट, उज्यालोमै व्यापार उठ्यो बस्तीबाट, खुसीको त्यो संसार लुट्यो बस्तीबाट, उज्यालोमै व्यापार उठ्यो बस्तीबाट, खुसीको त्यो संसार लुट्यो बस्तीबाट, कहीँ छैन खान भोकैले मरेछन्, कहीँ छैन खान भोकैले मरेछन्, गरिबीको पीडा दुख्यो बस्तीबाट, उज्यालोमै व्यापार उठ्यो बस्तीबाट, त्यो बाढी पहिरो सुनामी बनेछ, त्यो बाढी पहिरो सुनामी बनेछ, सबैका परिवार लुट्यो बस्तीबाट, उज्यालोमै व्यापार उठ्यो बस्तीबाट, गरिबकै पसिनाले महल बनायो, गरिबकै पसिनाले महल बनायो, झुपडी जलाई कुट्यो बस्तीबाट, उज्यालोमै व्यापार उठ्यो बस्तीबाट, हरे दैव तेरो नियति यो कस्तो, हरे दैव तेरो नियति यो कस्तो, सपना गरिबका टुट्यो बस्तीबाट, उज्यालोमै व्यापार उठ्यो बस्तीबाट, खुसीको त्यो संसार लुट्यो बस्तीबाट, सम्हाल्नु छ जीवन दुखेको मुटुले, सम्हाल्नु छ जीवन दुखेको मुटुले, सुनौतीमा विभोर जुट्यो बस्तीबाट, खुसीको त्यो संसार लुट्यो बस्तीबाट, उज्यालोमै व्यापार उठ्यो बस्तीबाट। मरुभूमिबाट सागर भण्डारी विभोरले पठाउनु भएको मेल गर्नुभएको गजल यहाँनिर हामीले वाचन गरिसकेका छौँ। सागर भण्डारी विभोरलाई पनि धेरै धेरै धन्यवाद दिन्छौँ गजल गङ्गाको तर्फबाट। सुनसान सुनसान अनि एकान्त बन्दैछ रात, यो सुनसान रातमा तपाईँ तपाईँसँगै गजल गङ्गा, गजल गङ्गा तपाईँ हामी सँगसँगै एउटा यात्रामा छौँ। केही समयपछि हामी तपाईँबाट छुट्टिनेछौँ, तपाईँ हामीबाट छुट्टिनुहुनेछ, आफ्नै व्यक्तिगत जीवनका पाटा र बाटामा तपाईँ दौडिनुहुनेछ। आफ्नै पीर व्यथाहरू छन्, आफ्नै सुखहरू छन्, आफ्नै दुःखहरू छन्,
तपाईँलाई लाग्छ कहिलेकाहीँ म मात्रै सुखी छु या म मात्रै दुःखी छु। मलाई पनि त्यस्तो लाग्छ, हामीलाई पनि त्यस्तो लाग्छ। तर दुःख पनि जीवन जिउनका लागि, केही गर्नका लागि कहिलेकाहीँ सही साबित भइदिन्छ। सुखले मान्छेलाई फेरि दुःखी बनाउनका लागि पनि कहीँ न कहीँ भूमिका खेलिरहेको हुन्छ। त्यो महसुस पक्कै पनि तपाईँले गर्नुभएको छ होला। गजल गङ्गा रेडियो नेपालको राष्ट्रिय प्रसारण, हाम्रो एफएम रिले स्टेसनहरू 98.1 र 103 मेगाहर्ज सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। अहिलेका लागि अर्को एउटा सुमधुर गजल सङ्गीत तपाईँका लागि हामी सुनाउँछौँ, बिमला राईको स्वरमा। गजल रचना बुद्धि मोक्तानको हो र सङ्गीत हो सङ्गीतकार बालन्द राईको। पियारा नहुँदा ढलिन रात यो, सिद्धिँदै प्रहर चलिन रात यो। सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको दोस्रो साङ्गीतिक लहरमा हामी सुनाउँछौँ मात्र।

0: हजुर, पियारा नहुँदा ढलिन रात यो, सिद्धिँदै प्रहार चलिन रात यो, जब साँस पर्छ आफ्नो मान्छेको याद आउनु स्वाभाविक हो। खानपिन सकिन्छ, बिस्तारमा पुगिन्छ, अझ आफ्नो मान्छेको याद बढ्दै जानु पनि स्वाभाविक हो। प्यारा नहुँदा ढलिन रात यो, सिद्धिँदै प्रहार चलिन रात यो, आफ्नो मान्छे आफूसँग नहुँदा कति गाह्रो हुन्छ रात बिताउनु। जसले भोगेको छ यी कुराहरू उसैलाई मात्र थाहा हुन्छ। विमला राईको सुर, बुद्धि मुक्तानको रचना अनि बालन्द राईको सङ्गीत, गजल गङ्गाको यो साङ्गीतिक लहरमा हामीले प्रस्तुत गरिसकेका छौँ। साँच्चै तपाईँले साङ्गीतिक मनोरञ्जन प्राप्त गर्नुभयो होला भन्ने हाम्रो विश्वास हो। अब फेरि म एकपटक गजल गङ्गाको यो लहरमा गजलहरू उठाउन चाहन्छु। मिलन शाह शङ्करले लेख्नुभएका गजलहरूको सङ्ग्रह शब्दमोहनी, शब्दमोहनीबाट म मिलन शाह शङ्करको एउटा गजल वाचन गर्ने अनुमति चाहन्छु। सुरु गर्छु मिलन शाह शङ्करको यो गजल। मेरो लागि सुभासिलो फुल थियो एउटै, मेरो लागि सुभासिलो फुल थियो एउटै, लोभिएर नजिक जानु भुल थियो एउटै। मेरो लागि सुभासिलो फुल थियो एउटै, लोभिएर नजिक जानु भुल थियो एउटै। म त हजुर जिन्दगीको नदी तर्नुपर्ने, म त हजुर जिन्दगीको नदी तर्नुपर्ने, भत्किएको पुरानो पुल थियो एउटै, मेरो लागि सुभासिलो फुल थियो एउटै। गाउँ बेसीमा धारा धेरै जता पनि पानी, गाउँ बेसीमा धारा धेरै जता पनि पानी, छरिएर रहे पनि मूल थियो एउटै, मेरो लागि सुभासिलो फुल थियो एउटै। रमाइलो पल्लो गाउँको रौनक नै भिन्दै, रमाइलो पल्लो गाउँको रौनक नै भिन्दै, रङ्गी सङ्गी ठाउँमा रातो तुल थियो एउटै, मेरो लागि सुभासिलो फुल थियो एउटै। सयौँ थरी पहिरनमा सजिएका धेरै, सयौँ थरी पहिरनमा सजिएका धेरै, बाजा गाजा बजाइ हिँड्ने हुल थियो एउटै, मेरो लागि सुभासिलो फुल थियो एउटै, लोभिएर नजिक जानु भुल थियो एउटै। मिलन शाह शङ्करले लेख्नुभएका गजलहरूको सङ्ग्रह शब्दमोहनीबाट साभार गरिएको एउटा गजल यहाँनिर प्रस्तुत गरौँ। अब सिन्धुपाल्चोक छ पिस्कर स्थायी घर र कामको सिलसिलामा काठमाडौँ आउनुभएका सुरेश कुमार थामी रेडियो नेपालसम्म आउनुभयो र आफ्नो एउटा गजल रेकर्ड गराउनु भएको छ। अब हामी यति बेला सुरेश कुमार थामीको गजल उहाँकै आवाजमा सुन्छौँ।
1: आग्रह छ सत्य कुरा सुनिदेऊ मान्छेहरू, आग्रह छ सत्य कुरा सुनिदेऊ मान्छेहरू, जुटेर सुन्दर माला उनिदेऊ मान्छेहरू। टुटफुट खण्डित भए, टुटफुट खण्डित भए, बैरीहरू रमाउँछन् एक भई बरु नदी थुनिदेऊ मान्छेहरू, जुटेर सुन्दर माला उनिदेऊ मान्छेहरू। कथा होइन यथार्थ हो, कथा होइन यथार्थ हो, नेपालीको बहादुरी लड्नु परे खुकुरी नै चुनिदेऊ मान्छेहरू। आग्रह छ सत्य कुरा सुनिदेऊ मान्छेहरू, मेरै निम्ति बनेको हो, मेरै निम्ति बनेको हो, भन्ने होस् संविधान, पक्षपाती नहुने नीति बुनिदेऊ मान्छेहरू। आग्रह छ सत्य कुरा सुनिदेऊ मान्छेहरू, झुटेर सुन्दर माला उनिदेऊ मान्छेहरू।
0: सुरेश कुमार थामीले रेडियो नेपालको स्टुडियोमा आएर रेकर्ड गराउनु भएको यो गजल उहाँको आफ्नै आवाजमा हामीले प्रस्तुत गरिसकेका छौँ। धन्यवाद दिन्छौँ सुरेश कुमार थामीलाई। अब गणेश डागी गगनले लेख्नुभएका गजलहरूको सङ्ग्रह तिमी र म हामीलाई प्राप्त भएको छ। तिमी र म भित्रबाट एउटा गजल यहाँनिर वाचन गर्ने अनुमति चाहन्छु गणेश डाङ्गी गगनको। दिनैभरि चौतारोमा तिम्रै बाटो पर्खी आएँ, दिनैभरि चौतारोमा तिम्रै बाटो पर्खी आएँ, आइनौ तिमी मलाई भेट्न एक्लै घरमा फर्की आएँ। दिनैभरि चौतारोमा तिम्रै बाटो पर्खी आएँ, आइनौ तिमी मलाई भेट्न एक्लै घरमा फर्की आएँ। बाटो हिँड्दा देख्नेहरू सुन्ने खोज्ने गर्थे मलाई, बाटो हिँड्दा देख्नेहरू सुन्ने खोज्ने गर्थे मलाई, मामा माइजू दाजु भाउजू सबैसँग झर्की आएँ, आइनौ तिमी मलाई भेट्न एक्लै घर फर्की आएँ। उकालो र ओह्रालोमा हिँड्दै गई तिमलाई भेट्न, उकालो र ओह्रालोमा हिँड्दै गई तिमलाई भेट्न, वर्षा मासको चिप्लो बाटो अँधेरीमा लड्की आएँ, आइनौ तिमी मलाई भेट्न एक्लै घर फर्की आएँ। त्यो पापिनी मसो झुकु किन जोडी मिल्थ्यो होला, त्यो पापिनी मसो झुकु किन जोडी मिल्थ्यो होला, आफैसँग कुरा गर्दै आँसु चुहाई धर्की आएँ। आइनौ तिमी मलाई भेट्न, एक्लै घर फर्किआएँ। दिनैभरि चौतारोमा तिम्रै बाटो पर्खिए। गगन डाँगी गगनले लेख्नुभएका गजलहरूको सङ्ग्रह तिमी र मबाट साभार गरिएको यो गजल यहाँनिर प्रस्तुत गर्यौँ। गणेश डाँगी गगनजीलाई पनि धेरै धेरै धन्यवाद दिन्छौँ पुस्तक उपलब्ध गराइदिनु भएकोमा। कार्यक्रम गजल गङ्गा, गजल गङ्गा सँगै प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि राम अफिरल तपाईँसँगको सहयात्रामा छौँ। मनमा थुप्रै कुराहरू तछाड मछाड गरिरहेका छन्। भोलि बिहान उठेर आफ्नो कर्ममा जानु सधैँ छ। खाना खाइसक्नु भएको छ पक्कै पनि, पढ्ने साथीहरू पढिराख्नु भएको छ होला, अनि कामको व्यस्ततामा रहनुभएका तपाईँहरू अलिकति समय निकालेर गजल गङ्गाको यो यात्रामा हुनुहुन्छ। यहीँनिर तपाईँलाई आभार व्यक्त गर्छौँ। दिनभरिको थकान एकातिर, भोलि बिहानै उठेर अर्को कर्म गर्नु छ त्यो अर्कोतिर राखेर गजल गङ्गा सुनिदिनु भएको छ, हामी यहीँनिर खुसी छौँ। अब अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीत हामी तपाईँका लागि सुनाउँछौँ, जसमा स्वर रहेको छ सत्यराज आचार्यको। गजल रचना हो आनन्द श्रेष्ठको र सङ्गीत हो केशव पौडेलको। तिम्रो दिलको आँगनीमा बास माग्न आए, अलिकति तिमीले फिर्ने साहस माग्न आए। सत्यराज आचार्यको सुर, आनन्द श्रेष्ठको रचना अनि केशव पौडेलको सङ्गीत। गजल गङ्गाको यो लहरमा हामी मिसाउँछौँ।

हजुर, तिम्रो दिलको आँगनीमा बास माग्न आई, अलिकति तिमीले फेर्ने सास माग्न आई। सायर मायामा लेनदेन पनि हुँदो रहेछ, कति माया माग्ने कति माया दिने भन्ने कुरा पनि हुँदो रहेछ। हामीलाई त्यस्तो लाग्यो, तपाईँले आफ्नो हिसाबमा बुझिसक्नु भएको छ पक्कै पनि। सत्यराज आचार्यको सुर, आनन्द श्रेष्ठको रचना र केशव पौडेलको सङ्गीत हामीले यहाँनिर प्रस्तुत गरिसकेका छौँ। हामी धेरै भूमिकातर्फ लाग्न चाहेनौँ, अब सिधै मेलबाट प्राप्त भएका केही गजलहरू हामी तपाईँका लागि सुनाउँछौँ। अर्जुन भट्टराईजीले दक्षिण कोरियाबाट यो गजल मेल गर्नु भएको छ। झापा भद्रपुर उहाँको नेपालको ठेगाना हो। कर्म गर्ने सिलसिलासँगै अलिकति सपना बोकेर, अलिकति रहर बोकेर, अलिकति बाध्यता र अलिकति व्यवस्था बोकेर कोरिया पुग्नुभएका अर्जुन भट्टराई हामीलाई गजल मेल गर्नु भएको छ। म अर्जुन भट्टराईको गजल बाँच्छु। आँखा रसाई लाल पूर्जा बुझाउनु अगाडि, आँखा रसाई लाल पूर्जा बुझाउनु अगाडि, तमसुकमा सही छाप लगाउनु अगाडि, आँखा रसाई लाल पूर्जा बुझाउनु अगाडि, तमसुकमा सही छाप लगाउनु अगाडि, आफ्नी आमालाई सम्झनु अवश्य एकचोटि, आफ्नी आमालाई सम्झनु अवश्य एकचोटि, त्यो गर्भलाई पतन गराउनु अगाडि, आँखा रसाई लाल पूर्जा बुझाउनु अगाडि, आँसु रित्याउनु छ मलाई रुनु छ अझै, आँसु रित्याउनु छ मलाई रुनु छ अझै, उनको तस्विर र पत्र जलाउनु अगाडि, आँखा रसाई लाल पूर्जा बुझाउनु अगाडि, तमसुकमा सही छाप लगाउनु अगाडि, एकचोटि मात्र एकचोटि भेट्ने चाह छ, एकचोटि मात्र एकचोटि भेट्ने चाह छ, प्रियाको सिउँदो कसैले रङ्गाउनु अगाडि, आँखा रसाई लाल पूर्जा बुझाउनु अगाडि, तमसुकमा सही छाप लगाउनु अगाडि, बा एकपटक उनको इच्छानी बुझे हुने, बा एकपटक उनको इच्छानी बुझे हुने, बहिनीलाई अन्माएर पठाउनु अगाडि, आँखा रसाई लाल पूर्जा बुझाउनु अगाडि, तमसुकमा सही छाप लगाउनु अगाडि, प्रेमिकाले बिहे गर्न यस्तो शर्त राखेकी छ, प्रेमिकाले बिहे गर्न यस्तो शर्त राखेकी छ, लेखिदिनु रे घरबारी भित्र्याउनु अगाडि, आँखा रसाई लाल पूर्जा बुझाउनु अगाडि, तमसुकमा सही छाप लगाउनु। अर्जुन भट्टराईले दक्षिण कोरियाबाट मेल गर्नु भएको गजल थियो यो। अब अर्को गजल छ, जीवन उदासजीले दक्षिण कोरियाबाटै पठाउनु भएको छ। बागलुङ मात्र लेखिएको छ उहाँको नेपालको ठेगाना। म जीवन उदासको गजल यहाँनिर पठाउँछु। यो आजको अन्तिम गजल हो। कोही खुसी हुन्छन् बेला बेलामा, कोही खुसी हुन्छन् बेला बेलामा, दुःख आइरह्यो मन बेला बेलामा, कोही खुसी हुन्छन् बेला बेलामा, दुःख आइरह्यो मन बेला बेलामा, जति भुल्न खोज्छु मनैदेखि उसलाई, जति भुल्न खोज्छु मनैदेखि उसलाई, आउँछ याद झन्झन बेला बेलामा, कोही खुसी हुन्छन् बेला बेलामा, हुन्थ्यो होला निको घाउ भएको भए, हुन्थ्यो होला निको घाउ भएको भए, सस बिच्छ बसन बेला बेलामा, कोही खुसी हुन्छन् बेला बेलामा, याद मात्र आए त ठिकै हुन्थ्यो बरु, याद मात्र आए त ठिकै हुन्थ्यो बरु, चल्नै छोड्छ धड्कन बेला बेलामा, कोही खुसी हुन्छन् बेला बेलामा, दुःख आइरह्यो मन बेला बेलामा, आमाको दुःख ती अझै उस्तै हुँदा, आमाको दुःख ती अझै उस्तै हुँदा, व्यर्थै लाग्छ जीवन बेला बेलामा, कोही खुसी हुन्छन् बेला बेलामा, दुःख आइरह्यो मन बेला बेलामा। दक्षिण कोरियाबाट नै मेल गर्नु भएको जीवन उदासको गजल थियो यो। अब आजलाई कार्यक्रम गजल गङ्गाबाट हामीले बिदा माग्नुपर्छ। गजल गङ्गाका लागि छुट्याएको निर्धारित समय सक्ने लागेको छ। यहाँसम्म सँगै यात्रा गरेर साथ दिनुभयो, तपाईँप्रति विशेष आभार व्यक्त गर्छौँ। हामीलाई गजलहरू मेल गर्नुभयो त्यसको लागि पनि आभार व्यक्त गर्छौँ। यहीँनिर फेरि एकपटक आग्रह गर्छौँ, यदि तपाईँ गजलहरू सृजना गरिराख्नु भएको छ, गजल लेखनमा कलम चलाइराख्नु भएको छ, पुस्तक निकाल्नु भएको छ, कार्यक्रम गजल गङ्गा मार्फत श्रोतासम्म पुर्याउन चाहनुहुन्छ भने मेल गर्न सक्नुहुनेछ gazalganga@gmail.com। अनि काठमाडौँ आउनु भएको छ, गजलहरू लिएर आउनुहोला रेडियो नेपालको स्टुडियोसम्म, अनि तपाईँको गजलहरू हामी तपाईँकै आवाजमा रेकर्ड गर्नेछौँ। यो हाम्रो पक्का पक्की बाजा हो। अब आजलाई गजल गङ्गाबाट साँच्चैकै छुट्टिनुपर्छ। रात सुनसान सुनसान सुनसान भन्दैछ। यो सुनसान रातमा उजेली छ भने जिस्काउन सक्छ जुनैले, अँधेरी छ भने तर्साउन सक्छ अँधेरीले। आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला, औषधि खानुपर्ने छ भने खाएर सुत्नुहोला, खुवाउनु पर्ने छ भने खुवाएर सुत्नुहोला, चुलोमा ग्यास स्टोभहरू राम्रोसँग हेरेर
कहीँ कतै आगोको झिलिङ्गो फिलिङ्गो छ भने निभाएर सुत्नु होला, भोलि बिहान पश्चाताप हुन सक्छ। र थुप्रै कुराहरू हुन सक्छन् जुन कुरा बिर्सिराख्नु भएको छ, एकपटक सोच्नुहोस् र सम्झिएर पुरा गरेर सुत्नको लागि आग्रह गर्छौँ। यो आग्रहसँगै अब आजलाई गजलगङ्गाबाट हामी बिदा हुनुपर्छ। भोलि बिहान उठेर कर्म गर्नु छँदैछ र पनि सुन्दर सपनाको कामना गर्छौँ, सपनामा रमाउनुको मजा बेग्लैछ। र अब बाँकी रहेको समयको लागि अन्जु पन्तको स्वर सुनाउँछौँ, भुवन शर्मा कणेलको गजल रचना र विशाल ढकालको सङ्गीत। जिन्दगीका सारा खुसी दुखाइ गयो, अर्कैसित मनको गाँठो फुकाइ गयो। यही गजल सङ्गीत तपाईँको लागि छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि राम अविरल बिदा हुन्छौँ। शुभरात्री।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रक्त बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा यसै मेसोमा। देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ। सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असोज महिनाको 14 गते बुधबार, आश्विन कृष्ण पक्ष चतुर्थी तिथि, तदनुसार सेप्टेम्बर 30 तारिक सन् 2026, नेपाल सम्बत 1146, यालागा चतुर्थी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी राजु थापा, सहकर्मी रमा ढुङ्गाना, प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सधाझैँ आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको, 7 बजे समाचार, समाचार पछि कानुनका कुरा कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:40 सुनाउँछौ केही स्वदेश गानहरू, 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि आजका नारी कार्यक्रम सुन्नुहुनेछ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदाझैँ सुन्नुहुनेछ नेपाल भाषामा समाचार, 9:20 सुन्न सक्नुहुनेछ कार्यक्रम नमस्ते नेपाल। 9:45 देखि 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउँछौ। 10 बजे समाचार, समाचार पछि लेखबेसी कार्यक्रम सुन्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजीसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवत गीता अध्याय 18 मोक्ष सन्यास योग श्लोक 24 मा भगवान श्री कृष्ण भन्नुहुन्छ, यत्तु कामेप्सुना कर्म सहंकारणा वा पुनः क्रियते बहुलायासम तद् राजसम उदारितम। तर जुन कर्म निकै परिश्रमले युक्त हुन्छ र भोगलाई चाहिने पुरुषहरूद्वारा अथवा अहंकार युक्त पुरुषद्वारा गरिन्छ त्यो कर्म राजस कर्म हो। जीवनभर हामी कर्म गरिरहन्छौ, तर कर्म कसरी गर्ने हो, मेरा कर्ममा कस्तो प्रकारको भाव हुनुपर्छ भन्नेतिर हामी कहिले पनि ध्यान दिँदैनौँ। त्यही भएर विष्णु पुराण के भन्छ भने, तिमीले गर्ने कर्महरूलाई ध्यान देऊ, तत् कर्म यन्न बन्धाय साविद्याय विमुक्ते आया साय परम कर्म विद्यान्या शिल्प नै पुनम। जुन कर्मले तिमीलाई बाँध्दै बाँध्दैन त्यो पो कर्म हो, र जुन विद्याले जुन ज्ञानले तिमीलाई मुक्त गर्छ त्यो पो ज्ञान हो। त कर्म के हो जसले मलाई कहिले पनि बन्धनमा लैजाँदैन, ज्ञान के हो जसले मलाई मुक्ति दिन्छ। सा विद्याया विमुक्ते आया साय परम कर्म विद्या न्या शिल्प नै पुनम। अरू सबै कर्मले र अरू सबै ज्ञानले तिमीलाई विकासमा लैजाँदैन, तिम्रो विनाश गर्छन्। अरू सबै कर्मले तिमीलाई थकाउँछन् र मुक्त गर्ने ज्ञान बाहेक अरू सबै ज्ञान मात्र केही शिल्प होला, केही कला होला, केही जीवनको शैली होला, त्यो चाहिँ वास्तवमा ज्ञान होइन। ज्ञान त त्यो हो जसले मुक्त गर्छ। भगवान कृष्णको जुन मूल अवधारणा छ त्यो मूल अवधारणा यो श्लोकमा पनि त्यसै गरी प्रष्ट हुन्छ, प्रकट भएको छ कि तिमी कस्तो प्रकारका कर्म गर्छौ। हेर, तिमी निकै परिश्रमले युक्त गर्छौ, मरे मरे भनेर कर्म गर्छौ, कष्ट लगायो यो कर्म यसरी गर्न, यति धेरै परिश्रम यहाँ भए। कति धेरै व्यक्तिहरूले 24 घन्टा कर्मको यो बाटोमा आफूलाई शहीद बनाए, आफूलाई लगेर हवन गरे, तर ती कर्महरू कहाँ गए, ती कर्मका कुनै छाप देखिन्छ नि यहाँ, केही पनि त देखिँदैन। त निकै परिश्रमले होइन, निकै समझ र निकै सजगताले भरिएर कर्म गर्नुपर्छ। अधिक परिश्रम होइन, अधिक सजगता। अधिक परिश्रमले तपाईँ लाई विक्षिप्त बनाउँछ। सजग हुँदै गर्नुभयो भने भित्रबाट एउटा चेतनाको दियो बलिरहन्छ। र अर्को के छ, भोगलाई चाहने पुरुष कामेप सुना कर्म, बडो कामनाको कारणले हो, मैले यो काम गरेँ भने त यति यति आउँछ, यसरी मैले भोग गर्न पाउँछु, मेरो जीवनमा यस्तो प्रकारको सुख आउँछ, सुविधा आउँछ, त्यस्तो सोच छ भने त्यो कामले प्रेरित कर्म हो, त्यो भोगको चाहनाले प्रेरित कर्म हो। मनुष्यको योनि भोगी योनि होइन, मनुष्यको योनि योगी योनि हो। त्यो परम ब्रह्म परमात्मासँग हामी योगमा जोडिन जन्मिएका हौँ, हाम्रो जीवनको लक्ष्य यो। ठिक छ, मैले मेरो जीवनको योगको बाटोमा जे जे भोग आउँछन् त्यसलाई भोग्दै भोग्दै अगाडि बढेँ, त्यसले मलाई केही बिगार्दैन। तर जीवन नै भोग हो भन्थाने, आफ्नो खल्ती भर्नु मात्रै जीवन हो भन्थाने, मैले कति ठुलो गल्ती गरेँ। म मनुष्यको रूपमा जन्मेको के सार भयो, म त फेरि यही दुःखको श्रृङ्खलालाई निरन्तरता दिन्छु। दुःखबाट मुक्त हुने, दुःखबाट बाहिर निस्किने त मेरो कुनै पनि पहल भएन, प्रयास भएन। त्यही भएर भोग चाहने पुरुषहरूद्वारा गरिएका कर्म आफ्नै खुट्टा बाँध्ने प्रकारका कर्म हुन्छन्, यी कर्महरू राजसी हुन्छन्। अथवा अहङ्कार युक्त पुरुषद्वारा गरिन्छ, साहङ्कारण स अहङ्कार गरिने कर्म। अहङ्कार भनेको के हो, म छु, म महत्त्वपूर्ण छु, मेरो इच्छा पुरा हुनुपर्छ, मेरो मनोकामना पुरा हुनुपर्छ, अरूले मैले भनेको मान्नुपर्छ। कहीँ न कहीँ म महत्त्वपूर्ण छ जीवनमा भने त्यो अहङ्कार हो। त्यो यो सूत्र भन्छ कि यसरी अहङ्कार युक्त पुरुषद्वारा गरिएको कर्म त्यो राजस कर्म हो। यदि मेरो जीवनमा अहङ्कार छ, मैले गरेँ भन्ने भाव छ, वा मैले यति गर्न बाँकी छ भन्ने भाव छ भने म त्यसमा थिचिएर दबिएर मर्छु। म कहिल्यै पनि स्वतन्त्र हुन सक्दिनँ, म कहिल्यै पनि मुक्त हुन सक्दिनँ। त तीन प्रकारका कर्म भयो। एउटा अत्यधिक परिश्रमले युक्त, बस आफ्नो लागि पनि समय छैन, परिवारको लागि पनि समय छैन, न ध्यानको लागि समय छ, न भगवान्को लागि समय छ, न परिवारको लागि समय छ, न प्रेमका लागि समय छ, त्यस्तो परिश्रम त्यस्तै पनि डुबाउँछ, त्यो कर्म चाहिँ राजसी हो। त्यस्तै भोगको इच्छाले गरिएका कर्महरू जति पनि हुन्छन्, सारा बजार भोगले बनेको छ। र तेस्रोमा के छ? अहङ्कार युक्त पुरुषहरूद्वारा गरिने कर्महरू, अहङ्कारको कारणले गरिने कर्म। एउटा त के हुन्छ भने बस कर्म गर्न मजा आउँछ यस कारणले गर्छु, अर्को त के भने कर्म गर्दाखेरि मेरो अहङ्कारको तुष्टि हुन्छ यस कारणले गर्छु। अहङ्कारको तुष्टि हुने कुनै पनि कुरा महारोग हो। अहङ्कार आफैमा रोग हो, त्यही अहङ्कार बढाउने कुरा कति ठुलो रोग होला। जहर त छँदैछ निश्चित मात्रामा 100-200 ग्राम, अब त्यो जहरमा थप्ने, त्यो जहर अझ बढी बढाउने जे गरे पनि त्यसको असर कस्तो होला त? त्यस कारणले रजस कर्मबाट बच्ने हो। कर्म यस्तो चाहिन्छ कि कर्मले मलाई सुविधा दियोस्, आँखा खोलेर हेर्ने फुर्सद दियोस्, हृदय खोलेर कसैलाई प्रेम गर्ने फुर्सद दियोस्, मलाई ध्यान गर्ने फुर्सद आओस्, भगवान्को नाम लिने फुर्सद आओस्, र मैले जीवनमा के गरिरहेको छु त्यसलाई राम्रोसँग हेर्ने म भित्र विवेक जन्मियोस्, त्यस्तो प्रकारको कर्म हुनुपर्छ। श्रीमद् भगवद् गीता अध्याय 18 मोक्ष सन्यास योग श्लोक 25 भगवान श्री कृष्ण भन्नुहुन्छ, अनुबन्धम क्षेम हिंसाम अनवेक्षे च पौरुषम मोहादारभ्यते कर्म एतत् तामस मुच्यते। जुन कर्म परिणाम हानि हिंसा र सामर्थ्यको विचार नगरी केवल अज्ञानपूर्वक आरम्भ गरिन्छ त्यसलाई तामस कर्म भनिन्छ। कर्मको हिसाबले मनुष्यहरू तीन प्रकारका हुन्छ। एउटा मनुष्य हुन्छ जसको कर्म बडो उज्यालो हुन्छ, प्रकाशित हुन्छ। ऊ कर्म कुनै लोभको कारणले गर्दैन, अथवा चाहिँ लोभ गरेको कुरा पाइएन यस कारणले म केही पनि गर्दिनँ भन्ने पनि सोच्दैन। ऊ निरन्तर कर्म गरिरहन्छ, हृदयमा कहीँ केही प्राप्त गर्ने भाव छैन, तर पनि कर्मको माध्यमबाट आफूलाई व्यक्त गर्नु छ। कर्मलाई जसले आफ्नो ध्यानको विधि बनाएको छ त्यस्तो व्यक्ति। अर्कोतिर दोस्रो प्रकारको व्यक्ति छ जसले कर्म बिना लोभ गर्दैन र आफ्नो बिना कुनै कुरा पाउँछु भन्ने सोच केही पनि गर्दैन, त्यो दोस्रो प्रकारको व्यक्ति हो। तेस्रो प्रकारको व्यक्ति कर्म सकेसम्म गर्दैन, गरे पनि किन गरेको थाहा हुँदैन। यो व्यक्ति चाहिँ कर्मबाट बच्ने प्रयास गर्छ, जीवनका हरेक जिम्मेवारीबाट बच्ने प्रयास गर्छ। डरको कारणले होला, आलस्यको कारणले होला, अकर्मण्यताको कारणले होला, अज्ञान होला, मोह होला, तर पनि बच्ने कोसिस गर्छ। पहिलो प्रकारको व्यक्तिको कर्म सात्विक हो, दोस्रो प्रकारको व्यक्तिको कर्म राजसी हो, र तेस्रो प्रकारको व्यक्तिको कर्म तामसी कर्म हो। कर्म त कर्मै नै हुन्, तर कर्म कस्तो प्रकारको छ त्यही अनुसार जीवन बन्दै जान्छ। सात्विक व्यक्तिको जीवन प्रकाशित हुन्छ, उज्यालो हुन्छ, ऊ बडो शान्त हुन्छ, बडो प्रसन्न हुन्छ, उसलाई कहिले पनि दुखी देखिँदैन र आनन्द भावका साथ जीवनबाट बिदा लिन्छ। दोस्रो प्रकारको व्यक्ति महादुखी हुन्छ, महादौडधुपमा हुन्छ, कहिले पनि उसलाई शान्त बसिरहेको हामी देख्न सक्दैनौँ, र पनि जीवनमा केही पाएको सन्तुष्टि उसलाई कहिले पनि हुँदैन। तेस्रो प्रकारको व्यक्तिलाई त नपाएँ भन्ने हुन्छ, न कहीँ गए भन्ने हुन्छ, बस ऊ खान जन्मिएको छ त्यति मात्रै हुन्छ। आजको यो सूत्र तेस्रो प्रकारको व्यक्तिको सूत्र हो र यसले के भन्छ भने चारवटा कुराको विचार नगरिकन कसैले पनि अज्ञानपूर्वक अथवा मोहपूर्वक कर्म आरम्भ गर्छ भने त्यस्तो कर्म तामसी हो। चारवटा के हुन् त? पहिलो परिणाम के हुन्छ त्यसको विचार नगरिकन, परिणामको विचारै छैन, बस गरिरहेको छ, सोचेकै छैन कि यो कर्मको परिणाम के हुन्छ, कर्मको परिणाम के हुन्छ भन्ने सोच्ने बित्तिकै त व्यक्तिको सोच्ने क्षमतामा वृद्धि भइहाल्यो नि त, व्यक्तिको चेतनाको विकास भयो, जब मैले मेरो कर्मको लक्ष्य विचार गर्छु, कर्मले मलाई के दिन्छ, कर्मबाट म कहाँ पुग्ने हो, मेरो उद्देश्य के हो, त्यो कुरामा विचार गर्छु, म भित्र केही महत्त्वपूर्ण प्रगति प्रारम्भ हुन्छ, मेरो चेतनाको विकास हुन्छ। तर तामसी व्यक्तिले कर्ममा कहिले पनि परिणाम के हुन्छ सोच्दै सोच्दैन। त्यस कारणले त यो व्यक्तिका कर्महरू बडो छिन्न भिन्न हुन्छन्। लाइक थाहै छैन के गरिरहेको छु, जीवन यसै बर्बाद गरिरहेको छ, न म किन जन्मिएको भन्ने थाहा छ, न किन हुर्किँदैछु भन्ने थाहा छ, न किन मर्छु भन्ने थाहा छ। बस ऊ यसै एउटा माटोको डल्लो झैँ कसैले चलाइदियो कि वरपर चल्यो, होइन भने एक ठाउँमा स्थिर भएर बसिराख्यो, बिल्कुल त्यस्तो हुन्छ। दोस्रो के छ, हानिको विचार नगरिकन परिणाम भन्ने बित्तिकै हानिको कुरा आयो, मलाई कति हानि हुन्छ, अरूलाई कति हानि हुन्छ भन्ने कर्मलाई थाहा नभइकन मैले कर्म गरेँ। कर्ममा सबभन्दा ठुलो हानि के हुन्छ, सबैभन्दा ठुलो हानि कर्मले के गर्छ भने मेरो समयलाई बर्बाद गर्छ। यदि मैले सात्विक प्रकृतिको कर्म गरिनँ भने मेरो जीवन यसै खेर जान्छ। यस्तो बहुमूल्य जीवनलाई खेर फाल्नु के यो पाप होइन? पाप के हो त? समय खेर फाल्नु पाप हो, समयको सम्मान नगर्नु पाप हो, किनभने समयको सम्मानमा आफ्नो पनि सम्मान छ। त हानि कहाँ कहाँ हानि भइरहेको छ, कहाँ कहाँ मलाई मेरो कुराहरू बिग्रिरहेको छ,